वृंदावन श्री कृष्ण हूं। बस अब यह एक चीज विशेष ध्यान दिनु जरूरी था कि के भगवान श्री कृष्ण बाहेक अन्य जति अवतार छन् ती अपूर्ण छन् कम छन्। यो अर्थ हो बिल्कुल होइन, सावधान हुनुस् अपराध हुनेछ। भगवान को कुनै अवतार मा शक्ति को भेद रहदैन, पूर्ण रहन्छ, सब एक हुन्। चाहे जुनसुकै अवतार होस्, चाहे मत्स्य अवतार, वराह अवतार, राम अवतार, कृष्ण अवतार, सब एकै भगवान हुन्, त्यसमा कुनै भेद छैन। सर्वे नित्याः शाश्वताश्च देहास्तस्य परात्मनः हानोपादान रहिता नैव प्रकृतिजाः क्वचित्। वराह पुराण, सब शाश्वत छन्, नित्य छन्, सर्वशक्तिले सम्पन्न छन्, सब अवतार कुनै भेद छैन, सब एक हुन्। यथानन्तरं न भेदाः स्युः शिव केशवयोः तथा। स्कंदोपनिषद को नवो मंत्र वेद भन्छ, चाहे शिव भन चाहे केशव भन कुनै भेद छैन, एक हो। तर भेद नहुदा नहुदै पनि भेद छ। जस्तै

0: मनोरथम गर्ग संहिता के भेद छ किन छ आउनुस् त्यसमा विचार गरौँ। हेर्नुहोस् भगवानका जति पनि अवतार हुन्छन् ती अवतारमा भगवानका सारा गुण शक्ति जुन छ भगवानमा रहन्छन्। तर भेद के छ भने प्रकटमा भेद छ। कुनै अवतारमा भगवानको गुण एवं शक्तिहरू 5% प्रकट हुन्छन्, कुनैमा 10%, कुनैमा 20%।
1: सुन्दै हुनुहुन्छ रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित कार्यक्रम अध्यात्म सन्देश, जस अन्तर्गत अहिले भर्खरै सुन्नुभयो आदरणीय स्वामी श्री हरिदासजीले जन्माष्टमीको उपलक्ष्यमा दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य श्रवण गर्नुहोला। आदरणीय श्रोताहरू, जन्माष्टमी महोत्सवका कारणले विगत केही दिनदेखि प्रसारित धारावाहिक समन्वयात्मक दार्शनिक प्रवचन यहाँले आज सुन्न सक्नुभएन। प्रवचन श्रवणको धारामा विखण्ड भए पनि इष्टदेवको जन्मोत्सव सम्बन्धी तयार पारिएको आजको यस कार्यक्रमबाट पनि सत्सङ्ग प्राप्त गर्नु नै भयो होला। हस्त, यिनै जानकारीका साथै कार्यक्रमबाट बिदा लिन चाहन्छु। भोलि पुनः भेट हुने नै छ। तबसम्मको लागि

0: भाउजू दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्मान र सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै भदौ 23 गते गत वर्ष भएको आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा जीएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकाको निशुल्क उपचार एवं मृत्यु भएका परिवारलाई प्रति व्यक्ति 10,00,000 रुपियाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित नागरिक तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छुट लगायतका सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1,280 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएको र नवलपरासी पश्चिममा बुझाइएको 18 गरी 1,280 जनाको शव फेला परेको मन्त्रालयले जनाएको हो। घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको, जसमध्ये 1 जनाको शिक्षण अस्पताल महाराजगंज र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरुष र 383 नखुलेको गरी 926 शव माटोमुनि व्यवस्थापन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। पहिचान नभएको 1,069 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। त्यसक्रममा भोटेकोशी बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको छ। सेनाले लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहितको खोजी तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जानकारी दिएको छ। त्रिशुली 3A नेपाली र चिनिया प्राविधिक गरी 93 जनाको संयुक्त उद्धार टोली र त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ। प्रधान सेनापति अशोक रासिगदेल हिजो हाइड्रो कम्पनीका टनेलका साथै अन्य क्षेत्रहरूको अवलोकन गरी सबै सरकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोजी र उद्धारको कार्य अघि बढाउन निर्देशन दिनुभएको नेपाली सेनाले जनाएको छ। बाढीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा अहिले 304 जना उपचारमा रत छन्। नेपाली सेना मार्फत 3,206 र सशस्त्र प्रहरी बल मार्फत 1,874 जनाले स्वास्थ्य उपचारको सेवा लिएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको छ। प्राधिकरणका अनुसार बाढीपछि 5,083 जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखिएर आवश्यक स्वास्थ्य उपचार, खाना एवं अन्य आधारभूत सेवा उपलब्ध गराइएको छ। सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालित रहेको प्राधिकरणले जनाएको छ। बाढीमा परि बिहिबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी भेटिएका शवको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ। भारतमा फेला परेका शव समेत विवरणमा समावेश गरिएको प्राधिकरणले जानकारी दिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा
तीनै तहका सरकारबीचको समन्वय थप तीव्र र प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालयको बैठकले भदौ 10 गते भोटेकोसीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनस्थापनाका काममा तीनै तहका सरकारको समन्वय र साझा प्रयासमा जोड दिइएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्कालीन राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका काममा पार्टीका नेता र कार्यकर्तालाई पनि थप सक्रिय बनाउने निर्णय गरेको छ। बैठकले विपद व्यवस्थापनलाई कुनै एक दल वा सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता खरेलले बताउनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले भोटेकोसी बाढीबाट जलविद्युत आयोजनाका सुरुङ तथा अन्य स्थानमा फँसेकाको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई थप तीव्र बनाउन निर्देश गरेको हो। बैठकले विपदबाट क्षतिग्रस्त सडक, पुल, विद्युत, जलविद्युत एवं अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुननिर्माण र पुनस्थापनाका लागि निजी क्षेत्र, विकासका साझेदार, अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन गर्न पनि सरकारवाला सबै निकायलाई निर्देश गरेको छ। बैठकले जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि पूर्व सूचना र पूर्व चेतावनी प्रणालीलाई आधुनिक प्रविधिसहित थप सुदृढ र स्थानीय तहसम्म क्रियाशील बनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ। बाढीका कारण क्षतिग्रस्त 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए जलविद्युत केन्द्रमा खोजी तथा उद्धारको कार्य जारी रहेको छ। टनेलको मुखमा जमेको 15 फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोली अहिले भित्र प्रवेश गरेको विद्युत प्राधिकरणले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको विवरण प्राप्त भएको जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रबाट करिब 300 विदेशी नागरिकसहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजीमा उद्धार टोली केन्द्रित रहेको उल्लेख गर्नुहुँदै प्रवक्ता पौडेल छेत्रीले हाल चिलिमेकु सुरुङमा नेपाली सेना र भारतीय प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिनुभयो। भोटेकोसी बाढीका कारण चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक केरुङ नाकाबाट हिजो तातोपानी हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदम राज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नेपाल आइपुगेका 114 जना मध्ये 113 जना रसुवाका नागरिक छन् भने 1 जना रामेछापका हुन्। केही दिन अघिको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारीको चाप बढेको छ। उक्त राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले मालवाहक सवारी साधन रातिको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौलको सीमा तोक्दै रातिको समयमा मात्रै सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ। राजमार्गमा 10 टन तौलभन्दा बढीका सवारी साधन सञ्चालन गर्न समस्या हुने भएपछि तौलको सीमा कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो 2 अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुभयो। नेपाल सरकार र भारत सरकारबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको जानकारीका लागि प्रतिनिधि सभा समक्ष पेश गरिएको हो। त्यसै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्रसङ्घ सङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार बाहिर क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता हिजो पेश गर्नुभयो। सम्झौताले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा सांसदहरूले मुलुकमा आएको अकल्पनीय राष्ट्रिय विपदको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको बैठक भदौ 24 गते बुधबार दिउँसो 1 बजे बोलाइएको छ। नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारसँग सम्पर्क भइसकेको जानकारी दिनुभयो। 45 जना सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत आयोजनाहरूको सुरक्षामा खटिँदा हराइरहेका छन्। हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको

राजेन्द्र मिश्रका अनुसार 33 रुख हिजो कटान र झाडी फडानको कार्य गरिएको छ। तीमध्ये 4 सुपरभाइजर र बाँकी मजदुरले काम गरेका हुन्। रसुवाको भोटेकोसीमा भदौ 10 आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत हालसम्म 5 54 टन राहत र उद्धार सामग्री उपलब्ध गराउनुका साथै उद्धारका लागि विज्ञहरू प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ। वैदिक सनातन धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना र श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी तथा रातलाई मोहरात्रि भन्ने गरिन्छ। आजको दिन देशभरिका श्रीकृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरण बस्ने प्रचलन रहेको छ। अन्याय, अत्याचार, राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मूल मान्यता छ। कुरुक्षेत्रमा कौरवसँगको लडाईँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त श्रीमद् भगवद् गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका भगवान श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा पाटनको मंगल बजार स्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। त्यसै गरी राजधानीको उत्तरपूर्वी भेग स्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतन धाममा भक्तजनको घुइँचो लाग्ने गर्दछ। काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्ण भगवानको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन रहेको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ। श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिनुहुँदै उहाँले सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव र एकता भातृत्व बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा र सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै लगेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषध हिरोइन जस्तो देखिने 19 ग्राम 510 मिलिग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट हिजो 4 पक्राउ गरेको छ। सर्लाहीको बलरामामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज 3 पनि सञ्चालनमा आउन सकेको छैन र भोटेकोसी बाढी पीडितका लागि भन्दै आफ्नै बैङ्क खाताको क्युआर कोड मार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले 1 पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 47 कृष्ण केसी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँको टोलीले कलङ्कीबाट पक्राउ गरेको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 19 गते शुक्रबार, भाद्र कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार सेप्टेम्बर 4 तारिक सन् 2026।

नेपाल सम्बत 1146। विपदबाट चाँडै उठ्नेछौँ प्रधानमन्त्रीको भनाइसँगै कार्यक्रमको सुरुवात गर्दैछौँ। गोर्खापत्रले प्रधानमन्त्रीको भनाइलाई मुख्य खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट उत्पन्न विपदबाट मुलुक चाँडै उठ्ने विश्वास व्यक्त गर्नुभएको छ। प्राकृतिक विपद व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण हुने भए पनि भोटेकोसी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको प्रयोग गरी राज्यका सम्पूर्ण संयन्त्र अहोरात खटिरहेको उहाँले बताउनु भएको छ। भोटे कोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज उद्धार र उपचारको प्रगतिबारे हिजो सामाजिक सञ्जालबाट जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले भन्नुभएको छ, यो विपदमा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भइरहेको छ। खाद्यान्न, लत्ता, कपडा र दैनिक उपभोग्य सामग्री समेत उपलब्ध गराएर प्रभावित नागरिकलाई होल्डिङ सेन्टरमा बसोबास गराइरहेको जानकारी गराउनुहुँदै उहाँले कतिपय प्रभावित नागरिकले आफ्ना लागि अस्थायी बसोबासको व्यवस्था गर्न थालेको बताउनुभयो। प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा विभिन्न होल्डिङ सेन्टर सञ्चालन गरी नागरिकलाई बसोबास गराइरहेको उहाँले जानकारी दिनुभयो। प्रभावितका लागि खाद्यान्न, लत्ता, कपडा र दैनिक उपभोग्य सामग्री उपलब्ध गराइरहेको उहाँले बताउनु भएको छ। बाढीका कारण सञ्चार, विद्युत, खानेपानी, सडक, पुल, स्वास्थ्य तथा शैक्षिक संस्था लगायत पूर्वाधारहरू प्रभावित भएको बताउनुहुँदै प्रधानमन्त्री शाहले भन्नुभयो, यी पूर्वाधार जति सक्दो चाँडो सम्भव भएमा मर्मत नभए पुनर्निर्माणलाई प्राथमिकता दिएका छौँ। प्रभावित क्षेत्रमा सञ्चार 5.77% घरधुरीमा मात्रै विद्युत सेवा पुर्याउन बाँकी छ। मुलुक प्राकृतिक विपदमा परेको दुखद अवस्थामा मित्र राष्ट्रहरूबाट विभिन्न किसिमका सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। विपदबाट चाँडै उठ्नेछौँ प्रधानमन्त्रीको भनाइलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। सडक मार्ग नहुँदा सब संकलनमा सकस, अन्नपूर्णको मुख्य खबर हो यो। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रको सडक सञ्जाल पूर्ण रूपमा ध्वस्त भएपछि खोजी तथा उद्धार कार्य प्रभावित बनेको छ। सडक मार्ग विच्छेद हुँदा बाढीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा रहेका छन्। सडक मार्ग नहुँदा शव संकलनमा सकस, अन्नपूर्णले मुख्य खबर छापेको छ। डीएनए मार्फत सब शनाखतमा स्रोत साधन र प्रविधिको अभाव, नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै हुन्छ परीक्षण, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमुना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था छैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। सामान्यतया परीक्षणको नतिजा आउन 3 सातासम्म लाग्छ। हाल प्रहरीको प्रयोगशालामा 1 वर्षमा 300-400 डीएनए परीक्षण हुने गरेका छन्। विधि विज्ञान प्रयोगशालाको क्षमता पनि प्रहरीकै हाराहारीमा रहेको छ। डीएनए मार्फत सब शनाखतमा स्रोत साधन र प्रविधिको अभाव, नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै हुन्छ परीक्षण, नयाँ पत्रिकाको मुख्य खबर हो यो।
ग्यास अभाव पाउने 2 करोड सिलिन्डरले नै बढायो निर्भरता। अन्नपूर्णको अर्थपृष्ठको समाचार लिँदैछौँ। खाना पकाउने एलपी ग्यासको अभावले सहरी उपभोक्तालाई यसबेला हैरानी पारेको छ। ग्यास आपूर्तिमा अवरोध हुँदा उपभोक्ताको भान्सादेखि सरकारको राजनीतिक दबावसम्मको विषय बन्ने गरेको छ। तर आयातित एलपी ग्यासमाथिको बढ्दो निर्भरता घटाउने दीर्घकालीन विकल्प निर्माणमा सरकारको स्पष्ट र प्रभावकारी योजना नहुँदा सरकार नै अलमलमा परेको छ। ग्यास अभाव पाउने 2 करोड सिलिन्डरले नै बढायो निर्भरता। अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। यता विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। विपत्का बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढाएका छन्। प्रति सिलिन्डर 2060 रुपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रुपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रुपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ। विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोडसम्म कान्तिपुरको अग्रपृष्ठको खबर लिँदैछौँ। अछामको मंगलसेन 5 स्थित सोडसा माविका विद्यार्थीले आफूहरूबाटै रकम संकलन गरेर बुधबार 14,255 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिलवस्तु 7 धर्मपनिया स्थित राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रुपियाँ कोषमा पठाए। रौतहटको देवाही गोनाही 7 स्थित प्रेमपुर गोनाही माविका विद्यार्थीले 470 रुपियाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरे। मकवानपुरको थाहा नगरपालिका 4 किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताउनुभयो। सहयोग गर्ने क्रम अछाम, कपिलवस्तु, रौतहट, काठमाडौँ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न स्थानबाट भोटेकोशी बाढी पीडितको उद्धार राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख छ। बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढी आएपछि सरकारले 9 वाणिज्य ब्याङ्कमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोडसम्म कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने यो शीर्षक नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको समाचारको शीर्षक हो। प्रधानमन्त्री बालेन्द्र शाह भदौ चौथो सातादेखि सुरु हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्युयोर्क जानुहुने भएको छ। यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो। 10 भदौको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्युयोर्क जानुहुने भएको हो। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने नयाँ पत्रिकाको अग्रपृष्ठ को समाचार हो यो। जलवायु जोखिमबारे 1 वर्ष अघि नै नेपालले दिएको थियो चेतावनी, अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। 2025 मे 16-देखि 18 नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको जोखिमबारे उच्च तहबाटै चेतावनी दिइएको थियो। सगरमाथा संवादको उद्घाटन सत्रमा तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले हिमालयमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको बताउनु भएको थियो। उहाँले हिम नदीहरू तीव्र रूपमा पछाडि हटिरहेको, हिमताल विस्फोट जन्य बाढीका घटना बढिरहेको र त्यसको प्रभाव हिमाली समुदायमा श्रृङ्खलाबद्ध रूपमा परेको उल्लेख गर्नुभएको थियो। जलवायु जोखिमबारे एक वर्ष अघि नै नेपालले दिएको थियो चेतावनी। अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: Tinoza e Kesar.
1: Fiber internet, fibra gotico sansar. Telefone internet TV, sabe cura ma barma. Nepal Telecom co fiber internet. नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। संकटको सारथी त्रिभुवन राजपथ सधैं उपेक्षित, गोर्खापत्रले प्राथमिकताका साथ खबर छापेको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सधैं राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवत जावत गर्ने सवारी साधन अवरुद्ध भएको छ। यसको भर पर्दो त्रिभुवन राजपथ नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने मुलुककै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैं विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। संकटको सारथी त्रिभुवन राजपथ सधैं उपेक्षित, गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। भन्सार छुटमा 25,000 टन चिनी आयातको तयारी, कारोबारको अग्रपृष्ठको खबर लिँदैछौ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेसनलाई चिनी आयातमा 14% भन्सार छुट दिने निर्णय सरकारले गरेको हो। भन्सार छुटमा 25,000 टन चिनी आयातको तयारी, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। जुम्ली स्याउको बजार खोज्दै सहकारी, नागरिकको अर्थपृष्ठको खबर हो यो। जुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ, बगैँचा विस्तार भएका छन्, फल दिने बोटको संख्या बढेको छ। तर उत्पादनको गतिसँगै बजारको आकार र पहुँच विस्तार हुन नसक्दा किसानले सधैँ उचित मूल्य पाउने अवस्था छैन। स्याउ पाक्न थालेपछि व्यापारी बगैँचामा पुग्छन्, किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। तत्काल नगद आवश्यक पर्ने भण्डारण सुविधा पर्याप्त नहुने र बजारसम्म आफै पुग्न कठिन हुने भएकाले कतिपय किसान व्यापारीले तोकेको मूल्य स्वीकार गर्न बाध्य हुन्छन्। यसपटक भने जुम्लाको स्याउ बजारमा केही फरक अभ्यास सुरु भएको छ। जुम्ली स्याउको बजार खोज्दै सहकारी, नागरिकको अर्थपृष्ठको समाचार हो यो। एक महिनामै अस्वाभाविक महँगियो भान्सा शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। एक महिनाकै अवधिमा काठमाडौँको थोक तरकारी बजारमा केही वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको गत 18 साउन र यही 18 भदौको मूल्य तुलना गर्दा केही तरकारी तथा फलफूलको मूल्य 40%देखि 260%सम्म र केहीको मूल्य दोब्बरभन्दा बढी बढेका छन्। एक महिनामै अस्वाभाविक महँगियो भान्सा राजधानीको अग्रपृष्ठको खबर हो यो। लुम्बिनी विकास कोषले भन्यो, भ्रमणका लागि बुद्ध जन्मस्थल सुरक्षित र खुल्ला छ। यो समाचार कारोबारको भित्री पृष्ठबाट लिँदैछौ। लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुल्ला रहेको जनाएको छ। कोषले एक सूचना जारी गर्दै बाढी र विपदले लुम्बिनी क्षेत्रमा कुनै असर नपारेको उल्लेख गरेको छ। लुम्बिनी विकास कोषले भन्यो, भ्रमणका लागि बुद्ध जन्मस्थल सुरक्षित र खुल्ला छ। कारोबारको भित्री पृष्ठको समाचार हो यो। कारोबारले अग्रपृष्ठमा इजरायलमा थप नेपाली केयर गिभर माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। इजरायलमा थप नेपाली केयर गिभर माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। बाढी पीडितलाई पहिलो चरणको पुनरुत्थान प्याकेज, कर छुटदेखि कर्जा पुनर्संरचनाको सुविधा, यो शीर्षक गोर्खापत्रले अर्थ पृष्ठमा बनाएको समाचारको शीर्षक हो, रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित व्यक्ति तथा व्यवसायीलाई सरकारले पहिलो चरणको पुनरुत्थान प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले घोषणा गरेको प्याकेजमा भन्सार महसुल छुट, कर विवरण बुझाउन थप समय उपलब्ध गराउनेदेखि न्यून ब्याजमा ऋण र कर्जा पुनर्संरचनाको सुविधा समेटिएको छ। बाढी पीडितलाई पहिलो चरणको पुनरुत्थान प्याकेज, कर छुटदेखि कर्जा पुनर्संरचनाको सुविधा गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। यता नागरिकले पनि उद्योगी व्यवसायीलाई प्याकेज, सर्वसाधारणलाई गाँसबासकै चिन्ता शीर्षकमा मुख्य खबर छापेको छ। र सडक पुल बगेपछि टाढियो पर्यटकीय क्षेत्र लाङटाङ शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर बनाएको छ। रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ 10 भदौको भोटेकोसी बाढीपछि सदरमुकाम धुन्चेसँगको सम्पर्कबाट टाढिएको छ। बर्खामा पैदल बाटो समेत राम्रो नभएका कारण लाङटाङबाट धुन्चे आउन हेलिकप्टरको विकल्प छैन। सडक पुल बगेपछि टाढियो पर्यटकीय क्षेत्र लाङटाङ, कान्तिपुरले अर्थ पृष्ठमा खबर छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। गत भदौ 10 गते आएको विनाशकारी बाढीले सबैभन्दा बढी असर गरेको क्षेत्रमध्ये एउटा क्षेत्र शिक्षा क्षेत्र हो। शिक्षा क्षेत्रमा बाढीले पारेको प्रभाव खास गरी विद्यालयहरूको क्षति, बालबालिकाको क्षति, मानसिक स्वास्थ्य तथा विद्यालय पुनर्सञ्चालन लगायतका बारे अन्तरसंवादमा केन्द्रित हुनेछौँ। त्योसँगै स्वास्थ्यका बारे पनि हामी कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला रसुवास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा प्रसाद सिलवाल अन्तरसंवादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिलवालज्यू,
1: हजुर सर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद हजुर।
0: अब बाढीले खास गरी शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो, धेरै विद्यालयका भवनहरू क्षति पुगे, ठुलो सङ्ख्याका बालबालिकाहरू त्यहाँ हराइरहेका छन्, कतिपयको शव भेटिएको छ, के छ समग्र यहाँहरूको तथ्याङ्क?
1: सर, अब हाम्रो रसुवा जिल्लामा दुईवटा गाउँपालिकाको गाउँपालिका भवन खोल्याएको छ। गोसाइकुण्ड गाउँपालिका र उत्तर गया गाउँपालिकाको भवन र जग्गा दुवै कोल्याप्स छ। अब विद्यालयको सन्दर्भमा हाम्रो चारवटा विद्यालयहरू कोल्याप्स छन्। तीमध्ये गोसाइकुण्डको एउटा राष्ट्रिय आवि टिमुरे र उत्तर गयाको तिनवटा विद्यालयहरू चिप्लेटी आवि र मालिका देवी आवि र एउटा संस्थागत विद्यालय छ मुरन टिनिटी भन्ने, जो बेत्रावती बजारमा थियो। यी चारवटा विद्यालयहरू चाहिँ कोल्याप्स छन् सर।
0: हजुर, अनि
1: अब त्यसपछि त्यसपछि विद्यार्थी सङ्ख्या, हाम्रो विद्यार्थी 222 विद्यार्थी सम्पर्कविहीन छन्, जुन 7 विद्यालयका 222 विद्यार्थीहरू सम्पर्कविहीन छन्, र हाम्रो चाहिँ 16 शिक्षकहरू सम्पर्कविहीन छन् र 1 शिक्षकको दाह संस्कार भइसक्यो, र आमा बाबु दुवै गुमाएका बच्चाहरू चाहिँ हामीसँग 39 हाम्रो तथ्याङ्कमा हामीले भेटेका छौँ।
0: हजुर, अब त्यसपछि विद्यालयहरूसँग अथवा चाहिँ उनीहरूको अभिभावकहरूसँग अभिभावक गुमाएका, यहाँले जुन अहिले तथ्याङ्क पेस गर्नुभयो 39 अभिभावक गुमाएका बालबालिकाहरूसँग सरकारले, यहाँहरूको समन्वय इकाइले, या यहाँहरूमा तत्कालीन निकायले अथवा पालिकाहरूले कसरी त्यहाँ समन्वय गरिरहेका छन् उनीहरूको सन्दर्भमा खास गरी?
1: सर, हाम्रो अब यो सन्दर्भमा चाहिँ दुईवटा गाउँपालिकाका साथीहरू, जो साथीहरू जी बाँच्न सफल हुनुभएको छ, साथीहरू एकदम खटिरहनुभएको छ, हामी पनि खटेको छौँ। अब अहिलेको स्थितिमा जो बाबुआमा गुमाएका बच्चाहरूलाई, सबै बच्चाहरूलाई हामीले सम्पर्क गर्न सकेका छैनौँ। उहाँहरू कोही काठमाडौँ लैसक्नुभएको छ, कोही चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्छ होला, त्यसरीमा अब त्यस्तो अवस्था छ। अब अहिले हाम्रो शिक्षा विभागबाट पनि 6 टिम यहाँ हिजो मात्रै आइपुग्नु भएको छ, श्यामाचार्य सरको चाहिँ नेतृत्वमा।
0: हजुर,
1: र यहाँबाट जिल्ला प्रशासन कार्यालय लगायत हाम्रो चाहिँ गाउँपालिका, हामी शिक्षा क्षेत्र विशेष गरी शिक्षामा कार्यरत जनशक्तिहरू, हाम्रो शिक्षा तथा सम्बन्धी एकाइ गाउँपालिकाका साथीहरू लागेर हामीले तथ्याङ्क सङ्कलनमा लागिरहेछौँ सर अहिले।
0: हजुर, अब जस्तो जो जीवित भएका छन् अथवा जसले चाहिँ घटना नजिकबाट देखेको छ उनीहरूमा पनि यसको यो त्रासदी एउटा फरक अवस्थामा छ। विद्यालय सञ्चालनको सन्दर्भमा त यहाँहरूले अनिश्चितकालका लागि विद्यालय बन्द भनेर त्यहाँ भन्नुभएको छ। ठुलो सङ्ख्याका बालबालिका प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसबाट प्रभावित भएका छन्। अब मनोसामाजिक परामर्श लगायतका विषयहरू पनि आवश्यक छ भनेर भनिएको छ। यो सन्दर्भमा केही छलफलहरू या तयारीहरू अथवा योजनाहरू केही बनेका छन्?
1: यसमा चाहिँ यस्तो छ सर, अब हाम्रो दसवटा जिल्लामा 5 स्थानीय तह छ। 5 स्थानीय तहमध्ये आमा छोदुङ नौकुण्ड गाउँपालिकामा विद्यालय चलेको छ, बाँकी अरू गाउँपालिकामा विद्यालय चल्न सकेको छैन। र उत्तर गया गाउँपालिकाले 24 विद्यालय बन्द भनेर नोटिस निकाल्नु भएको छ। गोसाइकुण्ड झन् गोसाइकुण्ड त गाउँपालिका कोल्याप्स गाउँपालिका हो, गोसाइकुण्डको पनि चलेको छैन। तर नजिकैको उत्तर गयासँग जोडिएको नजिकैको कालिका गाउँपालिकामा पनि विद्यालय सुचारू हुन सकेको छैन। र आमा छोदोङको गाउँपालिका यो बाढीका कारण नाकाबन्दीमा परेको छ सर। आमा छदुङको गाउँपालिकामा जान पनि सकिँदैन, त्यहाँबाट आउनु पनि सकिँदैन पैदल अथवा पैदल मार्गबाट स्याप्रुको त्यो स्याप्रुलाई कोर्यास नै गरिदिएको छ। त्यो कारणले आमा छदुङ्गोमा पनि विद्यालय चल्न सकेको छैन। हामी 24-25 गतेबाट विद्यालय सञ्चालन गर्नुपर्छ कि भन्ने सोचमा छौँ सक्नेसम्मको ठाउँमा।
0: हजुर, अब अन्य अन्य मैले भनेको चाहिँ अब मनो सामाजिक परामर्शका हकमा स्थानीय तहले ओडाले कसरी काम गरिरहेको छ भन्ने कुरा अब यहाँहरूको त्यसमा प्रत्यक्ष संलग्नता त हुँदैन, यद्यपि समन्वयको हिसाबले चाहिँ यहाँहरूले कसरी समन्वय गरिरहनु भएको छ ती बालबालिकाहरूलाई सामान्य अवस्थामा फर्काउने सन्दर्भमा?
1: त्यस्तो यो चाहिँ रसुवाको यहाँको रसुवामा फरक छ सर, रसुवाको अवस्था फरक छ है।
0: हजुर हजुर,
1: हामीले सोच्ने कुरा र हामीले बाहिर बसेर सोच्ने कुरा र रसुवाको अवस्था फरक छ। रसुवाको टिमुरेदेखि भेत्रावतीसम्मको एरिया सब कोलियाप्स एरिया हो। त्यहाँ हाम्रो चाहिँ मैले अघि भनिसकेँ त्यहाँ चारवटा सामुदायिक विद्यालय, तिनवटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय हाम्रो चाहिँ कोल्याक्स नै भएको छ। त्यो विद्यालयमा खासै विद्यार्थी सङ्ख्या थिएन सर।
0: ए हजुर हजुर हजुर।
1: अब टिमुरेमा जम्मा विद्यार्थी सङ्ख्या 30 विद्यार्थी सङ्ख्या भएको विद्यालयमा 25 विद्यार्थी सम्पर्कविहीन छन्। अब त्यस्तै गरी टिप्लेटीमा जम्मा 7 विद्यार्थी भएको ठाउँमा
0: हजुर
1: 5 रेगुलर पढ्न आउने र 1 थिए भने त्यो मध्ये 5 मध्ये 1 सम्पर्कविहीन छन्।
0: ए हजुर हजुर।
1: मालिकामा जम्मा 18 विद्यार्थी विद्यालयमा रेगुलर पढ्न आउने र 18 विद्यार्थी रेगुलर पढ्न आउने मध्ये 11 सम्पर्कविहीन छन्।
0: हजुर।
1: अब ओडन ट्रिनिटीमा 7 विद्यार्थी सम्पर्कविहीन छन् सर।
0: हजुर।
1: अब यो यहाँ कस्तो छ भने जो रसुवागढीदेखि भेत्रावतीसम्मको विद्यालयदेखि लिएर त्यहाँको चाहिँ अफिस, त्यहाँ हाइड्रो पावर सम्पूर्ण त्यो कोल्याप्स भएको हुनाले त्यहाँ जति मान्छे बाढीले चाहिँ सम्पर्कविहीन बनायो त्यो बनायो र जति मान्छे चाहिँ मतलब जीवित छन् ती मान्छे अहिले हामी यहाँ भेट्न सक्दैनौँ सर।
0: हजुर,
1: ती मान्छे कोही काठमाडौँमा लगिया छ, काठमाडौँ धेरै जस्तो काठमाडौँमा लगिया छ, केही मान्छे अब मैले मेरो सुन्नमा आए अनुसारको नुवाकोटको पट्टारमा लगेर राखिएको छ
0: है।
1: केही मान्छेहरू जो मान्छे अब अलिक कम क्षति भएका अलिक माथि माथिका मान्छेहरू अब अलिक त्रसित मान्छेहरूलाई यो रसुवाको चाहिँ 2-3 एउटा चाहिँ उत्तर गयाको 2 विद्यालय र गोसेकुण्डको एउटा विद्यालय गरी 3 विद्यालय, गोसेकुण्डको चाहिँ कोमिन सेमी वाङफेल र उत्तर गयाको शिवालय आधारभूत विद्यालय र भीमसेन स्थान आधारभूत विद्यालयमा होल्डिङ सेन्टर राखिएको छ। पहिला सुरुमा रसुवामा पनि घाइते शिक्षकहरू लगायत घाइते कर्मचारी र घाइते मान्छेहरूलाई ल्याएर होल्डिङ सेन्टर राखेको थियो। अहिले रसुवाको सदरमुकाम ढुन्चेमा होल्डिङ सेन्टर छैन, बजार एकदम बजार शून्य छ, बजार मसान घाट जस्तो छ र यहाँ केही सामानहरू पाइँदैन किन्नलाई, बजार खुलेका छैनन् किनकि बजारका प्रत्येक बजारका घरका एक दुईजना मान्छे यहाँको काम गर्ने क्षेत्र भनेको त्यही स्यापुर हो, रसुवागढी हो, तिमुरे हो, मान्छे परेका छन्। त्यो हुनाले अहिले कसैसँग संवाद गर्ने स्थिति छैन र अब मनोपरामर्शको कुरा सन्दर्भमा कुरा गर्दाखेरि अब बच्चाहरू जो बच्चाहरूलाई हामीले भेट्नै सक्दैनौँ उहाँलाई अहिले तत्कालको अवस्थामा मनोपरामर्श गर्न सक्ने अवस्था छैन सर।
0: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हजुर, वेलकम सर।
0: उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ धुन्चे रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल। त्यसै गरी हामीसँग शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। यहाँलाई स्वागत छ हजुर।
2: धन्यवाद
0: हजुर। अब नुवाकोटको सन्दर्भमा चाहिँ के छ शिक्षाका क्षेत्रमा खास गरी बाढीले पारेको प्रभाव र त्यसपछि हामीले गर्नुपर्ने कामहरू के कसरी गरिरहेछौँ?
2: अब यसो छ हजुर, यो भदौ 10 बाढीले हाम्रो टोटल नुवाकोटमा 8 विद्यालयहरूमा क्षति पुऱ्याएको छ। त्यसमध्ये 6 सामुदायिक विद्यालय र 2 संस्थागत विद्यालय, 5 सामुदायिक विद्यालयमा पूर्ण क्षति पुऱ्याएको छ, 2 संस्थागत विद्यालयमा पूर्ण क्षति पुऱ्याएको छ र एउटा विद्यालयभित्र भल पसेको अवस्था छ। त्यसमध्ये 6 चाहिँ बेदुर नगरपालिकाभित्र अन्तर्गतका विद्यालयहरू छन् भने 2 तारकेश्वरको छ है। त्यसपछि चाहिँ जुन अहिले चाहिँ अब ती अन्य कुराहरू जस्तै शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभागले पनि त्यो विद्यालयमा भएको क्षतिको बारेमा निट एसेसमेन्ट भएर एउटा टोली जिल्लामा लगत सङ्कलनको लागि हिजोबाट काम सुरु भएको छ है। अनि त्यसै गरी त्यहाँका बालबालिकाहरू जुन क्षति भएका बालबालिकाहरूलाई सुरक्षित स्थानमा यो होल्डिङ सेन्टरहरूमा राखेर त्यहाँ विभिन्न तपाईँको गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय गरेर उनीहरूलाई चाहिँ त्यहाँ चाहिँ यसो पढ्ने चाहिँ वातावरण बनाएको अवस्था छ। त्यही अनुसार चाहिँ अगाडि बढेका छौँ हजुर हामी।
0: हजुर, अब क्षतिको चाहिँ खास गरी मानवीय क्षति बालबालिकाहरू विद्यार्थीहरूको शिक्षकहरूको मानवीय क्षति अभिभावकहरूको के कति रहेछ
2: त्यहाँ अलि त्यो मानवीय क्षतिको बारेमा हामीले प्रधानाध्यापकहरूसँग नियमित चाहिँ हामीले यो बुझ्यौँ सर। अब जस्तो यो सबभन्दा धेरै चाहिँ तपाईँको त्रिभुवन त्रिशुली मायावीमा क्षति भएको अवस्था छ। त्यहाँ 1650 विद्यार्थी थिए
0: हजुर
2: है। त्यहाँ चाहिँ प्रधानाध्यापक र त्यो विद्यालयको सोधबुझका कारणले जस धेरै मानवीय क्षति हुनबाट उहाँहरूले जोगाउनु भयो। त्यति हुँदाहुँदै पनि त्यो विद्यालयमा एउटा निमामी शिक्षक र एउटा कार्य सहयोगी मिसिङ भएको भन्ने हेर्चरले रिपोर्टमा हामीलाई के पाउनु भएको छ। त्यसै गरी चण्डेश्वरी मायावी टुप्सेमा चाहिँ यो तपाईँको दृष्टिबिहीनहरूको होस्टेल पूर्ण रूपमा क्षति भयो र त्यहाँ एकजना चाहिँ तपाईँको निमामी शिक्षक चाहिँ त्यहाँ मिसिङ भएको भनेर उहाँलाई हामीले टिपाउनु भएको छ। त्यसै गरी चाहिँ तपाईँको यो बेत्रावतीमा अलिक बढी क्षति भएको भन्ने चाहिँ त्यहाँ आउनुभएको त्यहाँ हेर्चरले हामीलाई टिपाउनु भएको छ। र त्यो चाहिँ मानवीय क्षतिमा उहाँहरू पनि चाहिँ यति नै हो भनेर यकिन गर्न सक्नु भएको छैन। केही चाहिँ मिसिङ भएको पनि सम्पर्कमा आउनु भएको छ। त्यहाँ चाहिँ हजुरको दुईवटा तिनवटा बस चाहिँ विद्यालयको बस चाहिँ बाढीमा परेको अवस्था छ। त्यहाँ चाहिँ यकिन चाहिँ हुँदैछ। अहिले चाहिँ हामीले यो शिक्षा विभागको निट एसेसमेन्ट हिजोबाट जुन टोली आएको छ त्यसले चाहिँ प्रत्येक अभिभावक र बच्चाहरूको चाहिँ हामी लगत सङ्कलन गर्ने काममा हामी हिजोदेखि जुटेको अवस्था छ। हामीले यो 4-5 दिनभित्र त्यो लगत सङ्कलन सबै क्लियर भएपछि अनि यसको एक्चुअल चाहिँ डाटा हामी चाहिँ प्रकाशन गर्नेछौँ।
0: जस्तो अब रसुवा स्थित प्रमुखले अहिले के भन्नुभयो भने अभिभावकहरू पनि भेटिने अवस्था छैन, त्यो हराएकाहरू त त्यसै पनि हराए, अब सम्पर्कविहीन भएकाहरू जो नदीमा परे, तर जो बाँचेका छन् उनीहरू पनि खासमा चाहिँ हामीहरूको सरकारको मतलब शिक्षासँग सम्बन्धित निकायको सम्पर्कमा छैनन् भनेर भन्नुभएको छ। त्यहाँ नुवाकोटमा चाहिँ कस्तो अवस्था छ?
2: यहाँ पनि अवस्था त्यही छ। हिजो चाहिँ हामीले तपाईँको क्षति भएका सबै विद्यालयहरूको प्रधानाध्यापकहरूलाई हामी एकै ठाउँ जम्मा गरेर हामी छलफल गर्न खोज्यौँ। त्यसमध्ये हाम्रो 8 मध्ये 2 मात्रै विद्यालयको प्रधानाध्यापक यहाँ आउन सक्ने अवस्था भयो। किनभने यो त्रिशुलीले गर्दाखेरि हाम्रो सम्बन्ध नै तपाईँको सदरमुकामसम्मको सम्बन्ध विच्छेद भएको अवस्था छ है। त्यसले उहाँहरूले हामी प्रयासमा छौँ, केहीको फोन लागेको छैन, लाग्ने जतिको हामी 3 दिनभित्र हामीले 3 दिनभित्रको मात्रै समय दिनु छ, हामी चाहिँ यकिन गरेर त्यो विवरण हामी दिन्छौँ भन्नुभएको छ।
0: अब भनेपछि अब त्यहाँ गर्नुपर्ने शिक्षाका सन्दर्भमा चाहिँ अब केही समयका लागि विद्यालय त बन्द भनेर यहाँहरूले भन्नुभयो, पालिकाहरूले पनि त्यसरी भने, अब त्यहाँ गर्नुपर्ने विषयहरू के हुन्, अब कहिलेदेखि अवस्था सहज हुन सक्ला, अब यो भनौँ न अब अस्थायी बासस्थानको विषय त्यसै गरी राहतको विषय यी विषयहरू सँगैसँगै यो कुरा पनि जोडिन्छ, त्यसको आकलन अनुमान कहिले कसरी गर्न सकिएला विद्यालय सञ्चालन?
2: त्यस सन्दर्भमा अब जुन बाढी आइसकेपछि पहिलो स्टेप त त्यो चाहिँ तपाईँ उद्धार नै हो होइन। उद्धारमा पुरै राज्य चाहिँ संयन्त्र लाएर उद्धार गर्ने काममै लाग्यो। हिजो आज पनि त्यो भइरहेकै छ। त्यसपछि अब सुरक्षित रूपमा भेटेको उसलाई आश्रय स्थलमा ल्याउने चाहिँ त्यो काम चाहिँ भएको छ। अब यहाँ विद्यालयहरू पनि बन्द छ, जस्तो कि विद्यालयहरूमा पनि होल्डिङ सेन्टरहरू तपाईँको बनाएर यहाँ चाहिँ तपाईँहरू त्यसरी चाहिँ त्यो बाढी पीडितहरूलाई राखेको अवस्था छ है। अनि तत्काल चाहिँ विद्यालय अब जस्तो विद्युत नगरपालिकाभित्रका सबै विद्यालयहरू बन्द छन् अहिले, किनभने विद्यालयमा चाहिँ तपाईँको होल्डिङ सेन्टरहरू बनाइएको छ। त्यसै गरी चाहिँ कसैको त्यो बाल त्यो बच्चाहरू कसैको आमा गुमेका छन्, कसैको बुवा गुमेको छ होइन, ती सबै बच्चाहरू ट्रमामा छन् है। त्यसले अब बिस्तारै अब जनलाइज हुँदै गइरहेछ। अब चाहिँ ती चाहिँ तपाईँको होल्डिङ सेन्टरमा त्यो उद्धार भएका बालबालिकाहरूलाई एकीकृत गरेर अनि त्यसको चाहिँ सबै विभिन्न सरकारी गैर सरकारी संस्थाहरूको चाहिँ एउटा चाहिँ वान डोर सिस्टमले उनीहरूलाई चाहिँ बिस्तारै त्यसमा राखेर पठन पाठन गर्ने व्यवस्था तयारीमा छ चाहिँ हामी छौँ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री, खास गरी पछिल्लो समयमा बाढीको जुन अवस्था विद्यमान छ त्यो अवस्थामा उद्धार राहतसँगै शिक्षा क्षेत्रमा भएको क्षति र त्यसलाई पुनस्थापित गर्न अब गर्नुपर्ने प्रयासका बारेमा हामी अन्तरसंवादमा केन्द्रित भयौँ। खास गरी हामीले रसुवास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा प्रसाद सिलवालसँग कुरा गऱ्यौँ। त्यसै गरी नुवाकोट स्थित सूर्यबहादुर खत्रीसँग हामीले अन्तरसंवादमा कुराकानी गऱ्यौँ। अन्तरसंवादमा आज हामी खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा बाढीले पारेका प्रभाव, नुवाकोट र रसुवामा बढी भन्दा बढी असर गरेको हुनाले ती जिल्लालाई हामी केन्द्रित भयौँ। त्यसै गरी हामीसँग कुराकानी गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी सम्पर्कमा आइसक्नु भएको छ। उहाँसँग हामी उपचार, विपदपछिको महामारी र मनोसामाजिक परामर्शबारे कुराकानी गर्नेछौँ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
3: हजुर, नमस्कार, धन्यवाद।
0: हजुर, अब यो बाढीमा परेकाहरूको जसको उद्धार गरिएको छ त्यसमध्ये अधिकांश मानिसहरू घाइते हुनुहुन्छ, उहाँहरूको उपचारको प्रबन्ध कसरी चलिरहेको छ र अब विपदपछिको महामारीको जुन आकलन गरिएको छ यसका सन्दर्भमा, अब यसलाई नियन्त्रण गर्ने सन्दर्भमा या त्यो अवस्था आउन नदिने सन्दर्भमा के कसो प्रयास भइरहेको छ?
3: यो अहिले जुन भदौ 10 गते भोटेको सीमा आएको लेदोसहितको जुन बाढी आयो त्यसले ठुलो क्षति पुर्याएको हामी सबैलाई थाहा छ। त्यसमा विशेष रूपमा अरू विपदभन्दा फरक प्रकृति यसमा के छ भने जो बाढीमा पर्नुभयो, भित्र पर्नुभयो, उहाँहरूलाई सकुशल उद्धार गर्न सकिएको अवस्था रहेन, प्रकृति नै फरक भयो भने जो माथि हुनुहुन्थ्यो त्यो बाढीभन्दा उहाँहरू पूर्ण रूपमा सुरक्षित रहनुभएको अवस्था, बिचमा सूचनाहरू पाएर अथवा ढिलो सूचना पाएर भागदौड गर्दा अलिकति घाइते भएर त्यो सङ्ख्या तुलनात्मक रूपमा अरू प्रकृतिभन्दा फरक छ भनेको हामीले सेवा प्रवाह गर्नुपर्ने अथवा हामीले केन्द्रमा राखेर काम गर्नुपर्ने स्वास्थ्य सेवाको दृष्टिकोणले मात्रै हेर्ने हो भने तत्काल त्यो भागदौडमा अथवा त्यो त्यतिखेर पर्दाखेरि केही कुराले चोट लगाएर घाउ भएको व्यक्तिहरूको जो हुनुहुन्थ्यो उहाँहरूलाई तत्काल उद्धार उपचार र उहाँहरूलाई अस्थायी रूपमा व्यवस्था गर्दा हामीले उपचारमा केन्द्रित रहेर तत्काल घाइतेहरूको उपचारको व्यवस्था गऱ्यौँ। यसमा स्वास्थ्य मन्त्रालय लगायत सुरक्षा निकायहरू सबै राज्यको सबै संयन्त्र परिचालन भएर काम भएको थियो। अब त्यसभन्दा बाहेक जो घाइते हुनुहुन्छ उहाँहरू पनि अरू थप उपचार सहयोगको अपेक्षामा हुनुहुन्छ भने जसले आफ्नो आफन्त गुमाउनुभयो, घर बार सम्पत्ति जति थियो सबै बगाएर गयो, उहाँ एक्लै उद्धार भएर कहीँ बस्नुभएको छ अथवा कहीँ त्यसरी त्यो बाढीबाट बाहिर निस्किएर आउनुभएको छ भने उहाँहरूलाई सेल्टरमा राखेर अस्थायी आवास व्यवस्थापन गरेर गरिएको छ। अबको पाटो भनेको आवास नभएको र त्यसरी सेल्टरमा बस्नु परेको, आवास भए पनि बाढीले धेरै कुराहरू, पानीको सप्लाई लगायत सबै कुराहरू बगाएर आपत परेको अवस्था छ। त्यस्तो व्यक्तिहरूमा हुनसक्ने सम्भावित जोखिम के हुनसक्छ जनस्वास्थ्यका दृष्टिकोणले भनेर हामीले त्यसमा काम गरिरहेका छौँ। अहिले हामीले सरसर्ती हेऱ्यौँ भने 18 स्वास्थ्य संस्थामा त्यो घाइते त्यतिखेर जो हुनुभएको थियो उहाँहरूलाई विभिन्न 18 स्वास्थ्य संस्थामा हामीले उपचार गर्नु परेको थियो। त्यही स्थानीय रूपमा भएका अस्पतालहरू, त्यही अस्थायी रूपमा व्यवस्थापन भएका विभिन्न निकायहरूका क्याम्पहरूबाट उपचार भएको छ। अहिले आज कुरा गरिरहँदा 70 उपचाररत हुनुहुन्छ, प्राय सबै उपचारबाट डिस्चार्ज भएर गइसक्नु भएको अवस्था छ। त्यसभन्दा बाहेक हामीले अर्को हेऱ्यौँ भने विभिन्न अस्थायी शिविरहरूमा बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ, जो होल्डिङ सेन्टरहरूमा बस्नुभएको छ, उहाँहरूलाई हामीले निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्य कर्मीहरूको टोलीहरू ठाउँ ठाउँमा खटाएका छौँ। अरू समुदायमा पनि कुनै थप किसिमको नयाँ जनस्वास्थ्यको कुनै जोखिम देखिन सकिन्छ कि भनेर त्यसको निगरानी गर्न पनि हामीले टोलीहरू खटाएका छौँ। विगतमा अरू देशहरूमा, अरू ठाउँमा अन्य किसिमका महामारी अथवा अन्य किसिमका विपदहरू हुँदाखेरि यसरी अस्थायी ठाउँमा राख्दाखेरि जनस्वास्थ्यका दृष्टिकोणले खानासँग जोडिएका, सरसफाइसँग जोडिएका, पोषणसँग जोडिएका, मनोसामाजिक परामर्शसँग जोडिएका, नियमित स्वास्थ्य सेवासँग जोडिएका विषयहरूमा थप समस्या हुने गरेको देखिएको छ। हामी त्यस्तो समस्याहरू नहोस्, जसले नियमित रूपमा औषधि खाइराख्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई नियमित औषधिहरू उपलब्ध गराउन सकियोस्, खोप लगाउनु पर्ने वर्गका व्यक्तिहरूलाई नियमित खोप लगाउन सकियोस्, बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक विशेष रूपमा ख्याल गर्नुपर्ने बिरामी व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई केन्द्रमा राखेर हामीले कामहरू अगाडि बढाएका छौँ। मनोसामाजिक परामर्शका लागि हामीले अहिले पनि अहिले कुरा गरिरहँदा 112 हामीले ती प्रभावित क्षेत्रहरूमा मनोचिकित्सक, साइकोलोजिस्ट, मनोसामाजिक परामर्शदाता सहितको टोलीहरू परिचालन गरेका छौँ। त्यस्तै गरी हामीले त्यो क्षतिग्रस्त जहाँ छ ठाउँहरू त्यो वरिपरि स्वास्थ्य सेवा प्रवाह गर्नका लागि पनि हामीले स्वास्थ्य कर्मीहरूको टोलीहरू परिचालन गरे त्यही दिनदेखि परिचालन गरेर सेवा प्रवाह गरेका छौँ। त्यहाँ विभिन्न सङ्ख्यामा विभिन्न टोलीहरू विभिन्न प्रयोजनका लागि त्यहाँ परिचालन भएको अवस्था छ। हामी भोलिका दिनमा कुनै पनि त्यस्तो समस्याहरू नआओस्, आइहाल्यो भने चाँडै पहिचान गरेर थप क्षति हुन नदिने उपायहरू गरौँ भनेर हामीले कामहरू गरिरहेका छौँ। अहिले सरकारका सबै निकायहरू सबै तहहरू मिलेर त्यहाँ आकस्मिक स्वास्थ्य सेवाका लागि टोलीहरू परिचालन भएको छ। अहिले हामीले सरसर्ती हेऱ्यौँ भने 2 जिल्लामा विशेष रूपमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकै प्रतिनिधित्व गर्ने गरी उच्च स्तरीय कोअर्डिनेसन गर्ने कोअर्डिनेटरहरू हामीले तोकेका छौँ। त्यस्तै गरी कुनै पनि स्वास्थ्य समस्या देखिहाल्यो भने त्यसलाई पहिचान कसरी गर्ने, के गर्ने, त्यहाँ फिल्डमा भएको अरू साथीहरूलाई निगरानी गर्ने, अरू स्वास्थ्य समस्याहरूलाई पनि निगरानी गर्नका लागि हामीले सर्भिलेन्स अफिसरहरू भनेर विश्व स्वास्थ्य सङ्गठन लगायतका निकायहरूसँग समन्वयमा 3 एकदमै प्राविधिक हिसाबले सक्षम एकदमै दक्ष टोली पठाएका छौँ। ठाउँ ठाउँ विभिन्न ठाउँमा छन्, हामीले स्ट्यान्ड बाई ती ठाउँहरूमा एम्बुलेन्सहरू राखेका छौँ। 5 एम्बुलेन्सहरू विभिन्न ठाउँहरूमा छन् र त्यहाँको स्थानीय एम्बुलेन्सहरू पनि छ। यो काठमाडौँबाट गएको एम्बुलेन्सको सङ्ख्या मात्रै हो। अर्को कुनै रोग भइहाल्यो फिल्डमा भनेर चाँडै क्याप्चर गर्नका लागि हामीले फिल्ड एपिडेमियोलोजीको ट्रेनिङ लिएका व्यक्तिहरू 8 हामीले विभिन्न ठाउँमा खटाएका छौँ। द्रुत प्रतिकार्य गर्न सक्ने गरी 49 टोली छ। हामीले विभिन्न ठाउँमा फरेन्सिकको भनेको जुन शवहरू छन् शव पहिचान व्यवस्थापनका लागि विभिन्न व्यक्तिहरू परिचालन गरेर उहाँहरू ब्याक भइसक्नु भएको छ शव व्यवस्थापनको बाटोमा काम गरेर। अर्को हामीले होल्डिङ सेन्टरहरूमा र विभिन्न क्याम्पहरू भनेर विभिन्न ठाउँहरूमा राखेको ठाउँमा 61 परिचालन हुनुहुन्छ। अर्को त्योभन्दा बाहेक आकस्मिक रूपमा चिकित्सक सेवा पुर्याउनु पर्यो भनेर त्यस्तो पुर्याउनका लागि डे 1 परिचालन भएको चिकित्सकीय टोलीहरूमा 162 परिचालन हुनुभएको छ। अहिले त्यसमध्ये धेरै फर्किसक्नु भएको छ। अब हामी होल्डिङ सेन्टरहरू, अस्थायी बसोबासहरू, आफ्नो आवासमा फर्किन थाल्नुभएको व्यक्तिहरू उहाँहरूमा केन्द्रित गरेर स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
0: डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
3: हजुर, हस् नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
4: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
7: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
10: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
9: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
11: तर समाधान पनि हामीसँगै छ है।
9: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
10: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
12: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
13: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेको सिबाडीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आगामी सोमबार राष्ट्रिय शोकको घोषणा। भदौ 23 गते जेन्जी शहीद दिवस। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नु परेकाले क्षतिको जवाब विश्व समुदायसँग खोज्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटेको सिबाडीमा परेका मध्ये हालसम्म 1280 शव फेला। आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै गौरा पर्वको मुख्य दिन पनि आजै। र एक अर्कामाथि आक्रमण गर्ने अमेरिका र इरानको चेतावनी।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
4: रसुवाको भोटेकोसी नदीमा आएको बाढी पछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा कर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10,00,000 राहत उपलब्ध गराउने, विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्यु गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
0: यस्तै बैठकले भोटेकोसी बाढी पछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भए निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10,00,000 रुपियाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। बैठकले भोटेकोसी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, बाढीबाट प्रभावित नागरिक तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छुट लगायतका सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत र कर तथा महसुल छुट तथा अन्य सहुलियत र सुविधा उपलब्ध गराइने र कुल 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने पनि हिजो बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले आफ्नो गल्ती बिना नै विश्वव्यापी तापमान वृद्धिका कारण ठूलो क्षति भोग्नु परेको बताउनु भएको छ। आफ्नो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको बताउनु भएको हो। उहाँले त्रासदीपूर्ण घटना बेहोरेको उल्लेख गर्दै यसको जवाब विश्व समुदायसँग खोज्नुपर्ने र यसबारे मानव सभ्यतालाई जवाब दिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्राकृतिक विपद व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण हुने उल्लेख गर्दै उपलब्ध स्रोत साधनहरूको प्रयोग गरी अहोरात र खटिरहेको पनि जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1,280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएको 18 गरी 1,280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमध्ये 1 जनाको त्रिवी शिक्षण अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरुष र 383 नकुलेको गरी जम्मा 926 शव माटोमुनि व्यवस्थापन गरिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। भोटेकोसी बाढीका कारण क्षतिग्रस्त 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3A जलविद्युत केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यही भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत केन्द्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको हो। भोटेकोसी बाढीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत रहेका छन्। यस्तै नेपाली सेना मार्फत 3,206 जना, सशस्त्र प्रहरी बल नेपाल मार्फत 1,874 जनाले स्वास्थ्य उपचार पाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा 3 तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ। रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीपछिको अवस्थामा उद्धार राहत र पुनस्थापनाका काममा 3 तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्काल राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। यसै क्रममा भटेकोसी बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहित खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। रसुवाको भटेकोसीमा भदौ 10 गते बिहान जान आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार भारतले हालसम्म 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराउनुका साथै उद्धारका लागि विज्ञ टोलीहरू समेत प्रभावित क्षेत्रमा खटाइरहेको छ। चीनले 30 करोड रुपियाँ र 50 टन राहत सामग्री, युएईले 83 टन र कतारले 40 टन राहत सामग्री उपलब्ध गराएको छ। यस्तै फ्रान्सले प्रभावित क्षेत्रका 200 घर परिवारका लागि आपतकालीन राहत सामग्री तथा लक्जेमबर्ग र लातभियाले राहत सामग्री उपलब्ध गराएको मन्त्री परिषद कार्यालयले जनाएको छ। यसै गरी पाकिस्तानबाट 86 टन र बङ्गलादेशले राहत सामग्री पठाउने प्रतिबद्धता जनाएको छ। अमेरिकाबाट 5 लाख अमेरिकी डलर, श्रीलङ्काबाट 10 लाख अमेरिकी डलर, युएईले 10 मिलियन डलर र अस्ट्रेलियाबाट 1 मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ। यस्तै बेलायतले 5 मिलियन पाउन्ड, युरोपेली सङ्घ अन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले 2 मिलियन युरो, स्विजरल्यान्डले 1 मिलियन अमेरिकी डलर, डेनमार्कले 35 लाख डेनिस क्रोनर, जर्मनीले 2 मिलियन अमेरिकी डलर, आयरल्यान्डले 5 लाख युरो, चेक

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
1: आजको कार्यक्रममा हामी भर्खरै मुलुकमा गएको विनाशकारी बाढी पहिरो र यसले मानिसका मनहरूमा परिरहेको चोटको विषयमा आज हामी संवाद गर्नेछौँ।
2: वर्ष

0: अहिले आफ्नै आँखा अगाडि आफन्तजनहरू कसैको हातबाट छोराछोरी खोसेर लगेको छ, कोही छोराछोरीको हातबाट बाबुआमा खोसेर लगेको छ, र आफ्नै आँखा अगाडि आफ्ना प्रियजनहरू गुमाउँदा र आफूले वर्षौँ लगाएर कमाएको धन सम्पत्ति भौतिक संरचनाहरू तहस नहस भएको देख्दा धेरै मानिसहरूको मन दुखेको छ। त्यति मात्रै होइन, अहिले सामाजिक सञ्जालमा यी विभत्स दृश्यहरू देखिरहँदा कतिपय मनहरू यसका कारणले पनि दुखिरहेका छन्। ती मन दुख्ने कारणहरू यदि बढ्दै गए भने त्यसले हामीलाई मानसिक समस्यामा पुर्याउन सक्छ र हामी मानसिक रोगी बन्न सक्छौँ। यदि हामी मानसिक रोगी भयौँ भने हाम्रो शारीरिक रोगको पनि सुरुवात हुन सक्छ। तसर्थ मानसिक स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो र पहिलो कुरा हो। आजको कार्यक्रममा हामी यही प्राकृतिक विपत्तिलाई जोडेर हाम्रो स्वास्थ्य कार्यक्रममा छलफल गर्नेछौँ। आज यस विषयमा संवाद गर्नका लागि वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला हाम्रो अतिथि हुनुहुन्छ र हामी उहाँसँग संवाद गर्नेछौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्ते, कार्यक्रममा बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: डाक्टर साहब, अब मैले अलिकति थोरै पृष्ठभूमि केही उठाएँ, प्राकृतिक विपत्ति यहाँ यससँग जोडिएर सेवा दिइरहनु भएको छ, अब यसले धेरै धनजनको क्षति गरेको छ, यो क्षतिको पीडा र सँगसँगै अहिले मैले भने नि हामी मोबाइल चलाउँछौँ, सामाजिक सञ्जालहरूमा ती विभत्स दृश्यहरू पनि जानेर नजानेर राखिदिँदा धेरै मनहरूमा चोट पुगेको छ। अब यस्ता घटनाहरूले, यस्ता प्राकृतिक विपत्तिहरू आफ्नै आँखा अगाडि देख्दा, आफ्ना परिवारका सदस्य घर खेत गएको देख्दा मानिसमा चाहिँ कस्ता किसिमका समस्याहरू आउन सक्छन् यस्ता घटनाले, त्यसबाट आजको संवाद सुरु गरौँ न।
1: यस्तो घटनाहरू जसमा आफ्नो सर्वस्व गुमाउनु भएको छ, धेरैजनाले आफ्नो परिवार गुमाउनु भएको छ, आफूले जीवनभर कमाएको सबै गुमाउनु भएको छ, यस्तो बेलामा यो सबैको लागि एकदमै ठुलो ट्रमा हो। यस्तो ट्रमा हुँदाखेरि सुरुवाती फेजमा मानिसहरूमा देखिने लक्षण भनेको डर हो, अब के हुन्छ भनेर एउटा अन्योलको भावनाहरू हुने, निन्द्राहरूमा गडबडी हुने, मन आत्तिने जस्ता समस्याहरू सुरुवाती फेजमा देखिन सक्छ। पछि गएर यो समस्या

0: बढ्दै गयो भने त्यसले गर्दाखेरि मानिसहरूमा डिप्रेसनका लक्षणहरू, एन्जाइटीका लक्षणहरू, पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरहरू हुनसक्छ, जसमा बारम्बार त्यस कुराहरू याद आइरहने, नचाहँदा नचाहँदा पनि त्यही आँखा अगाडि झल्को आइरहन सक्छ। जुन ठाउँमा घटना घट्यो अथवा त्यो घटनालाई सम्झिने कुराहरूबाट टाढा भाग्न खोज्ने त्यस्तो समस्याहरू आउँछ, निन्द्रहरूमा गडबडी हुनसक्छ। कसै कसै व्यक्तिहरूमा पछि त्यो आफ्नो स्ट्रेसहरूलाई कोप गर्नको लागि पछि गएर लागु औषधहरूको प्रयोग गर्ने, त्यो जसले गर्दाखेरि लागु औषध प्रयोगको त्यो दुर्व्यसनमा फस्ने समस्याहरू पनि देखिन सक्छ लामो समयमा।
1: सुरुमा चाहिँ यसले सामान्य जस्तो देखिन्छ, एकपटक देखियो अनि कतिपय व्यक्तिहरूलाई त्यो घटना बारम्बार आइरहने, अहिले भने जस्तै होइन, त्यही घटना कुनै भत्किएको दृश्य, कुनै आफ्ना हातबाट आफन्त गएको अथवा कसैलाई बगाएको, कसैले बाढीलाई लिएर गएको, कसैको घर भत्किएका, यस्ता दृश्यहरू सुरुमा हामी एकपटक हेर्छौँ तर त्यसले पटक पटक आउँछ र पछि गएर यो समस्या बढ्छ, डिप्रेसन एन्जाइटी जस्ता समस्यामा पनि पुग्न सक्छ भन्नुभयो। अब यस्ता समस्याहरू पटक पटक आउन नदिने, एकपटक त हामीले हेरिहाल्यौँ, अथवा यो समाज हो होइन, समाजमा भएका कुराहरू आउँछन्, सकेसम्म त्यस्ता दृश्यहरू कसैले पनि नराखिदिनु भए हुन्छ, विभत्स दृश्यहरूले मानिसको मनमा चोट पुग्छ, त्यस्तालाई सकभर नराखौँ। अब राखिहाल्नुभयो, हेरिहाल्यो, मनमा चोट पुग्यो, ती मलम लगाउने कसरी, ती मनमा जुन चोट पुगेको छ नि, अहिले भन्नुभयो नि समस्या बन्न सक्छ भन्नुभएको छ, त्यो समस्या बन्न नदिन, डिप्रेसन एन्जाइटीमा जान नदिनका लागि त्यसको मलम के हो त, जस्तो घाउ भयो भने त हामी मलम लगाउँछौँ, अब मनमा घाउ लागेको छ त मनको घाउको मलम चाहिँ के हो त डाक्टर साहब?
0: सुरुमा यो अब विपद आइसकेपछि अलि मन आत्तिने, डराउने, चिन्ता हुनेहरू चाहिँ सामान्य, हाम्रो असामान्य परिस्थितिको सामान्य रिएक्सन पनि हुन्छ सुरुमा, तर त्यो पछि गएर बढ्दै गयो भने पछि बल्ल समस्या हुन जाने हो। त्यो समस्या हुन नदिनलाई हामीले साइकोलोजिकल फर्स्ट एड भन्ने पनि हुन्छ। जो व्यक्तिहरू त्यो समस्यामा हुनुहुन्छ, अहिलेको जुन बाढी पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले साइकोलोजिकल फर्स्ट एड दिन सक्छौँ। त्यसमा हामीले गर्न सक्ने भनेको सुरुमा भनेको उहाँहरूसँग गएर हेर्ने, उहाँहरू सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न, उहाँहरूलाई केही चाहिएको छ कि छैन भनेर त्यो कुराहरू हेर्ने, त्यो पछि सुन्ने, उहाँहरूको कुराहरू सुन्नु पर्यो। हामीले गएर पहिला आफ्नो इन्ट्रोडक्सन दिने, तपाईँलाई केही चाहिएको छ, तपाईँलाई केही भइरहेको छ भनेर सोध्ने, सुन्ने। तर यस्तो सोध्ने क्रममा हामीले गएर उहाँहरूलाई घटना कसरी घट्यो सबै कुरा भनिदिनु भनेर त्यसरी पुरै घटनाको बारेमा सोध्न हुँदैन, त्यो सोद्धा उहाँहरूलाई त्यो फेरि ट्रमाटाइज हुन सक्नुहुन्छ। त्यही भएर सोध्ने, उहाँहरूले जति बोल्नुहुन्छ त्यो कुराहरू सुन्ने, आफूले धेरै एक्स्ट्राक्ट गर्न नखोज्ने, त्यो पछि जोड्ने भन्छौँ, लिङ्क गर्ने, त्यसमा भनेको आफ्नो उहाँहरूलाई चाहिएको आवश्यकताहरू, खानाहरू, बेसिक निड्सहरू र उहाँहरूको आफन्त, सुरक्षित ठाउँ, उहाँहरू कोसँग सुरक्षित हुन सक्नुहुन्छ त्यस्तो व्यक्तिहरूसँग लिङ्क गर्ने, यो चाहिँ साइकोलोजिकल फर्स्ट एड हुन्छ, जुन हामीले त्यो अहिले ट्रमा भोग्नु भएको बाढी पीडितहरू जो हुनुहुन्छ उहाँहरूलाई हामीले गर्न सक्ने कुरा एउटा यो। अर्को भनेको हामीले सामाजिक सञ्जालमा जुन राख्छौँ त्यो कुराहरूमा पनि ध्यान दिनुपर्छ, त्यसको रेगुलेसन हुनपर्छ, कस्तो कुरा राख्ने त भनेर, पुरै त्यो डेड बडिजहरू राख्दाखेरि कति मान्छेहरूलाई त्यही फोटोहरू हेरेर पनि एन्जाइटीहरू बढिरहेको हुन्छ, डरहरू लागिरहेको हुन्छ होइन, त्यो कुराहरू अब आफूलाई त्यस्तो समस्या पहिल्यैदेखि छ भने त आफूले पनि त्यसलाई अभोइड गर्नु पर्यो, हेर्नु भएन, र एउटा रेगुलेसन ल्याउनु पर्छ कि कस्तो कुराहरू पोस्ट गर्ने, कस्तो कुरा पोस्ट नगर्ने भनेर, त्यसले गर्दाखेरि पनि समस्याहरू कम हुन जान्छ।
1: जस्तो यहाँले भने जस्तो रेगुलेसनका कुराहरू, पत्रकार आचार संहिता छ, हामी सबैले पत्रकार आचार संहितालाई पाल्यौँ गऱ्यौँ भने, किनभने विभत्स दृश्य देखाउनु हुँदैन, विभत्स दृश्य देखाउँदाखेरि ती मनहरूमा चोट पुग्छ, चोट पुग्ने काम गर्नु हुँदैन भन्ने पत्रकार महासङ्घले बनाएको आचार संहिता छ, त्यो आचार संहितालाई हामी सबैले पालना गरौँ, किनभने धेरै भ्यू देखाउने, धेरै आमदानी गर्ने प्रलोभनमा लागेर कसैका जीवनमा पनि नगरौँ। अहिले यहाँले भन्नुभएको कुरा सुन्दा कस्तो लाग्यो भनेदेखि, ती घटनाहरू चाहिँ अब उहाँहरूलाई चाहिँ कुरा चाहिँ सुन्ने, किनभने उहाँहरूको मन उकुस मुकुस भएको हुन्छ, घटनामा पर्नु भएको छ, आफ्नो मनको भावना कसलाई व्यक्त गरौँ भन्ने उहाँहरूलाई लागिरहेको छ, तसर्थ उहाँहरूका कुरा चाहिँ सुन्ने, तर घटना कसरी भयो, किन आयो, कसरी आयो, तपाईँ कसरी भाग्नुभयो भनेर ती घटना फेरि पुनरावृत्ति हुने जस्तो गरेर नसम्झाउने भन्नुभयो। यो कुरा हामी सबैले मनन गर्नुपर्ने देखियो। अब यो मानसिक रोग कस्तो हुँदो रहेछ भने, यहाँले भने जस्तो डिप्रेसन एन्जाइटी हुँदै मानसिक रोगमा पुग्ने कुरा, हामी मानसिक रोगी बनिसक्दा पनि मलाई त समस्या छ भन्ने फिलै गर्दा रहन्छौँ हामीले। आम मानिसमा समाजले पनि हेर्ने दृष्टिकोण अलि नराम्रो भएको हुनाले पनि मानिसले त्यसलाई स्वीकार्न सकेन। आज पनि त्यो अवस्था लगभग जस्ताको तस्तै छ, किनभने मलाई त्यो समस्यामा पुगेँ भनेर मै भन्न हिचकिचाइरहेको अवस्था छ। र कतिलाई त फेरि कस्तो छ भने, त्यो कुन अवस्थामा म त्यो अवस्थामा पुगेँ, अब म कस्तो अवस्थामा डक्टरहरूकोमा जानुपर्छ, पहिला नै मैले व्यक्तिले के गर्न सक्छु भन्ने धेरै कुरा जानकारी पनि छैन। म त्यो दृश्यहरूबाट जस्तो अहिले बारम्बार त्यस्ता घटनाहरू आइराखेको छ, मेरो दिमागमा आइराखेको छ, मलाई त्यसले निद्रा पर्न दिइरहेको छैन, कसैसँग बोल्न मन लागिराखेको छैन भने मैले सुरुमा चाहिँ आफूलाई चाहिँ कसरी बदल्न सक्छु, मैले गर्ने कुराहरू केही हुन्छ र
0: अब हामीले आफूले गर्न सक्ने भनेको हामीले आफ्नो निन्द्राको ख्याल राख्नुपर्छ। निन्द्रा एकदमै इम्पोर्टेन्ट हुन्छ। शारीरिक व्यायामहरू गर्ने, खानाहरू स्वस्थ खाना खाने, लागु औषधिहरू जाड रक्सीहरूको सेवनहरू नगर्ने र सकेसम्म यस्तो सामाजिक सञ्जालको बाट टाढा बस्ने, यदि आफूलाई त्यो कुराहरूले स्ट्रेस भइरहेको छ भने कम गर्ने मोबाइलको प्रयोगहरू, त्यो गर्न सकिन्छ। र यदि तपाईँलाई यस्तो कुराहरू गर्दा गर्दा पनि निन्द्रामा समस्या आइ नै रहेको छ, तपाईँ पहिलाको जस्तो खुसी हुन सक्नु भएको छैन, तपाईँलाई पहिलाको जस्तो काममा रुचिहरू लागिरहेको छैन, मानिसहरूसँग बोल्न मन लाग्दैन, डर लागे जस्तो, चिन्ता लागे जस्तो मात्र भइरहेको छ, अथवा पुरानाको यादहरू बारम्बार नचाहँदा नचाहँदा आइरहेको छ भने तपाईँले एकचोटि मनोचिकित्सककोमा जान पर्ने हुन्छ।
1: जस्तो कस्तो अवस्थामा जाने, अहिले मैले भने नि हामी मलाई भयो भन्नु पनि हिस्किचाइराखेका छौँ, तर हामीलाई लगातार होइन दुई चार दिन यो घटना घटेदेखि अहिले तपाईँलाई निन्द्रा परिरहेको छैन भने, होइन तपाईँकामा बारम्बार ती दृश्यहरू आइराख्यो भने, पहिलो चरण त तपाईँले जे जे धर्म मान्नुहुन्छ आफ्ना धर्म कर्मका कुरा गरेर पनि आफ्नो मनलाई अलिकति डाइभर्ट गर्न सकिन्छ। अहिले यहाँले भने जस्तै खेलकुदमा जान सकिन्छ, होइन कुनै अन्य गतिविधिहरू गरेर त्योभन्दा टाढा जाने, तर त्यति गर्दा गर्दै पनि भएन, अहिले भन्नुभयो नि नजिकको परामर्श लिन जाने भन्नुभयो, परामर्श लिन जाने अवस्था चाहिँ कस्तो हुन्छ?
0: यदि यस्तो लक्षणहरूले तपाईँको आफ्नो दैनिक कार्यहरूमा असर गरिरहेको छ, तपाईँको पारिवारिक जिन्दगीमा असर गरेको छ, तपाईँको काममा असर गरेको छ, तपाईँको सामाजिक कार्यहरूमा सोसियलाइज हुनलाई गाह्रो भइरहेको छ भने चाहिँ जानुपर्छ।
1: अब यसको उपचार विधिहरू कस्ता हुन्छन् नि डाक्टर साहब? जस्तो अब मानौ म परेँ, होइन अब त्यस्तोमा परेँ, दुर्घटनामा परियो, आफ्नो आफन्तजन गुमाइयो, अब त्यो दृश्य त हामीलाई छोइरहन्छ। कतिपय हामी यहाँ टिचिङ अस्पतालमा देखिरहेको छौँ, एउटा बालिका लिएर आउनुभएको छ, उनको चाहिँ अब आमाको हातबाट आमा सँगसँगै बारीले लिएर गयो, बालिका मात्रै छन्। कतिपयको हामी देखिरहेका छौँ छोराछोरी लिएर गयो, आमा बुवा मात्रै हुनुहुन्छ, अब उहाँहरूको मनमा त त्यो दृश्य त झल्झली आइराखेको छ, पीडा दिइराखेको छ, अब उहाँहरू त्यसबाट बाहिर निस्किने उपाय के?
0: यस्तो समस्याको चाहिँ दुई थरीको उपचार हुन्छ। एउटा चाहिँ हामीले साइकोथेरापी गरेर थेरापी गर्न सक्छौँ, अर्को भनेको चाहिँ औषधि सेवन गरेर फार्माकोथेरापीबाट गर्न सक्छौँ, अर्को भनेको चाहिँ हामीले यो दुइटैले सँगै लैजान पनि सक्छौँ। हामीले साइकोथेरापी गर्दाखेरि अब यस्तो अहिलेको ट्रमाको यस्तो फ्लडहरूको यस्तो सिचुएसनमा ट्रमा फोकस साइकोथेरापी भन्ने हुन्छ, त्यो विधिबाट हामीले साइकोथेरापीहरू गर्न सकिन्छ। त्यो पछि पनि त्यो गर्दा पनि अझ गाह्रो भयो अथवा अलि सिभियर सिम्टम्सहरू छ पेसेन्टमा भने चाहिँ हामीले फार्माकोथेरापी पनि सुरु गरेर दुइटैलाई सँगै लैजान सक्छौँ।
1: अवस्था हेरेर पहिलो चरणमा यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरू भएको ठाउँमा हामी आइपुग्यौँ भनेदेखि यहाँहरूले पहिलो चरणमा चाहिँ थेरापीमा लैजानुहुन्छ, किन औषधि प्रयोग गरेर नि सकेसम्म मनोसामाजिक परामर्श दिने, थेरापी गर्ने गरेर नै यहाँहरूले रिकभर गर्ने, पुनः पहिलाकै अवस्थामा फर्काउने प्रयत्न गर्नुहुन्छ। त्यो भएन यहाँहरूले औषधिको प्रयोग गर्नुहुन्छ। औषधिले मात्रै पनि नहुने अवस्था देखियो भने हामीले औषधि र थेरापी अथवा यो मनोसामाजिक परामर्शका सबै कुराहरू सँगै लिएर हामी तीन किसिमबाट उपचार गर्छौँ भन्नुभयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुलुकमा गएको यो प्राकृतिक विपत्ति बाढी पहिरो किनभने हाम्रो ग्रुपमा पहिले भूकम्प गएको छ, 2072 सालमा भूकम्प गयो, धेरै मनहरूमा यस्तै चोट पुग्यो। हामीले विभिन्न किसिमका रेडियो नेपालबाट कार्यक्रमहरू चलायौँ, मनोसामाजिक परामर्शका कुराहरू गर्यौँ र अहिले पनि रेडियो नेपालले निरन्तर रूपमा आफ्नो अभियानलाई जारी राखेको छ। आम नागरिकको स्वास्थ्य नै रेडियो नेपालका लागि पहिलो प्राथमिकता हो। जसर्थ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरूलाई यो विपत्तिबाट बाहिर आउनका लागि, विपत्तिमा पर्नुभएका नागरिकहरू अथवा विपत्तिलाई सामाजिक सञ्जालबाट हेर्नुभएका अथवा नजिकबाट प्रत्यक्ष रूपमा देखिरहनुभएका मानिसहरूमा पर्न सक्ने चोट र त्यो चोटलाई, मनको घाउलाई निवारण गर्ने प्रयत्नका सन्दर्भमा आज हामी कुरा गरिरहेका छौँ। आज हामीसँग यो मनमा परेको चोटलाई कसरी निराकरण गर्ने, कसरी यसको समाधानको उपाय खोज्ने भन्ने सन्दर्भमा डाक्टर अभिज्ञा कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला आजको हाम्रो अतिथि हुनुहुन्छ र हामीले यो घटनामा केन्द्रित भएर संवाद गर्यौँ। अब हामी अलिकति किनभने मानसिक रोगीको संख्या दिनानुदिन बढिरहेको तथ्यहरू सार्वजनिक भइरहेको छ र हामीले विश्व मानसिक स्वास्थ्य दिवस पनि मनाउन थाल्यौँ। यस्ता दिवसहरू थुप्रै मनाउँछौँ हामी, समय समयमा मनाइरहेका छौँ। यो एक दिन मात्रै मनाएर हुने कुरा पनि होइन। किन हाम्रो समाजमा मानसिक समस्याहरू बढिरहेको छ, हामी अब यो दोस्रो खण्डमा त्यस विषयमा अलिकति छलफल गर्न चाहन्छौँ। डाक्टर साहब, पहिलो खण्डमा यहाँले किनभने यो घटनामा परेका र घटनाबाट बाहिर निस्कन चाहने व्यक्तिहरूका लागि महत्त्वपूर्ण सुझाव सल्लाहहरू दिनुभयो। अब हाम्रो मुलुकमा अहिले मैले भने जस्तै मानसिक रोगीको संख्या क्रमशः बढिरहेको छ। मानिस कयौँ मानिसहरू आत्महत्या गरिरहेका छन् होइन, आत्महत्या रोकथाम दिवस पनि हामीले मनाइरहेका छौँ। हाम्रो मुलुकमा मात्रै होइन, विश्वभरि नै यो समस्या बढ्दो रूपमा छ। अब यसलाई रोक्नु आजको चुनौती बनेको छ। वास्तवमा यो मानसिक रोग अथवा मानसिक समस्या भनेको के हो डाक्टर साहब, यसबारे पनि अलिकति बुझाइदिनुहोस् न।
0: सामान्य बुझ्दाखेरि चाहिँ यदि कुनै व्यक्तिको भावनामा, सोचमा र व्यवहारमा परिवर्तन आइरहेको छ र त्यो परिवर्तनले गर्दाखेरि त्यो मान्छेको दैनिक जीवनमा असर गरेको छ, त्यो व्यक्तिको सामाजिक कामहरूमा र परिवारसँगको सम्बन्धमा असर गरिरहेको छ भने त्यसलाई हामीले मानसिक स्वास्थ्य समस्या भनेर बुझ्न सक्छौँ।
1: मानसिक स्वास्थ्य चाहिँ कति किसिमका हुन्छन्, मानसिक रोगहरू चाहिँ?
0: मानसिक रोग भनेको हामीले इजिली भन्दाखेरि चाहिँ साइकोटिक र न्युरोटिक भनेर दुईवटामा डिभाइड गर्न सक्छौँ। हामीले न्युरोटिक डिसअर्डरहरू भनेको चाहिँ यो हाम्रो उदासीपनहरू हुने, मन आत्तिने, जस्तै डिप्रेसन, एन्जाइटीहरू, सोमाटोफर्म डिसअर्डरहरू, अब्सेसिभ कम्पल्सिभ डिसअर्डरहरू त्यस्तो हुन्छ। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि व्यक्तिलाई थाहा हुन्छ मलाई केही रोग लागिरहेको छ, ममा केही परिवर्तन आइरहेको छ भनेर व्यक्तिलाई केही थाहा हुन्छ, त्यसलाई हामीले इन्साइट भन्छौँ। इन्साइट चाहिँ प्रेजेन्ट नै हुन्छ भने साइकोटिक बिरामी भनेको चाहिँ हामीले जसमा डिल्युजन, हेलुसिनेसन भनेको भ्रम हुने, कानमा आवाजहरू आउने अथवा नभएको कुराहरू देख्ने त्यस्तो लक्षणहरू देखिन्छ। यस्ता व्यक्तिहरूमा चाहिँ म बिरामी छु, मलाई ममा केही परिवर्तन आइरहेको छ भनेर चाहिँ अलिक जानकारी हुँदैन।
1: जस्तो यो मन आत्तिने भन्नुभयो नि, दुई किसिमले हामीले यसलाई डिभाइड गऱ्यौँ। अब समग्रमा धेरै मानिसमा अहिले देखिने भनेको, किनभने हामी सहरमा बसेका छौँ, हिजो गाउँमा बस्दा हामी घर न टाढा भए पनि हाम्रो मन नजिक थियो, आफन्तकोमा जाने, कुराकानी गर्ने त्यस्तो। तर अहिले हामी सहरमा बसेका छौँ, जीवन पनि अलिकति व्यस्त भएको छ, जाने एक प्रकारको समय पनि छैन, अर्को वातावरण पनि छैन, किनभने आफ्ना आफ्ना काममा हिँडिएछ। समाजमा हामी खासै कोही मानिसले कसैसँग सम्पर्क नगर्ने जस्तो गरिरहेका छौँ। यस्ता घटनाले अहिले कतिपय मानिसहरू मन आत्तिने, निद्रा नपर्ने, हातगोडा पोल्ने गर्छ भन्नुहुन्छ। यस्तो समस्याको समाधान चाहिँ के हुन्छ डाक्टर साहब?
0: अब सुरुमा चाहिँ समस्या आउन नदिनलाई हामीले गर्न सक्ने भनेको चाहिँ आफ्नो खानपिनहरू ध्यान दिने, निन्द्राहरूमा ध्यान दिने, दैनिक व्यायाम गर्ने, अघि नै भनेको जस्तै गरेर होइन। त्यो पछि समस्या आइसकेको छ भने चाहिँ हामीले अब आफ्नो नजिकको स्वास्थ्य चौकीमा जाने, त्यसको परामर्श लिने, अब काउन्सिलिङ गरेर त्यसको समाधान हुन्छ भने काउन्सिलिङ गर्ने, अथवा औषधिहरू सेवन गर्नुपर्छ भने औषधिहरू सेवन गर्ने, त्यो गर्न सकिन्छ।
1: यो मानसिक रोग लाग्ने कारणहरू चाहिँ के हो? यहाँले भन्नुभयो नि दुई किसिमका रोग पनि हुन्छन्, यी दुई किसिमका रोग चाहिँ खास कसरी लाग्छ, किन लाग्छ डाक्टर साहब?
0: मानसिक रोग लाग्ने कारण भने ठ्याक्कै यही कारणले लागेको भन्न सकिँदैन. हामीले भन्दाखेरि बायोसाइको सोसियल फ्याक्टर्स भनेर भन्छौँ होइन, तिनवटा कुराहरू हुन्छ. बायोलोजिकल फ्याक्टरहरूमा हाम्रो वंशानुगतहरू आउँछ, हाम्रो केमिकल दिमागको रसायनहरू, अरू हाम्रो फिजिकल इलनेसहरूको कुराहरू पनि आउँछ. साइकोलोजिकल फ्याक्टर भनेको हामीले भोगेका चाइल्डहुड ट्रमाहरू हुन सक्यो, अनि हाम्रो आफ्नो कोपिङ, हामीले स्ट्रेसहरूलाई कसरी ह्यान्डल गर्छौँ, कसैलाई त्यही कुराले गर्दा धेरै असर गर्छ भने कसैलाई त्यही कुराले कम असर गर्न सक्छ, त्यो हाम्रो कोपिङ मेकानिजमहरूको कुराहरू आउँछ. र सोसल फ्याक्टर भनेको अब अहिलेको यो अहिले आफ्नो अहिले हाम्रो फ्लडहरू आयो होइन, त्यस्तै गरेर अरू अब सोसाइटीमा यस्तै घटनाहरू घटेको छ भने त्यस्तो कुराहरू पर्छ.
1: कोही आफ्नो एकदम नजिकको मान्छे छ, अप्रत्याशित रूपमा त्यो घरमा मृत्यु भयो होइन, त्यस्ता घटनाहरूले पनि हामीलाई कहिले कहिले ट्रमामा लैजाने होइन, अब मन दुख्ने कुराहरू हुनसक्छ. अब हामी यस्ता समस्याहरू हाम्रो समाजमा आइरहेका छन् अनि हामीले यसका लागि विभिन्न दिवसहरू पनि मनाइरहेका छौँ. जस्तो अहिले मैले भने अक्टोबर 10 हामी आत्महत्या रोकथाम दिवस भनेर पनि हामीले मनाइरहेका छौँ, विश्व मानसिक स्वास्थ्य दिवस पनि भनेका छौँ. यस्ता दिवसहरू चाहिँ हामी मनाइराखेका छौँ, तर यी दिवसहरूले पारेको प्रभाव चाहिँ कस्तो देख्नु भएको छ, यसको आवश्यकता औचित्य र प्रभाव के देख्नु?
0: यस्तो दिवसहरू एकदमै जरुरी नै हुन्छ, किनभने अहिले पनि हाम्रो समाजमा मानसिक रोग भन्ने बित्तिकै ए पागलपन मात्र हो भन्ने कुरा धेरैको त्यही नै सोचाइ हुन्छ. मानसिक रोगको डक्टरकोमा जानु भनेको नि पागल भएर नै जानु हो, औषधि खायो भने पनि पागलै हो भनेर त्यो अरू व्यक्तिले त्यो ट्याग लगाउने एउटा स्टिग्मा छ, जसले गर्दाखेरि कति धेरै व्यक्तिहरू समस्या हुँदाहुँदा पनि आफैमा त्यो समस्या लुकाएर हस्पिटल नआउने छ. यस्तो दिवसहरू हामीले मनाउँदै जाँदाखेरि अवेरनेस हुन्छ, त्यो स्टिग्माहरू घट्दै जान्छ. कतिपय मानिसहरूलाई कहाँ गएर उपचार गर्ने, कस्तो यो यो समस्या के हो त, मलाई के भइरहेछ भनेर पनि थाहा नभएको हुनसक्छ. यस्तो दिवसहरू मनाउँदाखेरि यो सबै कुराको अवेरनेस भएर अझ मानिसहरू उपचारतिर धेरै बढ्दै जाने, र हामीले दिवस मनाउँदाखेरि के गर्यो भने हाम्रो मानसिक स्वास्थ्य राम्रो हुन्छ भनेर पनि भन्न सक्छौँ. त्यसो गर्दाखेरि मानिसहरूले त्यो कुराहरू अप्नाउनु भयो भने अझ राम्रो हुन्छ.
1: यो जनचेतनाको एउटा कार्यक्रम हो, यस्ता कार्यक्रमहरू एक दिन होइन सधैँ मनाइराखौँ हामीले, किनभने यो एक दिन दुई दिन गरेर हुने कुरा होइन. मानिसको स्वास्थ्य सबैभन्दा ठुलो कुरो हो, तसर्थ यस्ता दिवसहरू हामीले सधैँ मनाऊ, यसले समाजमा सकारात्मक प्रभाव पार्छ र समाज बदलिन्छ. अब यहाँले भने चाहिँ मानसिक रोगी भनेपछि पहिला हामी पागलपन हो, यसको उपचारै छैन भन्ने थियो, तर अहिले यो उपचार गर्न सकिन्छ भन्ने अवस्था भएको छ. र हामी नेपालमा यसको उपचारको कुन अवस्थामा छौँ र यहाँ संलग्न हुनुभएको यस अस्पतालबाट के कस्तो सेवा सुविधा पाउन सक्छौँ?
0: नेपालमा अहिले पनि उपचार लिने व्यक्तिहरू निकै कमी हुनुहुन्छ. नेपालको नेसनल मेन्टल हेल्थ सर्वेले नि जम्मा 23% व्यक्तिहरू उपचार लिन आइराख्नु भएको छ जो मानसिक रोगी हुनुहुन्छ. त्यसमा 23% भनेको त एकदमै कम हो. अब यसको कारणहरू धेरै छ, तर पहिलाको भन्दा अहिले व्यक्तिहरू आइ नै राख्नु भएको छ, पहिला भन्दा इम्प्रुभ भइरहेको छ. अहिले अब हामीले गर्न सक्ने अथवा देशले गर्न सक्ने भनेको प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पनि एउटा एउटा मानसिक स्वास्थ्य सम्बन्धी डक्टर अथवा त्यसमा रिलेटेड मान्छेहरू राखेर त्यसलाई हायर सेन्टरहरूमा रिफर गरिदिनु भयो भने अझ राम्रो हुन्छ. अहिले म कार्यरत यो चिराई नेसनल हस्पिटलमा चाहिँ हामीले ओपिडीमा सेवा दिन्छौँ, जसमा हामी विशेषज्ञ डक्टरहरूले बिरामीहरूलाई हेरेर के समस्या छ त्यसलाई बुझेर त्यसको के विधिबाट उपचार गर्न सकिन्छ भनेर हामीले काउन्सिलिङहरू गर्छौँ. अर्को भनेको हामीले त्यस्तो परेको खण्डमा एडमिसन गरेर पनि उपचार गर्छौँ, काउन्सिलिङ सर्भिसहरू छ. अर्को भनेको यो लागु औषधहरू खाने व्यक्तिहरूलाई हामीले डिटोक्सिफिकेसनहरू पनि गर्छौँ.
1: कतिपय मानिसहरू कस्तो हुन्छ भने मलाई निद्रा परेन भन्ने लागु पदार्थहरूको सेवन गर्ने होइन, त्यसले चाहिँ अहिले यहाँले भने जस्तै कुलतमा पुग्न सक्ने सम्भावना पनि हुन्छ र त्यसले भित्रभित्र हानि गरिरहेको हुन्छ. हामी एकातर्फ त्यसको माध्यमबाट रिलिफ हुन खोजिरहेका हुन्छौँ, तर वास्तवमा त्यसले रिलिफ गराइरहेको हुँदैन, त्यसले भित्रभित्र झन् आफूलाई गालिरहेको हुन्छ, झन् आफूलाई कमजोर बनाइरहेको हुन्छ र विभिन्न रोग सङ्क्रमणको अवस्था पनि निम्त्याउँछ। अब यहाँहरू अवरात्र खटिरहनु भएको छ, यहाँको अस्पताल मात्रै होइन सबै अस्पतालहरू, मानसिक रोगीहरू होइन, अब नर्सहरू, स्वास्थ्य संस्थाहरू सबै लागिरहनु भएको छ। अहिले भनियो जम्मा 20% मानिसहरू पनि, 20-25% मानिसहरू पनि जचाउन आउन पनि नचाहने, हिचकिचाउने यो अवस्था छ। अब यो अवस्थालाई बदलेर होइन, हामीले चाहिँ मानसिक रोगी भयो भने जस्तो ज्वरो आउँदा म जचाउन जान्छु भने मानसिक रोग पनि त्यस्तै हो, मेरो शरीरको अरू अङ्गलाई त त्यसले असर गरेन, धन्न मलाई अरू जस्तो मुटुको रोग, किडनीको रोग, सुगरको रोग जस्तो शरीरका अङ्गहरूलाई असर गर्ने रोग लागेन छ, मानसिक रोगको त म उपचार गरिहाल्छु, मैसँग छ, मैले नसकेँ, यस्ता विषयविज्ञ डाक्टर साहबहरू हुनुहुन्छ भनेर हामीले सबैभन्दा पहिला त एउटा व्यक्तिले गर्नु पर्ला, किनभने मलाई यो समस्या भयो म जचाउन जानुपर्छ भन्ने कुरा सबभन्दा पहिला व्यक्तिमा आउनु पर्ला। त्यसपछि घर परिवारले पनि यस्तो समस्या देखियो मेरो परिवारको सदस्यलाई, भोलि चाहिँ यो समस्या बढ्दै गएर डिप्रेसन, एन्जाइटी होइन, विभत्स, पछि त्यसपछि अप्रिय घटनाहरू घटेका, जीवनहरू नै समाप्त भएका, आत्महत्याका घटनाहरू घटेका पनि हामी सुन्छौँ। अब त्यो अवस्थामा नपुग्नका लागि, अब यो मानसिक रोगबाट बच्नका लागि एउटा व्यक्ति, घर परिवार, समाज, सरकार कस कसले के गर्यो भने हामी यो मानसिक सकेसम्म मानसिक रोगी नै नबन्ने र बनिहाल्यौँ भने पनि हामीले समयमै उपचार गरेर जति आफ्नो आयु हो त्यति आयु हामी स्वस्थ रहेर आफ्नो जीवन दिनचर्या सहज रूपमा अगाडि बढाएर हामीले आफूलाई बदल्न सक्छौँ। यसका लागि आजको आवश्यकता के हो भन्ने लाग्छ डाक्टर साहब?
0: व्यक्ति हामीले आफ्नो लागि गर्न सक्ने भनेको त मैले अघि नै भने जस्तै निन्द्रा, खानपिन, एक्सर्साइजहरू गर्ने, स्ट्रेसहरू भएको बेलामा आफ्नो मनको कुरा आफ्नो विश्वासिलो व्यक्तिकोमा गएर सेयर गर्ने, डिप ब्रिथिङ एक्सर्साइजहरू गर्ने, योगाहरू गर्ने, त्यो रोगबाट बच्नको लागि यदि समस्या नै आइसकेछ भने चाहिँ गएर परामर्श गर्ने नै हो। फ्यामिली मेम्बर्सहरूले गर्न सक्ने भनेको कोही व्यक्तिलाई समस्या छ, आफ्नो घरको मानिसमा कुनै चेन्जहरू, बदलावहरू देखिरहेको छ भने त्यो व्यक्तिलाई गएर के समस्या हो भनेर बुझ्न प्रयास गर्न सक्नु पर्यो। गाली गर्ने, तैले गर्दा नै सबै यस्तै भएको हो भन्ने त्यस्तो व्यवहारहरू देखाउनु भएन। समाजले पनि मानसिक रोगको समस्या भएको व्यक्तिहरूप्रतिको आफ्नो त्यो पागल भनेर जुन ट्याग लगाएको छ, त्यो ट्याग सबसे जरुरी भनेको त्यो ट्याग हटाउनु छ, किनभने एन्जाइटी, डिप्रेसन भएका बिरामीहरू पनि औषधि खान आउनलाई डराउनुहुन्छ, मलाई पागलै भन्ने हो कि भनेर हो। मेन भनेको चाहिँ अवेरनेस, समाजमा हाम्रो अवेरनेस क्रिएट गर्नु चाहिँ एकदमै जरुरी छ।
1: यो अब जसलाई जतिखेर पनि लाग्न सक्ने रोग भएको हुनाले अर्को व्यक्तिलाई भयो भने सकेसम्म मद्दत गरौँ। हाम्रो नेपाली कल्चर भनेको के हो भने दुःखमा कसैलाई परे, कोही अप्ठ्यारोमा परे भने तिनीहरूलाई मद्दत गर्ने, तिनीहरूलाई सहयोग गर्ने हाम्रो नेपाली संस्कार हो। यो संस्कारलाई जीवन्त राख्न हामी सबै लागौँ र सरकारले पनि स्थानीय तहसम्म, अहिले 3 तहका सरकारहरू छन्, स्थानीय तहमा नै सकेसम्म मनोसामाजिक परामर्शका कुराहरू राखिदियो भने, त्यसपछि भएन भने यहाँहरू जस्तो विशेषज्ञ डाक्टरहरू समीप आएर पनि हामीले आफूलाई निरोगी अथवा स्वस्थ राख्न सक्छौँ। डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो, महत्त्वपूर्ण विचारहरू दिनुभयो। अब हामी हाम्रो संवादको अन्त्य अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा यो मानसिक रोग, हामीले जुन अहिले दैनिक रूपमा गरिरहेका हाम्रा जस्तो सामाजिक सञ्जालहरू चलाउने कुराहरूलाई लिएर, अन्त्यमा यो आजको विषयलाई लिएर यहाँले भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: हामीले जसरी हाम्रो शारीरिक स्वास्थ्यको ख्याल गर्छौँ, जसरी विपदमा शारीरिक समस्याहरू देखिन्छ, त्यसरी नै मानसिक समस्याहरू पनि देखिन्छ, र त्यसैले शारीरिक स्वास्थ्यसँगै हामीले मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु पर्दछ। र अहिले हामीले त्यो रिलिफ कार्यहरू गर्दाखेरि फिजिकल फर्स्ट एडको साथसाथ चाहिँ साइकोलोजिकल फर्स्ट एड पनि सँगै दिन जरुरी हुन्छ। र अरू भनेको चाहिँ हामीले जेनरली अरू बेलामा पनि मानिसहरूमा अवेरनेसहरू क्रिएट गर्ने प्रोग्रामहरू गरिराख्ने गर्यो भने, सरकारद्वारा गर्यो भने, स्वास्थ्य कर्मीहरूको अलि धेरै दुर्गम क्षेत्रहरूमा नि बढायो भने चाहिँ अलि मानसिक स्वास्थ्यको रोकथाम गर्न सजिलो हुन्छ।
1: डाक्टर साहब, महत्त्वपूर्ण विचार र समय दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद डाक्टर साहब।
2: अहिले हामी संवाद गरिरहेका थियौँ वरिष्ठ
1: मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला।

आजको संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको संवादका बारेमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने सङ्कल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: एकमात्र डिटिएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 9 बजेसम्म हामी यहाँलाई कृष्ण भजन सुनाउनेछौँ। सुनाउँदैछौँ ज्ञानु राणा, केशव सुबाई र साथीहरूको स्वर, केशव लोहनीको रचना र गणेश परियारको सङ्गीतमा रहेको यो कृष्ण भजन।

अहिले सुन्नुभयो मीरा राणा र उदित नारायण झाको स्वर, श्याम मलेकुको रचना र नातिकाजीको संगीतमा रहेको कृष्ण भजन। कृष्ण भजन सुनाउने क्रममा अब अन्तिम कृष्ण भजन सुनाउँदैछौ, जसमा स्वर हो नुपुर भट्टाचार्यको भने रचना शारदा विक्रम बस्नेत र संगीत शिवशंकरको। यो कृष्ण भजन पछाडि केही बेर सूचना र सन्देश, त्यसपछि यहाँले 9 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आगामी सोमबार राष्ट्रिय शोकको घोषणा। भदौ 23 गते जेन्जी शहीद दिवस। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बिहोर्नु परेकाले क्षतिको जवाब विश्व समुदायसँग खोज्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै गौरा पर्वको मुख्य दिन पनि आजै। र एक अर्कामाथि आक्रमण गर्ने अमेरिका र इरानको चेतावनी। अब समाचार विस्तारमा। सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झोकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री स्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी गराउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले आफ्नो गल्ती बिना नै विश्वव्यापी तापमान वृद्धिका कारण ठूलो क्षति भोग्नु परेको बताउनु भएको छ। आफ्नो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको बताउनु भएको हो। उहाँले नेपालले त्रासदीपूर्ण घटना बेहोरेको उल्लेख गर्दै हामीले यसको जवाब विश्व समुदायसम्म खोज्नुपर्ने र यसबारे मानव सभ्यतालाई जवाब दिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्राकृतिक विपद व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण हुने भएकाले सरकारले सोही अनुसार कार्य गरेको पनि बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएका 18 गरी 1280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमध्ये 1 जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी बाढीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हाल 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3A जलविद्युत केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। पछिल्लो जानकारी अनुसार खोज तथा उद्धार कार्यको अन्तिम बिन्दुमा पुगेको जनाइएको छ। भोटेकोशी बाढीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार भएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिसहरू प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा 3 तहका सरकार बीचको समन्वय अघि बढाउन जोड दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। यसै क्रममा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले हिजो उद्धार गरेको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ। मन्त्री परिषदको कार्यालयका अनुसार भारतले हालसम्म 74 टन राहत उपलब्ध गराएको छ। चीनले 30 करोड रुपियाँ र 50 टन राहत सामग्री उपलब्ध गराएको छ। युएईले 83 टन र कतारले 40 टन राहत सामग्री उपलब्ध गराएका छन्। फ्रान्सले प्रभावित क्षेत्रका 200 घर परिवारलाई आपतकालीन राहत सामग्री तथा लक्जेमबर्ग र लातभियाले राहत सामग्री उपलब्ध गराएको मन्त्री परिषदको कार्यालयले जनाएको छ। पाकिस्तानबाट 86 टन र बङ्गलादेशले राहत सामग्री पठाउने प्रतिबद्धता जनाएका छन्। रसुवाको भोटेकोसी बाढीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक हिजो केरुङ क्षेत्रबाट तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा 2 अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। साथै हिजोको बैठकमा बाढीबाट परिवार गुमाएका बाल बालिकाको तत्काल पहिचान, शिक्षाको निरन्तरता, उचित व्यवस्थापन र संरक्षणको जिम्मेवारी, प्रभावकारी रूपमा राहत वितरण लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले हिजो भेटघाट गर्नुभएको छ। केही दिन अघिको बाढीले पृथ्वी राजमार्गको कृष्ण भीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। सवारी चाप बढेसँगै मालवाहक सवारी साधनलाई रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय पनि भएको छ। भोटेकोसी बाढी पीडितका लागि भन्दै बैङ्क खाताको क्युआरमा मार्फत रकम सङ्कलन गरेको आरोपमा चन्द्रगिरी नगरपालिकाका 47 वर्षीय कृष्ण केसी पक्राउ परेका छन्। सर्लाईको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज 3 दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डुम्रे बेसीसर चामे सडक खण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका 3 चाम्बासदेखि 22 जा घरसम्म सडक विस्तारको काम भइरहेको छ। उक्त सडक खण्डमा करिब 8.9 किलोमिटर सडक विस्तार एवं कालोपत्रे गर्ने काम भइरहेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध हिरोइन जस्तो देखिने 19 ग्राम पदार्थसहित वीरेन्द्र नगरबाट 4 जनालाई हिजो पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्म योग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापार युगमा भाद्र कृष्ण अष्टमीको मध्य रातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन, कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन रहिआएको छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्दै आएको धार्मिक विश्वास रहिआएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान श्रीकृष्ण कृष्णको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले पनि कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा आज शुभकामना सन्देश दिनु हुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरुद्ध थप कारवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। जवाफमा इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीतिक गणनामा परिवर्तन गरेको बताउँदै अमेरिका विरुद्ध इरानको जवाफ असीमित र बहुस्तरीय हुने चेतावनी समेत दिनुभएको छ। मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भूभाग, बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आगामी सोमबार राष्ट्रिय शोकको घोषणा। भदौ 23 गते जेन्जी शहीद दिवस। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बिहोर्नु परेकाले क्षतिको जवाब विश्व समुदायसँग खोज्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै गौरा पर्वको मुख्य दिन पनि आजै र एक अर्कामाथि आक्रमण गर्ने अमेरिका र इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा सञ्चालित सिमलेस

0: भोटे कोसीको उर्लदो भेलले धेरैका सपना बगाएको छ। कतिपय परिवारले आफ्ना आफन्त गुमाएका छन्, कतिपय अझै आफ्ना प्रियजनको खबरको प्रतीक्षामा छन्। ठुलो धनजनको क्षतिले यति बेला देश निकै शोकमा डुबेको छ। यो पीडाको समयमा उत्सव मनाउनु सहज छैन, मनले हाँस्न मानेको छैन, रमाउन मनले दिँदैन। तर समयसँगै हाम्रा चाडपर्व पनि आइपुग्छन् र यही क्रममा आएको छ गौरा पर्व। गौरा केवल पूजा र उत्सवको नाम मात्र होइन, यो आस्था हो, संस्कृति हो, परिवार र समुदायलाई जोड्ने एउटा बलियो सम्बन्ध हो। बिरुडा भिजाउनेदेखि गौरा भित्र्याउने, शिव गौरीको पूजा गर्ने र देउडामा रमाउनेसम्मका परम्पराले पुस्तौँदेखि हाम्रो सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ। एकातिर गौरा मनाइरहेका छौँ यति बेला, अर्कोतिर विपत्तिको पीडा, एकातिर घर आँगनमा पर्वको सम्झना छ, अर्कोतिर आफन्तको खोजीमा आँसु बगिरहेका छन्। त्यसैले यसपटक गौरा धुमधामभन्दा बढी संवेदनाको पर्व बनेको छ। पीडित परिवारको दुःखलाई सम्मान गर्दै, उहाँहरूको पीडामा साथ दिँदै, राहत तथा उद्धारमा हातेमालो गर्दै गौराको वास्तविक सन्देशलाई आत्मसात गर्न सकिन्छ। किनकि संस्कृति भनेको केवल गीत नाच परम्परा मात्र होइन, संस्कृति भनेको एक अर्काको दुःखमा उभिनु पनि हो। गौराले शिव र गौरीको सम्बन्ध मार्फत परिवार, प्रेम, विश्वास र सह अस्तित्वको सन्देश दिन्छ। त्यसैले विपत्तिको यो घडीमा गौरा मनाउनुको अर्थ अझ फराकिलो भन्न सक्छ। म खुसी छु भन्नुभन्दा हामी एकअर्काका साथमा छौँ भन्नु अझ सान्दर्भिक होला। यही सन्दर्भमा प्रस्तुत गर्दैछौँ गौरा विशेष रेडियो कार्यक्रम। नमस्कार श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। आज हामी तपाईँ सामु लिएर उपस्थित भएका छौँ सुदूरपश्चिमको समाज र संस्कृतिमा उम्रिएको, अहिले सङ्घीय राजधानी काठमाडौँसम्म पुगेर मनाइने गौरा पर्व सम्बन्धी विशेष कार्यक्रम लिएर।
1: नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाहरू र भारतको उत्तराखण्ड क्षेत्रमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइने मौलिक पर्व हो गौरा। धार्मिक आस्था, पारिवारिक सुख समृद्धि र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने गौरा पर्व भाद्र महिनाको कृष्ण पक्ष पञ्चमी तिथिदेखि सुरु भएर अष्टमी तथा त्यसपछिका विभिन्न सांस्कृतिक गतिविधिसँगै मनाउने गरिन्छ। गौरा पर्वको सम्बन्ध देवी पार्वती अर्थात् गौरा र भगवान शिव महेश्वरसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार पार्वतीले भगवान महादेवलाई पतिको रूपमा प्राप्त गर्न कठोर व्रत तथा तपस्या गर्नुभएको थियो। यही धार्मिक विश्वाससँग जोडिएर महिलाहरूले आफ्ना श्रीमानको दीर्घायु, परिवारको सुख समृद्धि र सन्तानको कल्याणको कामना गर्दै गौरा देवीको पूजा आराधना गर्ने परम्परा बसेको मानिन्छ।
0: गौरा पर्व सम्बन्धी थप चर्चा बैतडी स्थित हाम्रा संवाददाता लक्ष्मी दत्त पाण्डेबाट।
2: सुदूरपश्चिम प्रदेशको धार्मिक सांस्कृतिक चाड गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिनदेखि विधिवत रूपमा सुरु भएको छ। पञ्चमीका दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका बिउ बिजन पञ्च बिरुडा शुद्ध र सफा कोठामा भिजाएर राखिन्छ। बिरुडा भिजाउँदा तामाको भाँडा प्रयोग गर्नका साथै मङ्गल गीत पनि गाउने गरिन्छ। पञ्चमीका दिन भिजाएको बिरुडालाई नजिकको जलाशय, धारा तथा पँधेरामा लगी बिरुडा धोइ पखाली गरिन्छ। बिरुडा पखालेपछि पँधेराको गौरा ल्याई पूजन गरिन्छ। धान, सावा, अपा मार्ग, तिते पातेर गौरा फुलको आकृतिलाई गौरा अर्थात् गौरी तथा काठको पिर्कालाई महेश्वरको प्रतीक मानी विवाहित महिलाले पूजाआजा गर्दछन्। सप्तमीको राति दुबधागोसँगै घरभित्रको गौराको पूजाआजा गरिन्छ। गौरा र महेश्वरको आकृतिलाई गौरा खेल्ने खलमा ल्याइन्छ। सो खलामा महिला तथा पुरुष धामी धमेनीहरूले बाजाको सुर तालमा कामने गर्दछन् र आशीर्वाद दिने गर्दछन्। व्यापक सहभागितामा गौरा पर्व मनाइने भएकाले महिला र पुरुषले अलग अलग भाका मिलाई डेउडा खेल्ने गर्दछन्।

0: गौरा पर्वले सामूहिक एकता, आपसी भाइचारा, धार्मिक सहिष्णुता र महिला सशक्तिकरणको पाठ सिकाउने हुँदा यसलाई सदाचारको पर्वको रूपमा समेत लिइन्छ। लक्ष्मीदत्त पाण्डे, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, बैतडी।
1: गौरा पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन, यससँग जोडिएको अर्को महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो फाग, यानि मङ्गलगान। महिलाहरू परम्परागत पहिरन र गरगहनामा सजिएर गौरा र महेश्वरको प्रतिमा बोकी फाग गाउँदै नाच्ने गर्दछन्। गौरा पर्वको सुरुवात गौरा निकाल्ने प्रक्रियाबाट सुरु हुन्छ, जुन विशेष विधि र भाकाका साथ गरिन्छ। यही अवसरमा हामीसँग हुनुहुन्छ बैतडी जिल्ला सिगास गाउँपालिका वडा नम्बर 2 की सुपरिचित स्थानीय फाग गायिका कलावती देवी सिंह, जसले आफ्नो सुरिलो स्वरमा गौरा फाग वा मङ्गल गान प्रस्तुत गर्नुभएको छ।
2: बटली है सलिया।

0: अबु तार खेतुली माइलले जरामुनुभयो।
1: गौरा माताको पूजा अर्चना उपवास यस पर्वका प्रमुख धार्मिक विशेषता हुन्। तर गौरा पर्व केवल धार्मिक अनुष्ठानमा मात्र सीमित छैन, यो सुदूरपश्चिमको सामूहिक पहिचान, एकता र सामाजिक सद्भावको प्रतीक पनि हो। यसले समुदाय बीचको सामाजिक बन्धनलाई बलियो बनाउँछ र पुस्तौं पुस्तादेखि हस्तान्तरण हुँदै आएको मौखिक, साहित्यिक र साङ्गीतिक परम्पराको संरक्षण पनि गर्दछ। आजभोलि सुदूरपश्चिमबाट बसाइ सरेर काठमाडौँ उपत्यकामा बसोबास गर्ने समुदायले पनि यो पर्वलाई त्यत्तिकै हौसला र गर्वका साथ मनाउन थालेका छन्। गौरा निकाल्ने बेला गाइने यस्ता गीतहरूले देवी गौरीलाई निमन्त्रणा गर्ने र पर्वको औपचारिक सुरुवात गर्ने भाव बोकेका हुन्छन्। गौरा स्थापना भएपछि हुने अर्को महत्त्वपूर्ण चरण हो गौरा खेलाउने। यस बेला गाउँका महिलाहरू गौराको प्रतीक शिरमा राखेर गोलाकार भई नाच्ने गर्दछन्। यो क्षण नै गौरा पर्वको सबैभन्दा रौनकिलो र सामूहिक सहभागिताले भरिपूर्ण समय मानिन्छ। गौरा खेलाउने फाग अथवा मङ्गल गान सहित पुनः गायिका कलावती देवी।

0: कैसा बाजे नरसिंह बाजो हो कैसा नासिनु लोली।
1: गौरा खेलाउँदाका यी गीतहरूमा प्रेम, भक्ति, प्रकृति, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावका भावहरू पोख्दै आएका छन्। यसले पुस्तौँदेखि सुदूरपश्चिमको लोकजीवनलाई जीवन्त राख्दै आएको छ। अन्तत पर्वको समापन गौरा सेलाउने विधिबाट हुन्छ, जुन गहिरो भावनात्मक र आध्यात्मिक क्षण मानिन्छ। यस बेला गौरा माताको विसर्जन गरी उहाँलाई विदाई गरिन्छ। त्यो क्षण महिलाहरूका लागि निकै भावुक हुने गर्छ। गौरा सेलाउने फाग मङ्गलगान सहित पुनः गायिका कलावती देवी।

0: रना जाने
1: गौरा पर्वको महत्वपूर्ण प्रसादको रूपमा बिरुडा र व्रतालु महिलाहरूले दुबोधाको धारण गर्ने गर्दछन्। गौरा पर्वबारे बताउनु हुँदै डोटेली साहित्यका जानकार संस्कृतिविद आडे प्रभास चटौत।
2: गौरा पर्व महत्वपूर्ण तिथि हो हाम्रो हिम्मत खण्डको। यो गौरा पर्व प्राचीन कालदेखि नै मानिँदै आएको छ, वैदिक कालदेखि नै, र यसको मूल तिथि अमुक्ताभरण सप्तमी हो। अमुक्ताभरण सप्तमीमा यसको मुख्य पूजा हुन्छ र त्यसको लागि बिरुडा भन्ने जुन अक्षता हुन् त्यो पहिले नै तयार हुन्छन्। र यो अमुक्ताभरण सप्तमीको व्रत चाहिँ यति महत्वपूर्ण छ कि त्रेता युगमा नहोस्की पत्नीका सन्तानहरू बाँच्न थालेन र उनलाई उनको गुरुले उपदेश दिए तिमी अमुक्ताभरण सप्तमीको व्रत गर भनेर, र उनले अमुक्ताभरण सप्तमीको व्रत गरेपछि उनका सन्तानहरू सुरक्षित भए। त्यस्तै त्रेतामा आएर देवकीका पुत्रहरू पनि कंसले ऊ गर्न थाल्यो, त्यति बेला गुरुले उनलाई उपदेश दिए कि तिमी अमुक्ताभरण सप्तमीको व्रत गर भनेर, र देवकीले पनि अमुक्ताभरण सप्तमीको व्रत गरिन् त्रेतामा, र सन्तानको सुरक्षा भयो भन्ने हाम्रो पौराणिक कथन छ। त्यस उसले यो महत्वपूर्ण पर्व हो र यो पर्वमा मुख्य गरेर गौरी महेश्वर शिवजी सहित गौराको पूजा हुन्छ। अष्ट मातृकामा गौरा प्रथम उसमा आउँछन्, प्रथम शैलपुत्री छ भने उनी शैलपुत्री हुन्, द्वितीयम ब्रह्मचारी, तृतीयम चन्द्रघण्टे थि कुष्माण्डे थे, चतुर्थकम पञ्चमम स्कन्दमा चेति, षष्ठम कात्यायनी थि, सप्तमम कालराज्य थि, महागौरी चिदाश्रम थि। आठ उसमा प्रथम नम्बरमा गौराको नाम आउँछ। त्यस उसले यिन सर्वशक्तिमान सम्पूर्णलाई नेतृत्व गर्ने हुन् र त्यसको मूल तिथि अमुक्ताभरण सप्तमी हो। त्यो आधार मानेर पूजा गरिन्छ र भोलिपल्ट गौरी महेश्वर दुईटो गरेर विशेष पूजा हुन्छ दुर्वाष्टमीको दिन। दुर्वाष्टमीको दिन महिलाहरूले दुग्धाको भन्ने सूत्र लगाउँछन्। दुग्धाकोलाई अमृतोद्भवाम भनेर भनेको छ। अमृतबाट जन्मेको जुन दुर्वा हो त्यसबाट ग्रन्थि बनाएले त्यो दुग्धाको नामले नामकरण भयो र त्यसले महिलाले वर्ष दिनमा एकदम धारण गर्छन् र त्यो उनको परिवारमा उनको स्वयंमा रक्षा गर्ने सूत्रको रूपमा लिइन्छ। अर्को वर्षमा मात्र उनले त्यसलाई परिवर्तन गर्छन्। त्यस उसले गोराका यी तमाम कुराहरू हिम्मत खण्डमा यहाँ मात्र होइन भारतमा भयो, कुमाउँमा भयो, गढवालमा भयो, सम्पूर्ण ठाउँमा मनाइन्छन्। र साथसाथै आज हाम्रा तमाम बन्धु बान्धव संसारका युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता उसमा पुगेका छन्। त्यहाँ पनि भव्य रूपमा गोराको पूजा गरिन्छ र गोरा मनाइन्छ। त्यस उसले यो पर्व हामीले भव्यताका साथ मनाउनुपर्छ। यो सबैको लागि कल्याणकारी हो, मेरो सबैको लागि उपकारकारी हो। त्यस उसले यो सबैको रक्षा गर्छ र त्यही शुभकामना व्यक्त गर्दछु म।
1: गौरामा दुईटा महत्वपूर्ण कुराहरू, एउटा शिव पार्वतीको प्रतीकको रूपमा गौरा महेश्वरको पूजा गर्ने चलन त भइ नै हाल्यो, त्यसका अलावा बिरुडालाई प्रसादको रूपमा र दुबदाकोलाई प्रसादको रूपमा ग्रहण गर्ने एउटा नयाँ चलन होइन यसमा?
2: हो, यसको महत्वपूर्ण प्रसाद भनेको बिरुडा हो। बिरुडा पञ्चान्न उसले बनाइन्छ, निर्माण गरिन्छ र त्यो त्यो दुर्गाको उत्सवमा त्यो मात्रै भगवती गौरामा चढाइन्छ र त्यो प्रसाद यति महत्त्वपूर्ण छ कि त्यसलाई सब घर घरमा पठाइन्छ। विदेशमा आफ्ना परिवार छन् भने उहाँ पनि दुई चारजना यसो चिठीमा खामेर या आज आजभोलि चिठीको प्रचलन छैन त्यसरी पनि पठाइने परम्परा छ। र यसले यो सबभन्दा महत्त्वपूर्ण यसको बिरुडा नै हो प्रसादको रूपमा। र त्यस उसले त्यसको विधवत बिरुडा पञ्चमीका दिनदेखि त्यसलाई यताउता गरेर धोएर पछि गएर बिरुडा पञ्चमीमा पूर्ण गरेर ठाउँ ठाउँको चलन पनि छन्। कहीँ मन्दिरमा समर्पण गरिन्छ, कहीँ धामीलाई दिएर धामीले त्यसलाई स्वीकार गरेपछि त्यसलाई पूजामा लगिन्छ। त्यस्ता किसिमका आफ्ना परम्परा छन्। कहीँ बिरुडाले आफ्नो परिवारलाई पुज्ने परम्पराहरू पनि छन् र यी परम्पराहरू परम्परागत रूपमा आउने परम्परा हुन्।
1: महिलाको लागि दुबदाको पनि महत्त्वपूर्ण प्रसाद भयो
2: एकदमै। वैदिक जुन 40 अध्याय वैदिकका छन् त्यो 40 को रूपमा सूत्रमा त्यो निर्माण गरिएको हुन्छ दुबदाको। त्यो दुग्धाको कल्याणकारी हो, महिलाको लागि एउटा यन्त्र जस्तै, रक्षा यन्त्र जस्तै हो। त्यसको लागि अमृतोद्भवाम भनेको कुरा भनेको छ, अमृतबाट भएको दुबो, दुबोबाट निर्माण भएको त्यो, त्यसमा चाहिँ वेदका 40 अध्यायका 40 सूत्रको रूपमा त्यसलाई ग्रन्थी बनाएर बनाएको दुब्धाको हो।
1: गौरा पर्व धार्मिक सामाजिक सांस्कृतिक हिसाबले महत्त्वपूर्ण पर्व हो। सामान्यतया गौरा राख्ने घर पोत्ने माटो ल्याउने दिनदेखि नै यो पर्व सुरु हुन्छ। औँसीको दिन माटो ल्याउने शुभ सायदेखि गौरालाई विदाई गरुन्जेल विभिन्न फाग मङ्गल गाउने प्रचलन छ। ती फागहरू हरेक दिन फरक फरक गाइन्छन्। त्यसको बारेमा जानकारी दिनुहुँदै डोटी गर्सेला घर भई हाल धनगढीमा बस्दै आउनुभएकी माया देवी भण्डारी
2: हजुर का

0: झगडा पर्व हाम्रा सुदूरपश्चिममा भाइले दिनुपर्दो छ र खाले चिन्नु नहोला पार्टीमा बिरुवा बिसाए वाफोले साउको बोटले बलुको बोटले धानको बोटले तिलको बोटले गुमरी फुलले आफूले मासुले रे त्यसपछि हौ अब नहोला पार्टीमा चिन्नु होला कि बलुको पूजा गर्छौ
1: हजुर
0: बलुको पूजा भयो अब सौपनीको दिन जान हामीलाई माइत बोलाउनलाई आइजु भन्छन् गमरा अब
1: गमरा ल्याउने दिन होइन
0: सौतङको दिन षष्ठीको दिन बलुको पूजा भयो गमरा सौतङको दिन गमरा आउँछन् हामीलाई गमरा माइत बोलाइ आइजु भन्छन् गमरा
1: हजुर

गमारी ल्याउने बेला जाने बेलाको साग हो, अब उहाँ सुकाउने बेला गमारा गाड्ने ठाउँमा जानु बाबा।

ठाउँमा पुगेदिएको गाउँछन् गमराकाटी ठाउँमा पुगेदिए खेतमा अब अब सजिलो गाउँछन् त्यसपछि गमरा गाई लिएला सबै देउरानी जुठानी लागेर फुल धुप बत्ती गरेर पाँच जनी सात जनी लागेर हात लगाएर गमरा

गमारा ल्याएर हामी गमारा राख्ने ढोकिया हुन्छ पिन बिछाउन अब त्यो खेतमा गमारा गएर जो ठाउँमा सहानी कल्लिए छन् त्यही ठाउँमा बिसाए हामीले गमार दिन ढोकलामा अब घर ल्याउनु लागे आजको

तिमीलाई घर फुकाइसकेपछि उजाडो उजाडो रानी

अठवाली अथवा गौरा पूजा र सेलाउने बेला पनि फागहरू अथवा सगुनहरू गाउने चलन छ, कसरी गाउँछन् तिनीहरू?

0: त्यसपछि गौरा सेलाउने भन्छ नि त्यति बेला गाइने फाग,
1: गौरालाई भित्रबाट बिदाई दिने फागु आँसु नै खायो खा

0: गमरालाई जाने बेला त्यो नास्ता खुवाउने हो, पोटली खुवाउनेको त्यो सगुन खुवाउने चलन हो त्यो,
1: हजुर
0: सगुन खुवाउने बेला त्यो भाग भन्छन्,
1: हजुर
0: अब भित्रबाट निकाल्नेबाट आँसु

0: औँसीको दिन माथि ल्याउनदेखि यो बिरुवा भिजाउने, घर पोत्ने, ड्युटी लेख्ने दिन किसिम किसिमको दिन बनाएर ल्याउँछन्। किसिम किसिमका फाल्छन्, ढप पनि किसिम किसिमको गएर यसरी फेरि गाएर जमरा पर्व लास्टमा जमरा सेलाउनसम्म यसो हाम्रो यसो चलन छ।
1: गौरा सेलाउँदाका गीतहरूमा बिछोडको भाव, कृतज्ञता र पुनः मिलनको आशा झल्किन्छ, जसले यस पर्वलाई उत्सव मात्र नभई एक भावनात्मक यात्राका रूपमा पनि उभ्याउँछ।
2: गौरा पर्वमा ज्युति पनि लेखिन्छ, त्यसका साथै यो पर्व लैङ्गिक हिसाबले समेत महिला प्रधान छ। गौरा भित्र्याउनेदेखि विदाईमा समेत महिलाहरूकै सहभागिता हुने बताउनुहुन्छ डोटली संस्कृतिका जानकार उप प्राध्यापक दिव्येश्वरी जोशी।
3: गौराको पूजा गर्ने बेलामा हामीले ज्युति पूजा पनि गर्छौँ। ज्युति हरेक पूजा कर्मको बेलामा पूर्वाङ्ग पूजाको रूपमा ज्युतिको पूजा गर्ने गरिन्छ। ज्युति भनेको मातृ देवीको पूजा हो। गौराको बेलामा पनि एकै मण्डपमा ज्युति बनाएर पूजा गर्ने परम्परा छ। खास गरेर गौरा भनेकै मातृशक्ति र यसमा पनि महिला प्रधान भएको हुनाले यसमा महिलाहरूद्वारा लेखिएको र महिलाहरूबाट नै पूजा गरिने ज्योतिको पनि पूजा गर्ने परम्परा रहेको देखिन्छ।
2: ज्योति महिलाहरूले मात्रै लेख्ने प्रचलन हो,
3: महिलाहरूबाट लेखिने परम्परा र प्रचलन थियो, तर कतिपय परिवर्तनका कारणहरूले गर्दाखेरि पुरुषहरूले पनि चित्र बनाउने गरेको पाइन्छ।
2: त्यसमा कुरिने चित्रहरू छन् नि, त्यो बारेमा बताइदिनु।
3: ज्योतिमा खास गरेर षोडश मातृका, अष्टमातृका, सप्तमातृका, द्वार मातृका, यी मातृकाका चित्रहरूलाई ज्योतिमा महत्त्वपूर्ण स्थानमा राखिएको हुन्छ। अनि त्यसपछि अरू नवग्रहहरूको पनि चित्र त्यसमा बनाइएको हुन्छ र जुन पूजा विशेषमा लेखिएको ज्योति हो, जुन यज्ञ मण्डपमा जुन प्रधान देवता हुन्छन् तिनलाई चाहिँ प्राथमिकता दिएर ज्योतिका चित्रहरू बनाइन्छन्। त्यसमा शुभ सूचक वृक्ष वनस्पतिहरू पनि राखिन्छन्, सूर्य चन्द्र। ज्योति भनेकै ऊर्जादायिनी शक्ति हुन्।
2: लैङ्गिक हिसाबले गौरा पर्व के पाउनु भएको छ सुदूरपश्चिमको संस्कृति र गौरा पर्व?
3: सुदूरपश्चिमको गौरा पर्व लैङ्गिक हिसाबले हेर्दाखेरि यसमा चाहिँ महिला प्रधानता देखिन्छ। कतिपय पूजाहरू यस्ता छन् जसमा महिलाहरूको सहभागिता न्यून हुन्छ, तर गौरा पर्वमा महिलाहरूको सहभागिता मात्रै होइन कि प्रधानता नै महिलाहरूको हुन्छ। यो महिला प्रधान पर्व हो, यसले महिलालाई प्रमुखता दिएको छ, तर योभन्दा पुरुषहरू चाहिँ यसमा सहभागी हुँदैनन् भन्ने छैन। पुरुषहरूको सहभागिता, सक्रियता र सहयोगी भावनाबाट यो पर्व मनाइन्छ। नारी शक्तिको पूजा नारी शक्तिबाट गरिने र नारी शक्तिलाई नै ऊर्जाशील बनाउने पर्व भएको हुनाले यसलाई महिला प्रधान पर्व, महिलाहरूको कल्याणकारी पर्व, महिला हक हितका लागि उल्लेखनीय पर्वका रूपमा सुदूरपश्चिममा रहेको देखिन्छ यो पर्व।
2: गौरा भन्ने बित्तिकै मानिसले सामान्यतया डेउडा सम्झिने गर्दछन्, तर डेउडा र गौरालाई एउटै अर्थमा बुझ्नु नहुने लोक गायक प्राज्ञ नन्दकृष्ण जोशीको भनाइ छ।
4: गौरा हाम्रो पहिचान हो, महिला प्रधान पर्व हो गौरा, शक्ति स्वरूपिणी माता हुन् महिला भनेका। तर यहाँ के छ भनेदेखि गौरा भन्ने बित्तिकै मुकुन्दलजीले भन्नुभयो जस्तै यहाँ डेउडा भन्ने बुझिन्छ। डेउडा भनेको पृथक संस्कृति हो, गौरा भनेको पृथक संस्कृति हो। गौरा भनेको चाहिँ शक्ति स्वरूपिणी माता पार्वतीले शिवजीलाई पति पाउनको लागि गरिएको कठोर व्रतमा आधारित छ, तर डेउडा भनेको लोक सङ्गीत र लोक साहित्यको एउटा एउटा फाँट हो। यो फाँटमा चाहिँ मान्छेहरू डेउडा गाउँछन् आफ्नो ठाउँमा। डेउडा भनेको चाहिँ सवाल जवाफमा आधारित हुन्छ, यसको परिभाषा धेरै फरक छ। यहाँनिर मुकुन्दजीले भन्नुभएको एउटा महत्त्वपूर्ण प्रश्न के हो भनेदेखि गौरामा डेउडा किन गाइन्छ? गौरामा त फाँट गाउनु पर्ने होइन र? जस्तो हाम्रा आमाहरूले, हाम्रा भाउजूहरूले हामी सानो हुँदाखेरि हामीले सुन्दै आएका कि फागहरू विभिन्न किसिमका, जस्तो डोटीमा फरक छ, भैतिडीमा फरक छ, बझाङमा फरक छ, झारचुलामा फरक छ, डेडेलधुरामा फरक छ, तर यति हुँदाहुँदै पनि फाग भनेको गौरा मातालाई खुसी पार्ने, गौरा माताको महिमाका बारेमा गाइने एउटा श्लोकहरू हुन्। त्यो श्लोकहरू, ती फागहरू, ती पुराना पुराना संस्कृतिहरू गाउनु पर्नेमा अहिले डेउडा भन्ने बित्तिकै रमाइलोको लागि के साथीलाई भेट हुने बित्तिकै डेउडा गाउँछन्, डेउडा खेल्छन्, यसमा परिणत भएको छ। तर वास्तवमा चाहिँ डेउडा नखेल भन्न कदापि भन्न मिल्दैन। यो साथी सङ्गीको एउटा समूहको हाँसी खुसी रमाइलो शुभकामना आदान प्रदान गर्ने माध्यम हो। तर गौरामा जस्तो पे धारु बाले बा धारुबाले। अब गौरा माताको फाक्का बारेमा बझाङको पनि तलकोट डरामा गाउने धारुबाले अथवा फागर मागलहरू यिनीहरू फागर एक क्या।

0: बाले गाउँला हामी ए चाँ भाइ रे चाँ भाइ चाँ भाइ रे चाँ भाइ भने के हो भनेदेखि हे देवी माता तिमी हाम्रो घर आँगनीमा आएकी छौ तिमी हाम्रो कल्याण गर हाम्रा सन्तान दर सन्तानको कल्याण गर भनेर यसरी मादल गाउनु पर्ने फाक गाउनु पर्ने चलन अहिले पनि विद्यमान अवस्था छ तर त्यो सँगसँगै पटाङ्गिनीहरूमा भेट भएपछि डेउरा खेल्ने छड्क्या नन्द केसा हाल बाउजू तोडीका तेरा छड्क्या नन्द केसा अहिले यसमा रमाएका छन् मान्छेहरू अब रमाउनु आफ्नो मौलिकता हो तर संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो मुकुन्द हामीले संस्कृति जोगाउनै पर्छ हाम्रो गौरा पर्वलाई हामीले यहाँ परम्परागत रूपमा हामीले संस्कृति जन्य कुराहरूलाई जोगाउन सकेनौँ भने हाम्रा भोलिका पिँढीहरूले चाहिँ होइन गौरा भनेको त डेउरा खेल्ने पर्व पो रहेछन् भनेर उनीहरू त्यतातिर जान सक्छन् त्यसरी त्यसको लागि हामीले बचाउनै पर्छ कि गौरामा डेउरा त खेल ठिकै छ रमाइलो गर तर मादल र फागलाई नभुल जसरी देवीका स्तुतिका बारेमा देवी भागवतमा लेखिएको छ देवीका नवरूपका बारेमा दुर्गा सप्तशती चण्डीमा उल्लेख गरिएको छ या देवी सर्वभूते सुदया रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः भनेर लेखिएको छ हो यी कुराहरू नवपिँढीहरूले हाम्रा भोलिका सन्ततिहरूले पढ्नु पर्यो सिक्नु पर्यो त्यो सिकाउने परिपाटी हामीले पनि तयार पार्नुपर्छ हाम्रो पनि गल्ती हुन सक्छ हामीले पनि यी कुराहरू अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्दछ
1: आज यो पर्व क्षेत्रीय सीमा नाघेर राष्ट्रिय स्तरमा चिनिन थालेको छ जुन हाम्रो सांस्कृतिक विविधता र एकताको सुन्दर उदाहरण हो
2: आज गौराको अवसरमा हामीले आफ्ना घर आँगनमा दीप बाल्दा भोटे कोसीको भेलले अध्ययारो बनाएका घरहरूलाई पनि सम्झ्यौँ बिरुवाको थाल राख्दा आफन्त गुमाएका परिवारको पीडा सम्झ्यौँ देउडाको तालमा हातेमालो गर्दा विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने हातहरू पनि जोडौँ किनकि चाडपर्वको सुन्दर पक्ष त्यति बेला अझ अर्थपूर्ण हुन्छ जब हाम्रो खुसीमा अरूको पीडा पनि सम्झना होस् भोटे कोसीको बाढीमा परेर ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गर्दछौँ
1: प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह चुवागडी कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई पनि आज्ञा दिनुहोस्
2: गौरा पर्वको सबैमा हार्दिक मङ्गलमय
1: शुभकामना।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवित उद्धार गरिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र कबीर महर्जनको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएकालाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ। यसअघि हिजो बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको थियो। यसैबीच त्रिशुली 3A आयोजना स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ। त्रिशुली 3A को सुरुङभित्र फँसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फँसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ। उद्धारपछि सुरक्षित स्थानान्तरणका लागि नेपाल विद्युत प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ। सम्भावित घाइतेको उपचार तथा तत्काल उद्धारका लागि हेलिकप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1,280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 जना र नवलपरासी पश्चिममा 190 तथा भारतमा भेटिएको नवलपरासी पश्चिमलाई बुझाइएको 18 गरी 1,280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये 2 जनाको उपचारको क्रममा मृत्यु भएको छ। जसमध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि DNA नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरुष र 383 नखुलेको गरी जम्मा 926 वटा शव माटो मुनि व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 1,069 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत रहेका छन्। यस्तै नेपाली सेना मार्फत 3,206 जना, सशस्त्र प्रहरी बल नेपाल मार्फत 1,874 जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले भोटेकोसी बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भए निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10,00,000 रुपियाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब $10 मिलियन अमेरिकी डलर सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्ले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्नुहुँदै उक्त सहयोग रसुवा भोटेकोसी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्त्वपूर्ण हुने बताउनु भएको छ। पोखराको फेवातालमा आज बिहान कार खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 बजे फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्। उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
4: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
3: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
4: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*7# डायल गर्नु पर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। केही दिन अघिको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। उक्त राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा 10 टन तौल भन्दा बढीका सवारी साधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरवसँगको लडाईँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दुबाट व्यक्त श्रीमद् भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भगवान श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना दिनुहुँदै उहाँले सुख शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको छ। उहाँले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने भन्नुहुँदै कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ भूमिका निभाउने शक्ति भगवान श्रीकृष्णले प्रदान गर्नुहुने बताउनुभयो। आज गौरा पर्व मनाइँदैछ। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस पर्वमा शिव र पार्वती गौराको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। पर्वमा गहुँ धान केराउ मास र गहत जस्ता पाँच प्रकारका अन्नबाट बनेको बिरुडा अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले भोटे कोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका मौसमविद बिनु महर्जनले भोटे कोशी बाढी प्रभावित जिल्लामा रसुवाको पहाडी भूभागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया

समाचार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरुद्ध थप कारवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीतिक गणनामा परिवर्तन गरेको बताउनु भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम नियमित रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार रीता खत्री। साहित्यकार खत्रीको पछिल्लो प्रकाशित कृतिमा बाँच्नेहरूको नाममा कविता संग्रह रहेको छ। यसका साथै उहाँका अन्य प्रकाशित कृतिहरूमा फूल रोएपछि कविता संग्रह र अक्कर गुञ्जन कविता संग्रह रहेका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार खत्रीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: आभार, धन्यवाद यहाँसम्म ल्याएर केही विचारहरू प्रकट गर्न दिनुभएकोमा रेडियो नेपाल र सरोज रिजालज्यूमा धेरै धेरै आभार व्यक्त गर्छु।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी अगाडि बढ्यो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झौँ।
1: लेखन यात्रा भनेपछि सानैदेखि चाहिँ म लेख्थेँ, तर अवसर भनेको कतिखेर पाइदो रहेछ भने कुनै पनि फोरमहरूमा चाहिँ प्रफुटित हुने अवसर पाइसकेपछि मात्रै हामीले चाहिँ त्यसलाई उजागर गर्दा रहेछौँ। सानैदेखि चाहिँ लेख्ने हुँदाहुँदै पनि आफू पढ्ने स्कुलतिर फोरमहरूको अभावमा चाहिँ त्यति बाहिर आउन सकिएको थिएन। तर जब 2058 पढ्नको निमित्त म विराटनगर प्रवेश गरेँ भोजपुरबाट, त्यसपछि भने बाणी प्रकाशन भन्ने हामीसँग एउटा संस्था थियो र त्यो संस्थाले पाक्षिक गोष्ठी गर्थ्यो। त्यसैबाट चाहिँ आफूलाई अलिकति खार्ने र आफू जन्मने अवसर पाएको हो भन्छु म। अहिले त्यो संस्था पनि सम्भवतः इतिहास बनिसकेको छ, यतिखेर मैले इतिहास सम्झदैछु।
0: त्यो सुरुवाती चरणमा लेखन यात्रामा प्रवेश गर्दाको परिवेश या त्यतिखेरको त्यो क्षण, त्यो पल अहिले पनि सम्झनामा छ?
1: छ, जस्तो एउटा प्रतियोगिता जस्तो थियो र त्यो प्रतियोगितामा मैले यसमा चाहिँ केही हुनुपर्छ भन्ने तरिकाले आफ्नै रगत दुखेको हुन्छ भन्ने शीर्षकको कविताबाट चाहिँ म चर्चामा आएको।
0: हजुर, अब हामी तपाईँसँग तपाईँको पछिल्लो कृतिको बारेमा केही चर्चा परिचर्चा गर्नेछौँ। विशेष गरी तपाईँको कृतिको नामै बाँच्नेहरूको नाममा कविता संग्रह रहेको छ। यो शीर्षक आफैमा एक हिसाबले भन्ने भने एउटा घोषणा जस्तो पनि देखिन्छ, सुनिन्छ। आखिर यो बाँच्नेहरू को हुन् र कसको नाममा यसरी कविता लेख्ने अथवा यो कविता संग्रह प्रकाशित गर्ने तपाईँले आवश्यकता भनौँ या

0: महसुस गरेर यो कृति प्रकाशन गर्नुभयो, यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न। यो शीर्षक सहित यो कसलाई संकेत गरिएको हो अथवा कस्तो आवश्यकता बोध गरिएको, त्यसबारेमा केही प्रकाश पारिदिनुहोस्।
1: कस्तो हुँदो रहेछ भने मृत्यु जति भयावह चिजहरू के नै हुँदो रहेछ र, तर मृत्युलाई अँगालेर पनि, मृत्युलाई मृत्युसँग डराएर होइन सम्हालिएर पनि त मान्छेहरू बाँच्नु पर्ने रहेछ। जस्तो कि कोही प्रिय आफन्तहरू क्रमैसँग गुमाइरहँदा, एक पछि अर्को र अर्को पछि अर्को गुमाइरहँदा उसलाई त्यो परिवारलाई बाँच्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। तर हामी कवि लेखकहरू, मैले यहाँ बाँच्नेहरूको नाममा सम्बोधन गरिरहँदा हरेक कुराहरूमा गरेको छु, हामी पनि कति संवेदनशील छौँ। यो बाँच्नेहरूलाई हामीले कति चाहिँ बाँच्नका लागि चाहिँ हौसला दिएका छौँ भन्ने तर्फको संकेत पनि हो। र यो कविता लेखिरहँदा धेरै परिवारमा एकैचोटि बा छोरा छोरी एकैचोटि के एउटै लहर आएर एकै वर्ष जुन तरिकाले बितिरहेको मैले देखेको थिएँ, र यसरी गुज्रिँदा पनि एक्लै हुँदाखेरि पनि त मान्छे बाँच्नु पर्ने रहेछ भनेर मैले यो शीर्षक छानेको हो। र अहिले यहाँसम्म आइपुग्दा यो भुटेको सी बाढीका कारणले कयौं परिवारहरू विचलित भएर एक्लै पनि बाँच्ने कोही हुनुहुन्छ होला, तर पनि हामी बाँच्नु पर्छ। मृत्यु नआउँदासम्म र मृत्युलाई नपर्खुन जेलसम्म यसरी नै बाँच्ने हो, पीडाहरू लुकाएरै बाँच्नु पर्ने हो भनेर यो कविता बाँच्नेहरूको नाममा भनेर बाँच्नेहरूको नाममै सुम्पिएर लेखिएको भएकाले यो शीर्षक छनौट गरिएको।
0: यो विशेष गरी जुन शीर्षकमा तपाईँले बाँच्नु शब्द या बाँच्नेहरूको नाम लेख्दै गर्दाखेरि पनि बाँच्नु भन्ने जुन शब्द त्यहाँ प्रयोग भएको छ, यो केवल एकजना व्यक्ति भौतिक रूपमा बाँच्नु मात्रै होइन, उसको जैविक अस्तित्व मात्रै कायम हुनु होइन, त्यो सँगसँगै उसले पाउने त्यसपछिको सङ्घर्ष प्रतिरोध र आशाका किरणहरू पनि त्यसमा झल्किने भावहरू चाहिँ त्यसमा देखिन सक्छ। विशेष गरी यो कविता सङ्ग्रह प्रकाशन गर्दै गर्दाखेरि अहिले जसरी भुटेकोसी बाढी र त्यसमा प्रभावित भएका व्यक्तिहरूको कुरा गर्नुभयो, त्यो सन्दर्भमा त्यतिखेर नरचिएको भए पनि पीडा त सबैको एकै हो र उस्तै प्रकारको हुन्छ। कोही व्यक्ति आफ्नो प्रियजन गुमाइसकेपछि त्यो प्रियजन गुमाएर एक्लै सङ्घर्ष गरेर जीवन जिउनको लागि कति कठिन हुन्छ भन्ने भाव त काहीँ न काहीँ यो सङ्ग्रहभित्र पनि हामी पाउन सक्छौँ। यसरी कविता लेखन गर्दै गर्दाखेरि यो कवितामा चाहिँ सौन्दर्य खोज्नु आवश्यक रहेछ कि त्यो यथार्थ कुरूपतालाई पनि जस्ताको त्यस्तै प्रस्फुटन गर्नु आवश्यक ठान्नुहुन्छ? एकजना सर्जकले जसरी भन्दै हुनुहुन्छ, वास्तविक समाजको चित्रण गरिराख्दाखेरि त्यो कारुणिक चित्रणलाई जस्ताको त्यस्तै देखाउनु कतिसम्म सान्दर्भिक, या त्यसलाई सर्जकले कसरी कुन नजरबाट हेरेर आफ्ना भावनाहरू व्यक्त गर्नुहुन्छ त?
1: त्यो सर्जकका जिउने प्रवृत्ति र सर्जकको संवेदनशीलता आफ्नै आफ्नै किसिमको हुनुहुन्छ। म चाहिँ समाजका यथार्थ चित्रणहरू जे छन् त्यसलाई आशावादी दृष्टिकोण राख्दै अथवा यथार्थ भोगिरहेको जे छ त्यही प्रस्तुत गर्न रुचाउने खालको कविता मन पराउँछु, र सम्भवतः मेरो लेखनमा पनि यथार्थ नै झल्किन्छ जस्तो मलाई लाग्छ। जस्तो कि म तपाईँले दिएको बाँच्नेहरूको नाउँमा एउटा भित्रैबाट एउटा कविता वाचन गर्छु। चलिरह्यो सृष्टिको श्रृङ्खला शीर्षक छ। यो बेला उसलाई कति प्यारो लागेको प्रियतमको प्रेम, यो बेला उसलाई कति प्यारो लागेको प्रियतमको प्रेम, केटाकेटीको चपचक र पूजाको ठाउँमा सधैँ चम्किरहने दियोको चहक, आफूले चलाएको सनातनी भान्सा, आफूले हेर्ने पुरानो ऐना, आफू सुत्ने मैलिएको छ्यान, तिनैलाई चम्कदा चम्काउँदै उनले जिन्दगीमा धेरै घामपानी छेलिसकी छिन् र रोगी बनाइसकी छिन् शरीर। चिकित्सकले शरीर चिरेर हेरेपछि उनको जिन्दगीको भित्ते पात्रोमा मृत्युको मिति नै तोकिदिए। मिति नै तोकिएपछि मृत्युको उनले सोचिरहन् कसले टकटकाइदिन्छ होला, कसले टकटकाइदिन्छ होला उनको न्यानो ओछ्यान, कसले बसिदिन्छ होला प्रत्येक तीजमा प्रियतमका लागि निराहार व्रत, आमा भनेर कसलाई भन्छन् होला यी नानीहरूले, कस्तो लथालिङ्ग हुन्छ होला यो घर म बिना। सोच्दा सोच्दै चिकित्सकले दिएको मिति भन्दा निकै अगाडि नै गइनु नि। केही समय शून्य भए घर सधैँका लागि अस्थायी नानीहरूकी आमा, नुन खाएर झोक्राएको कुखुरा झैँ झोक्राइरहे नानीहरूका बा प्रेयसीको सम्झनामा, यद्यपि यथावत झैँ पूर्ववत नै चलिरह्यो सृष्टिको श्रृङ्खला।
0: हजुर, हामी एकदमै संवेदनशील समयमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। विशेष गरी भुटेको सीमा आएको बाढी र त्यसले मच्चाएको वितण्डाका कारण धेरै जनमानस प्रभावित भइरहेको छ, सिङ्गो देश नै प्रभावित बनिरहेको यो संवेदनशील समयमा हामी यो कुराकानी, यो संवाद गरिरहेका छौँ। हामी फेरि जीवनलाई अगाडि बढाउनु पर्ने आफ्नो बाध्यतामा छौँ। तपाईँको कविता संग्रह पनि यस सन्दर्भमा ठ्याक्कै सान्दर्भिक हुन्छ। बाँच्नेहरूको नाममा मान्छे मरेर गइसकेपछि पनि त्यो जो जीवित रहेको छ अथवा जुन घटनाबाट मान्छेहरू बाँचिरहेका छन् ती बाँच्नेहरूको नाममा भनेर जसरी कविता संग्रह छ तपाईँको कविता संग्रह, यसले के पनि जचाउँछ भन्दाखेरि विशेष त मानिस एक्लो हुँदाहुँदै पनि सङ्घर्षरत रहनुपर्छ र आफ्नो जीवनलाई जस्ता सुकै दुःख कष्ट आए पनि त्यो जीवन चाहिँ निरन्तर अगाडि बढाउनु पर्छ भन्ने यो भाव पनि व्यक्त गर्न सकिन्छ यो संवेदनशील समयमा। तर अब यति हुँदाहुँदै पनि फेरि हामी केही कविताका केही मानिसका संवेदनाका कुराहरूको बारेमा चर्चा परिचर्चा गर्दै गर्दाखेरि समय सँगसँगै मानिसको संवेदना पनि बदलिँदै जान्छ। एउटा भावमा लेखिएका कुरा अर्को भावमा पुग्दै गर्दा अथवा अर्को परिवेशमा रहँदै गर्दाखेरि विशेष गरी एउटा भावमा लेखिएको संवेदनाका शब्दहरू अर्को भावमा पुग्दै गर्दाखेरि त्यसको अर्थ अनर्थ लाग्न पनि सक्छ। कहिलेकाहीँ आजको पुस्ताले त्यो संवेदनशीलतालाई कमजोरीको रूपमा या अपव्याख्या गर्ने भ्रम सिर्जना गर्ने त्यो परिपाटी पनि विकास हुँदै गएको हो कि जस्तो पनि देखिन्छ। यस्तो समयमा विशेष गरी सर्जकहरू कसरी कुन भावमा चाहिँ सचेत हुनुपर्छ जस्तो लाग्छ एकजना सर्जककै हिसाबले भन्दै गर्दाखेरि, किनभने त्यो संवेदनशीलतामा यदि सानो कमजोरी मात्र गरियो भने पनि त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसमा सचेत हुँदै सर्जकहरूले के कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: अहिले सर्जकहरूमा पनि मैले देखेको ग्यापिङ भनौँ अथवा त्यो संवेदनाको कमी भनौँ, लहरमा चल्ने र जेसुकै प्रश्न गर्न सक्ने तागतहरू हामी पनि गुमाउँदैछौँ। जस्तो कि नियुक्तिको लागि कुनै राम्रा कुराहरू कुनै नराम्रा कुराहरूलाई पनि ल भनिरहँदाखेरि हामीले त्यो समाजमा लेखेर कस्तो किसिमको बिउहरू बीजारोपण गरिरहेका छौँ भन्ने सर्जकहरूलाई अहिले त्यति ध्यान नगए जस्तो लाग्छ। अहिले कतिसम्म हामी लोभी लाचारी र संवेदनहीन भयौँ भने के हामीलाई कहीँ कतै पदमा केही गरेर काममा एकदमै माथिल्लो पोस्टहरू ताक्नु पर्ने त्यस्तो किसिमको स्थितिहरू पनि कवि लेखकमा जन्मिराखेको छ। हामी विरोध गर्न हामी प्रश्न गर्न सकिरहेका छैनौँ र जसले प्रश्न गरिरहेका छन् तिनीहरूमाथि नै आक्षेप र लाञ्छनाहरू लगाइरहेको स्थिति छ। तर यसरी गरिरहँदाखेरि हामीले लेखेको चाहिँ कसका लागि लेख्ने किन लेख्ने भन्ने प्रश्नहरू छन् र यी प्रश्नहरूको उत्तर सम्भवतः कुनै बेला समयले देला। अहिले भने असाध्यै गिजोलिएको परिस्थिति छ र हामी प्रश्न पनि नगरौँ है भन्ने हालतमा सर्जकहरू पनि पुगेका छन्। मलाई यो देख्दा निकै दया लाग्छ, निकै आफैप्रति माया लाग्छ। अब हामीले लेख्न बाँकी के रह्यो र देख्न बाँकी के रह्यो र?
0: हजुर, अहिलेको परिवेशमा हामीले सकारात्मक ऊर्जा दिने र मान्छेलाई एक हिसाबले सचेत गराउनु पर्ने अत्यावश्यक छ। पछिल्लो समय जसरी सामाजिक सञ्जालको विकास भइरहेको छ, त्यो सञ्जालमा आउने सूचना हुन्, गलत जानकारी हुन् या अफवाहहरू हुन्, ती अफवाहहरूले पनि काहीँ न काहीँ मानिसलाई मानसिक रूपमा समेत असर गरिरहेको हामी देख्न सक्छौँ। तर फेरि अब एकजना सर्जकको दायित्वभित्र पनि पर्छ, ती सामाजिक सञ्जालभित्र देखिएका अफवाह हुन् या गलत सूचना जानकारी किन नहोस्, ती गलत सूचनालाई रोक्दै र समाजलाई सचेत बनाउँदै सकारात्मक ऊर्जा बढाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। यस्तोमा पछिल्लो समय सर्जकहरूले जसरी सामाजिक सञ्जालको सहज पहुँच, सहज प्रयोग र सहज ढङ्गले त्यसबाट आफ्ना सूचना सम्प्रेषण गर्न सकिरहेका छन्, त्यसलाई अब सर्जकले कसरी प्रयोग गर्ने र सदुपयोग गर्ने भनौँ न विशेष गरी भन्दाखेरि?
1: सकी यो सामाजिक सञ्जालको बढ्दो प्रयोग भनेको गरि नै रहेका छन्। तर अहिले भोटे कोशी बाढीमा हामीले जति मानव गुमायौँ त्यो मानवीयताको नाताले म के भनिरहेको छु भने, अहिले पनि सर्जकहरूले चाहिँ त्यो संवेदनामाथि टेकेर भोग्नेको पीडा लेखेर आफू चर्चित हुन खोजिराख्नु भएको छ। यो विषय मैले त्यही सामाजिक सञ्जालमा पनि भनेको छु, यो बेला भोग्नेको पीडा लेख्ने होइन, पीडा कम गर्ने हो र हामी उचाइमा जाने होइन। जस्तो कि कुनै पनि कार्यक्रम, फोटो सेसन, यी यावत कुराहरू भनेको उत्सवको बेलामा जीवन उत्सवमय हुँदा गरिने चिजहरू हुन्, तर हामी भेटघाट, विमोचन, यी यावत कुराहरू पनि यही बेलामा गर्छौँ। किनभने उहाँहरूको एउटा तर्क पनि आएको छ, मान्छे बिहान मलामी गएर बेलुका जन्ती जानुपर्छ भन्ने किसिमका तर्कहरू पनि सामाजिक सञ्जालमा आएका छन्। तर हामीले संवेदनशीलता प्रयोग गरिरहँदा त्यो पीडितको परिवारमा के गुज्रिरहेको छ यतिखेर हामीले किन मनन गर्न सकिरहेका छैनौँ? यो कुरा चाहिँ हामीले संवेदनशील भएर बहस गर्नुपर्ने विषय बनेको छ। र यतातिर सबैको ध्यान जाओस् भन्न चाहन्छु। र यसैसँग एउटा कविता पनि जोडिहाल्छु। उज्यालोको कथा शीर्षकमा छ, भर्खरै मानवताको मलामी गएर फर्केका छौँ आर्यघाटबाट, भर्खरै मानवताको मलामी गएर फर्केका छौँ आर्यघाटबाट, के लेख्ने लेख्न बाँकी के रह्यो र, के देख्ने देख्न बाँकी के रह्यो र, रहरका विशाल भवनहरूले छोपिएर देखिन छाडेका माटोका कथा, अरूलाई सफा राख्दा राख्दै आफै धमिलिएका पानीका कथा, धुलोका कणले छेकिँदै गएका जुनेली रातहरूका कथा, ओ मेरो प्रिय सखा, कुनै दिन घामले पनि उदाउन अस्वीकार गर्यो भने म कसरी लेख्न सकुला र उज्यालोको कथा, म कसरी लेख्न सकुला र उज्यालोको कथा।
0: हजुर, भर्खरै उज्यालोको कथा शीर्षकमा कविता वाचन गर्नुभयो। तर संवेदनशील घडीमा जसरी हामी यो संवाद अगाडि बढाइरहेका छौँ, हामी सचेत पनि हुनु आवश्यक छ। कसरी सकारात्मक ऊर्जा प्रदान गर्न सक्छौँ हामीले भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता छ। विशेष गरी कुनै सिर्जना होस्, कुनै लेख होस्, या एकजना सर्जक जो समाजमा चिनिएको छ, उसले बोलिरहेका विचार अभिव्यक्त गरिरहेका भनाइहरूमा सबैको ध्यान केन्द्रित हुन्छ। त्यसकारणले पनि यो समय सबै सजग र सकारात्मक ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ। फेरि पनि हामी संवादमै अगाडि बढ्छौँ। विशेष गरी तपाईँको लेखन यात्राको कुरा गर्दै गर्दाखेरि तपाईँको अर्को कविता सङ्ग्रहको थोरै म प्रसङ्ग जोड्न चाहन्छु। कविता सङ्ग्रह छ फुल रोएपछि। अब यो शीर्षकले पनि फेरि त्यस्तै बताउँछ, फुल सौन्दर्यको प्रतीक एक हिसाबले भन्ने हो भने त्यो सबैलाई आकर्षणको केन्द्र बन्नुपर्ने, तर फुल आफै रोएपछि भन्ने जुन शीर्षकमा कविता सङ्ग्रह लेख्नु भएको छ, यो कविता सङ्ग्रहको बारेमा पनि केही प्रकाश पारिदिनुहोस् न यही मौकामा।
1: फुल रोएपछि 2064 सालमा प्रकाशित मेरो कृति हो। त्यहाँ चाहिँ नारी संवेदनाका कुराहरू धेरै लेखिएका छन्। त्यतिखेर मैले त्यही कविता सङ्ग्रहभित्र एउटा कविता पनि लेखिएको छु, फुल तिमी कहिल्यै जवान नहुनु, टिपिन्छौ र मारिन्छौ, चढाइन्छौ र फालिन्छौ, तिमी सुन्तली जस्तै त हुने, सुन्तली तिमी जस्तै त हुने फुल, तिमी कहिल्यै जवान नहुनु। अहिले त अब अहिलेको यो एआई लगायतका यी प्रविधि विकासले गर्दा त अब जवान हुनुपर्ने स्थिति पनि रहेन, अब त गरिमाहरू जत्रो हुँदा पनि टिपिनु पर्ने स्थिति रह्यो। फुल त्यतिखेर त्यसरी रुन्थे, अब पनि रुने सिलसिलाहरू जारी छ र कहिलेसम्म यो चलिरहन्छ। त्यहाँ चाहिँ नारी संवेदनालाई बढी चाहिँ नारी संवेदनालाई बढी उजागर गरेर लेखिएका कविताहरू त्यस सङ्ग्रहभित्र भएकोले मैले शीर्षक फुल रोएपछि छनौट गरेको।
0: हजुर, विशेष गरी जीवन एक हिसाबले भन्ने हो भने सङ्घर्षमय हुन्छ, समयको कठोरतालाई सबैले स्वीकार्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसमा पनि तपाईँका कलमहरू विशेष गरी नारी चिन्तन, नारी चेतना र नारीहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने भावका बढी मात्रामा सिर्जनाहरू हामी पाउन सक्छौँ। अब फेरि पनि म यही संवेदनशील समयमै जोड्न चाहन्छु, विशेष गरी यस्तो बेला महिलाहरू कसरी अगाडि बढ्नुपर्छ र महिलाहरूले कस्तो कुरालाई आफ्नो सिर्जनामा होस् या जीविकोपार्जनमै किन नहोस् दैनिक जीवनयापनमा त्यो कुराहरूलाई बढी मात्रामा जोड्नुपर्छ, त्यसलाई सर्जकले कसरी उठान गर्नु आवश्यक छ त?
1: महिलाहरूको अहिलेको अवस्थालाई जोड्ने भने सबैभन्दा ठुलो कुरो भनेको आत्मनिर्भरता भन्ने चिज रहेछ के। आत्मनिर्भर महिलाहरूले चाहिँ अलिकति प्रश्न गर्न सक्ने तागत राख्दा रहेछन्, नत्र त त्यो प्रश्न गर्ने तागत पनि यसरी दबाइन्छ कि त्यो कुनै पनि हालतमा बाहिर निकाल्नै सकिँदैन। त्यही भएर जब जब महिलाहरू आत्मनिर्भर भएर उभिन्छन् त्यतिखेर हामी सर्जकहरूलाई पनि सजिलो हुन्छ। सबैभन्दा पहिले हामी आत्मनिर्भर हुन जरुरी छ, यहाँबाट म यो चाहिँ समग्र महिलाहरूलाई आह्वान गर्न चाहन्छु।
0: हजुर, हामी संवादलाई पनि जारी राख्नेछौँ। अहिले फेरि एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किनेछौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लाग्छ?
1: यो भर्खरै समसामयिक विषयवस्तुलाई लिएर मैले लेखेको छु, गरिमाहरू किन निरन्तर हामी गुमाइरहेका छौँ। गरिमाहरू एउटा ललिपपसँग गरिमाहरू साटिन्छन्। म त्यतिखेर गरिमालाई मेरो सानी छोरी, मेरो आफ्नै आँगनमा खेल्दै गरेकी, मेरो काखमा खेल्दै गरेकी सानी छोरीलाई सम्झन्छु। सम्भवत मेरी छोरी ललिपपसँग यति धेरै नजिक छ कि कसैले मेरी छोरीलाई पनि ललिपपमा साटेर लगिहाल्लान् कि भन्ने मलाई पनि डर हुन्छ। त्यही चेतलाई मैले एउटा कविताको रूपमा लेखेको छु र यसरी प्रस्तुत गर्छु म। अर्धचेत भएर बाँच्नु पनि नबाँच्नु जस्तै हो सायद, अर्धचेत भएर बाँच्नु पनि नबाँच्नु जस्तै हो सायद। म कति पटक मारिन सक्छु र हुन सक्छु पापिष्ट सिकारीहरूको शिकार, कति पटक भत्काइन्छ मेरो गोड र फुटाइन्छ अण्डा, के गरिन्छ भाकल मन्दिरमा र चढाइन्छ प्रसाद मेरो बचेराको रगत। प्रिय परेवा, मुटु फुट्ला जस्तो छ, रोकिएला जस्तो छ श्वास मेरो, आँखामा नित छैन, हृदयमा शान्ति छैन, विश्वास छैन कोही कसैसँग। यहाँ चरिरहेका साना चल्लाहरू चोर्न जसरी हुइकिएर आउँछ गिद्ध र टिपेर लैजान्छ चुच्चाले चल्ला, स्वयं त्यसै गरी आउँछ नचेल खेलिरहेका मेरा साना नानीहरू रेट्न यौन पिपासुहरू। डोको उगारेर चारो टिप्न छाड्दा यहाँ चल्ला आफै चारो हुन्छ, यहाँ नानीहरू फकाउन एउटा चकलेट पर्याप्त हुन्छ। उफ, कति निर्मम छ यो बस्ती। प्रिय परेवा, तिम्रा बच्चाहरू मार्न यहाँ एउटा भाकल काफी हुन्छ। अहो, कति नमिठो यो भाकलको भेल, यो चकलेटको चारो बन्द गरियो साझैबाट, अनेकन मृत्यु बन्द गरियो साझैबाट, अनेकन मृत्यु भाकलहरू, ललिपप जस्ता लालची फ्याक्ट्रीहरू, म एक भाकलको भुलाइमा, म एक ललिपपको लालचमा सधैँ सधैँ मेरा नानीहरू गुबाएर कसरी जिउँदो रहन सकुला र कसरी जिउँदो रहन सकुला।
0: हजुर, निकै नै मार्मिक र समय सान्दर्भिक। अहिले पछिल्लो समय तपाईँले जसरी कवितामा आफ्ना भावनाहरू व्यक्त गर्नुभयो, यो सबै नेपालीहरूको लागि एक हिसाबले भन्ने भने पीडा र यस्तै प्रकृतिका घटना निरन्तर घटिराख्दाखेरि मान्छे कसरी बस्ने, कसरी जोगिने भन्ने तनावको बीचमा तपाईँले आफ्ना भावनाहरू व्यक्त गर्नुभयो। फेरि पनि हामी संवादमै फर्किन्छौँ। हामी आज विशेष गरी यो संवेदनशील समयमा जसरी संवादलाई अगाडि बढाइरहेका छौँ, संवाद पनि त्यसरी नै यो संवेग सँगसँगै अगाडि बढिरहेको छ। तर मैले तपाईँसँग विविध पाटोमा कुराकानी गर्नुपर्ने आवश्यकता रहेको छ। विशेष गरी तपाईँको जसरी मैले कविता संग्रह बाँच्नेहरूको नाममा र फूल रोएपछि यो दुईटा कविता संग्रह र त्यसभित्र भएका कविताका भावहरूको बारेमा केही चर्चा परिचर्चा गर्ने कोसिस गरे। अब यो सँगसँगै अर्को कविता संग्रह अक्कर गुञ्जन रहेको छ, यो कविता संग्रहमा समावेश भएका कविताहरूको भावको बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न यही मौकामा, त्यसपछि हामी अन्य विषयमा कुराकानी गर्नेछौँ।
1: जिन्दगी भनेको एकदमै अप्ठ्यारो बाटो रहेछ र अक्कर जस्तो पहाडहरू छिचोलेर पनि जिन्दगी जिउनु पर्दो रहेछ। यदि त्यो नगरेको भए विभिन्न आक्षेप र लान्छनाहरूको प्रहारबाटै उहिलै म समेत निदाइसकेको हुन्थे योग माया निन्द्रा, तर म उठिरहेको छु कि यो समाजसँग, यी आक्षेपहरूसँग, यी लान्छनाहरूसँग जुधेर पनि हामी बाँच्नु पर्ने रहेछ र जीवनलाई कसरी सृजना, यही सृजना पोखिरहँदा कसरी चाहिँ आफू हलुङ्गो हुँदो रहेछ भन्ने कुरा पनि मैले त्यो कविता संग्रहभित्र लेखेको छु। त्यो संग्रहभित्र अक्कर गुञ्जन कसरी नाम राखियो भने, अक्कर भन्ने एउटा असाध्यै अप्ठ्यारो पहाड, त्यो पहाडसँग पनि त आवाज हुन्छ र हामी त्यो भित्र पनि पसेर बाँच्न सक्नुपर्छ भन्ने गुन्जायस त्यो कविता संग्रहभित्र छ। अहिले मैले त्यसको बारेमा यति नै भने।
0: हजुर, अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो बसाईलाई धेरै तन्काउन सक्दैनौँ, तर यो बसाईबाट छुट्टिनुभन्दा अगाडि एउटा तपाईँको रचना सुन्छौँ, त्यसपछि हामी यो कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ।
1: अन्त्यमा म इमानको अभाव भन्ने एउटा कविता सुनाउँछु। हामीलाई प्रश्न गर्न सजिलो छ, त्यसको जवाब पाइरहेका छैनौँ, तर हामीसँग कुकुरसँग इमान छ, म सोधिरहेको छु। तिमीलाई तिमीले नै टिपेर चढाएपछि भगवानको चरणतिर, पुजारीले पनि टिपेर फाँकिदिएको हो फोहोरको थुप्रोतिर इमानको सुन्दर फुल। इमानदारी त भन्नु पनि ठाउँ भेटुन्जेल गरिने मिठो गफ मात्र रहेछ, यहाँ इमानदारी त भन्नु पनि ठाउँ भेटुन्जेल गरिने मिठो गफ मात्र रहेछ। ठाउँ भेटेपछि सकेसम्म देश लुट्न कसले पो छाडेको छ र यहाँ। देशको सिमाना बेचेर भर्खरै स्वदेश फर्किएको कुनै शासकले, कृषि बालीमा विषादी छर्केर किरा मारिरहेको कृषकले, दिन दुई गुना रात चौगुना आफूलाई फुलाउन सङ्घर्ष गरिरहेको व्यापारीले, सहरमा बसेर हलो कोदालो र सिङ्गो गाउँको दुःखलाई सर्वोत्कृष्ट बिम्ब बनाएर लेखिरहेको कुनै राष्ट्रिय लेखकले, तलब नबढेको झोकमा झोकिएर कुनै राष्ट्रिय सेवकले छातीमा हात राखेर भनौं, ठाउँ भेटेपछि देश रित्याउन कसले छाड्यो र यहाँ। खोक्रो पारेर देश भरि भराउ नागरिक हुनुमा पनि कसरी गर्व गर्न सकिदो रहेछ र खै, कसरी गर्व गर्न सकिदो रहेछ र खै।
0: हजुर, यो बसाईमा हामीले केही विषयमा कुराकानी गर्ने कोसिस गर्यौं। आज विशेष त हामी धेरै विषयमा केन्द्रित पनि भएनौँ यो संवेदनशील घडीमा। बढी मात्रामा संवेदनशील विषयमै केन्द्रित रहेर कविताहरू सुन्ने सुनाउने पनि कोसिस गर्यौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या सन्दर्भ आजको यो परिवेशमा भन्नुपर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
1: यो परिवेश नै त्यस्तो छ, भन्नुपर्ने छुटेका कुराहरू भन्ने सम्झन सक्ने र स्मरण गर्न सक्ने बेलै छैन। अहिले हामी यस्तो पीडाको घडीमा छौँ। हामीले परिवारको एउटा सदस्य गुमाउँदा त कति रिक्त हुन्छ भने एउटा गाउँ बस्ती र पुरै सहर हजारौंको संख्यामा मानिसहरू गुमाएर मानिसकै लागि कविता वाचन भनेर गरिरहेका छौँ। कतै अप्ठ्यारो लागिरहेको छ मलाई भित्रदेखि। हामी संवेदित हुन सकौँ, सबै सबैले मान्छेले मान्छेलाई माया गर्न सकोस् र मान्छेले माटोलाई माया गर्न सकोस्, मान्छेले प्रकृतिलाई माया गर्न सकोस्, प्रकृतिलाई माया गर्न नसकेर पनि कतै यो पहिरो हामी भित्र गइरहेको त छैन भन्ने गुन्जायस छ। हामी प्रकृतितर्फ फर्कौँ भन्ने आह्वान पनि गर्न चाहन्छु र सबैले सामूहिक र सहकार्यमा यो बेला हातमा हात मिलाएर साथमा साथ मिलाएर अघि बढौँ र कसैले प्रश्न सोधिरहेको छ भने त्यो प्रश्नको उत्तर दिनतिर लागौँ, न कि त्यसलाई नकार्न र कारवाही गर्नतिर पनि नलागौँ। यो समा मानवीय संवेदनाभित्र पर्दैन भनेर म यहाँबाट यतिखेर आह्वान गर्न चाहन्छु।
0: हजुर, पक्कै पनि यो दुःखद समयमा विशेष गरी तपाईँको कविता संग्रहले जसरी बाँच्नेहरूको नाममा केही भनाइहरू केही भावनाहरू व्यक्त गरिरहेको छ, त्यसरी नै हामी सबै नागरिकले यति बेला सकारात्मक सोच र सकारात्मक ऊर्जाका साथ जो बाँचिरहेको छ त्यो बाँच्ने व्यक्तिहरूमाथि मानसिक रूपमा सकारात्मक ऊर्जा दिने भावका भावनाहरू व्यक्त गर्नुपर्ने अत्य आवश्यक छ। यसमा सबै संवेदनशील बनौँ र महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने यो अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: रेडियो नेपालले सम्झियो, धेरै वर्ष पछाडि रेडियो नेपालले फेरि सम्झेको छ। विशेष गरेर हाम्रो तारा दाई र सरोज रिजालज्यूलाई धन्यवाद भन्छु र यहाँसम्म र आएर आफ्ना अभिव्यक्तहरू प्रस्तुत गर्न दिनुभएकोमा धेरै धेरै आभार भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार रीता खत्री। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।

0: वसुदेव सुतम देवम कंस चाँडुर मर्दनम देवकी परमानन्दम कृष्णम वन्दे जगद्गुरुम। कृष्ण जन्माष्टमी विशेष कार्यक्रममा स्वागत छ। सनातन हिन्दू धर्ममा भाद्र कृष्ण अष्टमी तिथि श्री कृष्ण जन्माष्टमीका रूपमा प्रसिद्ध छ। कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचन, कर्म गर तर फलको चिन्ता नगरी भनेर निष्काम कर्मयोगका प्रेरणा स्रोत हिन्दू सनातन धर्मको मान्यता अनुसार भगवान कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन्। धार्मिक अवतार परम्परामा कृष्णलाई पूर्ण अवतार मानिन्छ। महाभारत श्रीमद् भागवत कृष्णको चरित्र चित्रण गर्ने अनुपम धार्मिक ग्रन्थ हुन्। कृष्ण चरित्रको प्रभाव नेपाली धर्मदर्शन, संस्कृति, साहित्य, आचार विचार आदि सबै पक्षमा प्रष्ट रूपमा अनुभव गर्न सकिन्छ। कृष्ण नाम आफैमा आकर्षणका रूपमा पनि लिइन्छ। द्वापर युगको अन्ततिर यदुकुलमा मथुराको झ्यालखानामा कृष्णको जन्म भएको थियो। अन्यायका विरुद्ध युद्धभूमिमा अर्जुनका सारथीका रूपमा रहेका कृष्णले दिएको गीता उच्च आध्यात्मिक ज्ञानले भरिपूर्ण धर्मग्रन्थका रूपमा संसार प्रसिद्ध छ, जसमा आत्माको अमरता सम्बन्धी स्पष्टता र ज्ञान भक्ति र कर्मको प्रेरणा पाइन्छ। कृष्ण जन्माष्टमी यो विशेष कार्यक्रममा अवतार परम्परामा श्री कृष्ण अवतारको विशिष्टता, श्रीमद् भगवद् गीताको प्रसिद्धि, ज्ञान भक्ति र कर्मयोगको प्रेरणा र रासका केही प्रसङ्गमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक आकाश निलमसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ।
1: ब्रह्म चाहिँ पूर्ण रूपमा उसको प्रकटीकरण सम्भव हुँदैन त्यो सामान्य जगतमा। अवतार शब्दको अर्थ जसरी विमानहरूबाट मान्छे अवतरण भयो भन्छ, अवतरण हुनु भनेको झर्नु। ऊ आफ्ना केही कलाहरू लिएर, कुनै निश्चित उद्देश्य लिएर एउटा समाजमा सदाचारका लागि, केही स्थापनाका लागि आउने प्रक्रिया, विभिन्न स्वरूपमा अभिव्यक्त हुने, आफ्नो मूल स्वरूपभन्दा फरक स्वरूपमा धरतीमा आउने जुन पुराण साहित्यले जुन प्रतिपादन गरेको चिन्तन हो त्यसलाई खास अवतारवाद भनिन्छ। हाम्रो वैदिक हिन्दू संस्कृतिमा विशेष गरी विष्णुका अवतारहरूको चर्चा गरिन्छ, 10 अवतार, 24 अवतारहरू।
0: अब यो कृष्ण अवतारका विशिष्टताहरूबारे केही बताइदिनुहोस् न।
1: सामर्थ्य थोरै त नभनौँ तर शक्तिको हिसाबमा सबैभन्दा बढी ईश्वरले शक्तिको प्रकट गरेको नै कृष्ण अवतार हो भनिन्छ। जसरी ऊ माछु हुँदाखेरि, मत्स्य अवतार हुँदाखेरि उसको शक्ति थिएन त भन्दा शक्ति थियो, सामर्थ्य थियो, तर सामर्थ्यको प्रकटीकरण जुन मात्रामा कृष्ण अवतारमा भएको छ त्यो अरू अवतारहरूमा धेरै कम छ। जस्तै अवतारवादभित्र एउटा चार्ल्स डार्विनको विकासको थ्योरी पनि छ, जलबाट जीवनको सुरु हुन्छ भन्दै, त्यो माछो पछि कछुवा हुन्छ, कछुवा हुँदा उसको शक्ति अलिकति बढ्छ, ढाडमा शक्ति जान्छ, अलिकति स्थलमा आउँछ, जल हुँदामा मात्रै माछो हुन्छ। त्यसै गरी पछि बराह भन्छ, ऊ जल र स्थलको सम्मिश्रणमा रहन्छ, हिलोमा रहन्छ। त्यसैपछि नृसिंह अब आधा शरीर आधा मनुष्य हुन्छ, त्यसपछि फेरि वामनमा मनुष्यता प्राप्त गर्छ उसले तर होजो हुन्छ। त्यसपछि परशुराम हुँदाखेरि उचाइ पाउँछ तर क्रोधको आधिक्य हुन्छ। राममा पुग्दाखेरि ऊ पूर्ण रूपमा मनुष्य संस्कृतिको निर्माण गर्छ, उसले मानव मर्यादाको स्थापना गर्छ र अनि असीमित शक्ति जो हो त्यो चाहिँ कृष्ण अवतारमा प्रकट हुन्छ। र कृष्ण अवतारका विशेषताहरू चाहिँ उसमा अलमल छैन, बिल्कुलै अलमल छैन। रामले ताटकालाई वध गर्ने बेलामा पटक पटक विश्वामित्रलाई हेर्नुभयो, बाण छोड राम भनिरहनु भएको छ, उहाँले छान्नुहुन्न, फेरि तल निहुरिनुहुन्छ, फेरि हेर्नुहुन्छ, किन यस्तो गरेको भन्दा स्त्री हो, छोरी मान्छे हो, मैले कसरी हात उठाउँ, कसरी धनुष चलाउँ। अपराधको र राक्षसत्वको स्त्री र पुरुष भन्ने हुँदैन, त्यो स्वरूप केमा आएको छ भन्ने हुँदैन। उसले यत्रो यज्ञ विध्वंस गरिरहेछ, धावा गरिरहेको छ, त्यो भएर उसलाई वध गर भनेपछि धेरै पटक भन्दा उहाँले गर्नुभयो। तर कृष्णको जीवनमा त्यस्तो अलमल छैन, उनलाई कुनै निर्णय गर्नको लागि समय नै लाग्दैन र एउटा चमत्कारिक र असीमित शक्तिलाई व्यक्त गरेको अवतारको रूपमा श्रीकृष्ण अवतारलाई लिइन्छ, पूर्ण अवतार भनेर, सूर्य कलाले युक्त भनेर।
0: कृष्णस्तो भगवान स्वयं भनेर व्यासले भनेको पाइन्छ, सूर्य कला पनि भनेको पाइन्छ। व्यासले यसो भन्नुमा अरू पृष्ठभूमिहरू के थियो होला?
1: यस्तो कलाको चिन्तन पनि एउटा हो, कला भनेको शक्ति हो, उसको शक्ति कति शक्तिलाई उसले प्रयोग गरेको छ भन्ने। रामजीलाई 12 कला, उहाँ सूर्यवंशमा हुनुहुन्थ्यो, सूर्यसँग 12 कला हुन्छ। कृष्णजी चन्द्रवंशमा हुँदा 16 कलाका हुन्छन् चन्द्रमा, त्यसरी भन्ने एउटा चिन्तन छ। अर्को राम मनुष्य संस्कृतिको स्थापना गर्नका लागि, मर्यादाको लागि राम अवतार भएको थियो भने, धर्म पूर्ण रूपमा भक्तिको एउटा स्नेहको धारा देखाउनको लागि गीता साहित्य जो आयो, गीता अध्यात्म, त्यसलाई देखाएर अध्यात्म रसलाई पस्किनका लागि श्रीकृष्ण अवतार भएको थियो, त्यो अवतारमा कृष्ण जतिको त्यो कम छ, त्यो भन्नाले फेरि अरू अवतारको कमी हो त भन्दा हुँदै होइन। दशम विशेष गरी राम र कृष्णको बढी चर्चा हुन्छ, रामलाई नै पूर्ण अवतार नै मान्ने हाम्रो भक्ति साहित्यमा त्यो पनि छ। र अब यो कलाहरू के हुन् भन्दा चाहिँ त्यो ईश्वरले प्रयोग गर्ने ईश्वरका गुणहरूको उसले कति चिजलाई बोकेर धरतीमा अवतार लिएको छ भन्ने चिन्तन नै कला हो।
0: युद्ध मैदानमा अर्जुनलाई दिइएको सन्देश श्रीमद् भगवद् गीता जुन छ यो विश्वव्यापी रूपमा प्रसिद्ध छ, यो प्रसिद्धि हुनुमा गीताका विशिष्टताहरू के छन्?
1: त्यो अध्यात्मको शास्त्र भयो, हामीसँग सबै शास्त्रहरूको सार चाहिँ गीता नै हुन्। हाम्रो गीतामा जस्तै जगद्गुरु वेदव्यासीले अरू साहित्यमा कथाको माध्यम लिनुभएको छ, पौराणिक जुन वाङ्मय छ त्यसमा कथाहरूलाई प्रश्रय दिइन्छ, कथाको माध्यमबाट तत्त्वको प्रतिपादन गरिन्छ। तर भगवद् गीता पूर्ण रूपमा अध्यात्म शास्त्र हो, योग शास्त्र हो। त्यो सबै गीताको अध्यायहरू लग गर्दाखेरि त्यसको अन्तिममा तत्सदिति श्रीमद् भगवद् गीतायाम उपनिषत्सु ब्रह्मविद्यायाम योगशास्त्रे श्रीकृष्णार्जुन संवादे भने त्यहाँ ब्रह्मविद्या र योगशास्त्र भनेर दावा गरिन्छ। त्यो चाहिँ एउटा अध्यात्मको शास्त्र हो, त्यहाँभित्र कुनै एउटा ससाना पोखरी बनाइएका छैनन् क्या, त्यो खुला मैदान जस्तो छ। त्यहाँ सबै चिजलाई जसरी नदीको पानी सतत प्रवाहशील रहन्छ र स्वच्छ रहन्छ, हजुरले एउटा खोलालाई एकचोटि मात्रै नाघ्न सक्नुहुन्छ, एउटा खोलामा एकचोटि मात्रै मान्छे नुहाउन सक्छ, अर्कोचोटि नुहाइसक्दाखेरि अर्कोचोटि त्यहाँ जाँदा अर्कै पानी आइसक्छ। त्यस्तो त्यो प्रवाहशीलता छ भगवद् गीतामा, चाहिँ कुनै एउटा जमेर एउटा निश्चित चिजमा छैन। त्यहाँ कर्मको, भक्तिको, ज्ञानको, ध्यानको, आचारको, प्रपत्तिको, शरणागतिका सबै सबै बाटाहरू त्यहाँ कृष्णजीले अध्यात्मका सबै वानकीहरूलाई त्यहाँ पस्किदिनु भएको छ। र जब बन्धन हुँदैन नि त्यो सबैको प्रिय हुन्छ। भगवद् गीता अत्यन्त खुला छ, अन्तिममा गएर पनि मैले तिम्रो हितका लागि यत्रा चिज बताएँ अर्जुन, तर विमृश्यै तदशेषेण यथेच्छसि तथा कुरु, यो मैले भनेका कुरालाई तिमी विचार गरेर तिमीलाई जे ठिक लाग्छ त्यो गर भन्नुको कति स्वतन्त्रता दिएको छ त्यसले। त्यो स्वतन्त्रता र बन्धन रहित जो हो त्यसले गर्दाखेरि र त्यसभित्र भएको गुणधर्मिताले नै भगवद् गीता आज यो उचाइमा पुगेको छ, र सर्वत्र प्राय यो सयौँ भाषामा अनुदित कृति हो।
0: गीताकै प्रसङ्गमा यो कर्मयोग, ज्ञान योग र भक्ति योगको संयोजन मार्गदर्शन चाहिँ जीवनमा कसरी गरिन्छ?
1: कर्मयोग खास त्यसको मूल मुहान भनेको यजुर्वेद हो, यजुर्वेदबाट आधारित छ कर्मयोग। कर्मका पनि अनेक सिद्धान्तहरू छन्। जे काम गरिन्छ, कृषकले आफ्नो खेती किसानीलाई ढङ्गले गर्नु, शिक्षकले आफ्नो विषयलाई राम्रोसँग पढाउनु, विद्यार्थीलाई जान्ने बुझ्ने बनाउनु, डक्टरले बिरामीको इलाज राम्रोसँग गर्नु, उसलाई निको पार्नु, आफ्नो आफ्नो कर्म आसक्तिरहित बुद्धिलाई गर्नु एउटा कर्म हो। अर्को हाम्रो बलि वैश्वदेवादी जो कर्म हो, हिन्दू संस्कृतिका षोडश संस्कारहरू हुन्, ती कर्मका परिचायक चिनारीहरू हुन्। अनि कर्म, भक्ति र ज्ञानमा चाहिँ कर्मयोगको लागि शरीर प्रबल चाहिन्छ, शरीर प्रबल नभएकोले कर्मयोग गर्न सक्दैन। ज्ञान योगको लागि बुद्धि चाहिन्छ, बुद्धिको माध्यमबाट ज्ञान, ज्ञानाग्नि सर्वकर्माणि भस्मसात कुरुतेर जुन भने, तिम्रा नराम्रा राम्रा सबै कर्म जनित फलहरूलाई तिम्रो वास्तविक परिबोधले, तिम्रो ज्ञानले डढाइदिन्छ अर्जुन भन्नु। ज्ञान बोध हो, तर भक्तिको सम्बन्ध चाहिँ हृदयसँग हुन्छ। जब लोक व्यवहारमा पनि हामीले व्यक्तिको हातले गरेका काम अथवा उसको बुद्धिले गरेको कामभन्दा हृदयले बढी छिटो छुन्छ नि। कोही साथी अत्यन्तै मिलनसार साथी छ भने उसलाई शब्द विन्यास पनि धेरै आदरार्थी लाउनु पर्दैन, सामान्य अनौपचारिक शब्दलाई पनि उसले किनभने हृदय बुझ्छ, शब्द बुझ्दैन उसले। त्यो भएर हृदयको सम्बन्ध भक्तिसँग छ। यो तिनटै धारा अझ षष्ठ अध्यायमा गएर ध्यान विधि सिकाउनुहुन्छ कृष्णले। ध्यान योग पनि मुख्यतया ईश्वर प्राप्तिका तिनवटा विशेष धाराहरू हुन्। कर्म शरीरबाट गरिने चिज भयो, एक आपसमा पूरकापेक्षी हुन्छन्। केही चिज काम गर्दाखेरि हात पनि चाहिन्छ, त्यसमा दिमाग बुद्धि पनि चाहिन्छ, यसलाई व्यावहारिक जगतमा हेर्ने हो भने, र अर्को त्यसमा लगाव पनि चाहिन्छ। जस्तै केही चिज पकाउँदाखेरि आमाको त्यो चिजमा मरमसला नुन सबैको सन्तुलन मिलेपछि त्यसमा मिठास आउँछ। कर्म पनि चाहियो, त्यो पकाउने नलेज ज्ञान पनि चाहियो, र अनि त्यसपछि त्यसमा हृदय सम्बन्ध जोडिनु पर्यो। यो तिनटै चिज अलग अलग अध्यायमा गएर बताउनु भएको छ कृष्णले। यो सबै सम्मिश्रित रूपमा नै आएको छ।
0: हजुर, अब कृष्ण अनुयायीहरूमा चाहिँ अलि बढी भक्ति योगको परम्परा चाहिँ देखिन्छ।
1: हो, कृष्णमा पनि राममा पनि। यो के भयो भने समयको क्रमले गर्दाखेरि, समयले गर्दा जो ज्ञान योग गर्ने, ध्यान योग गर्ने, कर्मयोग गर्ने समय अहिलेको जो कलिकाल भनिन्छ जसलाई, यो अहिलेको चिन्तनमा यो भक्तिसँग लगेर जोडियो। कृष्णले देखाउनु भएको पनि स्नेहको बाटो, गोपिकाहरूले जो कृष्णप्रति जुन अनुरक्ति देखाउनु भयो गोपीहरूले, त्यो गोप गोपाङ्गनाहरूले देखाएको बाटो नै स्नेहको बाटो। ईश्वरसँग पनि अविच्छिन्न प्रीति गाँसिरह्यो भने उसका सबै गुण दोषहरू, उसका सबै कमजोरीहरूलाई क्षमा गरिदिएर उसलाई विधुत कल्मश बनाउँछ र उसलाई मोक्ष गतिसम्म लान्छ भन्ने अध्यात्मको चिन्तन हो। त्यो भक्ति पनि स्नेहको एउटा बाटो, समर्पणको बाटो, श्रवण कीर्तन होइन, अर्चन बन्धन आदि त्यसका 9 त्यसका लक्षणहरू छन्। र प्रेमा भक्ति भन्ने स्नेहै स्नेहको, निस्वार्थ स्नेहको बाटो हो भक्ति। त्यो भएर यो समयलाई चाहिँ भक्तिको प्राधान्य, किन कर्म गर्दा कर्मका साधनहरू पुरा हुँदैनन्, दोष हुन्छ, ज्ञान गर्नका लागि बुद्धिको सामर्थ्य चाहियो, त्यो सबै नभइसकेपछि सबैको लागि भनेर नाम सङ्कीर्तन ईश्वरप्रति त्यसलाई जोड्ने एउटा चिज आयो। त्यो स्नेह भनौँ समर्पणको बाटो भक्ति योग हो र कृष्णले देखाउनु भएको पनि त्यही हो। किन कृष्णले कहीँ गएर उसको लागि अरू केही कुरा प्रेरणा गर्नुभएको छैन, सबै भुइँ मान्छेहरूका लागि हो क्या भक्ति योग भनेको, सरल विधि हो अत्यन्तै। अब त्यो गोप गोपाङ्गना जस्तो खास ठुलो परिचय केही थिएन, एउटा नदीको तटमा रहने दुग्धको व्यवसाय गर्ने त्यो समुदायलाई कृष्णले ती सबै भुइँ मनुष्यहरू जो हुन् उनीहरूको हृदयलाई बुझाएर उनीहरूलाई ऋषिहरूभन्दा माथिल्लो कक्षामा पुर्याइदिनु भयो। त्यो भक्तिको प्रवर्तक आचार्य नै कृष्ण हो।
0: रासको प्रसङ्गमा थोरै जाउँ न, रास के हो, रासलाई हामीले कसरी बुझ्नुपर्छ?
1: रास चाहिँ अलिक त्यसको गहिरो आध्यात्मिक रहस्य छ। त्यो जीव र ब्रह्मको सम्बन्धको कुरा हो। त्यो ब्रह्मसँग जीव गएर कसरी एकाकार हुन्छ भन्ने हो नि। रसो भई रासः, रस नै रास हो। अध्यात्म रसको अभिव्यक्ति नै त्यो रासलीलाको माध्यमबाट भएको छ। त्यो सामान्य परिघटना यस्तो गर्ने रासलीला गरौँ भन्ने खालको जो त्यो शब्दको सङ्कुचन भयो, अर्थ सङ्कुच, त्यस्तो खालको चाहिँ होइन। त्यो जगद्गुरु कृष्णलाई त्यस्ता आवश्यकताहरू थिएनन्। त्यो एउटा रसको अभिव्यक्ति नै रास हो भनेको, अध्यात्म रसलाई अभिव्यक्त गरेको जो लीला हो त्यही रास हो।
0: अब अन्तमा यो कृष्ण जन्माष्टमीको सन्दर्भमा श्रीमद् भगवद् गीतादेखि कृष्ण लीलाका जति पनि प्रसङ्गहरू छन् यी सबै प्रसङ्गबाट हामीले बुझ्नु सम्झनु पर्ने कुरा केही,
1: कृष्णले हामीलाई सिकाउनु भएको स्नेह हो, प्रेमको हो। जस्तै कृष्णको जन्म नै कारागारमा भयो, जेलमा भयो। जस्तै कृष्णजी नागमाथि पनि नाच्नुभयो, फणामाथि, भनेको तिमी अप्ठ्याराका माथि पनि तिमी टेकेर नाच, तिमीभित्र हरदम उत्सव रहिरहोस्, हर्षणलाई अभिनन्दन गर्न सक, हर्षणलाई उत्सवमय बनाऊ र पारस्परिक भाइचारालाई यति वृद्धि गर कि यति वृद्धि गर तिमी त्यो स्नेहको पराकाष्ठासम्म पुग, त्यसले समाज जोडिन्छ। जो जोडिँदैन, जो अधर्ममा छ त्यसको लागि फेरि कृष्णको हातमा मुरली वंशी पनि छ, चक्र पनि छ। उहाँले चाहिँ गोपिकाहरूलाई अरू सबैलाई त्यो वंशी वादन गरेर लिनुभयो भने फेरि हद नागेपछि फेरि शिशुपालको लागि उहाँले चक्र पनि उठाउनु भयो। यो दुइटै धारा तिमी लिएर जाऊ जीवनमा, र स्नेहको अभिवर्धनले, स्नेहको वृद्धिले समाजमा भाइचारा र सामञ्जस्य प्रतिष्ठित हुन सक्दछ, समाज शान्तिमा करुणामा जान सक्दछ भन्ने चिज हो। हामी नेपालीहरूले पनि श्रीकृष्ण भगवान्को त्यत्रो एउटा विराट पुरुषोत्तम श्रीमन् नारायण नै कृष्ण हुन्, उहाँलाई, उहाँको जो सन्देश छ भगवद् गीता, त्यसलाई हामीहरूले जीवनमा परिपालन गरेर शान्तिको जीवन बाँच्नका लागि, स्नेहको, प्रेमको, निस्वार्थ करुणाको जीवन बाँच्नका लागि यो श्रीकृष्ण जन्माष्टमी हामी सबै सबैको लागि प्रेरक हुन्छ। साथै अहिले यो श्रीकृष्ण जन्माष्टमी पनि एउटा विपदको घडीमा, हामी सबै नेपालीहरूको दुःखको बेलामा आएको छ यो। उहाँहरू सबै सबैलाई भगवान् कृष्णको सायुज्य प्राप्ति होस् त्यो कामना गर्दछु। र हामी सबै नेपालीहरूलाई यिनै स्नेहका, यिनै एउटा करुणाका, यिनै चाहिँ एउटा भाइचाराका, यही क्षमाशीलताका सन्देशहरू जाओस्, श्रीकृष्ण जन्माष्टमीको शुभकामना पनि अभिव्यक्त गर्दछु।
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उप प्राध्यापक आकाश निलम। कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर लगायत देवस्थलहरूमा श्रद्धालु भक्तजनहरू भक्तिभावका साथ पूजापाठ भजन कीर्तनमा सम्मिलित हुन्छन्। फलाहार निराहार बस्ने श्रद्धालुहरू पनि उत्तिकै हुन्छन्। काठमाडौँ उपत्यकामा घर घरमा राखिएका कृष्णका प्रतिमाहरू पनि बाहिर ल्याई पार्टी अथवा सत्तलमा सिंहासन बनाई राख्ने चलन छ। कृष्ण लीलाको प्रदर्शनी पनि हुन्छ। धार्मिक आध्यात्मिक सङ्घ संस्थाहरूबाट धार्मिक कार्यक्रमका साथ प्रवचन र शोभायात्राका झाँकीहरू हुन्छन्। ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा हजारौँ श्रद्धालु महिलाहरू मन्दिरमा, मन्दिरका पेटीहरूमा र प्राङ्गणमा महादीप बालेर भजन कीर्तन गर्दै जागरण बस्छन्। जन्माष्टमीका अवसरमा काठमाडौँमा भजन खलहरूले कृष्ण लीलासँग सम्बन्धित रासप्यातु प्रदर्शन गर्छन्। तराईका थारू समुदायले कृष्ण अष्टमीलाई अष्टिमकी भनी कतिपय आफ्नै मौलिक प्रचलन अनुसार धुमधामसँग कृष्ण जन्माष्टमी मनाउँछन्। थारू समुदायमा कृष्ण लीलाको वर्णन गर्ने क्रममा उनलाई आफ्नै जातीय समुदायको रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण विशेषता मानिन्छ। त्यसो त गण्डकी क्षेत्रमा पाइने बालुन पनि कृष्ण चरित्रमा आधारित हुन्छ। बालुन अरू अवसरमा पनि आयोजना हुन्छ। गण्डकी भेगका गुरुङ समुदायमा विद्यमान गोपी कृष्ण नाट्य गीत पनि कृष्ण कथामा आधारित छ। कृष्ण अष्टमीकै दिनदेखि नचरी नाच्ने प्रचलन पनि केही स्थानका मगरहरूमा रहेको छ। कृष्ण जन्माष्टमी उत्सवमा मध्यरातमा कृष्ण जन्मका अवसरमा गरिने प्रतीकात्मक झुला, अनेक आस्था केन्द्रहरू र सहरहरूमा जन्माष्टमीको भोलिपल्ट गरिने कृष्णको शोभायात्रा देश विदेशमा प्रसिद्ध छन्। कृष्ण चरित्रमा प्रेम, मैत्री, सद्भाव, सदाचारको सीमान्त प्रयोग पाइन्छ भने दुष्ट दमन, अभिमान भञ्जन, नीति परिपालन एवं राजनीतिक सूझबुझको पनि उच्चतम रूप देख्न पाइन्छ भनेर विद्वानहरूले लेखेका छन्। जीवनमा ज्ञान, भक्ति र कर्मको सन्देश जीवन चरित्रबाटै प्रदान गर्ने श्री कृष्णको प्रेरणा आध्यात्मिक, धार्मिक र आस्थावान सबै मानवमा कल्याणकारी रहेको छ। हस्त, कृष्ण जन्माष्टमी यो विशेष कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्रस्तुतिबाट हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
2: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवितै उद्धार गरिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएकालाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ। यसैबीच त्रिशुली 3A आयोजना स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ। त्रिशुली 3A को सुरुङभित्र फँसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फँसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ। उद्धार पछि सुरक्षित स्थानान्तरण का लागि नेपाल विद्युत प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ। सम्भावित घाइतेको उपचार तथा तत्काल उद्धारका लागि हेलिकप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 185 जना, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 जना र नवलपरासी पश्चिममा 190 जना तथा भारतमा भेटिएका नवलपरासी पश्चिममा बुझाएको 18 गरी 1280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ, जसमध्ये एकजनाको टिचिङ अस्पताल र एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरुष र 383 नखुलेको गरी जम्मा 926 शव माटो मुनि व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 1069 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट प्रभावित मध्ये हालसम्म 5384 जनाको उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत रहेका छन्। यस्तै नेपाली सेना मार्फत 3206 जना र सशस्त्र प्रहरी बल नेपाल मार्फत 1874 जनाले स्वास्थ्योपचार सेवा पाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि 5083 जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 12038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3000 भन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले भोटेकोशी बाढी पछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भए निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10 लाख रुपियाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब 10 मिलियन अमेरिकी डलर सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्नुहुँदै उक्त सहयोग रसुवा भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्त्वपूर्ण हुने बताउनुभयो। साल ट्रेडिङ कर्पोरेसन लिमिटेडले रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा बाढी पहिरोबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि 60 लाख रुपियाँ सहयोग गरेको छ। कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोग स्वरूप 50 लाख र कर्मचारीको तलबबाट कट्टा गरी 10 लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिनुभयो। पोखराको फेवातालमा आज बिहान कार खस्दा 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। सेदीबाट लेकसाइड तर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 बजे फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्। उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले 2 जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सौल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। केही दिन अघिको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। उक्त राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा 10 टन तौलभन्दा बढीका सवारी साधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भगवान श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सुख शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्य पथमा टिकी रहने धैर्य र शक्ति प्राप्त होस् भनी शुभकामना दिनुभएको छ। उहाँले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने भन्नुहुँदै कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ भूमिका निभाउने शक्ति भगवान श्रीकृष्णले प्रदान गर्नुहुने बताउनुभयो। आज गौरा पर्व मनाइँदैछ। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस पर्वमा शिव र पार्वती गौराको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। पर्वमा गहुँ, धान, केराउ, मास र गहत जस्ता पाँच प्रकारका अन्नबाट बनेको बिरुडा अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन, कृषि, संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका मौसमविद विनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भागमा आज दिउँसो अधिक वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भागका केही तथा पहाडी भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भाग, देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति डेजी भान्सले इरान विरुद्ध थप कारवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीतिक गणनामा परिवर्तन गरेको बताउनु भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि देवकी भण्डारीको साथमा छौँ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम युवा संसार। त्यसपछि 12 बजेको समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि रसुवा बाढीपछिको पछिल्लो अवस्थाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 नाटक श्रीकृष्ण अवतार शीर्षकमा सुन्नुहुनेछ। त्यसपछि केही भजनहरू सुनाउनेछौँ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम युवा संसार।

0: संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। यति बेला हाम्रो देश विषम परिस्थितिमा छ। त्यसको ठिक एक वर्ष अघिको समयलाई नियाल्ने हो भने पनि गत भदौ 23 र 24 गते देशमा परिवर्तनको एउटा ठूलो आवाज उठ्यो। युवाहरू सडकमा आउनुभयो, धेरै धनजनको क्षति भयो। देशले नयाँ काँचुली फेर्ने आशा बोक्दा बोक्दै फेरि एक वर्ष बित्दा नबित्दै प्रकृतिले पनि ठूलै चुनौती दियो। यही भदौ 10 गते रसुवाको बाढीले ठूलो धनजनसँगै विपद व्यवस्थापन र राज्यको तयारीमाथि प्रश्न उठायो। जेएनजी आन्दोलनले परिवर्तन खोज्यो, रसुवाको बाढीले जिम्मेवारी खोज्यो। अब प्रश्न छ, यी दुवै घटनापछि सरकारले कति सिक्यो? युवाका अपेक्षा कति सम्बोधन भए? सङ्कटका बेला राज्य कति जिम्मेवार हुनुपर्छ? नागरिक समाज, युवा लगायतका आम मानिसले के पाठ सिक्नुपर्छ र के गर्नुपर्ने हो? जहाँ परिआएका बेला सामना गर्न सकौँ र भोलिको तयारीलाई पूर्ण बनाऊ। गत वर्ष भदौ 23 र 24 को जेएनजी आन्दोलन, त्यसपछि आएको परिवर्तन र यति बेलाको प्राकृतिक विपत्ति लगायतका विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विषयका उप प्राध्यापक एवं विश्लेषक डाक्टर दिपेश घिमिरे अनि जेएनजी युवा अभियन्ता तनुजा पाण्डे। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ डाक्टर दिपेश घिमिरे अनि जेएनजी युवा अभियन्ता तनुजा पाण्डेलाई। यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत।
1: यहाँलाई धेरै धन्यवाद।
0: हजुर, दिपेश सर आरामै हुनुहुन्छ?
1: एकदम ठिक छ।
0: तनुजाजी, हामी यतिखेर ठिक छौँ, तर हाम्रो देशको परिस्थिति भनौँ न, हामीले संयम हुनुपर्ने बेला छ। अहिले हामीले कसैको समीक्षा गर्ने अथवा भनौँ न हामीले त्यस्तो खालको चरणमा हामी पुगिसकेका छैनौँ। यद्यपि विगतको दिनलाई हेर्ने हो भने पनि एक वर्ष ठ्याक्कै भयो जेएनजी आन्दोलन भयो, र त्यतिखेर पनि देश रुएको अवस्थामा थियो, तहस नहस अवस्थामा थियो, हाम्रा जेएनजी साथीहरूले ज्यान गुमाउनु भएको थियो। र फेरि त्यो सँगै यो भदौ महिनालाई आएर हेर्दा बिचमा कति धेरै कुराहरू भए, सँगसँगै अहिले यो भदौ महिनामा आएर फेरि अकल्पनीय दुःख हामीले बिहोर्नु पर्यो। 10 गतेलाई हामी सम्झँदैछौँ जुन रसुवा बाढी भनौँ न, यो परिस्थितिमा अहिले हामीले सरकारको समीक्षा गर्ने भन्दा पनि कसरी चाहिँ हामी उद्धार र राहतमा एकजुट हुने भन्ने नै बेला छ। यति भइरहँदा पनि आज जेएनजी एकजना युवालाई स्टुडियोमा मैले राखिरहँदा र एकजना विश्लेषकलाई स्टुडियोमा राखेर कुराकानी गरिरहँदा यो एक वर्षको पिरियडमा जुन परिवर्तनबाट सरकार बन्यो, त्यो सरकारले युवाहरूका अपेक्षालाई चाहिँ कति समेट्न सकेको थियो त योभन्दा अगाडिका दिनमा भन्ने एउटा क्वेसन चाहिँ सबैको मानसपटलमा छ र विशेष गरी युवाको मानसपटलमा छ। दिपेश सरबाटै अगाडि बढ्छु, यसलाई कसरी सम्बोधन गर्नु?
1: यो एक वर्षको अवधिमा जुन हाम्रो देशले अप्स एन्ड डाउन भोग्यो, म भदौ 9 गतेको सम्मको कुरा गर्छु, 10 गतेपछि हामी फेरि अर्को भिन्न परिस्थितिमा, अघि यहाँले पृष्ठभूमिमा भन्नुभयो जस्तै एउटा प्रवेश गरिसकेका छौँ। यो अवधिमा युवाहरूको अपेक्षा कति पूरा भयो त भन्ने बारेमा समीक्षा गर्ने हो भनेदेखि चाहिँ केही कुराहरूमा सकारात्मक परिवर्तन देखिन्छ, केही कुराहरूमा युवाले चाहेको जस्तो केही रूपान्तरण देखिन्छ, केही कुराहरू अलिकति बदलिन थालेको देखिन्छ, केही कुराहरू चाहिँ जहाँको त्यहीँ नै देखिन्छ, केही कुराहरू चाहिँ अझ सोचे जस्तो नभएर अझ ब्याकपो हुँदैछ कि जस्तो पनि देखिन्छ। सबैभन्दा पहिला राम्रो पक्षको कुरा गऱ्यौँ भनेदेखि एकदम धेरै महत्त्वपूर्ण कुरा, हामीले करिब 3 दशकदेखि राजनीतिमा नेतृत्वमा रहेर राजनीतिको त्यो जुन तालचा चाबी नछोड्ने एउटा पुस्ता चाहिँ रिङ आउट हुनुभएको छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, किनभने यो एउटा सामान्य आन्दोलनले मात्रै सक्ने स्थिति थिएन, उहाँहरूले ठुलो एउटा चाहिँ त्यो परिवर्तनमा योगदान गर्नुभएको छ। अरू क्षेत्रमा लामो समयदेखि युवाको हस्तक्षेप थियो, त्यो बलियो हस्तक्षेप थियो, तर राजनीतिमा थिएन, त्यसमा उहाँहरू एकदमै ठुलो सफल हुनुभएको छ। यो आन्दोलनको नेतृत्व गर्नेहरू त्यो जीवन जुन बिताउ भनौँ न एउटा उत्सर्ग गर्नुभयो, उहाँहरूले चाहनु भएकै किसिमले एउटा राजनीतिमा केही रूपान्तरण चाहिँ केही पुस्तान्तरण चाहिँ भएको छ। यद्यपि कतिपय कुराहरू चाहिँ जस्ताको तस्तै पनि छन् जुन हामीले हेर्छौँ हेर्छौँ भनेदेखि चाहिँ युवाहरू नेतृत्वमा पुग्नुभयो, तर युवा नेतृत्वमा पुगे जस्तो

0: परिवर्तन युवामा आवास भएको त्यो अनुभूति भएको छ कि छैन भन्यो भने हाम्रो एयरपोर्टको गेटमा गएर हेऱ्यो भनेदेखि त्यो त्यति धेरै अनुभूति भएको छैन। रोजगारीको कुरा, उद्यमशीलताका कुराहरू जस्ताको त्यस्तै रहिरहेका छन् जस्तो लाग्छ। अहिले तनुजाजीले अझ आफ्नो अनुभव भन्नुहुन्छ र केही कुराहरू चाहिँ अझ हामीले भने जस्तो नभएर अझ पछाडि परिरहेका हौँ कि भन्ने कुरा चाहिँ मलाई कस्तो लाग्छ भने कुनै कुनै बेलामा हाम्रा नवयुवा भाइ बहिनीहरूले आफ्नो असन्तुष्टिहरू पोख्नुहुन्छ, त्यो स्वाभाविक हो, सामाजिक सञ्जालबाट पोख्नुहुन्छ। त्यहाँ चाहिँ उहाँहरूकोमा आएको कमेन्टको कुरा हेर्छौँ भनेदेखि त्यो असाध्यै हामी झन् पो रिभर्स हाम्रो ब्याक पो भइरहेछौँ कि जस्तो लाग्छ। दोस्रो मलाई कुनै कुनै बेलामा सरकारलाई चेक एन्ड ब्यालेन्स गर्नको लागि उहाँहरूको एउटा समूह बाहिर छ, राजनीतिक चेतनाको कमीको कारणले उहाँहरू बाहिर हुनुभएको होइन, तर उहाँहरूले कतिपय कुराहरू तिमीले गरेको यो डिसिजन यो कुरा चाहिँ ठिक भएन भनेर उहाँहरू सडकमा आउँदै गर्नुहुँदा उहाँहरूमाथि जुन किसिमले चाहिँ लालछना लगाइने वा उहाँहरू विरुद्धमा प्रतिरोध हुने त्यो चाहिँ अलिकति गलत भयो कि यो बिचमा। त्यही भएर यो तिनैवटा कुरा चाहिँ केही राम्रा कुरा पनि छन्, केही जस्ताको तस्तै पनि छन्, केही चाहिँ अलिकति रिभर्स भइरहेको हो कि जस्तो लाग्छ। तर हामी यतिखेर एउटा सकारात्मक रूपमा हेर्छौँ भने यसलाई हामीले सम्हालेर लैजान सक्यौँ भने राम्रो हुन्छ जस्तो लाग्छ।
1: हजुर तनुजाजी, यहाँ त त्यो बेलाको त्यो परिवर्तनको एउटा साक्षी मात्रै होइन नेतृत्वमै हुनुहुन्थ्यो होइन। स्मरण गर्नु न ती दिनमा बोकेका सपनाहरू, अहिले आएर ती सपनाहरू भनौँ न अघि पनि भने समीक्षा गरिहाल्न त हामीलाई हतारो छैन, तर पनि थोरै रूपमा भनिन्छ नि मर्निङ सोज द डे भनेर भनिन्छ नि, त्यस्तै कस्तो दिन देखिँदैछ के भन्नुहुन्छ?
2: हजुर, यो हाम्रो सरकारले चाहिँ अब कतिको सफल भयो असफल भयो भनेर ठ्याक्कै अहिले ठम्म्याउन चाहिँ न्यायोचित पनि हुँदैन होला होइन, राम्रो असफल भयो कि असफल भयो भन्नलाई। तर पनि तपाईँले भने जस्तै मर्निङ सोज द डेज होइन, बिहानीले चाहिँ अब आउने दिन कस्तो हुन्छ भनेर पक्कै पनि देखाउँछ। र उहाँले भन्नुभएको सम्पूर्ण कुरामा चाहिँ म अग्री गर्दै थप एक दुईवटा कुरा राख्न चाहन्छु। हाम्रो आन्दोलनको मुख्य कुरा भनेको चाहिँ एउटा राज्यमा करुणा पनि हुनुपर्छ भन्ने कुरा उठाएको हाम्रो आन्दोलनले। दोस्रो कुरा पारदर्शिताको कुरा थियो र तेस्रो कुरा जवाबदेहिताको कुरा थियो होइन। र अर्को चौथो कुरा चाहिँ हाम्रो जति पनि राजनैतिक दलहरू हुनुहुन्छ या आउने राजनैतिक दलहरू हुन्छन् सबै चाहिँ जनताप्रति अलिकति भए पनि पारदर्शी भइदिनु पर्यो। र अर्को कुरा चाहिँ उहाँहरूभित्र पनि पार्टीभित्र पनि उहाँहरूले चाहिँ डेमोक्रेसी चाहिँ प्र्याक्टिस गर्नु पर्यो। लोकतन्त्र चाहिँ बाहिर मात्रै होइन कि यो पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रको कुरा पनि हाम्रो आन्दोलनले उठाएको कुरा हो होइन। र यो हेर्दै गर्दाखेरि चाहिँ सबैभन्दा ठुलो परिवर्तन चाहिँ आन्दोलन पश्चात्मा के भन्छु भने हाम्रो समाजमा चाहिँ एउटा विश्वासको एकदमै ठुलो खडेरी थियो र अझै पनि छ होइन। र तर जुन मतको जुन हामीले देख्यौँ होइन, जस्तो भारी मत रासोपा पार्टीले पाउनु भयो, त्यसले चाहिँ जनताहरूको आशा चाहिँ एकदमै वात्तै पलाएको जस्तो देखिन्छ, जसलाई चाहिँ म एकदम पोजिटिभली लिन्छु होइन। किनभने हाम्रो समाजले त्यो धेरै पहिलादेखि खोजिरहेको थियो र एउटा राजनैतिक दल या नेताहरूमा प्रति चाहिँ एउटा भारी मत या विश्वास भनौँ अझै त्यसलाई होइन, जनताको विश्वास चाहिँ यो धेरै पछि यसरी आयो, जसलाई चाहिँ म एकदमै सकारात्मक रूपले हेर्छु र यो एउटा च्यालेन्ज पनि हो भन्छु म पार्टीहरूलाई, यो भारी मतलाई चाहिँ यो विश्वास कायम राखिदिने र यो विश्वासलाई चाहिँ अविश्वासमा परिणत नगर्नु चाहिँ उहाँहरूको एकदमै ठुलो च्यालेन्ज हो। तर उहाँहरूको अलिकति पारदर्शिताको कुरामा र जवाबदेहिताको कुरामा चाहिँ सरकार चुकिरहेको कि जस्तो लाग्छ होइन। आन्दोलनपछि तपाईँको आन्दोलनलाई नै सम्बोधन गर्ने कुरादेखि लिएर घाइतेका कुराहरूदेखि लिएर होइन, हाम्रा शहीदहरूप्रति उहाँहरूलाई सम्बोधन गर्ने कुरादेखि या उहाँहरूको न्यायका कुरादेखि लिएर धेरै कुरामा चाहिँ सरकारले अझै पनि आफ्नो कुनै पनि पोजिसन नदेखाएको अवस्था छ होइन। यसले गर्दाखेरि चाहिँ आन्दोलनकारी र एउटा ठुलो जमातलाई चाहिँ ओहो सरकार त पुरानै दलहरूको जस्तै बाटोमा हिँड्न थालेको हो कि भन्ने चाहिँ एउटा पलाएको छ। र यो स्वाभाविक पनि हो किनभने त्यत्रो युवाहरू राज्यको गोली खाएर ढलेको अझै पनि त्यो याद आउँछ, ताजा छ हाम्रो स्मृतिमा त्यो कुरा। र यो नयाँ भनेर आएको सरकारले चाहिँ होइन यो कुराहरूलाई चाहिँ नजरअन्दाज गर्न चाहिँ उहाँहरूलाई छुट छैन भन्छु होइन। र दोस्रो कुरा चाहिँ तपाईँको उहाँले पनि उठाउनु भयो, राज्यले चाहिँ करुणा नागरिकप्रति कस्तो देखाउँछ भन्ने कुरा हो होइन। जहिले पनि नेपालको इतिहासमा आन्दोलन कसले गरिरहेको छ भनेर त्यसमा हामीले बुझ्न जरुरत छ होइन। यो सुकिला मुकिलाहरूले कहिले पनि आन्दोलन गर्नुभएको छैन, जहिले पनि राज्यको एउटा कमजोर पारिएका वर्गहरूले मात्रै यो देशमा चाहिँ हामीहरू पनि छौँ है यो देशमा भनेर राज्यलाई त्यो अनुभूति गराउन खोजेको नै सबै त्यो कमजोर वर्गहरूले गरेको आन्दोलन छ होइन। र सरकारले चाहिँ त्यो कमजोर वर्गलाई दबाउन खोज्नु चाहिँ एकदमै ठुलो गल्ती हो भन्छु म होइन। किनभने यो गल्ती चाहिँ फेरि पहिला जति पनि हाम्रो सरकारहरू हुनुहुन्थ्यो, तत्कालीन सरकारहरू, उहाँहरूको गल्ती पनि यो कमजोर वर्गलाई चाहिँ उहाँहरूले दबाउन खोजेकै कारणले गर्दाखेरि भदौ 23 र 24 जस्तो विस्फोटनहरू नेपालमा पटक पटक भइरहेका छन्, एभ्री दशकमा हामीले देखिरहेका छौँ होइन। त्यो चाहिँ सरकारले यो गल्ती चाहिँ नगरोस् भन्ने हो, राज्यले नागरिकप्रति चाहिँ करुणा देखाओस् होइन। त्योभन्दा बाहेक त हामी सरकारसँगै छौँ भन्छौँ होइन, हामी सरकारलाई विरोध गरेको पनि होइन, हामीहरूले उहाँहरूलाई चाहिँ बाटो नबिराउनुहोस् भनेर चाहिँ झकझकाएको भन्छु म होइन। त्यो विरोध चाहिँ होइन, विरोध नागरिकहरूले चाहिँ सरकारको विरोध गर्ने भए या उहाँहरूप्रति कुण्ठा र घृणा बोकेर बसा भए चाहिँ कहिले पनि यत्रो भारी मत ल्याएर चाहिँ उहाँहरूले जित्नु हुँदैन थियो। हाम्रो विश्वासको चाहिँ कदर गरिदिनुहोस् भनेर चाहिँ उहाँहरूले बाटो बिराउँदाखेरि आन्दोलनकारीहरूले झकझकाइराख्नु भएको छ, सरकार विरोधी चाहिँ फेरि होइन।
1: बिल्कुलै, किनभने उहाँहरूले मन जितेर एउटा नेतृत्व सम्हालिसक्नु भएको छ, त्यो मन जितेको मनलाई चाहिँ हार्न दिन भएन, त्यो जितलाई चाहिँ अझै उच्च बिन्दुमा लानु पर्यो भन्ने यहाँको चाहिँ भनाइ हो। जस्तो दिपेश सर, सरकारबाट यतिको सानै समयमा पनि हेर्दै गर्दाखेरि जस्तो प्रशासनिक सुधारका कामहरू भए होइन, अनि अरू प्राविधिक कामहरू भए र गाउँठाउँमा जाने कुराहरू, गाउँका मानिसहरूलाई सम्बोधन गर्ने कुराहरू, जस्तै अस्ति मात्रै पनि सुनसरीमा त्यस्तो घटना भयो होइन, त्यहाँ पनि युवाहरू नै प्रभावित हुनुहुन्थ्यो, त्यस्तो बेलामा सरकार स्वयं पुगेर गर्ने कुराहरू भए, त्यस्तो रेस्क्यूका कुराहरूमा सरकार विगतको सरकारभन्दा अलिकति फरक रूपमै प्रस्तुत भएको हो कि भन्ने जस्तो पनि देखिन्छ होइन। अलिकति सरकारलाई समय दिएर हेर्नुपर्ने पनि हो कि, सरकारको मूल्याङ्कनको मापदण्ड चाहिँ के हुन सक्छ?
0: मलाई कस्तो लाग्छ भने यहाँले भन्नुभयो जस्तै कतिपय कुराहरूमा सकारात्मक परिवर्तन जस्तो पनि अनुभूति हुन्छ, त्यसलाई हामीले एकदमै धेरै कुरामा आलोचना गरिरहनु आवश्यक हुँदैन। यद्यपि अलिकति फरक किसिमले म कसरी हेर्छु भने, नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देशहरूमा यी खालका अवस्थाहरू पटक पटक आइरहन्छन्। अझ पछिल्लो समय भदौ 10 गतेको घटना हेर्छौँ भने हामी जस्तो खास गरी भौगोलिक अवस्था भएको देशमा विपदका अवस्थाहरू आइरहन्छन्। करिब 1 दशकमा मात्रै हामी हेर्छौँ भने टेन्टेटिभ हिसाब निकाल्दा पनि करिब हाम्रो जिडिपीको 50% जति त हामीले लस बेहोरेका रहेछौँ होइन, भूकम्पदेखि अहिलेसम्मका विभिन्न समय, खास गरी हाम्रो रसुवाको बाढीसम्म हेर्छौँ भनेदेखि त्यो एउटा रफ फिगर निकाल्छौँ भने, भनिसकेपछि यस्ता खालका कुराहरू त हामीले निरन्तर लामो समयदेखि भोगिरहेका छौँ र यो फेरि अन्तिम हुँदैन, यसपछि पनि हामीले यस्ता अवस्था निरन्तर भोग्नुपर्छ, स्वरूप फरक होला, ठाउँ फरक होला होइन। मलाई कस्तो लाग्छ भने अहिलेको जुन नयाँ युवाले जुन राज्यको नेतृत्व गर्नुभएको छ, यसमा उहाँको प्रेजेन्स होइन, सरकारको प्रणालीगत प्रेजेन्स चाहिँ, त्यो प्रणालीगत सबलीकरण हाम्रो लागि एकदमै महत्त्व छ। जस्तो अघि तनुजालीजीले भन्नुभएको एउटा एकदमै महत्त्वपूर्ण कुरा हो, अहिलेको राज्य सञ्चालक खास गरी जुन एउटा क्याबिनेटमा हुनुहुन्छ, उहाँहरूको व्यक्तिगत रूपमा त उहाँहरूको इन्टिग्रिटीमा प्रश्न अहिलेसम्म सार्वजनिक भएकै छैन, उहाँहरूको एकदमै इन्टिग्रिटी राम्रो छ, उहाँहरूको निष्ठामा हाम्रो प्रश्न नै छैन। तर प्रश्न फेरि पनि कहाँ हुन्छ भने, राज्य संयन्त्रमा पुगिसकेपछि तपाईँको व्यक्तिगत निष्ठा चाहिँ एउटा प्रस्थान बिन्दु हो, तपाईँले समग्र प्रणालीगत सुधार गर्नुपर्ने फेरि पनि तपाईँको दायित्वभित्र पर्छ। त्यही कारणले मलाई कस्तो लाग्छ भने, सुशासन स्थापना गर्ने, जवाबदेहिता प्रवर्तन गर्ने, पारदर्शिता बढाउने, कानुनी शासनको कुरा गर्ने, करुणामय एउटा शासन पद्धति विकास गर्ने कुरा, आफूमा परिवर्तन गरेर प्रस्थान सुरु हुन्छ, तर समग्र राज्यको नेतृत्व फेरि त्यही पोलिटिकल लिडरसिपले लिनुपर्छ। त्यो यदि काहीँ त्यस्तो कुरा चुकियो भने त्यो प्रश्न फेरि पनि सरकारसँग, राज्यसँग, राज्यको प्रणालीमा नेतृत्व गरेकाहरूप्रति उठ्छ, त्यसलाई एकदम राज्य सञ्चालकहरूले स्वाभाविक रूपमा लिनुपर्छ। त्यही कारणले मलाई के लाग्छ भने, अघि यहाँले भन्नुभएको जस्तै कयौँ कुराहरूमा उहाँहरूको उपस्थिति, उहाँहरूको सक्रियता तारिफयोग्य छ, तर त्यो गरिरहँदा राज्यको पद्धति र प्रणालीलाई झन सबल बनाएर त्यो पद्धतिले त्यो प्रणालीले त्यो सिस्टमले काम गर्ने बनाउन सक्नुभयो यदि उहाँहरूले भनेदेखि, जस्तो अहिलेको जुन उद्देश्यको लागि गत भदौ 23 गते नवयुवाहरू सडकमा आउनु परेको थियो, तनुजाजीले त्यसका एजेन्डाहरू त एकदम राम्रोसँग राखिसक्नुभयो। राज्यमा करुणा भएन, राज्यमा पारदर्शिता भएन, राज्यमा जवाबदेहिता भएन। जुन कुरा चाहिँ व्यक्तिमा मात्रै परिवर्तन भएर हुँदैन, प्रणालीगत रिफर्म गर्नुपर्छ। त्यही कारणले अहिले सरकार बनेको भर्खर 4-5 महिना भयो, यसले व्यक्तिप्रति मात्रै फर्केर हेरिरहेको छ समग्र देशले। तर अब यस्तै गरी अर्को 4-5 महिना, 5-7 महिना, 1-2 वर्ष बितेपछि तिमीमा इन्टिग्रिटी भएर के भएर सिस्टम जस्ता तस्तै छ भनेर नागरिकले प्रश्न गर्न सक्छन्। मेरो एउटा मात्रै अनुरोध चाहिँ के हो भने त्यसमा पनि अहिलेको सबैको ध्यान जानु जरुरी छ।
1: यसमा तनुजाजी के भन्नुहुन्छ, केही समय बसेर हेरेर परिणाम कुर्ने हो कि?
2: अब कुर्ने कुरा त्यो बेग्लै कुरा हो, सबै कुरा रातारात पाइँदैन पनि। यो परिवर्तन भन्ने कुरा अझै सरले पनि एकदमै राम्ररी नै भन्नुभयो, धेरै कुरा छ नेपालमा आएपछि, होइन यो रातारात सम्भव हुने कुरा होइन, र यो हामीले त्यो कुरा गर्नु पनि हुँदैन भन्छु। रातारात सबै कुरा फेरिन्छ, देश अब एक वर्षमै सबै चेन्ज हुन्छ भन्नु पनि यो अलिक
0: हामीलाई चाहिए त नागरिकलाई आशा हो नि त,
2: बचाइदिनुपर्छ। र यो भन्दै गर्दा चाहिँ के पनि हो भने मलाई याद छ, होइन, तपाईँको हाम्रो पूर्व प्रधानमन्त्री केपी ओली सर चाहिँ प्रधानमन्त्री भएको बेला कस्तो उत्सव चाहिँ झापाले मनाएको थियो, म त्यहीँको बासिन्दा, होइन, मैले त्यो देखाएको छु। र त्यसको ठ्याक्कै 10 वर्ष नबित्दै त्यस्तै अर्को महोत्सव चाहिँ बालेन्द्र सरको लागि जुन मनाइएको छ, होइन, त्यो सिमिलर छ। ले चाहिँ लर्न गर्नुपर्छ, सिक्नुपर्छ भन्छु, होइन। हाम्रो बुवा आमाको पुस्ताहरूले चाहिँ आफ्नो नेताहरूलाई चाहिँ प्रश्न नगरेको भएरै उहाँहरूले बाटो बिराउनु भयो, होइन, र नागरिकबाट जब प्रश्नहरू आउन छोड्छन् तब नेताहरूलाई चाहिँ हामी नै सबै थोक हो, होइन, भन्ने चाहिँ एउटा त्यो अहम्ता चाहिँ पावरको नसा चाहिँ चढ्दो रहेछ, होइन। सो त्यो गल्ती चाहिँ हुन दिनु हुँदैन, र त्यो गाली गर्ने भन्दा पनि, बेजत गर्ने भन्दा पनि त्यो चाहिँ त्यो निष्ठा जुन अघि सरले कुरा गर्नुभयो त्यो निष्ठालाई चाहिँ बचाइराख्नको लागि भए पनि प्रश्नको चाहिँ एकदमै ठुलो आवश्यकता छ। र त्यो भन्दै गर्दा मलाई चाहिँ एउटा सानो कुरा के थप्न मन लाग्यो भने उहाँकै कुरामा, हामीले चाहिँ सबै कुरा यो युवा पुस्ताले नै गर्छ भनेर न आन्दोलनकारीले सोच्नु ठिक हो, न सरकारकै पक्षबाट यो सबै कुरा चाहिँ हामी नवयुवाबाटै हुन्छ, यो यङ पोलिटिकल लिडरसिप मात्रै हुन्छ, या यङ जुन हाम्रो अहिले देखिरहेको छ नेतृत्वकर्ताहरू सरकारमा जो हुनुहुन्छ उहाँहरूबाट मात्रै हुन्छ भनेर सोच्नु पनि यो चाहिँ एकदमै गलत सोचाइ हो जुन नेपालमा अहिले एकदमै फैलिरहेको छ भन्छु, होइन। कुनै पनि कुरा सफल हुनको लागि चाहिँ अन्तर्पुस्तीय सम्बन्धका कुराहरू आउँछन् या कोलाबोरेसनको कुराहरू एकदमै महत्त्वपूर्ण हुन्छ, होइन। र अझै मेन कुरा त कुनै पनि राज्य भएर सफल हुनको लागि चाहिँ एउटा इन्स्टिट्युसनल मेमोरी भन्छौँ हामी जसलाई, त्यो संस्थागत स्मृति चाहिँ हामीले बलियो बनाउनु पर्छ। संस्थागत स्मृति चाहिँ अन्तर पुस्ता कोलाबोरेसन भयो भने मात्रै सक्सेस हुन्छ कि। हाम्रो योभन्दा अगाडिको तत्कालीन जति पनि सरकारहरू या हामीले नेतृत्वकर्ताहरूदेखि उहाँहरूले चाहिँ जहिले पनि सबै कुरा हाम्रो पुस्ताले नै गर्न सक्छ भनेर अरू पुस्तालाई त बोइकट गरायो नि त, छोडेर हिँड्नु भयो, त्यही भएर आज यस्तो दिनहरू आइपुगे। र यो सरकारले पनि त्यो चाहिँ गल्ती नदोहोऱ्याओस् भन्ने हो, होइन। आफूभन्दा सिनियरहरू हुनुभयो या आफ्नै एज ग्रुपकै आफूभन्दा जुनियरहरू सबैजनालाई चाहिँ सँगै लिएर चाहिँ जान सक्नुपर्छ, अनि बल्ल चाहिँ हामीले परिकल्पना गरेको परिवर्तन चाहिँ ल्याउन सक्छौँ जस्तो लाग्छ।
1: हजुर, तर नीतिगत व्यवस्थादेखि लिएर युवाहरूका मनोभावलाई बुझ्नका लागि केही कुरामा सरकार अलिकति सम्यमा हो कि भनेको जस्तो देखिन्छ।
2: त्यो त अफकोर्स छ, होइन, किनभने उहाँहरू हाम्रै पुस्ताको हुनुभयो र हाम्रो पुस्ता हामीले कमन भोगिरहेका समस्याहरू त्यो सबैलाई फिल भएका कुरा हुन् उहाँहरूले पढिराख्नु पर्दैन। त्यही भएर त यस्तो युवाहरूले मन पनि पराइराख्नु भएको छ, होइन। तपाईँले सरकारलाई प्रश्न मात्रै गर्दा पनि सामाजिक सञ्जालमा युवाहरूले पुरै उहाँहरूलाई डिफेन्ड गरिराख्नु भएको देखिन्छ, होइन, किन सरकारलाई तिमीहरू प्रश्न गर्छौ भनेर एकदम डिफेन्सिभ भएको, जनताहरू डिफेन्सिभ भएको देखिन्छ, होइन। त्यो भन्या विश्वास हो, होइन, सरकारप्रति भएको विश्वास हो। त्यो विश्वास किन आयो भने सरकारले हामी चाहिँ नै नागरिकको लागि छौँ है भनेर देखाउन सकेकै भएर त्यो विश्वास आएको हो। तर यो भन्दै गर्दा विश्वास छ भन्दैमा उहाँहरूले चाहिँ भनौँ न अलिकति चेतनशील प्रश्नहरूलाई चाहिँ पछ्याएर हिँड्न चाहिँ मिल्दैन, त्योलाई पनि सँगसँगै हामीहरूलाई चाहिँ यो सजेसन पोजिटिभ क्रिटिसिजम हो भनेर, कन्स्ट्रक्टिभ क्रिटिसिजम हो भनेर चाहिँ हिँड्नुपर्छ जस्तो लाग्छ, नभए त राम्रै छ भनौँ।
1: हजुर हजुर, हामीले अझै हेर्न पनि बाँकी नै छ होइन। दिव्य सर, जस्तो अब यो हाम्रो देशमा आएका परिवर्तनहरू विगतदेखिलाई निहाल्ने हो भने पनि 2007 सालमा एउटा परिवर्तन देख्यौँ, 46 सालमा अर्को परिवर्तन देख्यौँ, 2052 सालमा माओवादी द्वन्द सुरु भयो थियो होइन, 62-63 आन्दोलन देख्यौँ, त्यसपछि गणतन्त्रको स्थापना गऱ्यौँ होइन, अनि हुँदै हुँदै आएर जेन्जी आन्दोलन हेऱ्यौँ र अब हामी भदौ 10 गतेमा आउँदैछौँ। भदौ 10 गते एउटा अकल्पनीय घटना नेपालले बिहोर्नु पर्यो, त्यो कुनै सङ्केतै थिएन होइन, र हाम्रो ठुलो जनधनको क्षति भएको छ। यतिखेर हामी राहत र उद्धारमा सबै आफ्नो आफ्नो ठाउँबाट जुटिरहेका छौँ होइन, र सरकारको उपस्थिति पनि त्यहाँ हामीले समग्र हेर्दा देखिन्छ होइन। जुन परिवर्तनका साक्षी युवाहरू हुनुहुन्छ, हरेक आन्दोलनको पछाडि युवाहरू देखिनुहुन्छ, चाहे त्यो राजनीतिक रूपमा होस् चाहे आर्थिक रूपमा होस्, जुनसुकै परिवर्तनको साक्षी उहाँहरू देखिनुहुन्छ, उद्देश्य फरक भए पनि। अहिलेको यो अवस्थामा चाहिँ युवाहरूले गर्न सक्नुहुने रहेछ है भनेर देखाउने परिस्थिति पनि छ नि त, अब यस्तो बेला चाहिँ युवाहरू कसरी सक्रिय हुनुपर्छ होला?
0: वास्तवमा हामीले हेर्छौँ भने अघि हामीले गरेको छलफल जस्तै नेपालले विगत लामो समयदेखि राजनीतिक एउटा परिवर्तन पनि भोग्यो, राजनीतिक द्वन्द्व पनि भोग्यो, सामाजिक द्वन्द्व पनि भोग्यो, सामाजिक परिवर्तन पनि देखियो। त्यो सँगसँगै अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ हामीले संसारले अनुभव नगरेका कयौँ विपदहरू पनि हामीले भोगेका छौँ, हामी त्यहाँबाट पनि उठेका छौँ होइन, एउटा तङ्ग्रेका छौँ, स्वाभाविक रूपमा हामीलाई धेरै वर्ष त्यसले पछाडि पारेको छ तर तङ्ग्रेका छौँ। त्यो तङ्ग्रिने कुरामा पनि फेरि युवाले नै योगदान गर्नुभएको छ। हामीले इतिहासदेखि नै हेर्छौँ भने एउटा पुस्ता सबभन्दा बढी मारमा परेको छ, फेरि अर्को पुस्ताले चाहिँ त्यसलाई काँधमा राखेर नेतृत्व गरेर एउटा किसिमले आफूलाई फेरि हामी त्यो रेजिलियन्ट भन्छौँ नि, बाउन्स ब्याक भएको छ। तर एउटा कुरा के लाग्छ मलाई भने, हामीले सबैभन्दा ठुलो दुःखान्त चाहिँ हाम्रो के भयो भने हामीले यस्ता विपदबाट सिकेका छैनौँ। हामीले विगतको कुरा चाहिँ तत्काल हामीले गर्छौँ, त्यसबाट बाहिर चाहिँ निस्किन्छौँ, तर कसरी बाहिर निस्क्यौँ भन्ने अघि तनुजाजीले भन्नुभएको थिए, एउटा त्यो इन्स्टिट्युसनल मेमोरी हुन्छ नि, त्यो चाहिँ हामीले राखेको छैनौँ। त्यो हाम्रो राज्यमा पनि त्यो लामो समयदेखि कमजोरी छ, हाम्रो समाजमा पनि त्यो कमजोरी छ, हाम्रो शिक्षामा पनि त्यो कमजोरी छ, त्यसमा हामी जस्ता व्यक्तिहरूमा पनि त्यो कमजोरी छ। हामी सबैले त्यो कमजोरी चाहिँ एकपछि अर्को गर्दै अनुसरण गरिरहेको वा पछ्याइरहेका छौँ। जुन किसिमको ज्ञान त्यो एउटा हामीले राख्नु पर्थ्यो त्यो राखेका छैनौँ, त्यसले हामीलाई ठुलो सङ्कट निम्त्याइरहेको छ। र हरेक सङ्कटमा एउटै कुरो रिपिट गरिरहेका छौँ, जुन कुरो जरुरी नै थिएन अघिल्लोबाट सिक्न सक्थ्यौँ। जस्तो एउटा सानो उदाहरण दिउँ, राहत वितरणको कुरामा अहिले जति नुवाकोटमा राहत पुग्न सकेको छ त्यति रसुवामा पुगेको छैन भन्ने एउटा सार्वजनिक रूपमा आइरहेको छ। विगतमा पनि के थियो, जति भूकम्पको बेलामा रोडमा जति राहत पुगेको छ, रोडभन्दा भित्र बसेकाहरू, आर्थिक सामाजिक सांस्कृतिक रूपमा पछाडि पारिएका महिला, खास गरी किशोरीहरू, अपाङ्गता भएको व्यक्तिहरूको लागि त राहत पुगेकै थिएन, उहाँहरूलाई चाहिने विशिष्ट किसिमको प्याकेज बनाएकै थिएन। हामीसँग सामान्य एउटा चेकलिस्ट पनि रहेनछ, अहिले पनि हामी हेर्छौँ भनेदेखि होइन, कुनै व्यक्तिलाई ब्लेम गरिरहेको छैन। त्यसमा विश्वविद्यालयमा पढाउने एउटा शिक्षकको नाताले त्यसमा मेरो पनि उत्तिकै भूमिका छ जस्तो लाग्छ मलाई। त्यो हामीले चाहिँ एउटा संस्थागत मेमोरी चाहिँ हामीले त्यो स्मृति राख्न नसक्दाखेरि हामीले ठुलो सङ्कट भोगेका छौँ। हामी त्यही सङ्कट दोहोऱ्याइरहेका छौँ, त्यही पीडा दोहोऱ्याइरहेका छौँ। कतिपय नयाँ सङ्कटहरू आएका छन्, जस्तो यो वर्ष हामीले नयाँ कुरा पनि भोगेका छौँ। जस्तो उदाहरणको लागि टनेलभित्रको रेस्क्यु कसरी गर्ने भन्ने नयाँ खालको इस्यु आयो। अहिले त खासमा बाढी आएको होइन, यो त हिमाली सुनामी जसरी आयो होइन, यो नयाँ हामीले विपद भोग्यौँ। त्यही भएर एउटा मेरो अनुरोध चाहिँ सम्पूर्ण युवा, अहिले त सरकारमा पनि धेरै युवा साथीहरू हुनुहुन्छ, सँगै देशभरि पनि अहिले युवाको जनसङ्ख्या भनौँ न 16-40 हेर्छौँ भने त करिब 41% प्रतिशत जनसङ्ख्या छ। तपाईँले राष्ट्रिय युवा नीति अनुसार 18-35 हेर्छौँ भने करिब 30% भन्दा बढी त युवाको जनसङ्ख्या छ। यो पुस्ताले एउटा के सिक्नुपर्छ भने हामीले यसबाट ठुलो आफन्तहरू गुमाएको छौँ, सारा धेरै कुरा हामीले लस गरेका छौँ, तर हामी तङ्ग्रिन्छौँ, हामी फेरि उठ्छौँ, तर यो उठ्दै गर्दा हामीले यो कुरा यो स्मृतिबाट चाहिँ हटाउनु भएन। अहिले जुन कुरा हामीले हाम्रो अनुभव गरेका छौँ यो कुरालाई हाम्रो फेरि छोरा नाति पुस्ताले, हाम्रो भाइ बहिनी पुस्ताले फेरि यही गिनीपिग बनिरहनु नपरोस् कि यसबाट सिकेर हामी चाहिँ अगाडि जाने गरी काम गर्ने कुराको नेतृत्व पनि अब युवाले गरिदिए हुन्थ्यो भन्ने लाग्छ मलाई।
2: तर मलाई एउटा सानो कुरा उहाँले भन्नुभएको कुरामा अलिकति आफूलाई जोड्न मन लाग्यो होइन, यो जलवायु परिवर्तनको कुरा। हाम्रो जलवायु परिवर्तनबाट चाहिँ नेपाल एकदमै ग्रसित देश हो भनेर होइन आइपिसिसीको रिपोर्टहरू हेर्नुहुन्छ भने पनि साइन्टिस्टहरूले चाहिँ नेपालमा यस्तो खाले क्षति चाहिँ हुनसक्छ भनेर निकै अगाडिदेखि नै प्रेडिक्ट गर्दै आउनु भएको थियो होइन। पुरानो सरकारले पनि आफ्नो नीति तथा कार्यक्रमहरू हुनसक्छन् होइन, या बजेटमा चाहिँ कहिले पनि जलवायु परिवर्तन लाई चाहिँ प्रायोरिटी प्राथमिकता नदिएको अवस्था थियो भने यो सरकारमा चाहिँ हामीले त्यो अपेक्षा गरेको थिएनौँ होइन। मलाई यो बजेट बनाउने बेलाको कुराहरू याद छ, हामीले एकदमै म आफै पनि आफू वातावरण अभियन्ता पनि हो, मैले 7 वर्ष भइसक्यो यो सेक्टरमा काम गरेको र हामीले अझै लिस्ट यो पुस्ताबाट आएको एउटा नयाँ सरकारले चाहिँ यो जलवायु परिवर्तनको मुद्दाहरू सामाजिक न्यायको मुद्दालाई चाहिँ प्राथमिकता राख्नुपर्छ भन्ने चाहिँ मेरो आशा थियो र आन्दोलनको पनि त्यो साथियो होइन। तपाईँको हामीले धेरै पनि हेर्नु परेन, 2 वर्ष अगाडि काठमाडौँमा आएको बाढी हेर्नु, रोजी गाउँ पुरै बगाएर अहिले कस्तो अवस्था छ, अझै पनि हामी त्यहाँ उठ्न सकेको छैनौँ होइन। तपाईँको प्रत्येक वर्ष बाढी आउँछ, खडेरी लाग्छ, मान्छेहरू मधेसदेखि पानी माग्नको लागि त्यत्रो पैदल यात्रा गरेर हिँडेर काठमाडौँ आउनु भएको त धेरै वर्ष पनि भएको छैन होइन। यो सबै कुराको बावजुद पनि र यस्तो हामीसँग त अहिले पिएचडी गर्नुभएका विभिन्न ठुल्ठुलो विश्वविद्यालयबाट पढेर आउनुभएका मन्त्रीहरू हुनुहुन्छ, सांसदहरू हुनुहुन्छ सबै पार्टीबाट होइन, यो अवस्थामा पनि न त सरकारले न त विपक्षी दलहरूले नै सदनमा चाहिँ जलवायु परिवर्तनको मुद्दाहरू नउठाएको देख्दा चाहिँ एकदमै खल्लो लागेको थियो र हामीले चाहिँ कुरा पनि राखेका थियौँ यो योपालिको बजेटमा चाहिँ हामीले क्लाइमेट चेन्जको लागि भनेर चाहिँ एउटा बजेट छुट्याउनु पर्छ है, नीति तथा कार्यक्रममा पनि पढ्नुपर्छ है सबैको भनेर कुरा राख्दा चाहिँ हामीलाई चाहिँ तिमीहरू डलरे भनेर चाहिँ एकदमै ठुलो भाष्य चाहिँ सृजना गरेको अवस्था थियो र नभन्दै यो कुरा नसेलाउँदै अब हामीले जे देख्यौँ अस्ति भदौ 10 गते होइन, यो त घटना चाहिँ अब फेरि घट्दैन भनेर भन्न सकिँदैन किनभने एक्टिभ ग्लेसियर लेकहरू चाहिँ नेपालमा एकदमै धेरै 40 कि कतिवटा छ भनेर मैले सुनिरहेको थिएँ होइन। यो जति बेला पनि ती फुट्न सक्छन् होइन हाम्रो, त्यही भएर अब चाहिँ हाम्रो सरकारको प्राथमिकता भनेको चाहिँ जलवायु परिवर्तन पनि हुनुपर्छ होइन। सरकारले गर्ने हरेक कुरा राष्ट्रिय हितमा हुनुपर्छ र राष्ट्रिय हित भन्ने बित्तिकै पहिलो कुरा त हाम्रो सार्वभौमता र हाम्रो जनताको सुरक्षा पर्छ त्यसमा होइन, र त्यसकै कारणले पनि अब चाहिँ मलाई आशा छ मन्त्रीज्यू स्वर्णिम वाग्लेले चाहिँ यो लस एन्ड ड्यामेज फन्डको लागि चाहिँ नेपालले अब इमर्जेन्सी फन्ड क्लेम गर्छ भनेर उहाँले भन्नुभएको छ र अन्तर्राष्ट्रिय जगतमा चाहिँ यो मुद्दा उठाउने नेपाल कसरी विक्टिम हो, हामीले यो कार्बन एमिसन नगरे पनि हामीले चाहिँ यत्रो विपद खपिराख्नु परेको छ भनेर उहाँहरूले जुन कुरा उठाउनु भएको छ त्यो एकदमै स्वागत योग्य छ होइन। र यो कुरा अन्तर्राष्ट्रियमा मात्रै नभएर हाम्रो राष्ट्रिय तहमा पनि हाम्रो सरकारले सबै राजनैतिक दलहरूले चाहिँ यो नेपालमै नेसनल एक्सनहरू पनि लिन जरुरत छ, चाहे त्यो विकासका कुरा होस्, हामीले विकासलाई कसरी बुझ्छौँ भन्ने कुरादेखि लिएर तपाईँका बजेटका कुरादेखि लिएर हरेक कुरा चाहिँ वातावरण मैत्री र जलवायु मैत्री हुने अब चाहिँ अबको आवश्यकता चाहिँ छ।
1: हजुर, यसका लागि युवाहरूको महत्त्वपूर्ण योगदानको पनि,
2: हजुर युवाहरू त सडकमै हुनुहुन्छ, मलाई 7 वर्ष भयो, म आफै पनि एकदमै अझै यङ थिएँ यो भन्दा होइन बच्चा थिएँ भनौँ, र 5 क्लासमा पढ्ने भाइ बहिनीहरू पनि हामीलाई चाहिँ जलवायु न्याय चाहियो, राज्यले यो कुरामा बोल्नु पर्यो, प्राथमिकता पार्नु पर्यो भनेर उहाँहरू हजारौँ युवाहरू सडकमा उत्रिएको याद छ। र आज पनि तपाईँले सामाजिक सञ्जालमा हेर्नुहुन्छ र जलवायु न्यायको मुद्दा चाहिँ कसले बोकेर हिँडिरहेछ भनेर हेर्नुहुन्छ नि, त्यो ठुलो चाहिँ मलाई एकदम गर्वको साथ भन्छु त्यो मेरो पुस्ता छ त्यसमा।
1: यो विकसित देशहरूले उत्सर्जन गरेको कार्बनको मार चाहिँ हामीले
2: खप्नु परेको छ
1: र यसबाट हामीले उम्किनुपर्छ, उम्किनलाई के गर्ने हो भनेर प्रति प्रश्न चाहिँ युवाहरूले पनि गरिरहनु पर्यो। हाम्रो भूगोल त यस्तै छ,
2: मैले कुनै राजनैतिक दल या कुनै सरकारलाई होइन तत्कालीन सरकार या अहिलेकै सरकारलाई पनि दोष दिन खोजेँ होइन, मैले नेपाल भने होइन, नेपालले अहिलेसम्म आजको दिनसम्म चाहिँ कहिले पनि जलवायु परिवर्तनको मुद्दालाई चाहिँ सिरियसली लिएकै छैन कि. तथ्यमै बसेर हेर्ने हो भने पनि हाम्रो पहिलाको भन्दा अहिले तपाईँको उत्पादनहरू घटिरहेको छ, हाम्रो पानीका स्रोतहरू सुकेर गइरहेका छन् होइन, खोला नालाहरू छन् होइन, तपाईँको यिनीहरूले चाहिँ आफ्नो कोर्स चेन्ज गरेको अवस्था छ एउटा दशक हेर्ने हो भने होइन, लास्ट दशकमा हेर्ने हो भने. यो कुराहरू चाहिँ सरकारले गम्भीर रूपमा हेर्नु पर्यो होइन. हामीले चाहिँ जहिले पनि आर्थिक आर्थिक आर्थिक भन्यौँ होइन, तर यो आर्थिक उन्नतिको कुरा गरिरहँदाखेरि हाम्रो आर्थिक उन्नति केले गरिरहेछ भन्दा यही कृषकहरूले गरिराख्नु भएको छ होइन. प्राकृतिक स्रोतहरूबाट भइरहेको छ हाम्रो आर्थिक उन्नति, टुरिज्मबाट भइरहेको छ. अनि टुरिस्टहरू पक्कै पनि यहाँ बिल्डिङहरू हेर्न आउनुहुन्न, हाम्रो प्राकृतिक स्रोतहरू नै हेर्न आउने हो होइन. हाम्रो नेपालको सबै इकोनोमिक कुरा पनि यहाँको चाहिँ इन्भाइरोमेन्टसँगै जोडेको हुनाले चाहिँ यही इन्भाइरोमेन्ट प्रोटेक्ट भएन भने हामीले कुनै पनि प्रकारको उन्नति गर्न चाहिँ सक्दैनौँ भनेर चाहिँ अब यो सरकारले चाहिँ यो कुरालाई चाहिँ बुझिदिनुपर्ने अवस्था.
1: हजुर हजुर बिल्कुलै दिपेश सर, जस्तो अब विपत्ति आयो होइन, विगतका विपत्ति पनि हेऱ्यौँ र अहिले पनि हामी विपत्तिको माझमा छौँ, गरिरहेका छौँ होइन. अब भोलि यस्तो नहोस् है भन्नका लागि, पूर्व तयारी गर्नका लागि चाहिँ सरकारले के कुरामा बढी ध्यान दिनुपर्छ?
0: मलाई सबैभन्दा महत्त्वपूर्ण कुरा के लाग्छ भने, हामीले विगतमा लामो समय यस्ता भोगिरहेका छौँ, यस्ता विपदहरू भोगिरहेका छौँ, हाम्रा धेरै पुस्ता चाहिँ त्यसबाट प्रताडित भएको छ. त्यही भएर त्यो सिकाइलाई चाहिँ एकै ठाउँमा राख्नु पर्यो. त्यसपछि अघि तनुजाजीले भन्नुभयो जस्तो धेरै त्यो कुरा नदोहोरिकन भन्दा ती कयौँ कुराहरूलाई हामीले अगाडि राख्नु पर्यो. अब हामी चाहिँ आफैले यो न्याय संसारबाट हामीले न्याय पाउनुपर्ने हो, भिख पाउनुपर्ने होइन, भिख माग्नुपर्ने होइन, हामीले त जस्टिसको कुरा गर्ने हो. भनिसकेपछि अब हामी अगाडि जाने बाटो के हो भने, हाम्रो सिकाइ, हामीले विगतमा गरिरहेको विकासको अभ्यास के हो, हामीले गरिरहेको यो ल्यान्ड युटिलाइजेसन भू उपयोग नीतिमा हाम्रो के समस्या हो. मैले संसारका धेरै देश घुम्दाखेरि एउटा देखेको रमाइलो कुरा चाहिँ के हो, जुन नेपालमा भन्दा भिन्न छ, नेपालमा सडक जाने बित्तिकै दायाँ बायाँ चाहिँ बस्ती बस्छ, तर संसारमा यस्तो हुँदैन धेरै जसो देशहरूमा. भनिसकेपछि हामीले जुन किसिमको बस्तीको परिकल्पना गरिरहेको छौँ, बस्ती बसाइरहेका छौँ, बस्ती बसाउनको लागि हाम्रो स्थानीय तहले अनुमति दिइरहेको छ. म यसको प्राविधिक मान्छे होइन, तर मैले आफ्नो इम्पेरिकल अनुभवको आधारमा भनिरहेको, जुन बाटोको दायाँ बायाँ संसारमा कहीँ पनि यो किसिमको बस्ती बस्दैन, तर हाम्रोमा त जहाँ हाइवे छ दायाँ बायाँ बस्ती बसिरहेको छ. भनेपछि हाम्रा कयौँ कुराहरू हुनसक्छ. यो बारेमा विज्ञहरू नेपालमा धेरै हुनुहुन्छ, यो कुनै 2007 साल जस्तो अवस्था छैन. तनुजाजीले भन्नुभएको जस्तै पोलिसी मेकिङ प्रोसेसमा रहनुभएका सांसदज्यूहरू नै धेरै संसारका धेरै अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ र नवयुवाहरू हुनुहुन्छ. उहाँहरूले एउटा के कुरा चाहिँ एकदम निर्मम किसिमले गर्नु पर्यो भने, यहाँ पपुलिस्ट हुने बाटोबाट, लोकप्रिय हुने बाटोबाट होइन, यहाँ प्रभावकारी हुने बाटोबाट र भोलि क्षति कम गर्ने बाटोबाट हाम्रा युवाहरू अगाडि बढ्नु पर्यो. अरू समग्र युवाले पनि के बुझ्नु पर्यो भने, आफूलाई थाहा नभएको विषयमा अनावश्यक टिप्पणी गर्ने होइन. तपाईँ त्यसमा डिग्री छ, तपाईँ त्यसमा अनुभवी हुनुहुन्छ, तपाईँले त्यसमा पढ्नु भएको छ, कमेन्ट गर्नुहोस्, सल्लाह दिनुहोस्, सुझाव दिनुहोस्, त्यो पनि सामाजिक सञ्जालको कमेन्ट बक्समा गर होइन, त्यसको एउटा प्रणाली सरकारले बनाओस्, नीति निर्माताले बनाओस्, त्यहाँ गएर दिनुहोस्, तपाईँले कन्स्ट्रक्टिभ फिडब्याक दिनु हो. कुनै कुराले असर पर्छ भने त्यसमा फेरि आलोचना पनि गर्नु पर्यो. त्यही भएर मलाई एउटा के लाग्छ भने, हामी सबैले आफ्नो विज्ञताभन्दा बाहिरको कुरामा राज्यलाई विश्वास गर्नु पर्यो, राज्यले पनि आम नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्यो. यो दुइटै कुरा गर्न सक्यौँ भने भोलिको नवयुवाहरू, भोलि आउँदै गरेको हाम्रो छोरा नाति पुस्ताहरूले पनि यो देशबाट फेरि यस्ता विपदहरू सङ्कटहरू चाहिँ भोग्नु नपर्ने अवस्थामा लैजानु छ. यसको नेतृत्व मलाई लाग्छ त्यो युवा पुस्ताले सहज रूपमा गर्न सक्छ, तर अघिल्लो पुस्ताको ज्ञान सहित, अघिल्लो पुस्ताको होस सहित अहिलेको पुस्ताको जोस मिक्स गर्यौँ भने त्यसले एउटा सकारात्मक परिणाम दिन सक्छ. त्यो बाटोमा हामी अघि हिँड्नुपर्छ भन्ने लाग्छ.
1: हजुर, यहाँ त जलवायु परिवर्तन सम्बन्धी कामै गर्नुभयो, अध्ययनै गर्नुभएको छ, त्यसमा यहाँको अलिकति बढी दखल छ होइन. जस्तो अब विगतका कुराहरूलाई पाठ सिक्दै सिक्दै अब यो मारबाट हामी उम्कनको लागि, नपर्नको लागि चाहिँ हामीले अब के गर्न सक्छौँ, सरकारलाई कसरी गजगचाउन सक्छौँ, त्यसको दायित्व युवाहरूमा पनि होला. अहिले जलवायु परिवर्तनको मुद्दामा धेरै युवाहरू अग्रसर भएको देखिनुहुन्छ होइन.
2: अहिले आएर चाहिँ अब हामीले सिक्नुपर्ने एउटा कुरा भनेको चाहिँ, जुन हाम्रो नेपालमा के छ भने, एउटा अन्तर्राष्ट्रिय जगतप्रति या हाम्रा छिमेकी मुलुकप्रति घृणा छ हामीमा, त्यो त्यो चाहिँ हामी मुक्त हुनु पर्यो होइन. हामीलाई यस्तो आपत पर्दा यही छिमेकीहरू चाहिँदो रहेछ भन्ने कुरा हामीले देख्यौँ होइन. त्यही भएर सरकारले चाहिँ आफ्नो छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध चाहिँ जति जुन बिग्रेको छ केही दशकमा होइन, र हामीले छिमेकीहरूको पनि एउटा विश्वास गुमाउँदै गएका छौँ होइन. यो विश्वासलाई चाहिँ फेरि पुनर्स्थापना गर्नुपर्छ सरकारले होइन. र नेपालले चाहिँ अर्को गर्नै पर्ने कुरा भनेको चाहिँ एउटा रिजनल सलिडारिटी होइन. यो हिन्दूको सिमाले क्षेत्रमा जति पनि राज्यहरू छन्, इन्डिया भा नेपाल भयो, त्यसपछि पाकिस्तानहरू भए होइन, यो हिन्दूको क्षेत्रमा भएका राज्यहरूले चाहिँ अब एकदमै सङ्गठित भएर आफ्नो आवाज उठाउनुपर्छ. नेपालले एक्लै गरेर पनि हुँदैन होइन. सरकारले गर्न सक्ने तेस्रो कुरा भनेको अर्को अन्तर्राष्ट्रिय जगतमा होइन, अब हाम्रो कप कन्फरेन्स अफ पार्टी आइरहेछ, कोप भइरहेछ होइन, र यो यो कपमा चाहिँ हामीले नेपालको मुद्दा चाहिँ एकदमै पावरफुल भएर चाहिँ अझै मिलेसम्म सकेसम्म प्रधानमन्त्री स्वयं आफै गएर चाहिँ यो मुद्दा चाहिँ उठाउनुपर्छ. नेपालमा जे देख्यौँ हामीले या जे देख्दै आएका छौँ, यी जलवायु विपदका कुराहरू चाहिँ अब नेपाल सरकारले नडराई नहिचकिचाई चाहिँ यो कुराहरूलाई चाहिँ अन्तर्राष्ट्रिय जगतमा चाहिँ बुलन्द भएर बोल्ने बेला आएको छ. तेस्रो कुरा चाहिँ नीति, चौथो कुरा चाहिँ नीति भयो. नीति निर्माण पनि एकदमै जलवायु मैत्री नीति निर्माण हुनु पर्यो. र अर्को भनेको हाम्रो नीति निर्माण गर्दाखेरि सेन्टर मा चाहिँ इकोनोमिक कुरा त छँदैछ, आर्थिक कुराहरू, त्यो बाहेक चाहिँ सामाजिक न्याय र जलवायु न्यायका कुरालाई चाहिँ तिनवटा कुरासँगै भयो भने मात्रै नेपालको उन्नति हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीले देख्यौँ होइन. हामीले यत्रो ठुल्ठुलो टावर बनायौँ या हामीले ठुल्ठुला पुलहरू बनायौँ, टनेल बनायौँ, तर एउटा बाढी आउँदा यी सबै कुरा बग्छन् भने त हामीले हाम्रो विकासका मोडलहरूलाई पनि एकपल्ट रिफ्लेक्ट गर्ने बेला आएको छ होइन. अलिकति हामीले विकास भन्दा पनि दिगो विकासमा चाहिँ हामीले इन्भेस्ट गर्ने पर्छ होइन. र पाँचौँ कुरा चाहिँ नेपाल सरकारले गर्नै पर्ने कुरा भनेको चाहिँ हाम्रो जुन फेडरल स्ट्रक्चर छ यसलाई चाहिँ अझै मजबुत बनाएर बलियो बनाएर लानुपर्छ होइन. यस्तो विपदको बेलामा चाहिँ स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि लिएर हाम्रो केन्द्रीय सरकार सबैको चाहिँ यो एउटा सङ्घीय सरकारको चाहिँ यो यो कोअर्डिनेसन चाहिँ एकदमै आवश्यक हुँदो रहेछ भन्ने हामीले देख्यौँ होइन. र कसरी जति सक्दो हाम्रो सङ्घीय सरकारले चाहिँ स्थानीय सरकार र प्रदेश सरकारलाई चाहिँ बलियो बनाउनेतिर चाहिँ हाम्रो अबको मार्गदर्शन चाहिँ त्यो हुनुपर्छ जस्तो लाग्छ होइन. पाँचौँ कुरा भयो. र चाहिँ युवाहरूले पनि सरकारलाई यस्तो बेला गरिराख्नु भएको छ, राहत वितरणदेखि हरेक कुरामा युवाको सक्रियता देखिरहेको छौँ होइन. युवाहरूले पनि अब अलिकति संयमित भएर राज्यलाई सहयोग गर्ने यस्तो बेलामा होइन, र यहाँ कतै राज्यले बिराए जस्तो लागेको छ भने प्रश्न गर्ने युवाहरूले होइन, प्रश्न गर्ने पनि एउटा तरिकाहरू हुन्छन्, ती त सरले अघि भन्नुभयो, ती तरिकाहरू अपनाएर राज्यलाई प्रश्न गर्ने, सहयोग गर्ने. र अर्को कुरा चाहिँ यो जलवायु विपद आइरहँदा या यस्ता कुनै पनि विपद आइराख्दाखेरि चाहिँ यहाँ सरकार भर्सेस जनता, यो पार्टी भर्सेस त्यो पार्टी भनेर हुँदैन. हामी सबै नेपाली भएर सोच्नुपर्छ यस्तो बेलामा. र नेपालको मुद्दा चाहिँ यति बेला अन्तर्राष्ट्रिय जगतमा चाहिँ हामी सबैजना एकढिका भएर चाहिँ उठाउने चाहिँ युवाको पनि दायित्व हो, जो गरिराख्नु पनि भएको छ, त्यसको म एकदमै कदर पनि गर्छु.
1: र सरकारको तर्फबाट हुने लागेको कोप सम्मेलनमा चाहिँ
2: हजुर
1: उठाउन दिनु पर्यो एकदमै जोरदार.
0: त्यो पनि हो, युएन एसेम्ब्ली पनि हुँदैछ अब होइन, त्यसमा पनि उठाइदिनु पर्यो. अघि उहाँले भन्नुभएको सम्भव हुन्छ भने त स्वयं प्रधानमन्त्रीज्यू नै त्यसमा जानु भएर आफ्नो एजेन्डाहरू उठाइदिनु भयो भने संसारका सबै सरकार प्रमुखहरू त्यहाँ उपस्थित हुनुहुन्छ, त्यसले ठुलो एउटा चाहिँ हामी प्रति विश्वको ध्यान आकर्षण हुन्छ र हामीले भोग्नु परेको अन्यायप्रति चाहिँ हामी जानकारी दिन सक्छौँ. त्यो एकदमै महत्त्वपूर्ण हुन्छ.
1: अब यो सँगसँगै अहिलेको यो बाढीमा देखिएको कुरा चाहिँ हामीसँग स्रोत साधनको चाहिँ एकदमै अभाव हो कि जस्तो पनि देखियो, किनभने हामीले नेपाल आर्मीले पनि र नेपाल प्रहरीले पनि होइन जति गर्न सक्नुहुन्थ्यो उहाँहरू अहरात्र खटिनु भएको छ एउटा चाउचाउको भरमा होइन, तर उहाँहरूसँग स्रोत साधन पर्याप्त नहुँदाखेरि चाहिँ
2: स्रोत र साधनको ल्याउनको लागि चाहिँ सबैभन्दा सुरुमा समस्याको डायग्नोसिस चाहिँ हुनुपर्छ कि समस्या के हो भन्ने थाहा पाएपछि के चाहिन्छ त्यसलाई समाधान गर्न भन्ने कुरा आउँछ. जलवायु परिवर्तन समस्या हो भनेर वर्षको एक दिन कपमा गएर बोलेर मात्रै पनि हुँदैन, सिस्टमले नै यसलाई रिकग्नाइज गर्नुपर्छ होइन. सिस्टमले नै रिकग्नाइज गरेका छैन त हामीले कहाँबाट कुन स्रोत साधन चाहिन्छ भनेर थाहा पाउँछौँ त होइन. नेपालमा भएको चाहिँ त्यही नै हो
0: जस्तो लाग्छ. हामीले त्यो हाम्रो लागि ठुलो सङ्कट हो, त्यसले महा विपत्ति ल्याउन सक्छ भन्ने बारेमा पहिला नीतिगत रूपमा राज्य प्रष्ट हुनु पर्यो। त्यसपछि धेरै कुराहरू सँगसँगै आउँछ, जस्तो अहिले जुन सूचना टिमुरे खोमा बाढी आइसकेपछि तल स्याफ्रुदेखि तलसम्म जुन सूचना आयो त धेरैले पत्याउनु भएन, धेरै मान्छेहरू त्यहाँबाट गाडीबाट झरेर मास्तिर उकालो लाग्न सक्नुहुन्थ्यो, रोकिनु भएन। किनभने त्यो हामीले रियलाइज नै गरेको छैन, राज्यले नीतिगत रूपमा रियलाइज नगरिकन आम नागरिकले यो तहको सङ्कट हामीले भोग्नुपर्छ भन्ने कुराको त्यो अनुभूति गर्नै सक्नुहुन्न, होइन एउटा बुझ्नै सक्नुहुन्न। मलाई एकदम मन परेको तनुजाजीले भन्नुभएको कुरा, यो राज्यले यो प्रब्लम हो भनेर रिकग्नाइज गरिदिनु पर्यो। त्यसपछि हाम्रो नयाँ आउने भाइ बहिनी, नयाँ आउने पुस्ताले पनि शिक्षाको माध्यमबाट, विभिन्न स्कुलिङको माध्यमबाट यो कुरो थाहा पाउनुहुन्छ, अनि त्यसपछि रियलाइज हुन्छ यसलाई कसरी चाहिँ हामीले कोप गर्ने, यसबाट कसरी चाहिँ हामी बाहिर आउने, रेजिलिएन्ट हुने भन्ने त्यसपछिको कुरा भयो। पहिला त राज्यले यसलाई नीतिगत रूपमा त स्वीकार्नु पर्यो नि त।
1: अब जाँदा जाँदै दिपेश सरलाई नै भन्न चाहन्छु, हिजो पनि हामीले सङ्कट बिहोर्यौँ, अब यस्तै सङ्कटै मात्रै बिहोरिरहने हो भने त देश त झन् छेद विच्छेद हुँदै जान्छ, हामी कहिले माथि उठ्ने होइन, उड्न खोज्दै गर्दा फेरि बल्लङ्ग पछारिरहेको अवस्थामा छ। अब त सबैले होस्टेलमा हैसी गर्नुपर्ने बेला छ होइन, अब अहिलेको यो सङ्कटको घडीमा विगतलाई निहाल्दै अब हामी कसरी जुरुक्क उठ्छौँ।
0: मलाई एउटा के लाग्छ भने संसारभरको हामी अनुभव हेर्छौँ भने धेरै जसो देशहरूमा, इन्डोनेसियामा 2005 जस्तो लाग्छ एउटा ठुलो सुनामी आयो, त्यो बेलासम्म इन्डोनेसियामा एउटा प्रोभिन्स चाहिँ छुट्टै देशको माग भइरहेको थियो। त्यो सुनामी आउने बित्तिकै विद्रोहीहरू जुन मलाई लाग्छ नेदरल्यान्ड्समा बसेर उनीहरूले एउटा सेपरेसनको मुद्दा लडिरहेको थिए, उनीहरू देश फर्किए र त्यो देशले चाहिँ सटेन एउटा अटोनोमी पाउने, त्यसपछि त्यहीँभित्र रहने, अब हामी मानवको लागि यो आन्दोलन गरिरहेको थियौँ भने अब चाहिँ हामी मिल्छौँ भने, विपद भनेको के हुन्छ भने देशको एउटा युनाइट हुने एउटा अवसर पनि हुन्छ। हामीसँग दोस्रो विश्वयुद्धको अन्तिम चरणमा जुन जापानमा नागासाकी र हिरोसीमा म लामो समय जापान बसे पनि त्यहाँ हेर्दाखेरि उहाँहरूको त्यो एउटा नेसन बिल्डिङको एउटा युनिटीको एउटा जुन सेन्स चाहिँ त्यसले दिएको छ। त्यही भएर हाम्रैमा पनि यो अनुभव छ, हामीले 2072 एउटा ठुलो महाविपत्ति भूकम्प भोगेका छौँ, त्यसपछि सबै एकै ठाउँमा आउनु भएर असोजमा संविधान जारी गर्यौँ, भनिसकेपछि हाम्रो यो विगतको आफ्नै र संसारभरको अनुभव हेर्छौँ भने यस्तो विपद चाहिँ हामीले फेरि देशलाई एउटा नयाँ चरणमा पुर्याउनको लागि साझा एउटा प्रतिबद्धता व्यक्त गर्नको लागि एउटा अवसर बन्नुपर्छ। हामीले ठुलो विपद भोगेका छौँ, हामीले हाम्रा धेरै आफन्तहरू, हाम्रा धेरै दाजुभाइ दिदीबहिनीलाई गुमाएका छौँ, हाम्रो आमा बुवाहरूलाई गुमाएका छौँ हामीले, तर यो सँगसँगै हामीले अब एक हुने प्रतिबद्धता यदि सबैले, सबै राजनीतिक दलले, सबै स्टेक होल्डरहरूले त्यो एउटा कमिटमेन्ट चाहिँ आज हामीले गर्न सक्ने हो भनेदेखि, हामीसँग त्यो फिलिङ छ भने, यसलाई मर्न नदिकन हामी अगाडि गयौँ भने, हामीले सधैँभरि भन्दै गरेको एउटा नयाँ नेपाल, एउटा समृद्ध नेपाल, एउटा समुन्नत नेपाल, एउटा करुणामय शासन र हाम्रो आत्मसम्मानपूर्वक बाँच्न पाउने नेपाल निर्माण हुन सक्छ। हामी सबैले एउटा यो साझा प्रतिबद्धता व्यक्त गर्यौँ भने मलाई लाग्छ हामी एउटा तहमा फेरि उठ्छौँ, विगतको भन्दा अझ बलियो भएर उठ्छौँ, विगतका कमजोरीहरू सच्याएर उठ्छौँ, कहिल्यै नपुगेको एउटा अवस्थामा हामी देशलाई पुर्याउन सक्छौँ, तर त्यसको लागि हामी सबैको साझा र सामूहिक प्रतिबद्धता आवश्यक छ।
1: जाँदा जाँदै तनुजाजी, युवाको काँधमा देश आइसकेको छ, नेतृत्वमा नि युवाहरू हुनुहुन्छ, सडकमा पनि यतिखेर युवाहरू नै हुनुहुन्छ,
2: विगतबाट सिक्नुपर्छ पाठहरू होइन, र सहकार्य गर्ने ठाउँमा चाहिँ हामी सहकार्य गर्न पनि रेडी हुनुपर्छ। हामी सडकमा हुनुभएको युवाहरूको सबैभन्दा एउटा राम्रो, सबैजना वैचारिक रूपमा विभिन्न धारमा उभिनुहुन्छ, तर तैपनि राष्ट्रिय मुद्दा आउँदाखेरि चाहिँ हामी सबैजना सँगै एउटै उसमा अडिरहेको छौँ होइन, र यो चाहिँ पर्छ, र यस्तो बेलामा चाहिँ सरकारसँग सहकार्य पनि हुनुपर्छ, गर्नुपर्छ यस्तो बेलामा होइन। र अर्को कुरा चाहिँ युवाहरूले नै, फेरि अगेन मैले फेरि नै भन्न चाहे, युवाले नै यो सबै गर्न सक्छ भन्ने पनि फेरि होइन, यो हाम्रो काँधमा यत्रो जिम्मेवारी राखिदिँदा पनि फेरि फेयर चाहिँ हुँदैन होला होइन, किनभने एउटा पुस्ताले बिगारेका केही कुराहरू तिमीहरूले नै भन, अब तिमीहरूले गर्नै पर्छ भन्नु पनि ठिक हुँदैन, यो चाहिँ अन्तर्पुस्तीय सहकार्य हुनै पर्छ यसमा होइन। मलाई जति कुरा थाहा छ त्योभन्दा धेरै एक्सपिरियन्सले चाहिँ, अब मेरै साइडमा बस्नु भएको सरलाई धेरै थाहा छ होइन, र यो सहकार्य हुन सकेन भन्ने चाहिँ यो राम्रो डिरेक्सनमा जाँदैन। नेपाल पछि पर्नुको एउटा वान अफ द मेजर रिजन चाहिँ नेपालमा कहिले पनि यो इन्टर जेनेरेसनल कोलाबोरेसन नभएरै हो होइन, त्यही भएर हामी अब युवा भन्दा पनि कसरी अन्तर्पुस्तीय सम्बन्धलाई चाहिँ अगाडि बढाउने भन्ने कुरा चाहिँ हाम्रो प्राथमिकता हुनुपर्छ। दोस्रो कुरा भनेको, एज अ युवा हामीले अब गर्नै पर्ने कुरा, उठाउनै पर्ने कुरा चाहिँ राज्यको स्मृतिलाई चाहिँ संस्थागत स्मृतिलाई चाहिँ बलियो नबनाइकन हामी कहीँ पनि पुग्दैनौँ, जोसुकै आए पनि पुग्दैनौँ। अहिले हामी जेएनजी होस्, भोलिको दिनमा जेएन अल्फा आओस् होइन, यो राज्यको कुरा हो, राज्यको मेमोरीको बिल्डिङको कुरा हो। हामी अहिले युवा छौँ होला, भोलिको दिनमा हामी पनि युवा रहँदैनौँ होइन, तर सधैँ रहने भनेको राज्यको स्मृति, संस्थागत स्मृति हो। त्यसमा चाहिँ हामीले घृणालाई, हाम्रो संस्थागत स्मृतिले चाहिँ घृणा मात्रै होइन, हामीले चाहिँ सहकार्यलाई चाहिँ प्राथमिकता राख्नुपर्छ। स्मृतिले त्यो कुरालाई चाहिँ अब्जर्भ गरोस् भन्ने मेरो चाहना छ होइन। र तेस्रो कुरा चाहिँ युवाहरूले गर्नै पर्ने भनेको कुरा चाहिँ अब चाहिँ नेपालमा बस्नु भएको जति पनि नागरिकहरू हुनुहुन्छ या विदेशमा हुने युवाहरू हुनुहुन्छ या नेपाली नागरिकहरू हुनुहुन्छ, हामी सबैजना सहकार्य गरेर अहिले यो सबै कुरा छाडेर यो विपदबाट चाहिँ हामीले कसरी नेपाललाई भलो हुने कुरा गर्ने होइन, कसरी यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र अर्को जति पनि क्षति भएको छ यो क्षतिबाट चाहिँ कसरी उठ्ने, र अर्को कुरा चाहिँ यो नागरिकहरू धेरैजनाको ज्यान गएको छ, म उहाँहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु होइन, र धेरैजना नागरिकहरू घरविहीन हुनुहुन्छ होला, अब भूमिविहीन हुनुहुन्छ होला होइन, उहाँहरू सबैको लागि चाहिँ उहाँहरूको सामाजिक न्यायको लागि चाहिँ अब युवाहरूले चाहिँ एकदमै एकजुट भएर चाहिँ आवाज उठाउन एकदमै जरुरत छ।
1: हस्, यति कुराकानी गऱ्यौँ दिपेश सर, यो महत्त्वपूर्ण समयमा व्यस्त हुँदाहुँदै पनि आएर आफ्ना कुराहरू राख्नु,
0: फेरि यहाँले सम्झिनु भयो, धेरै धन्यवाद,
2: बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद।
3: परिवर्तनको आवाज र विपदको पीडा दुवैले हामीलाई एउटा कुरा सम्झाउँछ, जिम्मेवार राज्य र सचेत युवा नै समृद्ध देशका।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवित उद्धार गरिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र कवीर महर्जनको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएकालाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ। यसअघि हिजो बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको थियो। यसैबीच त्रिशुली 3A आयोजना स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ। त्रिशुली 3A को सुरुङभित्र फँसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फँसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ। उद्धारपछि सुरक्षित स्थानान्तरणका लागि नेपाल विद्युत प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ। सम्भावित घाइतेको उपचार तथा तत्काल उद्धारका लागि हेलिकप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1,280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 185 जना, धादिङमा 60 जना, चितवनमा 359 जना, गोर्खामा 72 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 218 जना र नवलपरासी पश्चिममा 190 जना र भारतमा भेटिएको

पीडित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि 60 लाख रुपियाँ सहयोग गरेको छ। कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोग स्वरूप 50 लाख र कर्मचारीको तलबबाट कट्टा हुने गरी 10 लाख रुपियाँ गरी जम्मा 60 लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिनुभयो। कास्कीको पोखरास्थित फेवातालमा आज बिहान कार खस्दा दुईजनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 बजे फेवातालमा खसेको दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्। उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ। 2 दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याबिन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो। निर्माण कम्पनी शर्मा जेबीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्सावेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। छेउको भागबाट 7 मिटर पर ट्र्याक खोल्न लागिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार 1 सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। वैदिक सनातन धर्मावलम्बीले कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान युग, कर्मयुग र भक्ति युगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरुद्ध थप कारवाहीका लागि सबै विकल्प खुला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीति परिवर्तन गरेको बताउनु भएको छ। उहाँले अमेरिका विरुद्ध इरानको जवाब धेरै कडा हुने चेतावनी समेत दिनुभएको छ। अब मौसम। जल तथा मौसम विज्ञान विभागले भोटेको सिबाडी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका मौसमविद विनु महर्जनले भोटेको सिबाडी प्रभावित जिल्ला रसुवाको पहाडी भूभागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघ चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, रेडियो नेपालको केन्द्रीय प्रसारण सुन्दै हुनुहुन्छ। हामी हाम्रो यो केन्द्रीय प्रसारणमा नियमित प्रसारण सँगसँगै देशमा आकस्मिक रूपमा आइलागेको एउटा प्राकृतिक विपत्तिको घटनासँग जोडिएर निरन्तर रूपमा विशेष खालका सामग्रीहरू मार्फत आम जनतालाई पछिल्ला घटना विवरणहरूको बारेमा ताजा खबरहरू, जानकारीहरू, उद्धार प्रयासमाथिका हाम्रा उपाय योजनाहरू सम्बन्धी खबरहरू दिने क्रममा निरन्तर जुटिरहेका छौँ। यो चरणमा रेडियो नेपालको केन्द्रीय प्रसारण मार्फत भर्खरै 12 बजेको समाचार सुनिसकेपछि हामी एउटा समूह बनाएर विशेष प्रसारणका सामग्रीहरू संयोजन गर्ने क्रममा जुटेका छौँ। त्यसका निम्ति हामीसँग हामीलाई संयोजन गर्दै रहनुभएका हाम्रा सहकर्मी प्रसारक मित्र उद्धव सिंह च्वाङगडी, त्यसै गरी अर्जुन श्रेष्ठ, रमेश भट्ट हुनुहुन्छ। त्यस प्रविधि संयोजनतर्फ देवकी भण्डारी र पराग पोखरेलसँगै लक्ष्मण विष्ट पनि हुनुहुन्छ स्टुडियोमा प्रविधि संयोजनको काममा। त्यसै गरी प्रसारणतर्फ रुक्मिनी पोखरेल सहितको सहकर्मी भानुभक्त खड्का

0: यसमा समूहमा रहेर निरन्तर रूपमा कोसिस गर्दै रहनुभएका एकजना इन्जिनियर हुनुहुन्छ। त्यसो त उहाँ प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ, श्रीराम नेउपाने। उहाँसँग टेलिफोन सम्पर्क गर्ने कोसिस पनि हामी
1: गर्दैछौँ र हामीले यो यो दुःखद विपत्तिका बिचमा केही आपतका, केही विपत्का र केही अत्यन्तै निराशा दुःखका खबरहरू मात्रै सम्प्रेषण गरिरहँदा आज दसौँ दिनमा रसुवा भोटेकोसी बाढीको जुन दसौँ दिन बितिसक्दा पनि एउटा सुखद खबर अघि विमलले भने जस्तै सुरुङमा फँसिराखेका दुईजना को जीवितै उद्धार गरिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको उद्धार गरिएको हो। अघि विमलले भने जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्रबाट सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभएको छ। जीवितै उद्धार भएका महर्जन त्रिशुली 3A जलविद्युत आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने शाह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुनुभएको बताइएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले विदेशी उद्धार कर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिबीच विमल त्यहाँ दोहोरो संवाद भएको थियो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई हामी उद्धार गर्दैछौँ भनेर ढाडस भित्रबाट स्पष्ट रूपमा हुन्छ भन्ने प्रतिक्रिया आएको थियो रे। यो समाचारमा उल्लेख गरिएको छ। सुरुङभित्र फँसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ अहिले त्यहाँ, र सांसद नेउपानेको अनुसार अन्य व्यक्तिको पनि उद्धारका लागि टोलीले प्रयास गरिराखेको छ।
0: भानुजी, अब यही सन्दर्भमा सुरुको दिनदेखि नै हामीसँग सुरुङको विषयमा चाहिँ विज्ञता पनि राख्नुहुने जो प्रतिनिधि सभाका सांसद पनि हुनुहुन्छ श्रीराम नेउपाने, उहाँलाई नै उद्धृत गरेर हामीले यो पछिल्लो खबर पनि सुनायौँ। टेलिफोन सम्पर्कमा आउनुभएको छ। मान्यज्यू नमस्कार।
2: हजुर नमस्कार।
0: एउटा पछिल्लो खुसीको खबरसँगै रेड नेपाल तपाईँसँग सम्पर्कमा जोडिन पाउँदाखेरि हामी
2: दुईजनाको उद्धार भइसकेपछि अब भित्र खोजी कार्य जारी छ।
0: हजुर,
2: नेपाली सेनाको उद्धार टोली भित्र प्रवेश गरेका छ, सशस्त्र प्रहरी र नेपाली सेनाको अब भित्र खोजी कार्य जारी छ।
0: हजुर,
2: अहिले अब भर्खर प्राप्त जानकारी अनुसार अर्को एकजना पनि भेटियो भन्ने खबर आएछ।
0: हजुर,
2: अब त्यसको पुष्टि हुन बाँकी छ यसै।
0: हजुर, अब यहाँ त आफैमा सुरुदेखि नै अनुभवको आधारमा पनि एउटा इन्जिनियरिङ पृष्ठभूमिबाट हुनुहुन्छ, विशेष गरी सुरुङको विषयमा जानकारी छ यहाँसँग। हामीले सम्भावनाका कुराहरू यहाँ मार्फत पनि एउटा आशामा बसिरहेको अवस्थामा तिनजना लगभग पुष्टि हुने, एकजनाको बाँकी भए पनि बाहिर निकाल्न सक्दै गर्दाखेरि अबको सम्भावना हाम्रो कोसिस के रहनुपर्छ?
2: यस्तो छ, मैले पहिले नै एउटा फेसबुकमा म्यासेज लेखेको थिएँ, एउटा पोस्टमा स्पष्ट रूपमा मैले के भनेको थिएँ भने जो जो पावर हाउसको माथिल्लो भागमा पुग्न भ्याउनुभयो उहाँहरू जीवित रहनुहुन्छ, जो जो पावर हाउसको माथिल्लो भागमा पुग्न सक्नुहुन्न उहाँहरूलाई त्रिशुलीले अब त्यो जीवित राख्न सक्ने अवस्था रहँदैन भनेको थिएँ। र अहिले त्यो माथिल्लो भाग मात्रै खुल्ला छ, तलको पुरै भाग चाहिँ लेदोले भरिया छ भन्ने जानकारी प्राप्त भयो।
0: भनेपछि अब माथिल्लो भागमा सुरुङ कतिवटा छन् अथवा अबको सम्भावना?
2: माथिल्लो भाग पावर हाउसको माथिल्लो भागमा अहिले खोजी कार्य जारी छ, दुईजनालाई जीवित उद्धार गरिसक्यो, अर्को एकजना पनि हुनुहुन्छ अरे भन्ने अपुष्ट खबर आएको छ, अब एकछिन पछि थाहा हुन्छ।
0: हुन्छ, यो बेलामा हामीसँग सम्पर्कमा आएर पछिल्लो जानकारी दिनुभयो, फेरि पनि हामी यहाँ मार्फत जानकारीहरू लिने कोसिस गर्नेछौँ। अहिलेको लागि धन्यवाद भन्छौँ। भानुजी, भर्खरै हामीले श्रीराम नेउपानेसँग कुरा गऱ्यौँ, उहाँ आफैमा एकजना सुरुङ विज्ञ पनि हुनुहुन्छ, उहाँले पछिल्लो अहिले भर्खरै मात्रै पनि थप अर्को एकजनालाई पनि बाहिर निकालिएको खबर सुनाउँदै हुनुहुन्थ्यो,
1: यद्यपि पुष्टि हुन बाँकी छ भन्नुभएको छ उहाँले। यसले गर्दाखेरि त्यहाँभित्र फँसिरहेका अझ अरू धेरै पनि जीवितै उहाँको उद्धार गर्न सकुशल रूपमा उद्धार गर्न सकिनेछ भन्ने आशावादी रहन सकिने स्थिति उहाँसँगको कुराकानीबाट हामी बुझ्न सक्छौँ। विमल
0: हजुर, उहाँले अर्को एउटा जानकारी, महत्त्वपूर्ण जानकारी के दिनुभएको छ भने जसरी लेदोले पुरिएका अथवा लेदोले छोपिएका सुरुङहरूबाट मानिसहरू निकाल्न सक्ने सम्भावना, विशेष गरी तटीय क्षेत्रको तल्लो भेगका सुरुङहरूबाट सबै भरिएको अवस्थाले गर्दाखेरि कम छ, त्योभन्दा अहिले हामीले जारी गर्दै गरेको ठाउँमा अझै पनि आशाका

0: सम्भावनाका कुराहरू बाँकी छन् भन्ने खालको कुरा पनि उहाँले जानकारी दिँदै
1: हुनुहुन्थ्यो। यसै सम्बन्धमा विमल, अलिकति जो दुईजनालाई सुरुङभित्रबाट उद्धार गरिएको छ, ती दुईजनामध्ये एकजनाको अवस्था जटिल भएको कुरा रेडियो नेपालको अनलाइनमा भर्खरै एउटा समाचार प्रकाशित भएको छ। रसुवा भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान जीवितै उद्धार गरेका दुईजनामध्ये एक व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ। अवस्था गम्भीर रहेका व्यक्ति सुरुङबाट दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ। उहाँलाई तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। यस्तै सुरुमा उद्धार गरिनुभएको अर्का व्यक्ति जो सञ्जय शाह हुनुहुन्छ, उहाँको अवस्था भने सामान्य र स्थिर रहेको छ। उहाँको स्वास्थ्यमा थप जटिलता नदेखिए पनि विस्तृत परीक्षण तथा अवलोकनका लागि उहाँलाई पनि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइँदै गरेको
0: यो समाचार हामीलाई नेपाली सेनाको तर्फबाट जानकारी प्राप्त भएको र त्यसलाई नै उद्धृत गरेर हामी श्रोताहरूलाई जानकारी पनि दिन्छौँ। रेडियो नेपाल आफ्नो प्रसारण मार्फत रेडियो तरङ्ग सँगसँगै सामाजिक सञ्जालको रूपमा विभिन्न प्लेटफर्महरू छन्, हाम्रो रेडियो नेपालको अनलाइन पोर्टलभित्रबाट पनि हामी पछिल्ला खबरहरू
1: निरन्तर
0: गरिरहेका छौँ। त्यसै अन्तर्गत
1: विद्युत विकास विभागका प्रवक्ता बद्री कुइकेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विमल
0: हजुर, कुइकेल सर नमस्कार।
2: नमस्कार।
0: हामी निरन्तर रेडियो नेपालबाट यो प्रकृति प्रकोपले निम्ति आएको घटनासँग सम्बन्धित रहेर विभिन्न समाचार जानकारी दिने कोसिसमा यति बेला यहाँसँग जोडिएका छौँ। भर्खरै त्रिशुली एबाट उद्धार प्रयासमा एउटा सफलता मिलेको र दुईजनाको उद्धार भइसकेको र पछिल्लो पुष्टि हुन बाँकी खबर अनुसार एकजना थप पनि उद्धार गरिएको भनेर जानकारी प्राप्त भएको छ। हामीले यो खालको कोसिस राख्दै गर्दाखेरि रसुवा क्षेत्र आफैमा विद्युत विकासको अत्यन्त प्रचुर सम्भावना भएको र त्यहाँ धेरै विद्युत आयोजनाहरू विद्यमान रहेको अवस्थामा सबै आयोजना बगेको स्थितिमा सुरुङभित्रको उद्धार प्रयास जारी रहेको अवस्था छ। यहाँ विद्युत विकास विभागमा एउटा जिम्मेवारीमा रहँदै गर्दाखेरि यो हामीले आयोजनाहरूको समग्र अवस्था र उद्धार प्रयाससँग जोडेर अलिकति जानकारी पाउन यहाँबाट सुरुमा।
2: अब हाम्रो त्रिशुली नदी बेसिनमा चाहिँ विभिन्न आयोजनाहरू चाहिँ अहिले चाहिँ बाढीबाट प्रभावित भएका छन्। अब त्यसमा माथिबाट हेर्दाखेरि रसुवागढीको जलविद्युत आयोजना छ 111 मेगावाट, त्यसमा चाहिँ अब निकै नै क्षति पुगेको छ। त्योभन्दा तल चाहिँ एउटा रसुवा भोटेकोसी जलविद्युत आयोजना थियो 120 मेगावाटको निर्माणको क्रममा रहेको, त्यसमा पनि निर्माण कार्य भइरहेको अवस्थामा त्यसका केही संरचनाहरूमा क्षति पुगेका छन्। र त्योभन्दा तल आइपुग्दाखेरि चाहिँ हाम्रो चिलिमी जलविद्युत आयोजना रहेको थियो। चिलिमी जलविद्युत आयोजनाको हकमा चाहिँ हाम्रो विद्युत गृहको क्षेत्रमा चाहिँ अब माटो लिएको आदि इत्यादि पसेर चाहिँ त्यसको सुरुङ चाहिँ टालिएको अवस्था छ र हाल चाहिँ त्यहाँ चाहिँ अब नेपाली सेना अब विज्ञहरूबाट चाहिँ उद्धार कार्य चाहिँ भइरहेको छ। त्योभन्दा तल चाहिँ हाम्रो अप्पर त्रिशुली एक जलविद्युत आयोजना रहेको थियो 216 मेगावाटको, त्यसको बाँध क्षेत्रको संरचनाहरूमा चाहिँ बाढीले चाहिँ ठुलो क्षति पुर्याएको छ र विभिन्न सुरुङहरूमा पनि उद्धार कार्य चाहिँ त्यहाँ पनि भइरहेकै छ नेपाली सेना अनि विज्ञहरूबाट। डिसेन्डरहरूमा पनि त्यसको चाहिँ खोजी उद्धार कार्यहरू भइरहेकै छ। र त्योभन्दा तल आइपुग्दा चाहिँ हाम्रो माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना रहेको थियो, उक्त आयोजनाको चाहिँ अलिक बढी नै क्षति भएको देखिन्छ, बाँध क्षेत्रमा पनि क्षति भएको छ र त्यहाँ चाहिँ अहिले चाहिँ हाम्रो पावर हाउस क्षेत्रमा चाहिँ उद्धार कार्य जारी छ। त्योभन्दा तल रहेको चाहिँ विद्युत प्राधिकरणकै जलविद्युत प्राधिकरणकै त्रिशुली 3B जलविद्युत आयोजना थियो, त्यसमा पनि बाँध क्षेत्रदेखि तलतिर आएर त्यसको पनि विद्युत गृह क्षेत्रमा चाहिँ ठुलो क्षति पुर्याएको छ। त्यस्तै यता हाम्रो सान्जेन माथिल्लो सान्जेन सान्जेन क्षेत्रका खोलाहरूमा पनि जलविद्युत आयोजनाहरू चाहिँ अब त्यो बाढीले प्रत्यक्ष प्रभावित नभए पनि अब त्यहाँ चाहिँ विद्युत प्रसारण चाहिँ अहिले टुटेको कारणले गर्दाखेरि ती आयोजनाहरूबाट चाहिँ विद्युत उत्पादन चाहिँ अहिले हाल बन्द छ। त्यसै गरी तल आइपुग्दाखेरि त्रिशुली 3A 3B भन्दा मुनि चाहिँ हाम्रो नेपाल विद्युत प्राधिकरणकै पुरानो दुईवटा आयोजनाहरू चाहिँ बाढीले क्षतिग्रस्त भएको छन्, पावर हाउस संरचनाहरू अनि त्यसपछि बाँध स्थल संरचनाहरूमा क्षति पुगेको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणकै सौर्य विद्युत आयोजनाहरू पनि थिए त्यो हाम्रो त्रिशुली क्षेत्रमा, पाँचवटा विद्युत आयोजना सौर्य विद्युत आयोजनाहरू थियो, तिनीहरूमा पनि बाढीले क्षति पुर्याएको छ। समग्र रूपमा चाहिँ त्रिशुली बाढीको चाहिँ विद्युत आयोजनाहरूको क्षति चाहिँ यस प्रकार रहेको छ।
1: हजुर हजुर कुइकेल सर, जस्तो अब हामीले ठुलो क्षति पुगेको छ भनेर त्यसलाई आकलन गरिरहँदा त्यसको प्रकृति चाहिँ कस्तो हो? हामीले पुरै ध्वस्त नष्ट भएको अवस्था हो अथवा तत्कालै हामीले त्यसलाई सामान्य मर्मत सम्भार पुनर्निर्माण गरिसकेपछि चालु हुने स्थिति त्यो कस्तो हो, त्यो प्रकृति चाहिँ अलिकति बताइदिनुहोस् न।
2: अब यस्तो छ, क्षति चाहिँ ठुलो क्षति छ होइन। बाँध क्षेत्रहरू चाहिँ अब खोलामा भएका बाँध संरचनाहरू चाहिँ अब क्षतिग्रस्तै छन् विभिन्न आयोजनाहरूको। अब यसलाई चाहिँ फुल्ली पुनर्स्थापना गर्न चाहिँ अब लामै समय लाग्छ, किन भन्दाखेरि बाँधहरू चाहिँ अब जेनरली चाहिँ हाम्रो बर्खाभन्दा पनि हिउँ सिजनमा चाहिँ निर्माण गर्ने प्रकृतिको काम हुन्छ। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ अब वर्ष दिनभन्दा बढी नै समय लाग्छन् विभिन्न आयोजनाहरूको क्षति भएको स्थितिहरूमा चाहिँ। त्यो भएर यसको पुनर्स्थापनाको लागि त अलिक समय नै लाग्छ होला।
0: हजुर कुइकेल सर, अब यहाँनिर अर्को एउटा सन्दर्भ विकाससँग जोडेर हामीले गर्दै गरेका विकास आयोजनाहरूको चाहिँ योजना अथवा तिनबाट लिने लाभको कुरा गर्दाखेरि हामी कतिको दीर्घकालीन सोचमा छौँ भन्ने प्रश्न पनि आज एउटा टटकारो प्रश्नको रूपमा छ। जसरी जलवायु परिवर्तनको असर अथवा बढ्दै गरेको वर्षेनीको तापक्रम वृद्धि हुने चाहिँ अवस्था, त्यसले गर्दाखेरि हिमाली सभ्यता हिमनदीहरूसँग जोडिएको हाम्रो मानव बस्ती र हामीले त्यही हिमनदीहरू बगिरहने अवस्था रहेको क्षेत्रहरूमा विद्युत आयोजनाहरू निर्माण गर्दै गर्दाखेरि यो विपत्तिले सिकाएको एउटा पाठ पनि होला। हामीले यो आयोजनाहरूको सन्दर्भलाई पुनर्निर्माण गर्ने विषय अथवा नयाँ योजनाहरू गर्ने विषयमाथि पनि यो मौसम परिवर्तनको हिमाली क्षेत्रको जोखिमको अवस्थालाई पनि मूल्याङ्कन गर्ने एउटा पाठ वर्तमान घटनाले दिएकोलाई यतातर्फ यहाँहरूको चाहिँ सोचाइ योजना कस्तो छ त्यो पनि अलिकति भनिदिनुहोस् न।
2: हजुर तपाईँले भनेको एकदम एकदमै सही कुरा हो, किन भन्दाखेरि अब हामीले अहिलेसम्म चाहिँ के छ भन्दाखेरि इन्जिनियरिङ पर्सपेक्टिभबाट यस्ता विपदका चाहिँ चिजहरूलाई चाहिँ ध्यानमा राखेरै आयोजनाहरू निर्माण गरेका हुन्छौँ। तर अब यो आज अहिलेको घटना चाहिँ के छ भन्दाखेरि यो चाहिँ हामीले कल्पना गऱ्यो भन्दाखेरि अलिकति बाहिरको छ, जुन आजसम्म हामीले गर्दै आएको थियौँ होइन। त्यो हुनाले अब भविष्यमा चाहिँ अब यी खालका घटनाहरूबाट पनि अलिकति हाम्रो विद्युत संरचनाहरू चाहिँ अलि रेजिलियन्ट हुने खालको हिसाबमा चाहिँ अब हामीले डिजाइन गर्नुपर्ने हुन्छ र सबै सरकारवालाहरूले चाहिँ यो चिजलाई चाहिँ एउटा मापदण्डको रूपमा लिएर अथवा बेन्चमार्कको रूपमा लिएर चाहिँ आयोजनाहरू निर्माण गर्नेतर्फ लाग्नुपर्छ है। अब हाम्रो माथि जुन जोखिमहरू छ, हिमतालहरू छ, यस्ता खालका प्राकृतिक विपदहरू आउँछन्, यसलाई चाहिँ ध्यानमा राखेर नै हाम्रो डिजाइनका चिजहरू चाहिँ पुनरावलोकन गर्ने र त्यसलाई चाहिँ डिजाइनमा समावेश गर्ने चिजहरू चाहिँ अब भविष्यमा चाहिँ हामीले गर्नै पर्ने देखिन्छ।
0: अर्को एउटा सन्दर्भ पनि यहाँसँगको सम्पर्कको बेलामा म उठाउन चाहन्छु। जसरी हामीले केही वर्ष अगाडिसम्म मात्रै लोड सेडिङको अवस्था बिहोरेको धेरै भएको छैन, पछिल्ला वर्षहरूमा विद्युत उत्पादनमा एक ढङ्गको सकारात्मक उपलब्धि अथवा वृद्धि हुँदै गएको अवस्थामा विद्युत लाइनको राष्ट्रिय प्रसारणभित्रबाट अहिले हामीले कति मेगावाट क्षति पुग्यो अथवा हिउँ सिजनमा यो क्षतिको कारणले गर्दाखेरि समग्र राष्ट्रिय प्रसारण लाइनमा पर्ने प्रभाव कस्तो हो त्यो विषय पनि अलिकति जानकारी गराइदिनुहोस् न।
2: अब अहिले हाम्रो 700 मेगावाट क्षमताको विद्युत आयोजनाहरू चाहिँ अब ग्रिडबाट बाहिर छन्। अब तर अब तत्काल हाम्रो चाहिँ अब यो हाम्रो बर्खाको मौसम भएको हुनाले पनि अब हाम्रा अन्य विद्युत आयोजनाहरू चाहिँ चलिरहेकै स्थिति हो। त्यस कारणले गर्दाखेरि विद्युतको आपूर्तिमा चाहिँ त्यति प्रभाव पर्ने चाहिँ तत्कालको अवस्थामा चाहिँ देखिँदैन।
1: हस्, विद्युत विकास विभागका प्रवक्ता बद्री कुइकेलज्यू, यहाँलाई धन्यवाद धेरै धेरै यो जानकारीको लागि।
2: धन्यवाद।
1: आदरणीय श्रोताहरू, हामी भोटेकोसी बाढीको 10 दिन आइसक्दा खोज उद्धार राहत पुनर्स्थापनाका कामहरू कसरी अगाडि बढिराखेका छन् भनेर रेडियो नेपालले विशेष प्रसारण मार्फत यहाँहरूलाई जानकारी दिने प्रयास गरिराखेको छ। यसको सिलसिलाको अर्को भागमा हामी जोडियौँ र एकैछिन हामी केही सूचना र सन्देशका लागि रोकिन्छौँ। त्यसपछि हाम्रो यो विशेष प्रसारण निरन्तर रहनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल।
1: रेडियो नेपालबाट यो भोटेकोसी बाढीले निम्त्याएको विपत्तिपछिको अवस्था निरन्तर यहाँहरूलाई जानकारी दिने प्रयासको यो विशेष प्रसारणमा हामी फेरि एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। र आदरणीय श्रोताहरू, हामीले यो यस अन्तर्गत यो विशेष प्रसारण अन्तर्गत हामीले भर्खरै मात्रै सांसद श्री राम नेउपानेसँग पनि कुरा गऱ्यौँ, जो राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागका प्रमुख हुनुहुन्थ्यो। र त्यस्तै विद्युत विकास विभागका प्रमुख बद्री कुइकेलसँग कुराकानी गऱ्यौँ। र हामी गोसाईकुण्ड, जो अति प्रभावित क्षेत्र हो, विमल बाढीले पुर्याएको सङ्कटग्रस्त घोषणा गरिएको पालिकामध्ये गोसाईकुण्ड र उत्तर गया गाउँपालिकाका हामी प्रमुख प्रशासकीय अधिकृत र प्रवक्तासँग कुराकानी गर्ने प्रयासमा छौँ। अहिले हामीसँगको टेलिफोन सम्पर्कमा रसुवाको उत्तर गया गाउँपालिकाका प्रवक्ता टुकु प्रसाद सुवेदी टेलिफोन सम्पर्क।
7: मैले सुने, म उत्तर गया प्रमुख प्रशासकीय अधिकृत होइन, म उत्तर गया गाउँपालिकाको प्रवक्ता चाहिँ हो।
0: हजुर सुवेदी सर, हामीले यहाँबाटै हामीले सच्याउँ,
7: यहाँनिर अलिकति प्रसारणमा फेरि समस्या आउने हो कि?
0: हजुर हजुर, ठिक छ। हामीले टुकु प्रसाद सुवेदी, प्रवक्ता उत्तर गया गाउँपालिका रसुवा भन्यौँ, सच्याउँ हामीले, ठिक छ। हामी प्रत्यक्ष प्रसारणको क्रममा कहिलेकाहीँ हामी भित्र बाहिरको एक ढङ्गको व्यवस्थापनमा संयोजनमा केही त्रुटि हुन्छन्, तिनलाई तत्कालै प्रसारणबाट हामी सच्याउँछौँ। यहाँ प्रवक्ताको भूमिकामा हुनुहुन्छ उत्तर गया गाउँपालिकामा। जसरी अब यहाँहरूको गाउँपालिका पनि सरकारले सुरुकै देखि सङ्कटग्रस्त पालिकाको रूपमा घोषणा गरेको क्षेत्रमा पर्छ, र सुवा आफैमा भौगोलिक विकटताले धेरै बस्तीहरूमा अप्ठ्यारो अवस्थामा छ। अहिलेसम्म यहाँहरूले सुरुको दिनदेखि त्यहाँको चाहिँ वस्तुस्थिति कसरी व्यवस्थापन गर्नुभएको छ, पछिल्ला प्रयासहरू कस्ता छन्, समग्रतामा उत्तर गयाको चाहिँ अवस्था जानकारी गराइदिनुहोस् न।
7: धन्यवाद। म उत्तर गया गाउँपालिका वडा नम्बर 2 बोलिरहेको छु, यहाँको वडा चाहिँ हो, पालिकाको प्रवक्ता। यहाँको अवस्था भनेको अत्यन्तै भयावह अवस्था भएको छ। यहाँ चाहिँ जति मान्छेहरूको अहिले घरबार विहीन हुनुभएको छ, जति मान्छेहरू हताहत हुनुभएको छ, अहिलेसम्म लास भेट्टाउन सकिएको छैन कतिपय, र भेटिएको लासहरू पनि पहिचान गर्नलाई जान सक्नु भएको छैन यहाँका स्थानीयवासीहरू। अहिले होल्डिङ सेन्टर बनाएर चाहिँ विपदमा परेका मान्छेहरूलाई राखिराखिएको छ। अहिलेको अवस्था भनेको यस्तै छ।
0: यहाँको समग्रतामा वडा अध्यक्षको भूमिकामा पनि हुनुहुन्छ, यहाँले नेतृत्व गर्दै गर्नुभएको जनप्रतिनिधिको हिसाबले त्यो समग्र पालिका अथवा वडा भित्रको चाहिँ जनसङ्ख्याको अवस्थिति, हामीले हराइरहेका नागरिकहरूको सङ्ख्या यकिन गर्न सकेका छौँ कि छैनौँ, त्यो विषय पनि अलिकति जानकारी गराइदिनुहोस् न।
7: अब मैले हजुरलाई यसरी जानकारी गराएँ, खोलो चाहिँ उत्तर गया गाउँपालिकाको 2 वडा चाहिँ खोलाभन्दा पारिपट्टि पर्छ, 3 वडा खोलाभन्दा यतापट्टि पर्छ। खोलोको चाहिँ वारिपारि जुन बाढी आएको खोलो, त्यसले गर्दा 1, 2, 3 वडा, यो 1, 2, 3 वडामा चाहिँ सम्पर्क विच्छेद छ, अहिलेसम्म बत्ती पनि छैन यतापट्टि भएर। सबै 2 वडाको सन्दर्भमा चाहिँ मलाई त्यति जानकारी नै हुन सकिरहेको छैन। यति मान्छे जस्तै 1 वडाको चाहिँ विस्थापित, भूकम्पदेखि विस्थापित भएर खोला बगरमा ट्रेन हालेर बसिरहनु भएको थियो, अस्थायी टहरा बनाएर त्यहाँ उहाँहरूको सबै नष्ट भयो, त्यहाँ कतिजना बित्नुभयो यकिन आउन सकेको छैन। अब यतापट्टि उत्तर गयाको दुई नम्बर वडाबाट चाहिँ अहिलेसम्म 46 चाहिँ मान्छे बेपत्ता भएको छ र यकिन भएको भनेको अहिले चाहिँ 4 मान्छेको चाहिँ दाह संस्कार गरेर विधि अनुसार क्रिया पनि थालिसक्नुभयो। अरू बेपत्ताकै सूचीमा हुनुहुन्छ जम्मा 46 दुई नम्बर वडाबाट बेपत्ता हुनुभएको छ, 28 तिन नम्बरबाट बेपत्ता हुनुभएको छ। अब एक नम्बरको चाहिँ यकिन गर्न सकेको छैन र 4 र 5 सञ्चारको कारणले अनि हाम्रो चाहिँ त्यो पारी गएर चाहिँ अनुगमन गर्न सकिएको छैन र पारीबाट यता आएर अनुगमन गर्न नसकेकोले पालिकाभरिको समग्र रिपोर्ट चाहिँ अहिले दिन सक्ने अवस्था छैन।
0: हजुर सुवेदी सर, अब यहाँले चाहिँ भौगोलिक विकटताको कारणले गर्दाखेरि अझै पनि धेरै चुनौती नै बाँकी रहेको अवस्था दर्शाउँदै हुनुहुन्छ। हामी मार्फत हामी सम्बन्धित पक्षको पनि ध्यान आकर्षण गर्ने कोसिस गर्छौँ। तपाईँहरूको यति बेलाको आवश्यकता के हो र तपाईँहरूलाई कस्तो ढङ्गको व्यवस्थापन र समन्वयको खाँचो छ त्यो कुरा भन्नुहोस् त।
7: अब पहिलो कुरो त समन्वय सम्पर्क गर्नमै बत्तीको अभाव भएले सञ्चारको माध्यमहरू जम्मै छिन्न भिन्न भएको छ। बत्ती नभएको आज जुन दिनदेखि हो त्यतिसम्म बेलासम्म कुनै नेटवर्किङ चल्न सकेको छैन। यो चाहिँ सामान्य एउटा सोलर बत्तीका कारण एकछिन आदि 10-15 फोन चल्छ अनि फेरि अफ भइहाल्छ। राति काहीँ सम्पर्क गर्न सकिँदैन, आफन्तहरूसँग सम्पर्क गर्न सकेको छैन। यहाँ रात केही सामग्रीहरू जिल्ला विपद व्यवस्थापन समितिबाट आएर तत्काल हामीले त्यसलाई चाहिँ होल्डिङ सेन्टरहरू बनाएर राखेर हामीले केही सहयोग गर्दैछौँ। हाम्रो क्षमताले भएसम्म अब गर्न सक्ने अवस्था भनेको अन्तिम भइसक्यो। गाउँमा घरमा कसैको पनि यहाँ ठुला बजार व्यवसाय भएको ठाउँ होइन, किनेर पैसा हुनेले किनेर खान सक्ने अवस्था छैन र यहाँबाट बजार सहरी पहुँच अथवा मार्केटसम्म जाने पहुँच मार्ग कतै पनि छैन। हामी चाहिँ एउटा रिमोट एरियामा रेस्टिगेटमा परेर बसिरहेको छौँ।
1: हजुर प्रवक्ताज्यू, जस्तो अब यहाँले भन्नुभयो जस्तै बिजुली सञ्चार विच्छेद भएको छ, बाढीले पुल पुलेसाहरू भत्किएका छन्, गाउँ बस्तीहरू जोडिने त्यो सम्भावना अत्यन्तै कम भएको छ, के हो अवस्था भनेर बुझ्नलाई पनि स्थिति कठिन भएको यहाँले उल्लेख गरिरहनु हुँदाखेरि जो खाद्यान्नका कुराहरू पनि यहाँले उठाउनु भएको छ, त्यो खाद्यान्नको जो गर्ने अवस्था चाहिँ के छ, के गरिराखेको छ पालिकाको प्रयास चाहिँ के छ?
7: अनि अब पालिकाको प्रयासले अब हामीले सक्ने जति गरेका छौँ। सम्पर्कमा आउन सक्नुहुने साथीहरूले केही दान दिनुभएको छ। अहिलेसम्म चाहिँ 100 बोरा चामल केही खाद्यान्न आएर हामीले होल्डिङ सेन्टरलाई अनि त्यो जो जो मान्छे चाहिँ विपदमा पर्नु भएको छ पहिलो प्राथमिकता त्यहाँ दिएका छौँ। अर्को समस्या भनेको बिरामीको चाप अत्याधिक बढेको छ। एक नम्बर र दुई नम्बर एउटै वडाले हेर्नु पर्छ, एउटा हेल्पपोस्ट बगाएर लग्यो, त्यहाँको प्रहरी चौकी नै बगायो, एउटा हेल्पपोस्टबाट चाहिँ हामीले सेवा दिइरहँदाखेरि यहाँ हामीसँग चाहिँ औषधिको अभाव भइरहेछ, जनशक्तिको अभाव छ, सबैतिर होल्डिङ सेन्टर नै हेर्नुपर्ने, अब स्वास्थ्य कर्मीको जनशक्तिको अत्यन्तै अभाव छ र तत्काल अब जिल्लासँग नि हामीले समन्वय गरिरहेछौँ। अब जिल्लैभरि यस्तो अवस्था चाहिँ परिरहेको यो खोलाको किनारमा चाहिँ जुन कामका सिलसिलामा आउने जिल्लैभरिका मान्छे कुनै पनि रसुवा जिल्लाकै मान्छे विपदमा नपरेका कोही पनि हुनुहुन्न। भौतिक क्षति चाहिँ गोसाइकुण्डदेखि गाउँपालिकादेखि आमा छरिङ्गो र उत्तर गयालाई परे पनि मानवीय क्षति चाहिँ सबैवटाको परेको छ र बाहिर जिल्लाको र विदेशी नागरिक समेत अब हाइड्रो पावरको कारणले कामका रूपमा आउनुभएका इन्जिनियरहरू यी सबै पर्नुभएको छ। समस्या यस्तो छ यहाँको।
1: हजुर
0: हजुर हुन्छ सुवेदीजी, तपाईँ यो कार्यव्यस्तताको अवस्थामा हुनुहुन्छ, यहाँहरूले धेरै विपदका बीच पनि उद्धार प्रयास र व्यवस्थापनको लागि हर समय हर पल जुट्नुपर्ने अवस्था छ। हामी मार्फत हुने एउटा सञ्चारको सेतुको काम हामी गर्छौँ र सम्बन्धित क्षेत्रमा रसुवामा अझै पनि विकटताको कारणले गर्दाखेरि उद्धारको राहतको अथवा समग्र व्यवस्थापनको विषयमा आवश्यकता छ भन्ने सन्दर्भ यहाँ मार्फत हामी सम्बन्धित क्षेत्रको पनि ध्यान आकृष्ट गर्छौँ। सँगै यो बिचमा फेरि अर्को यस्तै रसुवाको विकटै भूगोल अवस्था
1: क्षेत्रको गाउँपालिका गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। त्यहाँको अवस्था के छ विमल बुझौँ।
0: हजुर सुरेश सर, गोसाई कुण्डको अवस्था के छ, पछिल्लो तपाईँहरूले चाहिँ व्यवस्थापनको विषयमा झेल्दै गरेका समस्याहरू अथवा त्यहाँको आवश्यकता, व्यवस्थापनका प्रगतिहरू संक्षेपमा सुरुमा जानकारी गराउनुहोस् न।
8: धन्यवाद सर। म यो घटना चाहिँ बिन्ती 2023 भाद्र 10 गते बिहान करिब 9 बजेतिर भोटेपछि चिनको नाका हुँदै अब भोटेपछि नदीमा आएको ठुलो अहिलेसम्मको नेपालको सबभन्दा ठुलो बाढी भन्नुपर्छ। त्यसले हाम्रो गाउँपालिकाको अधिकांश एक र एक टिमुरेको दुई र हाम्रो वडा नम्बर 5 स्याप्रुबेसी अधिकांश घरहरू धेरै क्षति भएको छ। त्यहाँ ठुलो भन्दानको क्षति भएको छ। अहिलेसम्मको विवरण हामीलाई प्राप्त विवरण अनुसार अहिलेसम्म हाम्रो पालिकाको उपाध्यक्ष सहित 7 जनप्रतिनिधि अनि हाम्रो स्वास्थ्यतर्फ 5 अनि शिक्षातर्फ 7 र पालिकामा कार्यरत 6 गरी 28 हाम्रो बेपत्ता भइरहनु भएको छ। त्यसै गरी हाम्रो अब स्थानीयहरू पनि हामीले सामान्य रूपमा रेकर्ड प्रारम्भिक रेकर्डहरू तयार गरिरहेका छौँ। यसमा चाहिँ वडा नम्बर 1 को हाम्रो वासीहरूमा 111 स्थानीय वासीहरू हराइरहनु भएको छ। त्यसै गरी 2 को चाहिँ 212 3 को चाहिँ 17 4 चाहिँ अहिलेसम्म कोही पनि बेपत्ता नहुनु भएको जानकारी प्राप्त भएको छ। त्यसै गरी 5 चाहिँ 140 र 106 चाहिँ 47। यसरी हाम्रो अहिलेसम्मको स्थानीय बासिन्दाहरू यति हराइराख्नु भएको छ, बेपत्ता भइराख्नु भएको छ। यो बाहेक चाहिँ हाम्रो अब स्वदेशी विदेशी नागरिकहरू कति हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँ अनुमान गरेर साध्य छैन। त्यो हाम्रो स्यापुरुवेसीबाट उता लसगढी नाका हुँदै तिब्बत हुँदै यता हाम्रो आउने पर्यटकहरू जुन चाहिँ कैलाश पर्वततिर हाम्रो जानुहुन्छ, यता मानसर सरोवरतिर जानुहुन्छ, उहाँहरू पनि धेरै नै त्यो बेला आइराख्नु भएको भन्ने हल्ला खबर छ। त्यो अनुसार चाहिँ त्यहाँ 1000 बढी व्यक्तिहरू मिसिङ भइरहेको भन्ने हामीले जानकारी प्राप्त भएको छ। त्यही अनुसार हामीले अब हाम्रो त्यहाँ पनि अब डिब्बे हाम्रो ट्रकहरू त्यसमा अब बसहरू पनि धेरै मात्रामा क्षति भएको छ। अहिलेसम्मको हाम्रो पालिकाको भवन पुरै क्षति भएको छ। त्यहाँको हाम्रो स्वास्थ्य चौकीहरू 2 टिमुरेको एउटा हाम्रो च्याप्रुबसीको एउटा गरी 2 क्षति भएको छ। जस्तै विद्यालय हाम्रो टिमुरेको विद्यालय क्षति भएको छ। त्यो लाग वडाकाले 2 वडाकाले टिमुरेको र वडा 5 च्याप्रुबसीको वडाकाले हाम्रो क्षति पुरा सबै बगाएर लगेको छ। त्यो बाहेक हाम्रो सबै टिमुरेको 2 र च्याप्रुबसीको 5 बजारको एउटा बस्ती एउटा घर पनि त्यहाँ देखिएको छैन, सबै बगर भएको अवस्था छ।
0: हुन्छ, हामी यहाँसँग फेरि पनि हाम्रो प्रसारणको अर्को समयमा सम्पर्कमा आएर त्यहाँको तपाईँहरूको चाहिने उद्धारको प्रयास अवस्थाको विषयको बारेमा फेरि पनि सम्पर्कमा आउनेछौँ, टेलिफोन सम्पर्कमा फेरि पनि आउन आग्रह गर्छौँ। हामी अहिलेको लागि धन्यवाद भन्छौँ। भानुजी जस्तो सुरेश भट्टराई गोसाईकुण्ड
1: गाउँपालिका प्रमुख प्रशासक अधिकृत
0: हुनुहुन्छ, उहाँको कुरा सुन्दाखेरि त्यहाँको अवस्था अत्यन्त भयपूर्ण छ, कति मान्छे हराए भन्ने खालको अनुमान अझै एकिन भइसकेको छैन। धेरै उहाँले विदेशी नागरिकहरू पनि मिसिङ भइरहेको अथवा गोसाईकुण्ड भन्ने बित्तिकै आफैमा त्यो धार्मिक पर्यटनको अत्यन्त प्रचुर सम्भावना भएको क्षेत्र र सँगै रक्षाबन्धन अथवा जनै पूर्णिमाको मेला भएर जाने नेपाली संस्कार संस्कृति छ। त्यो कारणले गर्दाखेरि पनि धेरै काठमाडौँभन्दा त्यो क्षेत्रभन्दा बाहिर सबै देशबाट नै
1: तीर्थयात्रा
0: यही बिचमा फेरि अर्को एउटा सामग्री स्वरूप हामी अर्को सन्दर्भ सम्बन्धी सामग्री जोडौँ। बासु आचार्य हुनुहुन्छ, मनोविद हुनुहुन्छ, हाम्रा सहकर्मी रमेश भट्ट, जसले यो समयमा स्रष्टा र सिर्जना भनेर नियमित हिसाबले साप्ताहिक कार्यक्रम सञ्चालनमा आउने गर्नुहुन्थ्यो, आज हामीसँगै स्टुडियोभन्दा बाहिर हुनुहुन्छ। उहाँले केही बेर अगाडि बासु आचार्य मनोविदहरूका कुरा सुन्ने आवश्यकता पनि हो यो बेलामा। कतिपय होल्डिङ सेन्टर भन्छौँ हामी, पुनर्स्थापना केन्द्रमा बसेका नागरिकहरूको लागि एउटा मनोपरामर्शको आवश्यकता छ।
1: त्यसै सिलसिलामा मनोविद वासु आचार्यसँग सहकर्मी रमेश भट्टले गर्नुभएको कुराकानी अब एकैछिन हामी श्रोताहरूको लागि राख्छौँ।
9: वासु सर नमस्कार।
10: नमस्कार हजुर।
9: अहिले कता हुनुहुन्छ ठ्याक्कै?
10: हामी रसुवामा छौँ सर।
9: अहिले बाढी प्रभावित क्षेत्रमा उद्धारको क्रममा तपाईँ हुनुहुन्छ प्रत्यक्ष रूपमा, कस्ता मानसिक तथा भावनात्मक समस्याहरू देखिरहनु भएको छ?
10: अहिले त व्यक्तिहरू अब यो अकल्पनीय घटना परिघटना दुर्घटना यो कहिले नदेखेको नसुनेको नभएको कहिले पनि कहीँ पनि नपढेको विषय अचानक आफ्नो जिन्दगीमा प्रत्यक्ष रूपमा प्रभाव पर्यो र त्यो प्रभाव अकल्पनीय पर्यो। त्यही भएर यतिखेर हुने भनेको स्ट्रेस एक्युट स्ट्रेस भन्छ, तीव्र तनावै हो। यो तनावको स्टेजमा जुन विभिन्न राहत छन् है भौतिक रूपका राहतहरू छन् त्यही क्रममा हामीले साइकोलोजिकल सपोर्ट साइकोलोजिकल फर्स्ट एड प्लस अनस्टेबल इमोसनहरूलाई सपोर्ट गर्ने उद्देश्यले हामी रसु आएका छौँ। यसमा चाहिँ हुने भनेको चाहिँ अलिअलि डर चिन्ता केही दिगदारी केही एकदम इमोसन फ्लक्चुएट हुने अवस्था भावना उतार चढाव क्या एकदमै डर लाग्ने एकदमै पछुतो हुने एकदमै कतिपय हकमा अत्याधिक रिस उठ्ने कतिपय हकमा केही फिलिङ चाहिँ नआउने क्या म के सोचौँ के बुझौँ कसलाई के भनौँ मैले भन्ने स्थितिहरू केही केहीमा देखिन्छ। बिस्तारै हट्दै चाहिँ जान्छ धेरैमा तर कसै कसैमा चाहिँ बाँकी बस्छ। कसै कसैमा बाँकी बसेपछि उसलाई विशेष प्रकारको अरू अरू काउन्सिलिङहरू अरू सपोर्टहरू अरू मेडिसिन सपोर्टहरू पाइ जरुरी हुनसक्छ। त्यसको लागि चाहिँ हामीले असेसमेन्टहरू गर्ने त्यसको लेखाजोखाहरू गर्ने साइकोलोजिकल असेसमेन्टहरू गरेर अनि सम्बन्धित ठाउँमा लिङ्क गर्दिन हामी ट्राई गर्दैछौँ सर।
9: यस्तो विपदको बेला बालबालिका र ज्येष्ठ नागरिकहरूमा कस्तो मनोवैज्ञानिक असर पर्न सक्छ? उनीहरूलाई परिवार र उद्धार कर्मीले कसरी सहयोग गर्ने?
10: उद्धार कर्मीले त अहिले सबैभन्दा पहिलो स्टेप भनेकै सुरक्षामा राखिदिने सुरक्षित ठाउँमा राखिदिने बेसिक निडहरू पुरा गरिदिने त्यसपछि अब आवश्यकता पर्यो र उहाँहरूले पनि चाहनुभयो भने लिङ्क गरिदिने त्यो लिङ्क चाहिँ अलिक काउन्सिलरसँगको लिङ्क त्यसमा पनि त्यसै गरी उहाँहरूको कुरा सुनिदिने उहाँहरूका कुरा उहाँहरूका फिलिङ्सहरू उहाँको त्यो फिनोमिनान भन्छ क्या त्यो एक्सपिरियन्सहरू लिभ्ड एक्सपिरियन्सहरू भोगाईको अनुभूतिहरू सुनिदिने त्यो सुनिसकेपछि कमसेकम भेन्टिलेसन हुन्छ अलिकति रिलिफ हुन्छ अनि त्यस्तै पऱ्यो अलि उहाँहरूलाई अरू सिम्टमहरू देखियो कग्नेटिभ सिम्टम देखियो भने हुन्छ नि यो सोच सम्बन्धी लक्षणहरू आयो नेगेटिभ सोच्ने फ्रिजको स्थिति होइन पुरै ब्ल्याङ्क हुन्छ क्या अब के होला म के गर्ने होला म कसरी अगाडि बढ्ने होला मेरो त सर्वस्व गएको छ मेरो प्रायःको आफन्तहरू हुनुहुन्न प्रायःको होइन घर छैन अब के होला भन्ने केसमा चाहिँ अहिले चाहिँ आजको मात्रै आवश्यकता पुरा गरौँ भोलिको कहिले अहिले कम मतलब गर्नुपर्छ भोलि जे जे होला मिलाउँला अहिले मिल्नुपर्ने भनेको अहिले प्रेजेन्ट लाइफ हो भनेर बिस्तारै उहाँहरूलाई कन्भिन्स गर्दै उहाँहरूलाई अलिकति स्वीकार्न लगाउँदै सहन सिकाउँदै अगाडि बढ्दैछु सर।
9: अहिले प्रभावित क्षेत्रमा मानिसहरूमा एक अर्कोमा सहयोग गर्न सकिने सरल उपायहरू के हुन सक्छन्?
10: सबैभन्दा महत्त्वपूर्ण अहिलेको कुरा नै हेल्प हो सपोर्ट हो अझ प्रोफेसनल हेल्प हो यो भइराखेको छ अहिले स्थानीय स्तर एकदमै जोडतोले लागेको छ। काठमाडौँबाट धेरैभन्दा धेरै विज्ञहरू विद्वानहरू रेस्क्यु टिमहरू काउन्सिलर टिमहरू आइराख्नु भएको छ अरू अरू सेना प्रहरीले पनि भूमिका खेलेको छ स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका भएको छ सबैले एकदमै अहिलेले अहिलेलाई चाहिँ अनलाइनतिरबाट त्यो नेगेटिभ न्युज नआइदिएदेखि यहाँको सबै कुराहरू चाहिँ हुँदैछ सम्भव हुँदैछ। आजको यो दुईवटा रेस्क्यु गरेर जीवित उद्धार गरिसकेपछि हौसला बढेर यहाँ उदुम भएको छ सर त्यही भएर सबैलाई पोजिटिभ न्युज गर्नु चाहिँ अहिलेको प्रमुख आवश्यकता हो।
9: जस्तो अहिले तत्काल चाहिँ बाढी सकिएको छ भनौँ मनमा डर निन्द्रा नलाग्ने बार बार घटनाहरू सम्झिरहने जस्ता समस्या हुन सक्छन् यस्तो अवस्थामा कसरी परामर्श लिनुपर्छ के गर्दा राम्रो हुन्छ?
10: त्यसै कारणले त काउन्सिलरहरू फर्स्ट एडमा लाग्ने साथीहरू सबैजनाले उहाँलाई प्रत्यक्ष रूपमा उहाँसँग बसिदिनुपर्छ उहाँका कुरा सुनिदिनुपर्छ उहाँलाई आवश्यक परेको बेलामा अरू थप इन्टरभेन्सनहरू ट्रिटमेन्टहरू गरिदिनुपर्छ। त्यो त्यसैको लागि चाहिँ अब त्यो जुन प्रभावित क्षेत्रमा हाम्रो एनजिओ आइएनहरू आउनुभएको छ स्वास्थ्य सेवा विभागको टिमहरू आएको छ हामी पनि अहिले शिक्षा हाम्रो खेलकुद तथा खेलकुद मन्त्रालयबाट हामी आयौँ यो मनोविश्लेषण केन्द्रको तर्फबाट हामी धेरै छौँ यहाँ र अनि अर्को कुरा के हो भने यतिखेर चाहिँ आवश्यकता परेको भनेकै उहाँको भावनाहरूमा काम गरिदिने उहाँका सोचहरूमा काम गरिदिने उहाँको व्यवहारहरूमा काम गरिदिने विज्ञको आवश्यकता छ सर।
9: उद्धारपछि प्रभावित समुदायलाई सामान्य जीवन फर्काउन सरकार स्थानीय समुदाय परिवारमा चाहिँ कस्तो मनोपरामर्श दिनुपर्छ सन्देश सर?
10: अहिले अब पाँच सात दिन दस बाह्र दिनपछि सुरु हुने भनेको यो केही केहीलाई सबैलाई हुँदै होइन एकदम केही केहीलाई चाहिँ पिटिएसडी हुन्छ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर हुन्छ त्यसको अब अवस्थामा चाहिँ एकदम नाइटमेयरहरू बढ्याउने, सपनामा एकदम असहजता हुने फ्ल्यासब्याकहरू क्या, अहिले यहाँ बस्दा पनि तिनै दृश्यहरूको झझलकोहरू ती दृश्यहरू चाहिँ झ्याप झ्याप दिमागमा आउने हुनसक्छ, कसैलाई मुड डाउन हुनसक्छ, डिप्रेस हुनसक्छन्, कसैको कोही कोहीको हकमा चाहिँ सोमाटो फर्महरू हुनसक्ने सम्भावना हुन्छ, कसै कसैले अल्कोहलहरूतिर फेरि नम्बर सहारा नै हेरिरहेको छ किनभने म सकिनँ, मैले यो स्वीकार्नै सकिनँ भनिन्छ, कसैलाई ब्लेम आफूले आफूलाई ब्लेम लाउने हुन्छ, कोही चाहिँ गिल्ट हुन्छ कि मैले किन मेरो मान्छे बचाउन सकिनँ, मै अपराधी हुन, गिल्ट फिल हुनसक्छ, यी सबैबाट उसले आफूले आफूलाई जोगाएर अगाडि लाउनुपर्छ, किनभने अबको बेला भनेको यो पिटिएसडी डिल गर्ने बेला हो भनेर बुझ्नुपर्छ।
9: अर्को समस्या अहिले चाहिँ के छ भने हराइरहेका मानिस र सम्पर्कमा आएका छैनन्, उहाँहरूको परिवारमा चाहिँ बेचैनी र मानसिक तनाव चाहिँ एकदमै बढिरहेको छ, योलाई चाहिँ न्यून गर्न या योबाट छुटकरा लिनको लागि के गर्नु पर्ला?
10: धेरैजनाले चाहिँ आफूले स्वीकार्न सिकेको यहाँ मैले पाएँ कि मैले स्विकार्नुपर्छ, कतिले भावीको खेला भनेर स्विकार्नु भएको छ, कसैले मेरो म यस्तै रहेछु भनेर स्विकार्नु भएको छ, कसैले बाढी हो यो यो यो चाहिँ अभिज्ञात ट्रमा हो, यो ट्रमामा यस्तै हुन्छ भनेर स्विकार्नु भएको छ, कसै कसैले विपत्त हो यो विपत्तिमा यस्तै हुन्छ भनेर स्विकार्नु भएको छ भने, कसै कसैले चाहिँ होइन मेरो बच्चा आउँछ फर्केर, मेरो बुवा आउनुहुन्छ भनेर आशमा बस्नुभएको छ, कतिले चाहिँ ठिक छ मैले जे हुन्छ म मेरो भोलिको जस्तो कन्डिसन छ त्यो म एक्सेप्ट गर्छु भनेको छ, मिक्स इमोसनहरू छ यो जुन हराएकाहरूको हकमा, त्यस कारण उहाँहरूलाई पनि धाडस दिने, धैर्य धारण गर्न सिकाउने बिस्तारै बिस्तारै अब लामो समयसम्म नै भएन, त्यस कारण त लामो समयको अभ्यास गर्नुपर्छ सरकारले, अब यहाँ लामो बस्नुपर्छ यहाँ मेन्टल हेल्थ सब प्रोफेसनलहरू लामो समयसम्म यहाँ अब लगभग 6 महिना 1 वर्ष 2 वर्षसम्मको यहाँ सेल्टरै राखेर बस्नुपर्ने प्लानहरू पनि लिएर आउनुपर्छ भन्न चाहन्छु सर।
9: हुन्छ, आफ्नो अमूल्य समय रेडियो नेपाललाई दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु सर।
10: धेरै धेरै धन्यवाद हजुर।
0: बासु आचार्य मनोविद हुनुहुन्छ, हाम्रा सहकर्मी रमेश भट्टसँग कुरा गर्दै, विशेष गरी यो विपदले जोगिएका कतिपय मान्छेहरू नागरिकहरू होल्डिङ सेन्टर अथवा पुनर्स्थापना केन्द्र स्थापना गरेर त्यहाँ बसोबासको व्यवस्था मिलाइएको छ र त्यहाँ बस्दै गर्दा अहिले विपदबाट बाहिर आइसके पछाडि त्यो घटनालाई सम्झिएर उहाँहरूमा पर्ने मनोविज्ञान अथवा मनोवैज्ञानिक असरको विषयलाई यस्तै खालका विज्ञहरू मार्फत परामर्श आवश्यक छ। उहाँ बासु आचार्यजी नेपालका एकजना चर्चित मनोविद पनि हुनुहुन्छ, उहाँ रसुवा नै पुग्नु भएको छ, नुवाकोट नै पुग्नु भएको छ र त्यहाँ हामीले सरकारले विशेष गरी यो परामर्श सम्बन्धी ज्ञान भएका मान्छेहरूको व्यवस्थापन गरेर प्रत्येक पुनर्स्थापना केन्द्रहरूमा यी खालका जनशक्तिको परिचालन गर्नुपर्छ भन्ने सन्दर्भ दर्शाउँदै हुनुहुन्छ थियो। भानुजी, अब हामी लगभग यो समयको यो प्रसारणको क्रमबाट एकछिन बाहिरिनुपर्ने बेला भएको छ, 1 बजेको समाचार, त्यस पछाडि पनि हामी अरू सन्दर्भ सामग्रीहरूसहित जोडिन्छौँ, अब हामी बाहिरिने बेला भयो।
1: एकदमै हामी करिब करिब 1 घन्टाको यो समयावधिमा यहाँसँग प्रत्यक्ष रूपमा जोडिएर भोटेकोसी बाढी पछिको जुन विपत्तिले निम्त्याएको जस्ता परिणामहरू छन्, दुःखद परिणामहरू छन्, क्षतिहरू छ, त्यसको राहत उद्धार र पुनर्स्थापनाका कामहरू तीव्र गतिमा भइराखेका छन्, त्यसको पछिल्लो अवस्था के छ भनेर यी विभिन्न कोणबाट हामीले यो प्रत्यक्ष प्रसारणमा विभिन्न विचारहरू यहाँसम्म राख्ने हामीले प्रयास गऱ्यौँ। र विमल, आज हिन्दू धर्मावलम्बीहरूको एउटा महत्त्वपूर्ण पर्व श्री कृष्ण जन्माष्टमी पर्व पनि हो, खास गरी यस पर्वको अवसरमा पनि खास गरी यो अन्याय अत्याचार राक्षसी प्रवृत्तिहरू विपद हरूबाट भगवान् श्री कृष्णले समग्र मानव समुदायको रक्षा गर्ने हेतुले भगवान् विष्णुको 8 अवतारको रूपमा जन्म लिनुभएको भनेर जुन हामीले विश्वास लिन्छौँ, हामी कामना गरौँ यो विपत्तिको सामना गर्ने सामर्थ्य भगवान् श्री कृष्णले प्रदान गर्नुहोस्, सबै घाइतेहरूको उद्धार हुन सकोस्, रक्षा हुन, जीवन रक्षा हुन सकोस् र ज जसले जे जस्तो प्रयास गरिराख्नु भएको छ उहाँको प्रयासमा थप अगाडि बढ्ने प्रयत्नमा बल मिलोस्, हामी यो श्रीकृष्ण जन्माष्टमी पर्वको यस अवसरमा पनि यो कामना गर्दै आजको यो विशेष प्रसारणबाट हामी बिदा माग्ने तर्खरमा छौँ। उद्धव सिंह च्वाँगडी, अर्जुन श्रेष्ठ, रमेश भट्ट, रुक्मिणी पोखरेलले हामीलाई यो संयोजनमा विशेष भूमिकामा रहेर साथ दिनुभयो, त्यस्तै प्रविधि संयोजनतर्फ देवकी भण्डारी, पराग पोखरेल र लक्ष्मण विष्टले पनि सघाउनु भयो र हामीसँगैको यो विशेष प्रसारणमा जोडिनुहुने, संयोजन गर्नुहुने रेडियो नेपालका उपनिर्देशक, रेडियो नेपाल अनलाइनका सम्पादक प्रमोद दाहालज्यू पनि हाम्रो यो विशेष प्रसारणमा रहेर हाम्रो यो मार्गदर्शन गर्नुभयो, यो समाचार संयोजनमा सहयोग गर्नुभयो, उहाँहरू सबैलाई हामी हार्दिक आभार धन्यवाद भन्दै रेडियो नेपालको यो विशेष प्रसारण सुनिदिनु भएकोमा समस्त आदरणीय श्रोताहरूलाई पनि धन्यवाद भन्दै हामी अर्को विशेष प्रसारणसम्मको लागि विमल गेमाली र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार
0: नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवितै उद्धार गरिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र कबीर महर्जनको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकोले उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएकालाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बावजुद उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका मौसमविद विनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भूभागमा आज दिउँसो धेरै पानी पर्ने सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 1280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 185 जना, धादिङमा 60 जना, चितवनमा 359 जना, गोर्खामा 72 जना, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 जना र भारतमा भेटिएको 18 गरी 1280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ, जसमध्ये 1 जनाको टिचिङ अस्पतालमा र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। भोटेकोशी बाढीबाट प्रभावित मध्ये हालसम्म 5384 जनाको उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना अहिले उपचाररत छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोनमा प्रधानमन्त्री शाहले यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरूले देखाउनु भएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपदमा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खास गरी अस्ट्रेलियाले विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा उहाँले आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता हुनुभएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको बताउनुभयो। संवादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चिन्ता र चासो व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चार माध्यम तथा पत्रकारलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन सेन हुवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रुपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट हुवाङप्रति धन्यवाद व्यक्त गर्दै सो सहयोग रसुवा भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्त्वपूर्ण हुने बताउनुभयो। बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सो सहयोग रकम प्रदान गरिएको बङ्गलादेश सरकारले बताएको छ। भोटेकोशी बाढी विपदका लागि छिमेकी राष्ट्र भारतबाट 6 र 7 चरणको राहत सामग्री नेपाल आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। सोही अनुसार हिजो राति 6 र 7 चरणका राहत सामग्री सहितका उडान काठमाडौँ आइपुगेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। कास्कीको पोखरा स्थित फेवातालमा आज बिहान कार खस्दा 2 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। लेक साइडतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको सो कार चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीबाट तल खसेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने क्रम आज बिहानदेखि सुरु गरिएको छ। 2 रुख र बाँस काट्ने, झाडी फाड्ने र ग्याबिन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्साभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। छेउको भागबाट 7 पर ट्र्याक खोल्न लागि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार एक सातादेखि 10 ट्र्याक खोल्ने काम सकिनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान युग, कर्मयुग र भक्तियुगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। यसै गरी सुदूरपश्चिममा धुमधामका साथ मनाइने गौरा पर्वको आज मुख्य दिन परेको छ। गौरा पर्वको महत्त्वपूर्ण दिन दुर्वाष्टमी अर्थात् अठिवाली आज बैतडीसहित सुदूरपश्चिमका विभिन्न भागहरूमा धुमधामका साथ मनाइन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरुद्ध थप कारवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीति परिवर्तन गरेको बताउनु भएको छ। उहाँले अमेरिका विरुद्ध इरानको जवाफ धेरै कडा हुने चेतावनी समेत दिनुभएको छ। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: हस्, धन्यवाद।
5: अकबरे खुर्सानी फल्छ तर फल नपाक्दै सबै कुहिएर झर्छ, भित्र हेर्दा किरा हुन्छ, उपचार के होला भनी तुम्बेबा पाँच थरबाट विनोद अधिकारीले जिज्ञासा राख्नु भएको छ।
6: अकबरी खुर्सानीको फलमा 2 किराहरू प्रमुख चाहिँ शत्रुजीव शत्रु किराहरू हुन्। त्यसमध्ये एउटा चाहिँ फल छेडेर खाने किरा हो भने अर्को चाहिँ फलमा झिङ्गाले औँसा किरा पारेर फललाई कुहाउने गर्छ। औँसा किराहरूले जब फललाई भित्र छेडेर खान्छ अथवा फल भित्रको भाग खान्छ औँसा किराले, तब चाहिँ फलहरू कुहिन्छ। अथवा फल छेड्ने किराले फल छेडिसकेपछि त्यसमा ढुसीजन्य रोगहरूले आक्रमण गरेर पनि फलहरू कुहिन सक्छ र यसको विशेष गरेर तपाईँले राम्रो तरिकाले यसलाई निरीक्षण गर्नुहोस्। कुन प्रकृतिको किराको आक्रमण छ, यदि त्यो फल छेड्ने किरा छ भनेपछि त्यसको व्यवस्थापनको लागि तपाईँले जति पनि फल छेडिएका फलहरू, खसेका फलहरू, माटोमा झरेका फलहरू छ, कुहिएका फलहरू छ, तिनीहरू सबैले जम्मा गरेर तपाईँले गाडिदिनुपर्छ। नत्र त्यत्तिकै फल छोड्दाखेरि तिनैबाट फेरि किराहरूको संक्रमण अझ धेरै बढ्न सक्छ। र फल जुन चाहिँ फलमा तपाईँको झिङ्गाले आक्रमण गरेर हुने उसमा पनि फलहरू खसेको हुन्छन्, त्यसलाई सर्वप्रथम खेतबारी अथवा चाहिँ खेतमा झरेका बारीमा झरेका फलहरू सबै जम्मा गरेर त्यो जम्मा गरिसकेको फललाई नष्ट गर्ने अथवा गहिरो खाडलमा चाहिँ गाडिदिनु चाहिँ सबैभन्दा राम्रो हुन्छ। त्यसपछि एकिन गरिसकेपछि तपाईँले विशेष गरेर ट्र्यापहरू राख्न सक्नुहुन्छ, जस्तो हेलिल्युरहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यदि चाहिँ फलको औँसा झिङ्गा किरा हो भनेपछि तपाईँले मिथाइल युजिनोल ल्युरहरू अथवा ब्याक्टोसेरा कम्पोजिट ल्युरहरू, क्यु ल्युरहरू प्रयोग गरेर त्यो कुन प्रकारको किरा हो त्यसको चाहिँ निगरानी गर्न सक्नुहुन्छ र किरा अनुसारले तपाईँले व्यवस्थापनका अभ्यासहरू गर्नुपर्ने हुन्छ। यसमा तपाईँले कति क्षेत्रफलमा लगाउनु भएको छ, यदि थोरै क्षेत्रफलमा छ भनेपछि जैविक घरायसी विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। यसमा चाहिँ तपाईँको भटिसिलियम लेकानी भनेर बजारमा पाइन्छ, जुन चाहिँ हामीले 5-10 ग्राम प्रति लिटर पानीमा राखेर रा। यो चाहिँ जैविक विषादी हो र बोटमा चाहिँ छर्न सक्छौँ। त्यसै गरेर हाम्रो वरिपरि पाइने तितेपाती, निम, रुदिलोहरू अनि सिस्नोहरू लगायत बकेनो, तितो, पिरो, टर्रो हुनेलाई गाईको पिसामा मिसाएर हामीले चाहिँ झोलमल बनाउन सक्छौँ र यसलाई पनि प्रयोग गर्दाखेरि, निमका पातहरू प्रयोग गर्दाखेरि यसले पनि निकै मात्रामा चाहिँ किराहरू व्यवस्थापन गर्न सहायता गर्छ। निममा आधारित वनस्पतिजन्य विषादीहरू ल्याएर 5 ml प्रति लिटर पानीमा राखेर बोट सबै भिज्ने गरेर छर्न सक्नुहुन्छ र यति गर्दा गर्दै पनि किराको प्रकोप अझ बढ्दै गएको छ। फल छेदन किराहरू छ भनेपछि बजारमा इमामेक्टिन बेन्जोइट पाइन्छ, तपाईँले 1 ml प्रति 2.5 liter पानीको दरले राखेर रा, बोट भिज्ने गरेर छर्दिनु चाहिँ राम्रो हुन्छ। त्यसै गरी अन्य फ्लुबेन्डामाइट, नुबालुरोन, त्यसै गरेर चाहिँ कोलोरा ट्रानिलिपोल लगायतका विषादीहरू चाहिँ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पञ्जीकरण गरिएको छ। यस बालीको लागि त्यहाँको सिफारिस मात्रा अनुसारले तपाईँले प्रयोग गर्नुहोस् र रासायनिक विषादीहरू प्रयोग गर्दाखेरि आफू पूर्ण रूपले सुरक्षित भएर प्रयोग गर्नुहोस् र प्रयोग गरिसकेपछि पर्खनु पर्ने दिन अवधिहरू पर्खनुहोस्।
5: गुल्मीबाट रञ्जित नेउपानेले गोलभेडामा टुटा धेरै लागेको छ, आइपिएम प्रविधिबाट नियन्त्रण कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
6: टमाटरमा इभन 80-100% यसको क्षति चाहिँ देखिन्छ र यो किरा सानै हामीले बेर्नाहरू नर्सरीदेखि नै लागेको हामीले देख्छौँ, जस्तो पातहरूमा यसले सुरुङ बनाएर चाहिँ पातको भित्री भागहरू खाने, त्यहाँ चाहिँ बिस्टाहरू पनि हुन्छ, कलिला मुन्टाहरू खाने, फलहरू छेडेर फलहरू खाने र फलहरूमा पछि चाहिँ हामीले ढुसीहरूको इन्फेक्सन भएको पनि पाउँछौँ। र यो किराको व्यवस्थापनको लागि सबभन्दा पहिले त हामीले सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ, जस्तो पुराना भएका जति पनि बोटहरू छन् हामीले पहिलो वर्षका ती सबै बोटहरू जलाउने, किराहरूको संख्या चाहिँ बढ्न नदिने र त्यसको आक्रमण भएका पातहरूलाई पनि हामीले अनुगमन गर्ने, अलिक धेरै किराहरू भएको पातहरू टिपेर जलाइदिने, नर्सरीबाट हामीले हेल्दी सिडलिङ अथवा चाहिँ एकदम स्वस्थ बेर्नाहरूको चाहिँ उत्पादन गर्ने, त्यसलाई अझ चाहिँ नर्सरी थोरै एरिया भएको हुनाले हामीले झुलहरू, नेटहरू, नर्सरी नेटहरू प्रयोग गर्न सक्छौँ र बेर्नाहरू हेर्दाखेरि पनि किराले आक्रमण गरेको बेर्नाहरू चाहिँ हामीले लैजानु हुँदैन। र एउटा कुरा चाहिँ हामीले मुख्य चाहिँ सरसफाइमा मुख्य ध्यान दिने र रोगी चाहिँ पातहरू, रोगी चाहिँ आगाहरू अथवा रोगी फलहरूलाई हामीले चाहिँ तुरुन्तै त्यसलाई चाहिँ नष्ट गरिदिने, ताकि त्यसबाट चाहिँ अरू चाहिँ जेनेरेसनहरू निस्किन नपाओस्। र दोस्रो कुरा चाहिँ यो सामूहिक रूपले तपाईँको वरिपरि रहेको कृषक समूह, समुदाय सबैले मिलेर चाहिँ यो सरसफाइका कामहरू गर्नुपर्ने हुन्छ। यसका अल्टरनेट होस्टहरू पनि छन्, ती त्यसको

0: होइन, लिउरहरू पाइन्छ, त्यो चाहिँ डेल्टा ट्र्याप अथवा ओटाटी ट्र्यापहरूमा राख्न सकिन्छ। मोनिटरिङ गर्नको लागि येल्लो स्टिकी ट्र्यापहरूको प्रयोग गर्न सकिन्छ, किराहरू कति छ भन्ने कुराहरू। त्यसै गरी अब यो किरा चाहिँ व्यवस्थापन गर्नलाई हामीले निममा आधारित विषादीहरू प्रयोग गर्न सक्छौँ। त्यसको अल्टरनेटमा बिटी कुष्ठाकी भन्ने चाहिँ हाम्रो रजिस्टर छ, पञ्जीकृत छ, त्यो प्रयोग गर्न बिटी विषादी प्रयोग गर्न सक्छौँ। र सरसफाइमा हामीले विशेष ध्यान दिने, र यस अलावा तपाईँको धेरै नै किराको क्षति छ अथवा किरा तपाईँको मुनाहरूमा प्रशस्त मात्रामा भेटिएको छ, तपाईँले यति गर्दा गर्दै पनि नियन्त्रण बाहिर छ, ठुलो क्षेत्रफल छ भनेपछि तपाईँले सुरक्षित रहेर हाम्रो नेपाल सरकारले पञ्जीकृत गरेको स्पिनोस्याड, क्लोराटानिलिपोल, स्पिनोटोराम जस्ता विषादीहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यसमा चाहिँ गर्दाखेरि 1 ml प्रति 3 liter पानीमा मिसाएर सबैतिर पर्ने गरेर छर्कने, र विषादी चाहिँ प्रयोग गर्दाखेरि एउटै विषादी लगातार प्रयोग गर्नु हुँदैन। यो किराले रेसिस्टेन्स चाहिँ डेभलप गर्न सक्छ, प्रतिरोधी क्षमता विकास गर्न सक्छ, र भोलि रसायनले नै काम नगर्ने अवस्था हुन सक्छ। त्यसकारण चाहिँ विषादी प्रयोग गर्दाखेरि एक विषादी पछाडि अर्को विषादी, अर्को विषादी पछाडि अर्को विषादी गरेर चाहिँ चक्र अप्नाएर चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ।
1: सुनिता कार्कीले तारकेश्वर काठमाडौँबाट लाही किराको कसरी व्यवस्थापन गर्ने भनी समस्या राख्नु भएको छ।
0: अब लाही भनेको धेरै बालीहरूमा आक्रमण गर्ने किरा हो। यसले चाहिँ पातको पछाडि बसेर मुनाहरूमा, कलिला भागहरूमा, फलहरूमा चुसेर झुप्पोमा बसेको हुन्छ, र तपाईँले थोरै क्षेत्रफलमा खेती गर्नुभएको छ, नियमित अनुगमन गर्नुहोस्, र त्यस्तो लाहीहरू भएको पातहरू, मुनाहरू हटाइदिने अथवा सामान्य चाहिँ पानीको फोहराहरू, हामीले सिँचाइ गर्दाखेरि पानी सहन सक्ने बिरुवाहरू छन् भने पानीको फोहराले पनि झार्न सकिन्छ, अथवा हामीले नजिकै तपाईँले गाईको गौतहरू पाउनुहुन्छ, तितेपाती, रुदिलो, असुरो, होइन, जुन चाहिँ तितो पिरो टर्रो किसिमका वनस्पतिहरू पाउनुहुन्छ, सिस्नोहरू पाउनुहुन्छ भने तिनलाई 20-25 दिनसम्म मसिनो टुक्रा बनाएर गाईको पिसाबमा राखेर त्यो झोलमल एक भागलाई 5 भाग पानीमा मिसाएर सरर बिरुवामा छर्नु पनि सक्नुहुन्छ। यसले पनि लाहीलाई धेरै मात्रामा चाहिँ नियन्त्रण गर्छ। अथवा बजारमा पाइने निमजन्य विषादीहरू ल्याएर लाहीको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँले जस्तो पेट्रोलियम ओइलहरू, जुन हर्टिकल्चर ओइलहरू, मिनरल ओइल्सहरू र सामान्य सरफहरू, होइन, साबुनहरूको झोल बनाएर त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। र लाही किरा चाहिँ अब व्यवस्थापनको लागि हामीले पञ्जीकृत विषादीहरू पनि छन्, तर चाहिँ मैले के भन्छु भने आफ्नो नियमित हिँडडुल गर्ने क्षेत्र कौशी खेती हो भनेपछि रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्नुहोस्, सकेसम्म जैविक उपायहरू अप्नाउनुहोस्, र लाही किराहरू कतिको छ त्यसको प्रकोप हेरिकन, होइन, हातैले पनि कति मिचेर पनि मार्न सकिन्छ, त्यो अभ्यासहरू गर्नुहोस् भन्छु। र अब यसको लागि तपाईँले खेती गरिएको क्षेत्रफल हो, घरदेखि टाढा छ, तपाईँहरू चाहिँ प्रवेश गर्नु पर्दैन, सुरक्षित रहेर रासायनिक विषादीहरू प्रयोग गर्न चाहनुहुन्छ भनेपछि हामी कहाँ पञ्जीकृत लाहीको लागि पञ्जीकृत अर्ग्यानोफोस्फेट समूहमा एसिफेट विषादी छ, त्यसै गरेर चाहिँ तपाईँको बुप्रोफेन्जिन भन्ने विषादी छ, फिप्रोनिल 5% SC विषादी छ, त्यसै गरेर फोलिका मिड भन्ने विषादी छ, इमिडा क्लोप्रिट भन्ने विषादीहरू छ, र यी विषादीहरू प्रयोग गर्दाखेरि एकपछि अर्को चाहिँ प्रयोग गर्नुहोस्, ताकि चाहिँ एउटै विषादी चाहिँ लगातार प्रयोग गर्नु हुँदैन। तर यी रासायनिक विषादी भएकोले सकेसम्म तपाईँले जैविक उपायहरू चाहिँ अप्नाउनुहोस्, र जैविक उपायबाट पनि कम गर्न सकिन्छ।
1: बेतकोट कञ्चनपुरबाट राधिका पाण्डेले मकैको गुबो खाने किरा लागेर मकै नष्ट गरिदियो, समाधान के होला भनी समस्या राख्नु भएको छ।
0: तपाईँले गुबो भनेर माथिल्लो सतहबाट पात खाइराखेको र त्यो चाहिँ अलिक ठुलो आकारको छ, त्यसमा चाहिँ टाउकोमा वाई सेप भएको र 4 थोप्ले पछाडि छ भनेपछि त्यो अमेरिकन फल आर्मी होम हो। र यो किरा अब मकैको तपाईँले खेती गरेको क्षेत्रफल अनुसारले पहिला चाहिँ राम्रो तरिकाले आफ्नो क्षेत्रफल निगरानी गर्नुहोस्, हेर्नुहोस् कति लागेको छ, कस्तो अवस्थामा छ। थोरै क्षेत्रफल छ भने त हातले टुप्पामा भएका किराहरू चाहिँ मिचेर अथवा चाहिँ तिनलाई मारेर पनि नष्ट गर्न सक्नुहुन्छ। तर तपाईँले धेरै क्षेत्रफलमा मकै खेती गर्नुभएको छ भनेपछि तपाईँले यो किरा व्यवस्थापन गर्नको लागि चाहिँ बजारमा पाइने पञ्जीकृत विषादीहरूको प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा आफू सुरक्षित रहेर चाहिँ प्रयोग गर्नुहोला। यसमा चाहिँ विशेष गरेर नेपाल सरकारले स्पाइनोटोराम भन्ने विषादी चाहिँ रजिस्टर गरेको छ। यो विषादी 1 ml प्रति 3 liter पानीमा मिसाएर त्यसपछि स्पिनोस्याड भन्ने पनि

0: छ। इमामेक्टिन बेन्जोइट 5% एसजीको विषारी छ, यसलाई पनि 1 ग्राम प्रति 2.5 लिटर पानीमा मिसाएर चाहिँ तपाईँले बोटको बुबु समेत भिज्ने गरेर राम्रो तरिकाले छरिदिनुहोस्। त्यस्तै गरेर स्पिनोस्याड भन्ने विषादी छ, स्पिनोस्याड र यी विषादीहरू चाहिँ एउटै विषादीलाई पटक पटक प्रयोग गर्ने होइन, एकपछि अर्को गरेर प्रयोग गर्नुहोस्। किनभने यो किरा चाहिँ छिट्टै नै विषादीसँग चाहिँ रेसिस्टेन्स डेभलप गर्छ र भोलि चाहिँ विषादीले कामै नगर्ने प्रतिरोधी हुन्छ। र विषादी गर्नुपर्ने अवस्था के कस्तो छ होइन, त्यसको बारेमा खेतमा चाहिँ आफूले पूर्ण रूपमा निगरानी गरेर किराहरूको अवस्था हेरेर किराको प्रकोप हेरेर मात्र प्रयोग गर्नुहोस्। कतिपय अवस्थामा सिड ट्रिटमेन्ट गर्ने पनि गर्न सकिन्छ र यो किरा चाहिँ धेरै लामो समयसम्म किराको प्रकोप चाहिँ रहँदैन। त्यस हिसाबले चाहिँ मकैमा चाहिँ व्यवस्थापन गर्नुहोस्।
1: धानमा भएको झार मार्न के गर्न पर्छ भने तुलसीपुर दाङबाट इन्द्र बहादुर केसीले जिज्ञासा राख्नुभयो।
0: तपाईँले रोपेको धान पनि अब गाँच पुरा आइसकेको हुनाले यति बेला चाहिँ झार मार्ने विषादी मैले सिफारिस गर्दिन र यो चाहिँ धान रोपेको 2-3 दिनमा हामीले पञ्जीकरण गरेको विषादी जस्तो पेट्रिला क्लोर 2 ml प्रति लिटर पानीमा मिसाएर हामीले चाहिँ धान रोपेको जुन हामीले धान सारिसकेपछि रोपाई गरिसकेपछि 2-3 दिनभित्र हामीले प्रयोग गर्न सक्छौँ। त्यसै गरी अर्को चाहिँ ब्युटा क्लोर भन्ने छ, यो पनि हामीले चाहिँ 2-3 दिन रोपाई पछाडि 2-3 दिनभित्र हामीले प्रयोग गरिसक्नुपर्ने हुन्छ। र अर्को विषादी भनेको हाम्रो चाहिँ बिस्प्यारिबिक सोडियम हो, यो बिस्प्यारिबिक सोडियम चाहिँ 10-15 दिन र धेरै ढिलोमा तपाईँले 17 दिनभित्र चाहिँ यसलाई चाहिँ प्रयोग गरिसक्नुपर्ने हुन्छ। र धानमा भएको झारलाई अब व्यवस्थापन गर्नको लागि चाहिँ तपाईँले गोडमेल नै सबभन्दा राम्रो र उत्तम उपाय हो र विशेष गरेर गोडमेल गर्दाखेरि झारहरूलाई तत्कालै खेतमा आफू पस्ने र चाहिँ देखिएको झारहरूलाई हातैले चाहिँ गोडमेल गर्नु चाहिँ यति बेलाको लागि चाहिँ राम्रो हुन्छ। विशेष गरेर 15-20 दिनमा पहिलो गोडाई गर्छौँ भनेपछि 30 दिनमा र 60 दिनभित्रमा हामीले चाहिँ तेस्रो गोडाई गर्छौँ र त्यसकारण अहिले तत्कालै विषादी चाहिँ छर्न चाहिँ उपयुक्त हुँदैन।
1: महोत्तरीबाट रामप्रसाद शाहले धानको पात टुप्पोदेखि पहेँलो हुन लाग्यो के भएर होला भनी जिज्ञासा राख्नु भएको छ।
0: कहिले काहीँ के हुन्छ भने धानको गुबोमा किराले खाएर गुबो चाहिँ मरेर पनि गाजहरूमा 1-2 डेड हर्ट पनि भन्छौँ हामीले, त्यसरी चाहिँ टुप्पाहरू होइन पहेँलो हुँदै सुक्दै जाने पनि हुन्छ। कतिपय अवस्थामा तपाईँले खाद्य तत्त्व जस्तो नाइट्रोजनको अथवा पोटासको अथवा जिङ्कको होइन खैरो खैरो हुने जिङ्कको कमीहरू माइक्रोन्युट्रिएन्टहरूको कमीको कारणले पनि धानको चाहिँ टुप्पाहरू चाहिँ पहेँलो हुने त्यो चाहिँ देखिन्छ। अब यसमा चाहिँ विशेष गरेर तपाईँले राम्रो तरिकाले आफ्नो खेतबारीको चाहिँ निगरानी राम्रो तरिकाले गर्नुहोस्। त्यहाँनिर किराहरूको उपस्थिति के कस्तो छ अथवा गुबो तान्दाखेरि बाहिर निस्किन्छ कि अथवा कतिपय पहेँलो तपाईँले टाढाबाट देख्दा पहेँलो देख्दाखेरि त्यहाँ चुसा किराहरूले पातहरू खाइ चाहिँ राखेको हुन सक्ने अथवा बिपिएच ब्राउन प्लान्ट ओपर भन्छौँ खैरो फड्के धानको खैरो फड्केले चुसेको कारणले पनि बिचमा चाहिँ गाजहरूमा चाहिँ पहेँलोपन देखिने र पछि सुक्ने पनि हुन्छ। राम्रो तरिकाले आफ्नो खेतबारीको निगरानी गर्नुहोस्, खेतको बिचमा गएर हेर्नुहोस् के कारणले हुन सक्छ र नजिकको सबभन्दा राम्रो नजिकको प्राविधिकहरूलाई यो रोगका नमुनाहरू जुन चाहिँ पहेँलो भएको छ त्यो बोटको चाहिँ नमुना नै लिएर प्राविधिकहरूलाई देखाउनुभयो भनेपछि उहाँहरूले चिन्न सक्नुहुन्छ। नत्र किनभने यसरी पहेँलो हुने कारणहरू थुप्रै कारणहरू हुन्छन्, अब त्यसमा रोग किरा तपाईँको सूक्ष्म खाद्य तत्त्वको कमीको कारणले पनि धानमा चाहिँ पहेँलो हुन्छ। त्यसकारण म एकपटक चाहिँ उहाँलाई नजिकैको प्राविधिकलाई नमुना नै लगेर देखाउनको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: महाराजको जय होस्।
1: काराध्यक्ष, देवकीको के खबर लिएर आयो?
0: महाराज, देवकीको सातौं गर्भ 5 महिनाको अवस्थामा तुएर गएकोले जाहेर गर्न हाजिर भएको छु। महाराजको जो आज्ञा।
1: के भन्यौ? 5 महिनाको गर्भ तुइयो रे? मेरो भावी काल पनि मेरो डरले बिचैमा भागेछ। काराध्यक्ष, खबरदार, मेरो खास मृत्युको कारण मेरो मुख्य काल अब 8 गर्भमा आउनेछ। अब त्यसको पालो हो, पहरा विशेष कडा गर्नु। त्यो कुनै हालतमा कतैबाट हुम्केर जान नपाओस्। कुनै कर्मचारी, कुनै पहरेदार फेर्नु परे फेर्नु। व्यवस्था खुकुलो हुन नपाओस्। 8 गर्भको बालकलाई, मेरो काललाई समाप्त पारेर म मृत्यु विजयी बन्ने छु।
2: भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमीको मध्यरात, चारैतिर गाढा अन्धकार हुन्छ। कंसको कारागारको अन्धकारलाई प्रकाशमा बदल्दै चतुर्भुज रूपमा ऐश्वर्यमय बालकको रूप लिएर भगवान प्रकट हुनुहुन्छ।
3: प्रभु, हजुर साक्षात प्रकृति भन्दा पर सच्चिदानन्दमय पुरुषोत्तम हुनुहुन्छ। भाग्यशालीहरूलाई मात्र समस्त प्राणीहरूका बुद्धिका साक्षीका रूपमा हजुरको अनुभूति हुन्छ। हजुर पुत्रको रूपमा प्राप्त हुन लाग्नु भएकोमा हामी हर्षित छौँ प्रभु। तर प्रभु, कंसले केही उपद्रव गर्ला भन्ने हामीलाई त्यसको डर छ। त्यसैले हजुरबाटै सुरक्षाको समेत हामी आशा गर्दछौँ।
4: भगवान्, जीवात्मा हजुरको शरणमा नपरुन्जेल लोक लोकान्तर भट्किरहेको हुन्छ। हजुरको शरण परेको दिन मात्र ऊ शान्तिको अनुभूति गर्ने मङ्गलमय स्थितिमा पुग्दछ, जसको स्वरूपभित्र महाप्रलयको बेलामा अनन्त कोटी ब्रह्माण्डहरू अटारेका हुन्छन्।
5: वसुदेव बाबा, देवकी माता, म तेस्रो पटक हजुरहरूको पुत्र बनिरहेछु। पहिलो पटक म पृष्णी गर्भ नामले हजुरहरूको पुत्र बनेको थिएँ। दोस्रो पटकमा म वामन बनेर हजुरहरूको पुत्रका रूपमा प्रकट भएँ। अब अहिले कृष्ण रूपमा हजुरहरूको पुत्र बन्दैछु। हजुरहरू दुवैले ममा पुत्र भाव र ब्रह्म भाव दुवै राखेर जीवन सफल बनाउनुहुनेछ। अब म प्रकट भइसकेँ, कुनै चिन्ता मान्नु पर्दैन। समस्त मानव जगतको हितको निम्ति अब म मानवीय स्वभावसित मिल्दो साधारण शिशुको रूप लिन्छु। मलाई गोकुल पुर्याई नन्द भवनमा यशोदा माताको सैनागारमा राखिदिनु र त्यहाँ प्रकट भइसकेकी कन्या योग मायालाई लिएर यहाँ आउनु।
2: भगवानको आज्ञा अनुसार वसुदेव बाल मुकुन्दलाई गोकुल पुर्याउने संकल्प लिन्छन्। संकल्प मात्रले उनका हात पाउका बन्धनहरू खुल्दछन्। एउटा टोकरी सजाएर बाल मुकुन्दलाई शिरमा लिएर कारागारबाट वसुदेव बाहिर निस्कन लाग्दा ढोकाहरू आफै खुल्दछन् र यथासमय बन्द हुन्छन्। योग मायाका प्रभावले पहरेदारहरू मस्त निन्द्रामा हुन्छन्। बाहिर निस्कना साथ मुसलधार वृष्टि हुन्छ। आफ्नो छत्राकार फण फैलाएर शेष भगवान बाल मुकुन्दलाई ओत्दिनुहुन्छ। यमुनाको उर्लिएको रूप देखेर वसुदेव चिन्तित हुन्छन्। यसै बेला भगवान आफ्ना चरण कमल टोकरीबाट तल झारिदिनुहुन्छ। पाउको स्पर्श पाउना साथ यमुना घटेर घोडासम्म कि हुन्छन्। वसुदेव यमुना पारी जान्छन्। गोकुल पुगेर नन्द भवनमा पस्न लाग्दा ढोका आफै खुल्दछन्। यशोदाको शयन कक्षमा बाल मुकुन्दलाई राखेर त्यहाँ प्रकट भइसकेकी योग मायालाई लिएर आउँछन्। फर्कँदा उसै गरी यथासमय ढोका खुल्ने र बन्द हुने क्रम चल्छ। मथुराको कारागारभित्र आएर देवकीको काखमा कन्यालाई राखेर आफू पहिलेकै अवस्थामा हत्कडी नेलमा बाँधिएर बस्छन्। कन्या च्याठी च्याठी कन रुन्छन्, पहरेदारहरू बिउजन्छन् र कंसलाई खबर गर्न दौडिन्छन्।
6: महाराजको जय होस्। काराध्यक्ष आज्ञाको प्रतीक्षामा दर्शनका लागि द्वारमा उभिनु भएको छ।
7: जा, काराध्यक्षलाई भित्र बोलाएर लिएर आ।
6: जो आज्ञा महाराज।
0: महाराजको जय होस्। महाराजको जय होस्।
7: काराध्यक्ष, आठौं गर्भका बारेमा के खबर लिएर आयो? म मेरो अनिष्ट गर्ने मेरो कालको बारेमा जान्न चाहन्छु। भन, के खबर छ देवकीको आठौं गर्भको बारेमा?
0: महाराज, आठौं गर्भ प्रकट भइसक्यो। त्यही खबर बिन्ती चढाऊ भनेर हाजिर भएको छु।
7: आठौं गर्भ प्रकट भइसक्यो? मेरो काल प्रकट भयो? मेरो अनिष्ट गर्ने शत्रु प्रकट भयो? काराध्यक्ष, खबरदार, त्यो उम्केर जाला। सजगताका साथ कारागारलाई घेर्ने व्यवस्था गर। जाऊ।
0: जो आज्ञा महाराज।

0: निस्कन्छ।
1: है मेरो कान, देवकी त्यो बालक मलाई देऊ, छिटो देऊ मलाई त्यो बालक।
2: मेरा कति पुत्रहरू कठोरताका साथ मारिसक्नु भयो, सन्तानको रूपमा अहिले मेरो काखमा यी कन्या आएकी छिन्।
0: कृष्णराज,
1: कन्या त कन्या हो, यो हुन सक्दैन।
2: कन्यालाई जीवित रहन दिनुहोस्, नमार्नुहोस्, बिन्ती सुन्नुहोस् दाजै।
1: सुन्दिन म कसैको कुरा, यो बालक मेरो काल हो, मलाई देऊ यो बालक। मेरो काल यही हो, मेरो काल आठौँ गर्भ, मलाई समाप्त गर्ने। भाइजा, मेरो हातबाट नै त समाप्त हो।
3: दुष्ट आसुरी वृत्तिका पोषक, तैले मार्दा म मर्छु। नादान, तेरो काल अन्त कहीँ प्रकट भइसकेको छ, होसियार रहनु।
1: मेरो काल अन्तै प्रकट भइसकेको छ, त्यसो भए त मैले देवकी वसुदेवलाई व्यर्थै यातना दिएछु, भइगयो, उनीहरूलाई मुक्त गरिदिन्छु। तर मेरो काल त्यसलाई भने जहाँ प्रकट भएको भए पनि खोजी खोजी खत्तम गरिदिन्छु। मेरा असुर मित्रहरूको सहयोगबाट सम्पूर्ण ब्रजमण्डलमा बालक मारा अभियान नै चलाइदिन्छु। अनि त्यो कसरी जीवित रहन सक्दो रहेछ हेरौला।
4: उता गोकुलको नन्द भवनमा शयन कक्षमा सुतिरहेका वज्रराज नन्द सपना देख्दछन्। सपनामा परम तेजोमय रूप भएका, शिरमा मजुरको प्वाखद्वारा सुशोभित मुरलीधर पिताम्बरधारी भगवान श्रीकृष्ण मुसुमुसु हाँस्दै सामु आएर दर्शन दिनुहुन्छ। अनि नन्दले ढोग्न लाग्दा बिस्तारै आफ्नो रूप त्यागेर अति मनोहर नवजात शिशु बनेर खेल्न लाग्नुहुन्छ। नन्द बाबा बालकलाई काखमा लिएर खेलाउँछन्। त्यत्तिकैमा निन्द्रा खुल्दछ, बाहिर परिचारिका शालिनीको प्रवेश हुन्छ।

0: नन्द बाबा, अघि पछि कति चाँडै जागा हुनुहुन्थ्यो, आज त के हो यस्तो?
1: को हो?
0: म शालिनी।
1: ए शालिनी, के भन्न आयो? केही विशेष खबर छ?
0: हो बाबा, विशेष खबर छ।
1: भन्नु त, कस्तो विशेष खबर?
0: यशोदा रानीले छोरा पाउनुभयो।
1: शालिनी, तिमीले त यस्तो खबर सुनायो जसले मेरो सपना साकार गरिदियो, मेरो जीवनभरिको धोको पुरा गरिदियो। ल्याऊ यो उपहार।
0: बाबा, अब झट्ट पाल्नुहोस्, आँगनमा बधाई दिनेहरूको भिड जम्मा भइसक्यो।
1: शालिनी, तिमी जाऊ, म तुरुन्त आउँछु।
2: भाइ सुनन्द, जाऊ, ब्रजका कहलिएका वेदवेत्ता र ज्योतिष ब्राह्मणहरूलाई बोलाएर ल्याऊ। हाम्रा मुख्य पुरोहित ऋषि साण्डिल्यलाई पहिले आइपुग्ने गरी तुरुन्तै हिँडिहाल्न अनुरोध गर।
3: हस्, म अहिले नै सबैलाई बोलाएर ल्याउँछु।
2: रोहिणी रानी, तिमी चाहिँ यति पछि?
4: भ्राताश्री, यशोदाले छोरो पाएकोमा यो खुसी अलि प्रकट गरिएको हो भन्ने। तर मेरा यी बलराम गौर सुन्दर ठिक यसै बेला निदाइदिए, अहिले उठाएर लिएर आएकी। यशोदा, बलरामलाई म यहीँ राखिदिन्छु। हेर हेर यशोदा, यी दुवै बालकहरू एक आपसमा कसरी हेर्दैछन्! मानव धेरै अगाडि यिनीहरू बीच परिचय थियो। यशोदा रानी, बधाई छ, आज सम्पूर्ण ब्रजमण्डलमा खुसीको लहर छाएको छ। सबै तिम्रा यी श्याम सुन्दरलाई मुक्त कण्ठले आशीर्वाद दिइरहेका छन्।
5: दिदी, सबै हाम्रा इष्टदेव प्रभु श्री नारायणको कृपाले हो।
4: यशोदी, एउटा अचम्मको कुरा तिमीले देख्यौ? मेरो बलराम अहिलेसम्म हाँसेको कसैले देखेको थिएन, तर अहिले कृष्णसँग भेट हुनासाथ हेर कसरी रमाइरहेका छन्। मानव यिनीहरू पहिलेदेखि नै परिचित हुन्। लौ त, अब सबै तयार हुनु पर्यो। शुभ जन्मोत्सवको लागि कृष्णलाई नुहाई धुवाई गराएर नयाँ वस्त्र आभूषण पहिराएर झोलुङ्गामा विराजमान गराउनु पर्यो। जाउँ
5: जाउँ।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ

नमस्कार, मिडियम वेबसाइट 92 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 MHz हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि र सुवा बाँडीपछिको पछिल्लो अवस्थाका बारेमा प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। त्यसपछि 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 स्वदेश गान सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान मीरा राणा, पुष्प नेपाली र उदित नारायण झाको स्वरमा रहेको छ। रचना रहेको छ पुरुषोत्तम भक्त प्रधानको, भने सङ्गीत रहेको छ नातिकाजीको। यो स्वदेश गान पछि रसुवा बाणी पछिको पछिल्लो अवस्थाबारे प्रत्यक्ष प्रसारणमा साथीहरू आउनुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: भोटेकोशी बाढी पछिको अवस्थाको यो रेडियो नेपालको विशेष प्रसारणमा फेरि एकपटक हामी यहाँलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ राधिका ओझा, सहकर्मी साथीहरू विमल गेमारी, रमेश श्रेष्ठ, रमेश भट्टको साथमा अर्जुन श्रेष्ठ र भानुभक्त खड्का। आदरणीय श्रोताहरू, हामीले निरन्तर यो भोटे कोशी बाढीको जुन विपत्ति पछिको अवस्थाका विभिन्न पक्षका बारेमा यहाँहरूलाई जानकारी दिने प्रयासमा निरन्तर हामी जुटिराखेका छौँ। यो पछिल्लो प्रयासमा पनि आज हामीले यसमा बाढी पछिको अवस्था, खोज र उद्धारका कार्यहरू तीव्र गतिमा अगाडि बढिराखेका छन्, राहत र पुनर्स्थापनामा के कस्तो प्रगति भइराखेको छ, जनअपेक्षा के छ र हाम्रा प्रयासहरू कति पर्याप्त छन् भन्ने लगायतका विषयमा पनि हामीले छलफल र चर्चा गर्दै आइराखेका छौँ। अर्जुनजी, र खास गरी यो विपत्तिको अवस्थामा अहिले सञ्चार जगतको पनि महत्त्वपूर्ण भूमिका रहन्छ, सही सूचना र जानकारी प्रदान गर्ने, र यो यो विपत्तिको बिचमा पनि अहिले गलत अपुष्ट समाचारहरू, भ्रमपूर्ण समाचारहरू पनि आइराखेका कारणले पीडितलाई थप पीडा दिने र राहत र उद्धारका कार्यक्रमहरू अगाडि बढाउने सन्दर्भमा पनि बाधा पुर्याइराखेका विषयहरू पनि अहिले प्रमुख रूपमा उठिराखेका छन्। यस्ता भ्रामक सूचनाहरू प्रेषित नगर्न समग्र सञ्चार जगत लगायतका आम नागरिकहरूलाई पनि आग्रह गरिएको छ। भर्खरै मात्रै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले यस सम्बन्धीको एउटा विशेष आग्रह गर्नुभएको छ। भोटे कोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चार माध्यम तथा पत्रकारहरूलाई विशेष आग्रह गर्नुभएको छ। हामीले यो यस्ता समाचारहरूको नियमन गर्ने निकाय प्रेस काउन्सिलले पनि पछिल्लो चरणमा यस्ता गतिविधिलाई कसरी निहारिराखेको छ भन्ने सन्दर्भमा पनि आज हामीले यो विशेष प्रसारणमा नेपाल प्रेस काउन्सिलका सम्बद्ध अधिकारीसँग पनि कुराकानी गर्ने जमर्कोमा छौँ। र अर्जुनजी, यो बिचका अरू प्रसङ्गहरू हामी क्रमशः जोड्दै जानेछौँ। अहिले भने हाम्रो टेलिफोन सम्पर्कमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीजी टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। हामीले यस विषयका विस्तृत अवस्थाहरू के छन् पछिल्लो चरणमा, जलविद्युत क्षेत्रमा के कस्तो नोक्सानी भएको छ र मन्त्रालयले यसलाई कसरी सम्बोधन गर्ने प्रयास गरिराखेको छ, यी लगायतका विषयमा उहाँसँग कुराकानी गर्नुहोस् न।
3: हजुर, हामी यो पछिल्लो अवस्थाको बारेमा चाहिँ त्यहाँ जुन विद्युत गृहहरूमा परेको क्षति सँगै त्यहाँको पछिल्लो अवस्था बारे कुराकानी चाहिँ गर्न लागेका छौँ होइन। यसमा चाहिँ सहायक प्रवक्ता ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारी हुनुहुन्छ। शालिकराम सर, यहाँलाई स्वागत छ। हजुर, अहिले यो पछिल्लो समय चाहिँ रसुवामा जुन बाढीको जुन चाहिँ अवस्था आयो, यो अवस्थाले चाहिँ त्यहाँ चाहिँ जलविद्युतमा असर पर्यो, समग्र क्षेत्रमा असर पर्दै गर्दाखेरि त्यहाँको ऊर्जा क्षेत्र जलविद्युतका क्रममा चाहिँ त्यहाँ धेरै जलस्रोतमा चाहिँ कारण चाहिँ त्यहाँ ऊर्जा
2: उत्पादनमा
3: चाहिँ क्षति पुगेको छ होइन। यो ऊर्जा जुन त्यहाँ चाहिँ क्षति पुग्यो, यो भोटेकोशीको बाढीले चाहिँ त्यस क्षेत्रमा चाहिँ जुन क्षति विद्युत आयोजनाहरूमा चाहिँ बढी क्षति पुर्यायो होइन, त्यहाँ कस्तो अहिले कति क्षति पुर्याएको छ, आकलन के गरिएको छ, यो मन्त्रालयले यसलाई कसरी चाहिँ विश्लेषण गरिरहेको छ प्रभुदाज्यू?
4: यो जुन हाम्रो चाहिँ भदौ 10 गतेको जुन विनाशकारी बाढीले जुन क्षति पुगेकोमा चाहिँ ऊर्जा क्षेत्र चाहिँ एकदमै हाम्रा चाहिँ पुराना र ब्याक बोन नै भनौँ, इनर्जीको चाहिँ अब चाहिँ मेरुदण्डको रूपमा रहेका आयोजनाहरू चाहिँ क्षति पुगे, जसलाई चाहिँ हामीले चाहिँ विभिन्न भुइँचालोहरूले पनि कुनै पनि उसले असर पर्दैन भन्ने थियो। त्यसमा अहिले हाम्रो चाहिँ विशेष गरेर चाहिँ नेपाल विद्युत प्राधिकरण जुन हाम्रो नेपाल सरकारकै स्वामित्वको चाहिँ संस्था हो, त्यो लगायत यो स्वतन्त्र उत्पादक सङ्घ, यो इपानहरूले चाहिँ विभिन्न प्राइभेट डेभलपरहरूले चाहिँ उत्पादन गरेका आयोजना 14 विभिन्न आयोजनामा चाहिँ हाम्रो चाहिँ क्षति पुग्यो। र यो क्षति भौतिक क्षतिभन्दा पनि हाम्रो चाहिँ मेन प्रायोरिटी भनेको चाहिँ मानवीय क्षति पनि अलिकति चाहिँ कम गर्ने उद्देश्यले चाहिँ हामी 10 गतेदेखि नै त्यसमा चाहिँ रिस्कको रूपमा चाहिँ काममा लागिरहेका छौँ। र अहिले प्रारम्भिक रूपमा चाहिँ अब अहिले हाम्रो चाहिँ ऊर्जा सेक्टरमा मात्र 60 अर्बभन्दा बढीको चाहिँ क्षति भएको हामीले चाहिँ प्रारम्भिक अनुमान गरेका छौँ। यो चाहिँ अब यो प्रारम्भिक अनुमान मात्र हो, अब यसमा विभिन्न वितरण लाइनहरू लगायत साना साना इन्फ्रास्ट्रक्चरहरूको चाहिँ हामीले चाहिँ अहिले त्यसमा क्यालकुलेट गर्न पाएको छैनौँ। त्यो चाहिँ एउटा हाम्रो ऊर्जा मन्त्रालय चाहिँ सहसचिवज्यूको चाहिँ संयोजकत्वमा समिति पनि गठन भएको छ, त्यसले विस्तृत रूपमा अध्ययन गरिरहेको छ। अहिले प्रारम्भिक रूपमा चाहिँ हाम्रो चाहिँ 60 अर्बभन्दा बढी क्षति भएको चाहिँ हामीले प्रारम्भिक आकलन गरेका छौँ ऊर्जा सेक्टरमा मात्र।
3: हजुर साई प्रदाज्यू, अब यो एउटा विश्लेषण अहिले अनुमानको कुरा हो, यो चाहिँ अध्ययन अनि विश्लेषण पछाडि सबै कुरा आउँछन् यहाँले भनि नै सक्नुभयो होइन। अब यो ती आयोजना अन्तर्गत चाहिँ सुरुङको अवस्था अनि सुरुङमा चाहिँ फँसेकाहरूको खोजी उद्धार कार्यमा चाहिँ मन्त्रालयले के कसरी समन्वय गर्दैछ, कतिजना फँसेको चाहिँ आशंका गरिएको छ नि अहिले?
4: यो हाम्रो चाहिँ अहिले मोटामोटी चाहिँ 900 भन्दा बढी चाहिँ विभिन्न विदेशी तथा स्वदेशी कन्ट्र्याक्टर लगायत सब कन्ट्र्याक्टर कन्सल्टेन्ट गरेर चाहिँ 900 भन्दा बढी चाहिँ अहिले मिसिङको अवस्थामा चाहिँ हाम्रो चाहिँ त्यो प्रारम्भिक जानकारी प्राप्त आएको छ। अब त्यसमा विशेष गरेर अब एनईएका प्रोजेक्टहरू र यो कोरियन कम्पनीले चाहिँ उत्पादन गरेको निर्माण गर्दै गरेको जुन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना छ त्यसमा चाहिँ अलि बढी मान्छेहरू चाहिँ त्यसमा मानवीय क्षति भएको हामीले आकलन गरेका छौँ। र खेती भन्दा पनि मिसिङ भनौँ न, त्यहाँ मिसिङ अलिक अन्डर कन्स्ट्रक्सन नै भइरहेको भएको भएर त्यहाँ चाहिँ अलिक बढी मिसिङ छ र धेरैजसो आयोजनाहरू चाहिँ हाम्रो अन्डरग्राउन्ड स्ट्रक्चर भएको भएर मानिसहरू चाहिँ भागदौडको क्रममा चाहिँ अन्डरग्राउन्ड सुरुङभित्रै बसेको भएर के उद्धार गर्न सकिन्छ कि भनेर चाहिँ त्यसमा हाम्रो कमान्ड पोस्टै खडा गरेरै त्यहाँ हाम्रो ऊर्जा मन्त्रालयको लगायत विद्युत प्राधिकरण र चाहिँ यता एनडिआरएम र चाहिँ को सहयोगमा नेपाल आर्मीको संयोजकत्वमा यो चाहिँ काम भइरहेको छ। त्यसमा चाहिँ हामीले विभिन्न कमान्ड पोस्टै बनाएका छौँ होइन, त्यो अनुसारमै उद्धारको काम चाहिँ द्रुत गतिमा भइरहेको अवस्था छ अहिले।
3: हजुर सर, पक्कै पनि अब यो ठुलो क्षति भइसकेपछि त्यस क्षेत्रमा चाहिँ सरकारी संयन्त्र सम्पूर्ण संयन्त्रहरू चाहिँ लागि परेको छ, त्यहाँ सरकारी तथा गैर सरकारी संस्थाको जुन समन्वय पनि भइराखेको छ, यहाँले त्यो कुरा पनि जोड्नु नै भयो। अब यो क्षतिपछि चाहिँ त्यहाँका विद्युत आपूर्तिहरू बन्द भएका छन् होइन, यसले गर्दा चाहिँ त्यहाँ अर्को सङ्कट पनि निम्तिएको छ जुन विद्युत आपूर्ति नभएपछिको सङ्कट होइन। यो भोटेकोसी बाढीले चाहिँ विद्युत आयोजनामा क्षति पुगेपछि चाहिँ त्यो प्रभावित क्षेत्रमा चाहिँ बिजुली व्यवस्थापनका लागि चाहिँ के प्रयास हुँदैछ नि?
4: यसमा हामीले चाहिँ विद्युतको चाहिँ त्यहाँ सुचारू रूपले गराउनको लागि चाहिँ डे वानदेखि के एउटा प्लानिङै बनाएर हाम्रो चाहिँ नुवाकोटमा र चाहिँ रसुवामा कुन कुन गाउँपालिकाहरूमा चाहिँ क्षति भयो भनेर त्यो डेटा नै हामीले चाहिँ आकलन गरेर जुन लाइनमा टेम्पोररी लाइनहरू जस्तै यो मापतीर्थ त्रिसिरीका लाइनहरू जुन 132-220 केबीका लाइनलाई पनि हामीले चाहिँ 11 केबीमा टेम्पोररी यताबाट ब्याकफिट लगेर र टेम्पोररी रूपमा जुनमा जुन पुल चाहिँ बाढीले क्षति गरेको छैन त्यसमा चाहिँ टेम्पोररी रूपमा लाइन राखेरै हामीले चाहिँ विद्युत आपूर्तिको चाहिँ सञ्चालन गरिरहेका छौँ। अहिले चाहिँ पछिल्लो समयमा चाहिँ यो किसपाङ गाउँपालिकामा चाहिँ विद्युत आपूर्तिहरू पनि अलिक पुर्याउन सकिएन भन्ने आइसकेपछि त्यहाँ पनि आज पनि द्रुत गतिमा चाहिँ काम भइरहेको छ। आज त्यहाँको वडा नम्बर 5 सबैभन्दा बढी जुन प्रभावित भएको भनेर आकलन गरिएको छ, त्यहाँ पनि हामीले लाइन सुचारू गर्ने चाहिँ कार्यक्रम राखेका छौँ। त्यो लगायत जुन ठाउँमा चाहिँ हामी विद्युत आपूर्ति गर्न सक्दैनौँ र विद्युतको लाइनहरू गर्नलाई अहिले तत्काल सकिँदैन त्यसमा चाहिँ हाम्रो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबाट चाहिँ हामीले चाहिँ सोलर सानसानो 2 किलोवाट 3 किलोवाटका सोलर टुकी सोलर चाहिँ ल्याम्पहरू लगायत पावर ब्याङ्कहरू पनि हामीले त्यो प्रभावित ठाउँमा चाहिँ पहिचान गरेर चाहिँ वितरण गरेर चाहिँ विद्युत आपूर्ति सुचारू गर्ने कार्यक्रम रहेको छ मन्त्रालयको तर्फबाट।
3: हजुर, यहाँले समय दिनुभयो, यो समयसँगै यो पछिल्लो जुन जलस्रोत सम्बन्धी जुन विद्युत आपूर्ति सम्बन्धी चाहिँ जुन जानकारी दिनुभयो यसको लागि यहाँलाई धन्यवाद।
4: धन्यवाद।
3: हजुर, अहिले हामी पछिल्लो समय कुराकानी गर्दै थियौँ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारी उहाँले चाहिँ त्यस क्षेत्रमा प्रभावित क्षेत्रमा रहेका विद्युत गृहहरूमा 14 चाहिँ क्षति पुगेको जानकारी दिनुभयो। सँगै मन्त्रालयले पछिल्लो अवस्था सहज बनाउनको लागि वैकल्पिक ऊर्जा व्यवस्थापनको लागि के गर्दैछ त्यो विषयमा पनि जानकारी दिनुभयो। हामी यसरी नै त्यहाँ पछिल्लो समय भइरहेका उद्धारका प्रयत्न सँगै यो अवस्थामा कसरी सञ्चार क्षेत्रलाई पनि जोड्ने, सञ्चार क्षेत्रले के कुरामा विशेष ध्यान दिनुपर्छ यो अवस्थामा भन्ने कुराहरू पनि जोड्ने नै छौँ। अहिले पछिल्लो समय चाहिँ यो भोटेकोसी बाढी पछि चाहिँ त्रिशुली 3A को सुरुङ मार्गबाट चाहिँ 2 जटिल अवस्थामा चाहिँ उद्धार गरिएको जुन सञ्चार भएको छ आएको छ होइन,
2: एउटा सुखद समाचार
3: आएको छ। अहिले चाहिँ यो जुन त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट चाहिँ आज बिहान चाहिँ जीवितै उद्धार गरिएका 2 चाहिँ काठमाडौँ ल्याइएको छ। उहाँहरूको उद्धारपछि उहाँको स्वास्थ्य अवस्था चाहिँ जटिल रहेको देखिएपछि र यो गम्भीर अवस्थामा रहेका र सुरुङबाट उद्धार गरिएका 2 जुन कबीर महर्जन हुनुहुन्छ, यसै गरेर सञ्जय शाह दुवैजनालाई चाहिँ अहिले उद्धार पछि उहाँको विस्तृत स्वास्थ्य परीक्षणका
2: उपचार भइरहेको जानकारी छ। हामी उहाँहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरौँ र हामी आशा गर्छौँ जो सुरुङभित्र फँसिराखेका आशंका गरिएको छ सबैको सकुशल उद्धार गरेका सुखद समाचारहरू पनि सम्प्रेषण गर्न पाऊँ। र यही बिचमा अघि पनि हामीले कुरा गऱ्यौँ अर्जुनजी, जुन यो विपदको घडीमा पहिलो हुने होडमा होइन पहिलो हुने होडमा गलत समाचार अपुष्ट समाचारहरू पनि यथेष्ट मात्रामा सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा पनि आइराखेका छन्। त्यसैले सही सूचना सम्प्रेषण गरौँ र सही सूचना मात्रै ग्रहण गर्ने प्रयत्न गरौँ भनेर पनि आग्रह गरिएको छ। वास्तवमा यति बेला अत्यन्तै सङ्कटको बेलामा गलत सूचनाले, सानो सूचना गलत मात्रै भइदियो भने पनि धेरै त्यसले चाहिँ थप पीडा र थप क्षति पुर्याउनेतर्फ हामी सतर्क रहनुपर्नेछ।
3: पक्कै पनि अहिले चाहिँ यो सूचनाको बाढी पनि अर्को बाढी आयो छ होइन, आउने गरेको छ। यसले चाहिँ कस्तो सूचना आउँदैछ अनि त्यसले कस्तो मनोवैज्ञानिक असर पार्छ भन्नेतर्फ पनि हामीले पक्कै पनि ध्यान दिनुपर्छ होला। यो सूचना प्रवाह गर्दै गर्दाखेरि त्यो सूचनाले अर्को प्रभाव के पार्न सक्छ त्यो विषयमा पनि हामी सूचना प्रवाहकर्ताहरूले अलिकति बढी ध्यान दिनुपर्ने यो बेला पनि हो, जरुरी छ। हामी यो पछिल्लो समय सूचना प्रवाह गर्दै गर्दाखेरि अलिकति सूचना प्रवाहकर्ताले कस्तो सूचना दिने यो विषयमा पनि अलिकति कुराकानी चाहिँ हामीले गर्नै पर्छ होला।
2: एकदमै एकदमै हामीले त्यो प्रयासमा छौँ र यसो नियामक निकाय पनि हो यो नेपाल प्रेस काउन्सिलले कसरी हेरिराखेको छ, नियन्त्रण गर्नेतर्फ उसको पहल कसरी अगाडि बढिराखेको छ भनेर पनि हामीले उहाँसँग कुरा गर्ने प्रयत्न गरेका छौँ। यसै बिचमा अघि पनि हामीले थोरै सन्दर्भ जोड्यौँ, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रमती मिश्रनाले यसैसँग सम्बन्धित रहेर पनि एउटा आग्रह गर्नुभएको समाचार पनि हामीले अघि थोरै पनि यहाँहरू समक्ष राखेका छौँ। त्यतातर्फ पनि हामी संवेदनशील बन्नुपर्नेछ समाचार सूचना प्रवाह गर्दाखेरि। यति बेला हामीसँग अर्जुनजी अहिले
3: रसुवाका हाम्रा संवाददाता हेमनाथ खतिवडाजी
2: टेलिफोनमा
3: आउनु भएको छ।
2: हेलो हेमनाथजी, हेलो, हजुर हेमनाथजी, यो रेडियो नेपालको विशेष प्रसारणमा यहाँलाई स्वागत गर्दै तपाईँ अहिले कहाँ हुनुहुन्छ र त्यहाँको पछिल्लो अवस्था के छ जानकारी दिनुहोस् न। हजुर हजुर, अहिले
3: हामीसँग
2: रसुवाबाट हाम्रा संवाददातासँग टेलिफोन सम्पर्क स्थापित भएको छ, उहाँ कुराकानी गर्न अलिक सहज हुने स्थानतर्फ अगाडि बढ्दैछु भन्नुभएको छ। होमनाथजी
5: कति रुपियाँ हो?
2: हेलो हेलो,
3: हेमराजजीसँग हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ, फोन सम्पर्क भएको छ, तथापि पछिल्लो अवस्थाको आधारमा चाहिँ त्यहाँ अलिकति सुरक्षित स्थानमा अलिक सहज रूपमा चाहिँ हामीसँग सम्पर्क गर्ने कोसिसमा उहाँ हुनुहुन्छ, हामी उहाँसँग सम्पर्क गर्नेछौँ।
2: र यसै बिचमा हेलो,
3: उहाँ फेरि सम्पर्कमा आउनु भएको छ हाम्रा रसुवा संवाददाता हेमनाथ खतिवडा।
2: हेमनाथजी हजुर, तपाईँलाई यो रेडियो नेपालको विशेष प्रसारणमा स्वागत गर्दै तपाईँ अहिले कहाँ हुनुहुन्छ र त्यहाँको पछिल्लो अवस्था के छ संक्षेपमा जानकारी दिनुहोस् न।
5: हजुर, म अहिले यतिखेर यो कालिका गाउँपालिका वडा नम्बर 2 को एउटा डाँडोमा छु। यति बेला म केही यो विनाशकारी बाढीको हताहतबाट बिराइन भएका आफन्तहरूलाई जीवजीवी अस्पतालबाट भेटेर फर्किँदै गरेको अवस्था हो। यति बेला यो भेत्रावती क्षेत्र उत्तर गया र नुवाकोटको त्रिशुली क्षेत्रमा ध्वस्त भएको यो बस्तीहरूको क्षेत्रलाई यहाँबाट निहालिरहेको छु। एकदमै ठुलो क्षति भएको छ रसुवामा। अब आज बिहान हामी केही अपडेटहरू लिने क्रममा चाहिँ रसुवामा 350 भन्दा बढी बालबालिका हराइरहेको तथ्याङ्क यो विद्यालय शिक्षा क्षेत्रको कुराहरू विद्यालयमा हामीले पायौँ। 200 भन्दा बढी बालबालिका चाहिँ उत्तर गया गाउँपालिका 5 रहेको नीलकण्ठ माध्यमिक विद्यालयबाट हराइरहेको भनेर त्यहाँका प्रधानाध्यापक माधव प्रसाद लामिछानेले हामीलाई जानकारी दिनुभएको छ। हामीले यस बिचमा थुप्रै यो आफन्त बालबालिका गुमाएका अभिभावक गुवामा दुवै गुमाएका यस्ता बालबालिकाहरू भएका त्यस्तै गरी बालबालिका गुमाएका बाबुआमाहरू यस्तो परिवारसँग पनि भेटेर कुराकानी गरेका छौँ। यस बिचमा 75 भन्दा धेरै बुवा आमा दुवै गुमाएका बालबालिकाहरू रहेको तथ्याङ्क पनि हामीले प्राप्त गरेका छौँ। यतिन विवरणहरू आउन बाँकी छ। धेरै लासहरूको खोजी उत्खनन गर्ने कामहरू, लास व्यवस्थापन गर्ने कामहरू अहिले भइरहेको छ। माथिल्लो त्रिशुली 3A आयोजनाबाट 2 चाहिँ यो बाटै सुरुङबाटै टनेलबाटै उद्धार गरेर निकालिएको छ। त्यहाँ नजिकैको मैलुङ बजारमा धेरै लासहरू एकै ठाउँबाट निकाल्ने क्रम पनि चलिरहेको छ।
2: हजुर हेमनाथजी, हेमनाथजी, अब जस्तो यो एकदमै कारुणिक दृश्य चित्र त्यहाँ देखिन्छ, तपाईँले यो वर्णन गरिरहँदाखेरिमा पनि त्यहाँको अवस्था के छ हामी पनि अनुमान लगाउन सक्छौँ। जस्तो यहाँले जीवितै उद्धार गरिएका समाचारहरू पनि हामीले दिइ नै राखेका छौँ र अहिले उहाँ सघन उपचार कक्षमा हुनुहुन्छ, जो 2 उद्धार गरिएको छ त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट। र त्यहाँ चाहिँ अहिले तपाईँले त्यहाँ उद्धारमा जुटिराख्नु भएको टोलीसँग केही सम्पर्क छ? त्यहाँ अझै भित्र जीवितै उद्धार हुन सक्ने अवस्थामा केही प्रगति भएको, केही जानकारी पाउनु भएको छ?
5: हजुर, यो उद्धार एकदमै ढिलाइ भयो। यो हेलिकप्टर चाहिँ केही उपकरणहरू, बकेट लगायत केही सामग्रीहरू सहितको चाहिने हुनाले त्यहाँ समयमै यो मान्छेहरूको उद्धार हुन सकेन। अब अहिले उद्धारको क्रम जारी नै छ। केही मान्छेहरू त्यो सुरुङभित्र जीवित छन् भन्ने आवाजसम्म सुनेको भन्ने कुराहरू, र जसलाई उद्धार गरियो उहाँहरूले पनि केही साथीहरू हुनुहुन्छ भनेपछि थप उद्धारको प्रयास भइरहेको हामीले जानकारी पाएका छौँ। यो क्षेत्रमा धेरैवटा जलविद्युत आयोजनाहरू छन्। माथिल्लो त्रिशुली 3A, त्यसपछि माथिल्लो त्रिशुली ए भन्ने यो 216 मेगाको अत्यन्तै ठुलो आयोजना, जहाँ चाहिँ 1000 भन्दा बढी मजदुरहरू एउटै जलविद्युत आयोजनामा काम गर्थे। त्यहाँको चाहिँ थुप्रै मान्छेहरू, केही मान्छेहरू भागेर त्यतिखेर बाँच्न सफल भएका थिए भने केही मान्छेहरू चाहिँ त्यहाँ हराइरहेको अवस्था हो। र कुन सुरुङभित्र कति मान्छेहरू छन् भनेर त्यो अनुमान पनि लगाउन सकिएको छैन। र खोजी गर्ने, उद्धार गर्ने काम क्रम चाहिँ जारी रहेको हामीलाई जानकारी प्राप्त भएको छ।
3: हजुर हेमनाथजी, पक्कै पनि यहाँले चाहिँ सुरु दिनदेखि नै जुन विपद प्रभावित क्षेत्रमा चाहिँ उत्तर गया हुँदै विभिन्न क्षेत्र, गाउँपालिकाको विभिन्न क्षेत्र, सँगै तलबपट्टि पनि यहाँले चाहिँ जुन स्थलगत रिपोर्टिङ गरिराख्नु भएको छ, त्यहाँको जानकारीको बारेमा चाहिँ हामीलाई रेडियो नेपाल मार्फत जुन सूचना प्रवाह गरिराख्नु भएको छ। अहिले तपाईँ चाहिँ यो जुन आश्रय स्थलहरूतर्फ अनि त्यसपछि त्यहाँ मिसिङ भइरहेका व्यक्तिहरूको अनुगमन, त्यहाँ भइरहेका व्यक्तिहरूको चाहिँ सँग लगत सङ्कलन गरिराखेको ठाउँमा पनि पुग्नु भएको छ। अहिले तपाईँले त्यहाँको जुन दृश्य हेरिराख्दा, तपाईँले वर्णन गर्दा पनि हामीले त्यो दृश्य चाहिँ यहाँ अनुमान गरिरहेका छौँ, होइन? यो दृश्य देखिराख्दा, त्यहाँसम्म पुगेर तपाईँले जुन स्थलगत रिपोर्टिङ गरिराख्दाखेरि चाहिँ जनतालाई तत्काल चाहिँ त्यहाँ के आवश्यक छ? अर्कोतर्फ पनि यो तर्फ पनि त हेर्नुपर्छ होला, के छ अहिले त्यहाँ जनतालाई तत्काल आवश्यक चाहिँ के छ?
5: हजुर, एकदमै महत्त्वपूर्ण कुरा छ यो। अहिले तत्कालको उद्धार र राहतको चलिरहेको छ। अब अहिले पनि उद्धारको कामहरू भइरहेको छ र सँगसँगै जो बचेका छन्, अब आज 10 भइसकेको छ, मान्छेहरूलाई चाहिँ यो होल्डिङ सेन्टरमा राखिएको छ, कतिपय मान्छेहरू विक्षिप्त भएर कोही आफन्तहरू काठमाडौँमा पढ्दै गरेको छोराछोरी अथवा कोही आफन्तहरू सरमनी भेट्न उहाँहरूलाई मन लागेर त्यो छटपटी भएर उहाँहरू यहाँबाट बाहिरिनु पनि भएको छ। त्यस्तो अवस्थामा चाहिँ अब उहाँहरूलाई भुलाउने एउटा यो पुनस्थापनाको कार्यक्रम उहाँहरूलाई चाहिँ कहाँ राख्ने, कसरी अबको बसोबासको कुराहरू कसरी सोच्ने भनेर राज्यले त्यतातिर सोच्नुपर्ने बेला अब आएको जस्तो मलाई लाग्छ। पक्कै पनि यतातिर अब स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पक्कै पनि उहाँहरूको पुनस्थापनाको कुराहरू अब योजना गर्दै होला। अब मुख्य गरी रसुवाको हकमा कुरा गर्दाखेरि अलिकति मान्छेहरू कनेक्टिभिटी, यो बाटोको निर्माणको कुराहरू अब सुरु हुन थालेको, अस्थायी बाटो खोल्ने जुन अब नुवाकोट हुँदै नुवाकोट त्रिशुली हुँदै काठमाडौँ जाने बाटो यो छैन भन्ने, यो नहुँदाखेरि मान्छेलाई एक खालको अत्यास लाग्दो स्थिति, किनभने यहाँको मान्छेहरू चाहिँ नजिकैको अस्पतालबाट रेफर भएपछि त्रिशुली अस्पताल जाने हो, त्यहाँसम्मको बाटो छैन, त्यही बाटो हुँदै काठमाडौँसम्म जाने हो स्वास्थ्य उपचार स्वास्थ्य सेवा लिनको लागि। त्यति मात्रै नभएर रसुवा आफैमा विकट हिमाली जिल्ला हो, यहाँ भइरहेको केही खेतीयोग्य जग्गा जमिनहरू सबै बगाएको छ। अब यहाँ चाहिँ बाहिरबाटै ल्याएर खाद्यान्न आपूर्ति हुने गर्छ, बाहिरबाटै उत्पादन भएर आएको चिजबिजहरू चाहिँ अधिकांश केही आलु तरकारी थोरै बाहेक अरू खाद्यान्नहरू बाहिरबाटै आउने गर्छ। त्यसले गर्दा पनि
3: हजुर हजुर हजुर हेमनाथजी अहिले भनेपछि पछिल्लो समय चाहिँ यो खाद्यान्न राहतका विषयमा अलिकति ध्यान पुर्याउनु पर्ने जस्तो अवस्था देखिएको छ होइन त? हजुर हजुर हेमनाथजी यहाँलाई जानकारीको लागि धन्यवाद।
2: हाम्रा रसुवा संवाददाता हेमनाथ खतिवडा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो र त्यहाँको रसुवा जिल्लाको पछिल्लो अवस्था के छ, जनताको अपेक्षाहरू के छन्, प्रयासहरू के भइराखेका छन् भन्ने विषयमा जानकारी दिनुहुँदै हामी यस्तै विशेष सन्दर्भमा कुराकानी गर्ने क्रममा अहिले हामीसँग झविन्द्र भुषाल नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत हुनुहुन्छ। यो जुन हामीले अघि पनि कुरा गऱ्यौँ अर्जुनजी, यो आचार संहिता विपरीतका गतिविधिहरू भइराखेका छन्, भ्रामक र गलत सूचना अपुष्ट सूचनाहरूको बाढी नै आएको छ, यसले गर्दाखेरि यो विपत्तिमा थप सङ्कट स्थिति उत्पन्न हुन सक्ने बताइएको छ। यस सम्बन्धीमा यो नियामक निकाय प्रेस काउन्सिलले के कसरी काम गरिराखेको छ सूचना गलत सूचनाहरूलाई रोक्नेतर्फ र यो सूचना प्रवाहको स्थितिलाई कसरी हेरिराखेको छ, हामी उहाँसँग कुरा गर्छौँ। झविन्द्र भुषाल, हेलो।
6: हजुर हजुर
2: झविन्द्र सर, स्वागत छ यहाँलाई रेडियो नेपालको यो विशेष प्रसारणमा।
6: हस् हस् धन्यवाद।
2: हजुर, जुन यो भोटे कोशी नदीमा जुन बाढी आएपछिको उत्पन्न सङ्कटको स्थिति छ, यसमा सूचना प्रवाह गर्ने क्रममा एक खालको होडबाजी नै देखिएको छ, तछाड मछाड भएको छ, यसले गर्दाखेरि पहिलो हुने होडमा गलत सूचनाहरू गइराखेका छन्, यसले थप असर पुर्याइराखेको छ भन्ने कुराहरूमा यहाँ जानकार नै हुनुहुन्छ होला। यो आचार संहिता विपरीतका यस्ता गतिविधिहरूलाई नियन्त्रण नियमन गर्नको लागि के कस्तो प्रयास भइराखेको छ, यसलाई कसरी हेरिराखेको छ प्रेस काउन्सिलले संक्षेपमा?
6: हामी एक त हाम्रो कामै चाहिँ यो सञ्चार माध्यमहरू, मिडिया अथवा पत्रकारहरूले सम्प्रेषण गर्ने सूचना जानकारीहरू, समाचारहरूको चाहिँ अनुगमन गर्ने काम हो, हामी त्यो नियमित रूपमा गरि नै रहन्छौँ। र तर अब विशेष यो घटना विशेषहरूमा कतिपय चाहिँ यस्ता प्रकरणहरू हुन्छन् जुनमा अलि बढी त्यस्ता चाहिँ विषयवस्तुहरू चाहिँ बाहिर आउने, अनि अब जस्तै विपदको बेलामा चाहिँ अलिकति विभत्स कुराहरू, त्यसपछि गएर चाहिँ अब गलत सूचनाहरू, मिसइन्फर्मेसनहरू पनि प्रभाव हुने प्रवृत्तिहरू चाहिँ अलिक बढी हुन्छ, र त्यस कारण त्यसलाई चाहिँ हामीले विशेष अनुगमन भनेरै हामी गरिराखेका हुन्छौँ। अहिले जुन विपद 10 गतेदेखि चाहिँ बाढीको चाहिँ भुटेकोसीको बाढीबाट जुन किसिमको घटनाहरू चाहिँ घट्यो, त्यसपछि हाम्रो अनुगमनको टिमहरूले विशेष अनुगमनकै रूपमा चाहिँ त्यसलाई अगाडि बढाएको छ र नियमित रूपमा हामीले अनुगमन गरिराखेका छौँ। तपाईँले अब रेडियो नेपाल सुनेर बसिराख्नुभएका श्रोताहरूले पनि धेरैले बुझिराख्नु होला, थाहा पाइराख्नु होला, प्रेस काउन्सिलको हामीले प्रत्येक दिनको सो अनुगमन प्रेस काउन्सिलको फेसबुक पेजबाट, वेबसाइटबाट पनि हामी सार्वजनिक गरिराखेका छौँ। अब हामीले मूलत हामी चाहिँ हेर्ने यो पत्रकार र सञ्चार माध्यमहरूका अहिले अझ बढी डिजिटल कन्टेन्टबाट, त्यस्ता चाहिँ अहिले त हामी अनलाइन भयो, रेडियो टेलिभिजन पनि सबै एक किसिमको चाहिँ यो सोसल मिडियाबाटै सम्प्रेषण हुन्छन् र कतिपय पत्रकारहरूका चाहिँ विषयहरू पनि सामाजिक सञ्जालबाटै त्यस्ता चाहिँ सामग्रीहरू चाहिँ सम्प्रेषण गर्छन्। त्यसरी सम्प्रेषण गर्दा जुन चाहिँ गलत हिसाबले गरिरहेको हुन्छ नि, गलत विषयहरूका सामग्रीलाई हामीले तत्काल अनुगमन गर्ने र गलत हो भन्ने भएपछि हामीले तत्काल टेलिफोन पनि गर्ने, टेलिफोन गरेर सम्पर्क गरेर उहाँहरूलाई यो कारणले चाहिँ यो गलत हो, फेक इन्फर्मेसन हो, तपाईँले यसलाई चाहिँ सच्याउनुहोस् अथवा यसलाई चाहिँ सम्प्रेषण गर्ने नगर्ने गरी डिलिट गर्नुपर्ने हुन्छ कि त्यो गर्नुहोस् भनेर तत्काल चाहिँ लग मेन्टेन गरेर फोन सम्पर्क गर्छौँ। अनि त्यसपछि धेरैले चाहिँ त्यो काउन्सिलको निर्देशनहरू पालना भएको नै हुन्छ। जस्तै कस्तो चाहिँ देखिन्छ भने कतिपय चाहिँ यो विदेशतिर अनुबाट चाहिँ आएका त्यस्ता बाढी पहिरोहरूका घटनाहरूलाई पनि यहीँकै हो भन्ने, जस्तो अब रेस्क्युको कुराहरूमा पनि अब हिजो अस्ति पनि एउटा चाहिँ आर्मीको चाहिँ तपाईँको रेस्क्यु गरिरहेको भनेर पानीबाट चाहिँ सुरुङभित्र पसिरहेको भन्ने देखिएको थियो, त्यो विदेशको वहाँ चाहिँ लाओसको लगायतको कतातिरको कन्टेन्टहरू भन्ने खालको कुराहरू आएको थियो। त्यस्ता विषयहरू गलत जुन आएका छन् त्यस्ता विषयहरूलाई चाहिँ हामीले पहिचान गर्ने, पहिचान गर्न पनि अलिक गाह्रो छ, तर केही चाहिँ त्यस्ता चाहिँ विषयहरू भेरिफाई गर्दै त्यसलाई चाहिँ गलत हुनु भन्ने चाहिँ हामीले चाहिँ यकिन गरेपछि त्यस्ता सञ्चार माध्यम र पत्रकारहरूलाई हामीले तुरुन्तै फोन गर्छौँ। अहिले है फोन गर्दाखेरि पनि कतिपयको भएन भने हामीले स्पष्टीकरण सोध्ने पत्राचार पनि गर्छौँ, तर अहिले पछिल्लो हेर्नु हो भने पनि प्रेस काउन्सिलको जुन निर्देशनहरू छ त्यो धेरैले पालना गरेका छन्। जहाँसम्म इन्डिभिजुअल चाहिँ पत्रकार अथवा सञ्चार माध्यम बाहेकका इन्डिभिजुअल सामाजिक सञ्जालहरू हुन् त्यस्तोमा केही विषयहरू चाहिँ देखिएको छ, त्यस्ता विषयहरू फेरि हाम्रो क्षेत्राधिकार कहीँ कतै त अब साह्रै चाहिँ भ्रमपूर्ण चाहिँ विषयहरू हालेको छ, विवश हालेको छ भने हामीले पनि सम्पर्क स्थापित भयो भने अब यो विपदको बेला हो भनेर हामी सम्पर्क गर्छौँ, होइन भने त्यो चाहिँ हाम्रो त्यति कार्यक्षेत्र पर्दैन, त्यता फेरि अन्य निकायहरू साइबर ब्युरो अर्को चाहिँ त्यहाँले हेरिराखेका हुनाले नेपाल प्रहरीलाई पनि हामीले त्यस्ता विषय यसरी भ्रमपूर्ण विषयहरू आइरहेका छन् है भनेर हामीले जानकारी त्यहाँ पनि दिने त्यसरी गरेका छौँ र प्रत्येक दिनको विशेष अनुगमनको रिपोर्ट भनेर हामी सार्वजनिक पनि गरिरहेका छौँ।
3: हजुर धविन्द्र सर, यो एउटा सही सूचनाले चाहिँ हजारौँ ज्यान जोगाउन सक्छ भने एउटा गलत समाचारले चाहिँ समाजलाई यो चाहिँ विभाजित र अन्योलग्रस्त पनि बनाउँछ। यस्तो विपत्तिको बेला चाहिँ सञ्चारकर्मीले ध्यान दिनै पर्ने कुराहरू चाहिँ के हुन सक्छन् होला?
6: हामीले दुईवटा कुराहरूले गरेका छौँ है। एउटा चाहिँ तपाईँको विपदमा एकदमै भ्रमपूर्ण सूचनाहरू सामग्रीहरू फैलिन्छन् भनेर एउटा चाहिँ सचेतना अपनाउने, सचेतनाको लागि के कुराहरू ध्यान दिनुपर्छ त पत्रकारले आचार संहिता के भनेको छ, अहिले चाहिँ तपाईँको पत्रकार आचार संहिता भयो, त्यसपछि गएर अहिले बढी बालबालिकाहरू महिलाहरू पर्न सक्छन्, त्यो महिला बालबालिकाका सम्बन्धी सामग्रीहरू कसरी सम्प्रेषण गर्ने भन्ने पनि हाम्रा छुट्टै निर्देशिकाहरू छन्। अझ बढी विभत्स चाहिँ दृश्यहरू अहिले चाहिँ आएका हुन्छन्, कतिपय उद्धारका सन्दर्भमा पनि विभत्स तस्विरहरू चाहिँ सार्वजनिक भएका हुन्छन्, कतिपय बालबालिकाका तस्विरहरू त्यसले भोलि चाहिँ मनोसामाजिक रूपमा पनि त्यसले चाहिँ असर गरिरहेको हुन्छ हो, त्यस्ता विषयहरू आएका हुन्छन् भने कम्तीमा त्यस्तोलाई चाहिँ ब्लोरहरू गर्न पर्यो होइन। अनि तथ्यहरू एकचोटि केही सूचनाहरू आएर ए यो हो त साँच्चै यो हो त भन्ने हिसाबले त्यो मानसिकताबाट हेर्नु पर्यो कि त्यसलाई अनि भेरिफाई गर्न पर्यो। अहिले आधिकारिक निकायहरू हुन्छन् नि सूचना प्रवाह गर्ने चाहिँ विपद प्राधिकरण होला, स्थानीय प्रशासन होला, सुरक्षा निकायहरू, अनि नेपाल सरकारले तोकेका अन्य चाहिँ निकायहरू छन् हो, त्यस्तो निकायहरूसँग चाहिँ सूचनाहरूको भेरिफाई गर्ने र जे पाए त्यही सामग्री आयो अनि आएको कतिपय रियल सामग्री पनि त्यो आचार संहिताका हिसाबले के छ त त्यसले चाहिँ साँच्चै त्यसलाई चाहिँ अरू अन्यत्रलाई हानि गर्ने अथवा त्यो चाहिँ विभत्स प्रकृतिको छ भने त्यो चाहिँ के राख्न मिल्ने हो त भन्ने हिसाबले पनि पत्रकारले अथवा सञ्चार माध्यमले एकचोटि चाहिँ त्यसलाई सोच्नुपर्छ र त्यसपछि मात्रै सम्प्रेषण गर्नुपर्छ भन्ने त हामीले त्यो पनि भनिराखेका छौँ र हाम्रा त्यस्ता अवेरनेसका खालका चाहिँ तपाईँले पम्पलेटहरू र विवरणहरू पनि हामीले हाम्रो सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गरेका छौँ। सम्पादकीय नीति भन्ने पनि एउटा हामीले हिजो मात्रै एउटा निर्णय गरेर यो चाहिँ सम्पादकीय नीति के कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने हिसाबले पनि प्रेस काउन्सिल बोर्डले हिजो एउटा सम्पादकीय नीति है विपदको बेलाको भनेर एउटा स्वीकृत गरेर अब हामी आज भोलिमै त्यसलाई चाहिँ सार्वजनिक गर्दैछौँ।
7: हस् हस् धेरै धेरै धन्यवाद यहाँलाई। झविन्द्र भुषाल हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो, मुख्य अधिकृत नेपाल प्रेस काउन्सिलका। प्रेस काउन्सिलले यो विपदको घडीमा सञ्चार जगतलाई सूचना प्रवाहको स्थितिलाई कसरी नियालिराखेको छ, गल्ती कमी कमजोरी भइराखेका छन् भने त्यसलाई सही बाटोमा ल्याउनको लागि भइराखेका प्रयास र सञ्चारकर्मीहरूले सञ्चार कर्म गर्दाखेरिमा अप्नाउनु पर्ने सावधानीका विषयमा जानकारी दिँदै हुनुहुन्थ्यो। हामी यो विशेष प्रसारणको अन्तिम चरणतिर छौँ। 3 बजेको समाचारको लागि हामी फेरि जोडिन्छौँ र त्योभन्दा अगाडि आजको मौसमी अवस्था चाहिँ के छ देशभरमा र खास गरी यो विपद बाढी आइराखेको रसुवा नुवाकोट क्षेत्रमा के कस्तो छ र बाढी आउने सम्भावनाहरू के छन् आजको मौसमी ताजा अवस्थाको बारेमा जानकारी दिनको निमित्त यति बेला हाम्रो टेलिफोन सम्पर्कमा मौसमविद डेभिड ढकाल हुनुहुन्छ। डेभिड सर, हजुर, आजको मौसमी अवस्था के छ संक्षेपमा जानकारी दिनुहोस् न।
8: आजको लागि विशेष गरी देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ हिमाली भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्म पर्ने सम्भावना देखिन्छ भने लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै स्थानमा, कोशी भागमा फेरि गण्डकी बगरको तराई भूभागका चाहिँ केही स्थानमा, मध्य प्रदेशको चाहिँ थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म पानी पर्ने सम्भावना देखिन्छ। आज दिउँसोको हकमा चाहिँ विशेष गरी कोशी भागमा फेरि गण्डकी प्रदेशको हिमाली भूभाग साथै देशको पहाडी भूभाग र लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागको चाहिँ एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
3: हजुर, अहिले यो मौसमी विवरणको ताजा जानकारी दिँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ढकाल, यहाँलाई जानकारीको लागि धन्यवाद।
7: हस्, यिनै विभिन्न प्रसङ्गका कुराकानी सन्दर्भ सँगसँगै आजलाई रेडियो नेपालको यो विशेष प्रसारण यहीँ सकिन्छ। हामी यो विशेष प्रसारणमा निरन्तर जोडिने राखेका छौँ, समयक्रममा फेरि जोडिन्छौँ र भोलिको अवस्था के छ हामी ती जानकारीसहितका घटनाक्रमहरू लिएर फेरि भोलि हामी अर्को प्रसारणमा जोडिने प्रयासमा रहनेछौँ। र यो विशेष प्रसारणमा सहयोग गर्नुहुने प्राविधिक सहकर्मी राधिका ओझालाई धन्यवाद भन्दै संयोजक उद्धव सिंह स्वागडी, विमल गिमाली, रमेश भट्टको साथमा अर्जुन श्रेष्ठ र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड नेपालको पहिलो बैङ्क पूर्व

0: मात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। त्रिशुली 3-1 सुरुङबाट दुईजनाको जीवितै उद्धार, एकको शव फेला, सुरुङमा फँसेकाहरूलाई निकाल्ने क्रम जारी। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच टेलिफोनमा कुराकानी। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै र इरान विरुद्ध थप कारवाहीको लागि सबै विकल्प बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी। समाचार अब विस्तारमा। रसुवाको भोटेको सीमा भदौ 10 आएको विनाशकारी बाढीको कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। रासुवा सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्रबाट सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभयो। जीवितै उद्धार भएका महर्जन त्रिशुली 3A जलविद्युत आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने शाह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुनुहुन्छ। सेना र सशस्त्र प्रहरीको विदेशी उद्धार कर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्ति बीच दोहोरो संवाद भएको थियो। सुरुङभित्र फँसेका अन्य व्यक्तिको खोजी तथा उद्धारको लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद नेउपानेका अनुसार अन्य व्यक्तिको पनि उद्धारको लागि टोलीले प्रयास जारी राखेको छ। यसैबीच उद्धार गरिएका दुईजना मध्ये कवीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ। उहाँलाई काठमाडौँ छाउनी वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। यस्तै बाढी प्रभावित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका एक व्यक्तिको शव निकालिएको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालिएको जानकारी दिनुभयो। यसैबीच गृहमन्त्री सुधन गुरुङले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बावजुद उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो। रसुवा बाढीमा परि ज्यान गुमाएका मध्ये हालसम्म 1290 जनाको शव फेला परेको छ। बाढीपछि सम्पर्कविहीन भएका 4798 जना अझै बेपत्ता छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये 34 बालक, 45 बालिका, 250 महिला र 427 पुरुषको रहेको छ। आंशिक अङ्गसहितको 532 शव फेला परेको प्रहरीले जनाएको छ। उपचारको क्रममा अस्पतालमा दुईजनाको मृत्यु भएको छ। यस्तै बाढीमा परि अझै 4798 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म 8197 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये पुरुष 4618, महिला 2472 रहेका छन्। यसैबीच रसुवाको भोटेको सिको बाढीमा परि ज्यान गुमाएका मध्ये 193 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले अस्पतालमा ल्याइएका मध्ये 174 शवको परीक्षण भइसकेको जानकारी दिनुभयो। यस्तै अस्पतालमा ल्याइएकोमा हालसम्म 24 जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोनमा प्रधानमन्त्री शाहले यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरूले देखाउनु भएको ऐक्यताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगमा धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालमा बाढीको कारण बेपत्ता हुनुभएका अस्ट्रेलिया नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिरहेको बताउनुभयो। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदको कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेको सिबाडीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेको सिबाडीपछि नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य, गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। संचार मन्त्री तिमल सिन्हाले विपदको वास्तविकता सार्वजनिक गर्नु संचार माध्यमको महत्वपूर्ण दायित्व भए तापनि विपदबाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। उहाँले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न पनि संचार कर्मीहरूलाई आग्रह गर्नुभएको छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपत्को लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
1: भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा, भोटेकोसी बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपत्का लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु।
2: हामीले रसुवागढी नाकामा चाहिँ बाढी नाप्ने स्वचालित उपकरण राख्यौँ, बाढीले नै बगा। स्याप्रु बेसीमा राख्यौँ, बाढीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौँ, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेनौँ भने अझ हजारौँको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेर टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रु बसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
1: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्याङ्कन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढी मात्र नभई बहु विपदहरूको जोखिम मूल्याङ्कन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
2: बहु विपद मूल्याङ्कन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठुलो विपद भयो, अत्यन्तै दुःखद छ। तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौँ। त्यो गर्न सक्यौँ भने यो देशको लागि, विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौँ, त्यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौँ।
1: बाढी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्याङ्कन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरुरी भइसकेको उल्लेख गर्नुभयो।
2: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, मुगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टिम सहित, प्रविधि सहित, जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनु पर्छ।
1: भोटेकोसी जस्ता विनाशकारी बाढीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट पछि बाँकी समाचार। अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले अमेरिकी आई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेसेन्स वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रुपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारको तर्फबाट वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा भोटेकोसी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनुभयो। बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सो सहयोग गरिएको बङ्गलादेशले जनाएको छ। यसै गरी भोटेकोसी बाढी विपदको लागि छिमेकी राष्ट्र भारतबाट 6 र 7 चरणको राहत सामग्री नेपाल आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानैदेखि सुरु गरिएको छ। 2 दिनसम्म रुख र बाँस काट्ने, झाडी फाड्ने, ग्याबिन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्की चुहामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामी।
4: हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढी र 2 वटा लम्कीचुवा र 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएको छन्। यो केसहरू देखेका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 1.5 वटा स्थानीय छ केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौँ।
3: जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका मा 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि त्यहाँ पनि सरसफाईमा जोड दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौ।
5: घोडाघोडी नगरपालिका 4 नम्बर र 9 नम्बरमा जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो। त्यो देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1 देखि 12 नम्बरसम्मका सबै वडामा स्वास्थ्य परिचालन गर्यो र सबै स्वास्थ्य कर्मीहरूले 84 जना स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई अभियान सञ्चालन भइराखेको छ।
3: लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिकाभरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
6: हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 2 केस हो। त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवी मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरणीय सरसफाई, कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेका छौँ।
3: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
7: लामखुट्टेको लार्भा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जानु नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
3: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: रिपोर्ट पछि बाँकी समाचार। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रेरणाता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्रि भनिन्छ। आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरण बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रविधिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मको लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: नेपाल टेलिकमको 4G

इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणको कारण तेहरानले आफ्नो रणनीति परिवर्तन गरेको बताउनु भएको छ। उहाँले अमेरिका विरूद्ध इरानको जवाफ धेरै कडा हुने चेतावनी समेत दिनुभएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। त्रिशुली 3-1 सुरुङबाट दुईजनाको जीवितै उद्धार, एकको शव फेला, सुरुङमा फँसेकाहरूलाई निकाल्ने क्रम जारी। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच टेलिफोनमा कुराकानी। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै र इरान विरुद्ध थप कारवाहीको लागि सबै विकल्प बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिंह भोटेकुसी बाढीबाट प्रभावित मानसिक पीडा तथा संवेदनशील अवस्थालाई सञ्चारक विषय बनाते मानवीय मर्यादा गोपनीयता तथा सुरक्षा पूरा सम्मान गरेर सञ्चार माध्यम तथा पत्रकार लखलाई अनुरोध गरिरहेक। भोटेकुसी बाढी पाछे नुवाकोट तथा रसुवाको होल्डिङ सेन्टरमा सुत्केरी महिला छोडाटे परिवारक सदस्य गुमाल मानुस तथा अर्को संवेदनशील अवस्थामा रहल मानुसे आठ ली धरल उल्लेख गर्दै सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिंह ओलखक व्यक्तिगत विवरण फोटो तसु भिडियो सार्वजनिक गर्दै विशेष संवेदनशील अपन्यालाई अनुरोध गर्ल हो। उहीँ विपदक वास्तविकता सार्वजनिक गरे सञ्चार माध्यमक विशेष दायित्व आफ्नो पनि विपदकबाट प्रभावित अग्ल मानसिक गोपनीयता सुरक्षा आत्मसम्मान तसु मानसिक संवेदनशीलता सम्मान गरे पत्रकारिता अझै महत्त्वपूर्ण जिम्मेवारी अग्ल बाज्ल रहेस। भोटेकोसी बाढीमा परेको मर्लारक संख्या 1293 पुग्ल नेपाल पुलिसले जनाल रक्षिक। नेपाल पुलिस अनुसार अख्निसम्म 79 जना छोराटे 250 महिला अंश 427 पुर्ख र ग्लास फेला परिरहेक। यसनिकै 532 जना किछु अङ्ग फेला पर्ल तसु 2 जना अस्पतालमा जाँच गर्दै ज्यान जैल पुलिसले जनारेलिक। पुलिस अनुसार अख्निसम्म 1143 जना मर्ल तसु 719 जना आफन्तक डिएनए नमुना जम्मा गर्ल रक्षिक। बाढीमा परेको स्वदेशी तसु विदेशी गरेको अझै 4898 जना बेपत्ता रहल पुलिसले जनाल रक्षिक। बेपत्ता खोजी तसु उद्धार काम भने भइरहेक। उद्धार काममा रसुवाक भोटेकोसीमा आइल बाढी कारण प्रभावित 13,000 भन्दा बढी उद्धार कर्ल रक्षिक। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण अनुसार आज दिनखनी 13,093 जनाक उद्धार कर्ल हो। प्राधिकरण अनुसार अख्निसम्म 1287 जना ग्लास जम्मा कर्ल रक्षिक भने 5,083 अझै सम्पर्कमा भइकेन। यीबीच रसुवाक भोटेकोसी बाढीमा परेको ज्यान गुमाल मध्ये 193 जना ग्लास त्रिभुवन शिक्षण अस्पताल महाराजगंज आन्ल रक्षिक। अस्पतालक फरेन्सिक ल्याब मुख्य डाक्टर गोपाल चौधरी अस्पतालमा आन्ल मध्ये 151 लास तसु 10 लासक थरीथरी अङ्गसहित 161 लास माथिमा गाडीको व्यवस्थापन गर्ल तसु 174 लासक जाँच भइसिताल जानकारी दिल र छात्। यसनिकै अस्पतालमा आन्ल अख्निसम्म 24 जना क्लास मात्र चिन्यन्जैल परिवार तसु आफन्तलाई जिम्मा लाइल अस्पतालले जनाल रक्षिक। प्रधानमन्त्री बालेन्द्र शाह तसु अस्ट्रेलिया प्रधानमन्त्री एन्थोनी अल्बानिज बीच आज फोनमा कुरोकानी भइरहेक। आज बिहानी अख्ल उसे कुरोकानीमा प्रधानमन्त्री शाहै नेपाल अप्ठ्यारो परिस्थितिबाट गुज्री धर्ल बेला अस्ट्रेलियाली प्रधानमन्त्रीसँगै कुरोकानी अखै विशेष अख्ल बास्ती प्रधानमन्त्री प्रेस तसु छानबिन कर्लार विज्ञ दिपा दाहालले जानकारी दिल र छात्। प्रधानमन्त्री शाहै भदौ 10 रसुवाक भोटेकोसीमा आइल विनाशकारी बाढी गर्दे थुप्रै जनधन तसु भौतिक पूर्वाधारमा पुग्ल नाशमा अस्ट्रेलिया सरकार तसु उछिको मानुसे देखाल एकतामा तसु सहयोगमा प्रशंसा गर्दी आभार व्यक्त गर्ल रहेस भने उहीँ उसे बाढीमा बेपत्ता आख्ल अस्ट्रेलियाली मानुसक खोजी काम पनि चारचारो गरी धर्ल बाजिरहेलग। बङ्गलादेश सरकारले नेपाल सरकारक प्रधानमन्त्री

0: दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरिरहेक नेपालमा आइल विनाशकारी बाढी तसु पैरा पाचे दिधरल राहत फेरि बानालार तसु मानवीय प्रयासलाई सहयोग गरेले उसे पैसा आज सहयोग गर्ल हो। बङ्गलादेशक विदेश राज्य मन्त्री हुमायुन कविरे उचीको लागि नेपाली राजदूत घनश्याम भण्डारीले प्रधानमन्त्री तारिक रहमाने नेपालक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेको पाठाल उसे पत्र सुम्पति उसे पारे जानकारी कार्यालय हो। यसनिकै अर्थमन्त्री डाक्टर सोनिम वागले अमेरिकी एआई कम्पनी संस्थापक मुख्य कार्यकारी अधिकृत तसु अध्यक्ष जेन्सेन ह्वाङे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब वा 10 मिलियन अमेरिकी डलर सहयोग गर्ल जानकारी दिलरछ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङकबाट 10 दिनपछि 2 जना जिउते उद्धार हखलसँगै अझै आशा पलाल बाजिरहेक। गृहमन्त्री गुरुङले लगातार अप्ठ्यारो चुनौती अख्नु पनि उद्धारमा खट्ल नेपाली सेना, नेपाल पुलिस, सशस्त्र पुलिस बल तसु सेन्ट्रल कमान्ड सेन्टरक टोलीमा धन्यवाद व्यक्त गरिरहेक। आज बिहानी त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फसल कर्मचारी सञ्जय शाह तसु कवीर महर्जनक उद्धार कर्ल रहेछ। गृहमन्त्री गुरुङले उद्धार टोली अझै पनि सेव्य सुरुङमा लगातार खटिधरल जानकारी दिइरहेछ। उसे सुरुङकबाट शाह तसु महर्जनक सकुशल उद्धारक बेलामा ओलग 2 जना तसु उद्धार टोलीलाई हौसला दिँदै उसे ठाउँमा पुग्लरलग। उही बाढीमा परेको सम्पर्कमा नै रहलारक खोजी तसु उद्धारक लागि लगातार प्रयास गर्ला सांसद 2 जना सागर ढकाल तसु श्रीराम नेउपाने कामक बर्के सम्मान कर्ल उल्लेख गरिरहेक। सुरुङभित्र अर्को मानुष लक्सुरा हखै पार्लार बार्लार कुरो ध्यानमा धर्ती उद्धार टोली खोजी काम चारचारो गरिरहेक। यसनिकै भोटेकोसी बाढी पाछे जिल्ला भिन्न भिन्न जलविद्युत आयोजना सुरुङ इलाकामा फसल मानुष खोजी तसु उद्धार काम भने चारचारो गरिरहेक। नेपाली सेना, सशस्त्र पुलिस तसु नेपाल पुलिस सहित चीन, भारत तसु कोरियाक विज्ञ टोली उपरक त्रिशुली 1 चिलिमे तसु रसुवाबाडी जलविद्युत आयोजना सुरुङमा खोजी तसु उद्धार काम चाँचारो भइधरल सहायक मुख्य जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी जानकारी दिइरहे रछ। यीबीच सुरुङभित्रकबाट आज बिहानी जिउते उद्धार गर्ल शाह तसु महर्जन मध्ये 1 जनाको अवस्था भने एकदम गाह्रो र छिक अवस्था गहिरो रहल। मानुष सुरुङबाट 2 पल्ट उद्धार गर्ल कवीर महर्जनलाई उही बेला काठमाडौँ छाउनी आनीको वीरेन्द्र सैनिक अस्पताल आइसियुमा भर्ना गरेको जाँच भइधरलिक भने नेपाली सेनाको नेतृत्वमा खट्ल उद्धार टोली बाढी प्रभावित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फस्ल 1 जना मानुषक लास अख्नी निकाल्ल र छिक। वैदिक सनातन धर्म मान्ला लखे श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभरि भगवान श्रीकृष्ण पूजा आजा गरेको श्रद्धा भक्तिभावे मना धरेला। यी दिन देशभरि कृष्ण मन्दिरमा भगवान श्रीकृष्ण पूजा आजा प्रवचन भजन कीर्तन गरेको विशेष गरेको महिला पुर्खर व्रत बसेको रातभरि जागरण बस्ला चलन रचिक अन्याय अत्याचार तसु राक्षसी बेहोराकबाट सेव्य मानुष जोग्याले भगवान विष्णु 8 अवतारक रूपमा जन्मल श्रीकृष्ण आजीवन सत्य पक्षमा बसेको सोलारी कर्म करेले मानुष समुदायलाई प्रेरणा दिल रलिक बालार धार्मिक विश्वास रचिक। यी पर्व अवसरमा आज सरकारी सार्वजनिक विदा सुरा दिलर छिक। यसनिकै भाद्र शुक्ल पञ्चमी सो अष्टमी दिनसम्म नेपालक पश्चिमी तसु सुदूरपश्चिममा विशेष रूपमा मनालार गौरा पर्व पनि आज धुमधमैसो मना धरेला। किछु दिन आगु आइल बाढी गर्ते पृथ्वी राजमार्ग कृष्णवीरमा बाद रोकन जैनेसो बिपी राजमार्गमा मोटरगाडी चाप बढिरहेक। राजमार्गमा मोटरगाडी चाप बढ्नेसो जिल्ला प्रशासन कार्यालय काभ्रे पोलाञ्चोके ट्राफिक व्यवस्थापन कार्यालय आलोपालो कर्ला सिस्टम लागू गरिरहेक। जिल्ला प्रशासन कार्यालय काभ्रे पोलाञ्चोके सामान बोक्ल मोटरगाडी रातिक समयमा मात्र चलाला निर्णय गरिरहेक। जिल्ला सुरक्षा समिति बैठके सामान बोक्ल मोटरगाडी तौल सीमा टोक्ती राति मात्रै चाल्या दिलार व्यवस्था कर्ल हो। आजुलाई तनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले रसायनमुक्त कृषि अभियानका एकजना अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरेको छु। हरित अर्ग्यानिक कृषि फार्म सञ्चालनपछि यो अभियानमा जोडिनुभएका खतिवडासँग वैदेशिक रोजगारी, स्वदेशमै व्यवसाय र व्यावसायिक कृषिको पनि अनुभव छ। व्यावसायिक कृषि कर्म गर्दै गर्दा रसायनमुक्त कृषि उत्पादनबाट प्रभावित खतिवडा यति बेला हरित अभियान मार्फत कृषकहरूलाई रसायनमुक्त कृषि उत्पादनतर्फ प्रोत्साहित गर्दै आइरहनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज मैले रसायनमुक्त हरित अभियानका एकजना अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद। हजुर अर्जुनजी,
0: पछिल्लो समय यहाँ चाहिँ यो जैविक कृषि भनेर यसमा लाग्नु भएको छ, यसको अभियन्ता पनि हुनुहुन्छ। पछिल्लो समय चाहिँ यो अभियानमा कसरी जोडिराख्नु भएको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि।
1: मैले एउटा एकजना गाउँमा साथी हुनुहुन्थ्यो, बुढा मान्छे, उहाँले खेती गर्नुहुन्थ्यो। उहाँले खेती गर्दाखेरि यति कोपी लगाएन यति नाफा हुन्छ भनेर चाहिँ उहाँले हिसाब देखाउनुहुन्थ्यो। मैले पनि हिसाब गर्दाखेरि थोरै लगानीमा धेरै नाफा, तर वास्तविक कृषि गर्दै जाँदा त्यो हुँदो रहेछ कि। उत्पादन गर्ने बेलामा किसानहरू फेलर हुँदो रहेछन्। किसानहरू किन फेलर हुन्छन् त भन्दाखेरि गलत बाटो भएको कारणले फेलर हुँदो रहेछन् भन्ने कुरो चाहिँ मैले गहिराईबाट भेट्टाएँ।
0: हजुर हजुर,
1: दोकानमा गएर सामान किन्ने बित्तिकै यो सामान हाल धेर फल्छ, त्यो सामान हाल धेर फल्छ भनेर धेरै सामान किन्नु परेकोले गर्दा उनीहरू पीडित भएकोले गर्दाखेरि त्यस्ता पीडित साथीहरू चाहिँ अर्ग्यानिकतिर चाहिँ रसायन मुक्ततिर चाहिँ कसरी मोडिने त अन्तिम चाहिँ विकल्प यही रहेछ है भन्ने कुरो उहाँहरूले महसुस गर्नुभयो र विषादी हान्दा हान्दा आफू पनि जोखिममा पर्नुपर्ने स्थिति भयो। त्यो भएर त्यस्ता मोडिने साथीहरू चाहिँ मसँग अहिले बेला बेला ठोकिनुहुन्छ र उहाँहरूलाई मैले गाइडलाइन दिइराखेको छु।
0: खास चाहिँ यो हरित अभियान भनेर चाहिँ कस्तो खालको अभियान हो, यो बारेमा जोड दिनुहुन्छ कि।
1: यो हरित अभियान भनेको चाहिँ हामीहरूले नेपाललाई चाहिँ हरियाली बनाउने, किनभने खाद्यान्न चाहिँ हाम्रो विदेशबाटै आउँछ र यहाँको उत्पादनले हामीहरूलाई 6 महिना पनि धान्न गाह्रो हुन्छ, यहाँको धान चामल जेसुकै उत्पादन पनि, र त्यो भएर चाहिँ नेपाललाई नै हरियाली हरित बनाएर लैजाउ न त भनेर चाहिँ म यसमा चाहिँ लागेको।
0: अघि यहाँले जोड्नुभयो 77 जिल्लामा चाहिँ यो हरित अभियानको यो अभियान चाहिँ जोडिएको छ। यो अभियानको अरू थप जिल्ला जोड्दाखेरि चाहिँ कसरी जोड्नु?
1: यो सामाजिक सञ्जालबाट जो साथीहरू ठोकिनुहुन्छ म चाहिँ अर्ग्यानिकतिर जान्छु भन्ने साथीहरूलाई चाहिँ हामीहरूले यहीँबाट वाट्सएपको माध्यमबाट, तपाईँको चाहिँ मेसेन्जरको माध्यमबाट, फोनको माध्यमबाट त खेती सम्भव छैन, सबै कुराहरू बताउनलाई हामीले पनि 14-15 वर्ष यसमा चाहिँ अध्ययन गऱ्यौँ। बिहानदेखि बेलुकासम्म 24 घन्टा हामीले यसको अध्ययन खोज गऱ्यौँ र एउटा निचोडमा हामी पुग्यौँ र उहाँहरूलाई चाहिँ हामीहरूले मोटामोटी कुराहरू दिने गराएको छ। उहाँहरूसँग पनि अलिकति एक्टिभ हुनु पर्यो।
0: यहाँले यो हरित अभियानको कुरा गर्दै गर्दाखेरि होइन, रसायनमुक्त हरित अभियान भनेर अगाडि बढ्दै गर्दाखेरि यहाँसँग त पक्कै पनि यो कृषिसँग जोडिएको केही अनुभव पनि होला। योभन्दा अगाडि अथवा विगतमा चाहिँ कुनै पनि व्यवसायसँग त जोडिनु भएको होला, त्यस्तो केही अनुभव छ यहाँसँग?
1: मैले उत्पादन नगरेको पनि होइन, 2 बिघासम्म त्यहाँ सब्जी उत्पादन गरेको समयमा पहिला, पछि गएर उत्पादन गर्दाखेरि आफूले अर्ग्यानिक उत्पादन गर्ने अनि अर्ग्यानिक उत्पादन गरिसकेपछि त्यो उत्पादनलाई चाहिँ हामीहरूले बिचौलियाको मार्फतबाट बजारमा दिनु पर्दाखेरि चाहिँ हामीलाई धेरै गाह्रो, धेरै सस्तोमा दिनु पर्ने, त्यो भएर मैले चाहिँ अब हामी 3-3 महिना रिस्क मोलेर काम गर्नुपर्ने, मेहनत गर्नुपर्ने, असिना पानी सबै कुराहरूको सहन गर्नुपर्ने, त्यो भएकोले गर्दाखेरि मैले केही समय चाहिँ बजारमा लगेर पनि आफ्नो बोर्ड राखेर पनि मैले सब्जीहरू बेचेँ। बेच्दाखेरि हाम्रो सब्जी चाहिँ हारालुस तरिकाले चाहिँ लाने मान्छेहरूको ताती भएको थियो र मैले त्यतिखेर उत्पादन गर्दाखेरि तपाईँको इन्डियाको मान्छेहरू पनि आएर मेराबाट सब्जी उत्पादन लिएर जानुहुन्थ्यो र मेरो उत्पादन गरेको ठाउँबाट 10 किलोमिटर परबाट पनि लिएर जानुहुन्थ्यो क्या लिन आउनुहुन्थ्यो। तर के भयो भन्दाखेरि सबै कुराहरू उहाँले खोजेको कुराहरू सबै कुराहरू म एक्लै दिन नसक्ने भए हेर्नुहोस्
0: हजुर
1: त्यो भएर पनि अलिकति गाह्रो पनि भयो।
0: हजुर त्यति बेला यहाँले के उत्पादन गर्नुहुन्थ्यो त्यति बेलाको बजार कस्तो थियो यहाँको?
1: मैले तपाईँको फुलकोपी उत्पादन गरेँ, गाजर उत्पादन गरेँ, केसिन खोर्सानी उत्पादन गरेँ, करेला उत्पादन गरेँ, घिरौला उत्पादन गरेँ, टमाटर उत्पादन गरेँ, आलुहरू उत्पादन गरेँ र त्यो लगेर म बजारमा बेच्थेँ क्या।
0: ए हजुर
1: मैले पहिला होलसेलमा लगाएर दिँदाखेरि हामीले उत्पादन गरेको कुराहरू हामी किनभने झट्ट त्यहाँ पुगेका हुन्थ्यौँ हाम्रो उत्पादन नलिने त्यत्तिकै फालेर हिँड्नुपर्ने यस्तो स्थिति पनि आएको थियो। त्यस पछाडि मैले अब यसरी चाहिँ हुँदैन भनेर मैले बजारमा लगाएर आफै बेच्न थालेँ।
0: यसरी यो आफूले उत्पादन गरेका वस्तुहरू बजारमा पुर्याउँदै गर्दाखेरि कस्ता खालका चाहिँ चुनौतीहरू आउँदा रहेछन् त्यो अनुभव पनि अलिकति सुनाइदिनुहोस् न।
1: अब एक्लैले उत्पादन गर्दाखेरि चाहिँ ढुवानी खर्चमा धेरै चुनौती आउँछ। समग्र एउटा अब त्यो समूह पनि बनाएको छ राज्यले। मैले देखेको चाहिँ के हो भने हरेक ठाउँमा कुनै वडामा एउटा चाहिँ तपाईँको सब्जीको चाहिँ किसानले उत्पादन गरेको चाहिँ त्यहाँ लिने व्यवस्था भयो भने चाहिँ धेरै सजिलो हुन्छ क्या।
0: हजुर भनेपछि त्यो कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण अथवा बिक्रीको प्रबन्ध चाहिँ राज्यबाट पनि त्यो खालको सहजीकरण भइदियो भने चाहिँ सहज हुने थियो होइन त यहाँको बुझाइ?
1: एकदमै त्यो 100% हो। त्यो तपाईँको एक वर्ष दुई वर्ष गाह्रो हो राज्यलाई पनि, त्यो भाडा तिर्नु पर्यो, मान्छे राख्नु पर्यो, तर एक वर्ष दुई वर्ष भित्रमा त राज्यले नहेरे पनि त्यो किसानले आफै हेर्छन् क्या। त्यो चाहिँ मैले बुझेको छु। राज्यले 1 रुपियाँ त्यहाँ लगानी स्टार्टिङ मात्रै गराइदिनु सक्नु पर्यो क्या। र अहिले चाहिँ किसानहरू त्यसरी गरौँ नि त भन्दाखेरि किसानहरू एक ठाउँमा आउन सक्दै सक्दैन। त्यो किसानहरूलाई एक ठाउँमा आउनलाई राज्यले त्यो पोलिसी अप्नाउनु पर्छ। त्यस पछाडि राज्यले नगरे पनि आफै अटोमेटिक उनीहरूले त्यो कोठा भाडा दिनुपर्ने, त्यो त्यहाँ बेच्न चाहने मान्छेलाई तलब दिनुपर्ने, सबै कुरो त्यहीबाट त्यही उत्पादन गरेकोबाट दिन मजाले पुग्छ, किसानलाई पनि राम्रोसँग राहत।
0: हजुर हजुर पक्कै पनि हजुर हो यहाँको बुझाइ पक्कै पनि त्यो खालको सहजीकरण भइदियो भने चाहिँ एउटा बेस बन्थ्यो, आधार बनिसकेपछि बिस्तारै त्यो सहज हुँदै जान्थ्यो भन्ने यहाँको बुझाइ हो होइन त? यहाँले यो कृषि लामो समय कृषि व्यवसाय पनि गर्नुभयो, अरू व्यवसाय पनि गर्नुभयो, यहाँसँग लामो अनुभव छ, हरित अभियानकै कुरामा जोड दिँदै गर्दाखेरि अर्ग्यानिक कृषि अथवा जैविक कृषि र अर्को चाहिँ रसायन प्रयोग गरेर गरिने कृषि व्यवसाय, यो बीचको फरक, यसले दिने उत्पाद अथवा कृषकले जैविक कृषि गर्छु भन्दै गर्दाखेरिको चुनौतीहरू के हुँदो रहेछ नि?
1: रासायनिक कृषि गर्ने साथीहरूले अन्तिममा गएर उनीहरूले कृषि पढेको हुँदैनन्। किसान गर्ने मान्छे प्रायः जसो कृषि पढेको मान्छेले कृषि गर्दै गर्दैन र कृषि नपढेको मान्छेले कृषि गर्ने हो र रासायनिकको मात्रा चाहिँ यति हाल्नुपर्छ है भनेर चाहिँ मल खादको कुराहरू गरेको हुन्छ। त्यो ब्यालेन्समा त जाँदैन, ब्यालेन्समा नगइसकेपछि त्यो उनीहरूले चाहिँ छिटो कमाउने उसमा चाहिँ अझ बढी हालेर चाहिँ धेरै कमिन्छ कि भन्ने उनीहरूको कन्सेप्ट हुन्छ र अलिक बढी हाल्ने काम उनीहरूले गर्छ। त्यसो गर्दा चाहिँ के हुन्छ भने दिनदिनै तपाईँको माटोको उर्वरा शक्ति नष्ट हुँदै जान्छ, रोग किराले एट्याक गर्छ र विषादी आफूले हान्दाखेरि आफूलाई पनि भोलिको दिनमा चाहिँ धेरै ठुलो चुनौती, त्यो त्यहाँ कमाएको सम्पत्तिले पनि नपुग्ने स्थिति हुनसक्छ। क्यान्सर लाग्नेदेखि लिएर किडनी फेल हुनेदेखि लिएर हरेक रोगहरू त्यहाँ देखिरहेका छन् र अन्तिममा गएर रासायनिक कृषि भन्दा पनि अर्ग्यानिक कृषिमा चाहिँ तपाईँको मान्छेले गर्ने मान्छेहरूलाई चाहिँ सन्तुष्टि पनि हुन्छ र त्यो कुरोहरू चाहिँ खर्चमा पनि धेरै कम लागतमा उत्पादन गर्न सकिन्छ। किनभने हाम्रै वरिपरि भएका चिजहरूलाई हाम्रै वरिपरि छन् तर नदेखेको मात्रै हो, हरेक कुराको समाधान हाम्रै वरिपरि छन्। रोग किरा पनि हामीले समाधान गर्न सक्छौँ र मल पनि हामी बनाउन सक्छौँ, भिटामिन पनि हामी बनाउन सक्छौँ, सबै कुराहरू हामी गर्न सक्छौँ भने चाहिँ हाम्रो खर्च कहाँ गयो त भन्दाखेरि हाम्रो बजारमा त खर्च गएन। एउटा खर्च कहाँ जान्छ भन्दाखेरि पहिला तपाईँको बिउ पनि घरमै उत्पादन हुन्थ्यो, किसानले आफै उत्पादन गर्थे, अहिले बजारमा किन्ने बानी परिसकेका छन्। त्यही एउटा बिउमा मात्रै हाम्रो खर्च हुने, अरूमा हाम्रो खर्च हुँदैन र लेबर कस्ट त्यति हो।
0: हजुर यो जैविक कृषि गर्न पनि सहज छ होइन त?
1: सहज, एकदमै सहज छ। त्यो चाहिँ अब किसानहरूले पनि अलिकति फरवर्ड हुनुपर्छ अब, किनभने तालिम भयो भनेदेखि त ऊ भयो भने त हामी पनि तपाईँको चाहिँ उनीहरूलाई 3 दिनमा चाहिँ एउटा खेतीको सिस्टम सिकाइदिन्थ्यौँ होइन, र एउटा सिस्टम सिकेपछि उनीहरूले चाहिँ खेती गर्नलाई अटोमेटिक जान्दछन् के। हामीले 14 वर्ष जानेको भोगेको कुराहरूलाई उनीहरूले हामीले 3 दिनमा सकिदिने हो के। उनीहरूलाई हामीले के सिकाइदिने हो भन्दाखेरि मल बनाउनु सिकाइदिने हो, माइक्रोन्युट्रिएन्ट भिटामिन बनाउनु सिकाइदिने हो, उनीहरूलाई ढुङ्गाको लिक्विड निकालेर चाहिँ बिरुवामा कसरी उपलब्ध गराउने त त्यो सिकाइदिने हो, रोग किरा कसरी नियन्त्रण गर्ने त भनेर चाहिँ हर्बल सोल्युसन बनाउन सिकाइदिने हो, माटो कसरी सुधार गर्ने त भनेर चाहिँ माटो सुधार गर्ने कुराहरूलाई, माटोलाई ट्रिटमेन्ट गर्ने कुराहरू उनीहरूलाई सिकाइदिने, उनीहरूसँगै चिजहरू हुन्छ। र हामीले कुनै ठाउँमा तालिम भयो भनेदेखि जतिजना किसान भए पनि हामी उनीहरूलाई थौडा प्रोडक्सन यो ओडब्ल्युडिसी टेक्नोलोजीलाई मैले प्राथमिकता दिएको छु। यो चाहिँ भारतको एकजना डाक्टर कृष्णचन्दज्यूले खोज गर्नुभएको हो र त्यो टेक्नोलोजीबाट हामीले उनीहरूलाई फ्रीमा दिएर उनीहरूलाई सबै कुराहरू हामी सिकाइदिन सक्छौँ।
0: जैविक कृषि सम्भव छ, जैविक कृषितर्फ लागौँ भनेर यो अभियान चलाइराख्नु भएको छ होइन। योभन्दा पहिले कृषिमै संलग्न पनि हुनुभयो, उत्पादनमै पनि जोडिनु भयो होइन। योभन्दा अगाडि चाहिँ यहाँ चाहिँ कृषि अरू कुनै व्यवसायहरू पनि गर्नुभयो, अगाडिको कुरा पनि यहाँको अनुभव जोडिदिनु न।
1: अब सङ्घर्ष त हेर्नुहोस्, काम गर्दै जाँदाखेरि धेरै सङ्घर्ष गर्नुपर्ने हुँदो रहेछ। काठमाडौँ पनि 10-15 वर्ष आफ्नो जीवन चलाउनलाई म त्यहाँ बसेँ होइन। धेरै विभिन्न किसिमको व्यवसायहरू त्यहाँ पनि गरियो, 8-9 वर्ष जति कोरिया गएर बसियो, यहीँ 4-5 वर्ष यहीँनिर तपाईँको चाहिँ हार्डवेयर सार्डवेयर दोकान गरेर पनि बसियो, र अहिले पछिल्लो समयमा अब यो हार्डवेयर मात्रै मेरो अन्तिम हो भनेर मैले सोचिराख्दाखेरि, अब म व्यापार सेपार केही पनि गर्दिनँ भनेर सोचिराख्दाखेरि म कृषिमा मेरो मोड फर्कियो। त्यसबाटै म अहिले कृषिमा लागेको छु। अब योभन्दा उता चाहिँ अर्को चेन्ज हुँदैन मबाट, अब यही हो मेरो बाँचुन्जेल मैले गर्नुपर्ने कर्म।
0: विभिन्न व्यवसाय गर्नुभयो, वैदेशिक रोजगारीमा जानुभयो, फर्केर आएपछि पनि यहाँको व्यवसाय गर्नुभयो, अहिले चाहिँ यहाँ विशुद्ध यही हरित अभियानमा नै सक्रिय हुनुहुन्छ होइन त?
1: हजुर हजुर, मैले दिनमा 1-2 जना मान्छेलाई ठाउँ ठाउँमा उनीहरूलाई चाहिँ फोनको मार्फतबाट, व्हाट्सएपको मार्फतबाट उहाँहरूलाई चाहिँ ट्रेनिङ जस्तो दिइरहेको ठाउँ ठाउँमा। अब ती मान्छेहरू चाहिँ सक्षम भएर निस्किने बित्तिकै उनीहरूले पनि अरूलाई भोलि सिकाउँछन् क्या।
0: हजुर हजुर, कार्यक्रम पौरखीको कथामा आज म एकजना हरित अभियानका अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरिरहेको छु। दिल्लीज्यू, यहाँले यो हरित अभियानको कुरा गर्दै गर्दाखेरि हरित अभियान सम्भव छ अहिले?
1: मैले चाहिँ 100%मा 100% सम्भव देखेको छु है, किनभने अब 96.2% चाहिँ बिरुवाले हावा पानी र प्रकाशबाट लिँदो रहेछ, र 2.8% चाहिँ हामीले जमिनबाट दिनुपर्ने मल दिनुपर्दो रहेछ हामीले जमिनबाट। र अर्को कुरो के छ भने नाइट्रोजन भनेको जुन हामीले भारतबाट नाइट्रोजन ल्याइरहेका छौँ, त्यो नाइट्रोजन भनेको 76.8% त वायुमण्डलमा रहेछ। त्यो नाइट्रोजन त्यो उनीहरू कम्पनीले बनाउनेले त्यो वायुमण्डलको हावाको मार्फत तानेर चाहिँ उनीहरूले चाहिँ युरिया बनाउँछन् दुनियाँहरूको केमिकल हालेर। त्यो नाइट्रोजन हामीले ब्याक्टेरियाको मार्फतबाट, एउटा प्राकृतिक एउटा सिस्टम छ, त्यो ब्याक्टेरियाको मार्फतबाट हावाबाट तानेर बिरुवालाई उपलब्ध गराउँछ। र यी कुराहरू भने जस्तो होइन, हामीले त गरेर हेरिसक्यौँ, किन असम्भव छ त भन्ने? यो त एउटा विदेशीले एउटा हुइम फैलाएर उनीहरूले नाफा कमाउनको लागि दुनियाँभरका कुराहरू भिडाएको नै हुन्। त्यो कुरो त गइरहेछ, कसैले पनि खोलेको छैन हेर्नुहोस् अहिलेसम्म। कुनै कृषि तालिममा गयो भने त्यो कुराहरू खोलेकै छैन हेर्नुहोस्। खोल्नु पर्यो नि त्यो कुराहरू, किसानलाई चाहिँ बुझाउनु पर्यो नि, किसानलाई पनि नपत्याउन सक्लान्, तर यसो यसो गरेर गराए भनेर भन्नु त पर्यो नि। अनि मैले त्यो गरेर चाहिँ मैले सम्भव देखेको छु, र आफूले पनि प्र्याक्टिकल गरेर पनि हेरिसकेँ, हेरिसक्दाखेरि सम्भव देखेको छु, किनभने हामीले उत्पादन गरेको कुराहरू राम्रोसँग उत्पादन भइरहेको छ हेर्नु। अर्काले युरिया डिएपी हालेको मान्छेहरू चाहिँ धान नराम्रो छ, हामीले उत्पादन गरेको ठाउँमा धान राम्रो छ, कुनै रोग किराले पनि एटेक गर्दैन हेर्नुहोस्। अर्काको रातो पहेँलो भएर धान गइरहेको छ हेर्नुहोस्, त्यो के कारण भन्दा तिनै रासायनिक मलको कारण हो हेर्नुहोस्। त्यो बिरुवासँग लड्ने क्षमता छैन त्यहाँनिर हेर्नुहोस्, अब हामीले अर्ग्यानिक तरिकाले गरेको ठाउँमा लड्ने क्षमता छ रोगहरूसँग, त्यो भएर पनि सम्भव देखेको छ कि।
0: यहाँले यो कुरा गर्दै गर्दा पक्कै पनि हरित अभियान यहाँले चलाइराख्नु भएको छ, यो अभियानको अभियन्ताको रूपमा विभिन्न साथीभाइहरूलाई पनि यो सल्लाह दिइराख्नु भएको छ कि जैविक कृषि गर्न सकिन्छ हरित अभियान भनेर। एउटा पक्कै टिम पनि होला यहाँले, विभिन्न वैज्ञानिकहरू यो जैविक कृषिसँग जोडिएका विशेषज्ञहरूसँग पनि मिलेर अगाडि बढ्नुहुन्छ होला, यसकै बारेमा अलिकति जोडिदिनु न।
1: मेरो कुराहरू, मेरो गुरु भनेको एकजना मधुसूदन पोखरेल हुनुहुन्छ काठमाडौँको कोमलटारमा, तपाईँको चाहिँ पहिला अधिकृत भएर चलाउनु भएको हाम्रो शिव प्रधान हुनुहुन्छ, काठमाडौँमै हुनुहुन्छ, उहाँ पनि 85 वर्ष पुगिसक्नु भयो। उहाँहरूले र धेरै विज्ञहरूले, नेपालका धेरै विज्ञहरूले हाम्रा कुराहरू, हामीले लेखेका कुराहरू, हामीले भनेका कुराहरूलाई फलो गरिराख्नु भएको छ, हेरि पनि राख्नु भएको छ, र मलाई गाइडलाइन पनि दिइराख्नु भएको छ। र उहाँहरूले चाहिँ मलाई मैले नबुझेका कुराहरूलाई के हो त वास्तविक कुराहरू भनेर गर्दाखेरि उहाँहरूले चाहिँ मलाई बताइदिनु, म इन्डियाको हरेक कुनामा कस्तो तरिकाले कृषि भइरहेछ, ककसले के गरिरहेको छन्, त्यो चाहिँ मैले फलो गरेर हेरिरहेको।
0: यो कुराकानी गर्दै गर्दाखेरि अलिकति बढी हामी चाहिँ हरित अभियानकै कुरा पनि जोडिराखेका छौँ होइन। यो हरित अभियान अथवा जैविक कृषिमा चाहिँ राज्यले कसरी सहयोग गर्नुपर्छ, अथवा यसमा चाहिँ कसरी जोड दिन सक्छ राज्यले?
1: हामीले त अब तपाईँको 6 प्रोडक्टहरू हामीसँग टेक्नोलोजी छ, टेक्नोलोजी भएको कारणले गर्दाखेरि छवटा प्रोडक्ट त हामी जीवनभर किसानलाई दिन्छौँ, जीवनभर खेती गर्न छवटा प्रोडक्ट दिन्छौँ। त्यही छवटा प्रोडक्टको भित्र घुमेर किसानले अरू प्रोडक्ट बनाउनु पर्यो र माटो सुधार गर्नु पर्यो, मल बनाउन सक्नु पर्यो, तपाईँको भिटामिन बनाउन सक्नु पर्यो, रोग किरा नियन्त्रण गर्ने कुराहरू सक्नु पर्यो भनेपछि त यो त आवश्यकै जस्तो लाग्छ मलाई त। हेर्नुहोस्
0: हजुर हजुर,
1: अब यो यो कुरोमा राज्यको माथिल्लो लेभलमा मलाई भन्दा पनि अगाडि उहाँहरूलाई यो यो टेक्नोलोजीबारे थाहा रहेछ। उहाँहरू गएर डाक्टर कृष्णचन्द्रसँग भेट गरियो अरे आउनु पनि भएको, तर आएर पनि यहाँनिर आएर चाहिँ उहाँहरूले त्यो नाम शुद्ध लिन सक्नु भएन। तर आज नेपाली किसानहरूले चाहिँ उहाँहरूले नाम नले पनि, कृषिको विज्ञ मान्छेहरूले उहाँहरूले नाम नले पनि नेपालकै नेपाली किसानहरूले त खोजे आज हेर्न ओडब्लुडिसी भन्ने कुरो अहिले 77 जिल्लामा पुगेको छ, काठमाडौँमा 66 छ, पोखरामा 66 छ, दाङ भैरवा तपाईँको मोरङ हरेक पहाडको कुना कुनामा 66 पुगेको छ त, किनभने उनीहरूले बुझे नि त यो चिज चाहिँ रहेछ है, गर्नुपर्ने चाहिँ यो रहेछ बाटो भन्ने कुरो त किसानले बुझे। यो त मैले गर गर भनेर कर लगाएको होइन, हेर्नुहोस् अरू अरू साथीहरू पनि हुनुहुन्छ यसको सम्बन्धीको, कसले कति बुझ्नुभएको छ, कसले कति बुझ्नुभएको छ, आफ्नो आफ्नो ठाउँमा छ।
0: हजुर हजुर सर, यो यो यो ओडब्लुडिसी भन्नुभयो होइन हजुरले?
1: हजुर,
0: यो ओडब्लुडिसी भनेको चाहिँ के हो? अनि यहाँले छवटा उत्पादन भनेर बेला बेला जोडिराख्नु भएको छ होइन, यो छवटा उत्पादनमै सबै पर्छन् पनि भन्दै हुनुहुन्छ, माटो सुधारका कुरा पनि गरिराख्नु भएको छ, यो चाहिँ के हो? अलिक अलिक प्रश्न बनाइदिनु न।
1: ओडब्लुडिसी भनेको अब यसको जरि नै भन्नुपर्दा त धेरै लामो छ होइन, तर ओरिजिनल वेस्ट डिकम्पोजर, अर्काले डुप्लिकेट नगरोस् भनेर पहिला अर्कै नाम थियो, त्यही भएर चाहिँ अहिले अर्को नाम चेन्ज गरेर ओरिजिनल वेस्ट डिकम्पोजर बनाएको हो। अब यसमा एउटा चिजले तपाईँको मल बनाउँछ भने एउटा चिजले चाहिँ टाइकोडरमा हामी बजारमा किनिराखेका छौँ, त्यो टाइकोडरमा एकपल्ट किसानले लगाउ भने जीवनभरि हुन्छ भन्ने मान्छेहरूले त तपाईँको के प्रमाण छ भनेर गर्छन्, त्यो प्रमाण हामी जुटाउन सक्दैनौँ। प्रमाण हामीलाई एउटा वैज्ञानिकले खोज गरेको कुरोलाई हामी त्यसमा ढुक्क पनि छौँ र हामीहरूलाई फाइदा पनि भएको छ र लाने किसानलाई पनि फाइदा भएको छ। अर्को यसमा छवटा प्रोडक्टमा एउटा माइको राजा भन्ने छ, अर्को तपाईँको एउटा कवाज भन्ने छ रोग क्रिया नियन्त्रण गर्ने, अर्को छ बेबर बेसिनिया भन्ने छ त्यो पनि रोग क्रिया नियन्त्रण गर्ने नै हो। यी छवटा प्रोडक्ट छन्। अब यी छवटा प्रोडक्टमा अहिलेसम्म वैज्ञानिकहरूले खोजेको अनुसारले संसार चलेकै ब्याक्टेरियाबाट रहेछ, हाम्रो शरीर पनि यो वनस्पति पनि यो पृथ्वी सबै चलेको ब्याक्टेरियाबाट रहेछ, हामी सबै प्रलय भएर गयौँ भने पनि यो संसारमा ब्याक्टेरिया मर्ने रहन्छन् भन्ने कुरो हामीले बुझ्यौँ। र अर्को कुरो के हुन्छ भने अहिलेसम्म वैज्ञानिकहरूले खोज गरेको कुरोमा ब्याक्टेरियामा 1% पनि ब्याक्टेरिया वैज्ञानिकले खोज गर्न सकेको रहेछ अहिलेसम्म लाभकारी ब्याक्टेरियाहरू। तर छवटा प्रोडक्ट त छन् यसमा ब्याक्टेरियाहरू, तर हामीहरूले अझ त्योभन्दा पनि लाभकारी कुराहरू हामीले जे ब्याक्टेरियाको हामीले खोज गरिसकेका त्योभन्दा पनि लाभकारी 1% भन्दा पनि बढी जति पृथ्वीमा हिजो थियो ब्याक्टेरिया थियो फेरि हामी त्यो ब्याक्टेरिया जमिनमा हामी हाल्न सक्छौँ।
0: हजुर डिल्लीज्यू, म कुराकानीको करिब करिब अन्तिमतर्फ पनि आइपुगेको छु होइन, अन्त्यमा चाहिँ यहाँले यो हरित अभियान सञ्चालन गर्दै गर्दाखेरि रसायन मुक्त कृषि अथवा चाहिँ जैविक कृषिमा जोड दिउँ भनेर लागिराख्नु भएको छ होइन, जैविक कृषि गर्नको लागि त्यो कृषकले अथवा व्यावसायिक कृषि गरिरहेका व्यक्तिहरूले ध्यान पुर्याउनु पर्ने कुरा अथवा तपाईँको केही सुझाव रहन्छ?
1: हिजो ओडब्लुडिसी टेक्नोलोजी आएको थिएन भनेदेखि हामीलाई गाह्रै थियो, जब ओडब्लुडिसी टेक्नोलोजी आइसके पछाडि हामीलाई गाह्रो छैन, किनभने हाम्रै वरिपरि सबै चिज छ, हामीले नदेखेको मात्रै हो, नजानेको ज्ञानको कमी मात्रै भएको हो, र त्यो कुराहरू चाहिँ हामीले किसानमा चाहिँ हामीले दिने गरेको छौँ, हामीले जानेको र कतिपय कुराहरू किसानले पनि जानेको छ, विज्ञ त किसान हो, त्यही किसानले रिसर्च गरेर त्यही किसानले अनुभव गरेको कुरो न कतिपय वैज्ञानिकहरूले त्यसलाई नै फलो गरेर पनि आफ्नो नाम अगाडि राखेका छन्। र विज्ञ वास्ता भन्यो भने वैज्ञानिक भनेको विज्ञ भनेको किसान हो, उसले त 3 महिनासम्म कुनै पनि कुराहरूलाई मिहिनेत गरेर चाहिँ कसरी गर्ने के गर्ने, एकपल्ट हुँदैन अर्कोपल्ट हुँदैन अर्कोपल्ट हुँदैन अर्कोपल्टमा सफल भएर निस्किएको छन् किसानहरू छन् नि त, र त्यो सम्भव छ हामीले देख्दाखेरि चाहिँ। र ओडब्लुडिसी टेक्नोलोजी थिएन भने असम्भव जस्तै थियो, तर अझ अब अहिले हामीसँग ओडब्लुडिसी टेक्नोलोजी भएन भने पनि हामी सम्भव गराउन सक्ने हामीले बाटोहरू खोजेर बसिरहेको।
0: अन्तिममा चाहिँ यो हरित अभियानका सन्दर्भमा चाहिँ आम अहिले रेडियो नेपाल सुनिराख्नुभएका श्रोताहरूलाई अथवा व्यावसायिक कृषि गरिराख्नुभएका कृषकहरूलाई चाहिँ यहाँको केही सुझाव रहन्छ?
1: उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि रासायनिकतिरहरू तपाईँहरू बल नगर्नुहोस्, अर्ग्यानिकतिर मोडिनुहोस्। हामीहरूले गर्ने भनेको के भने लागत सबभन्दा कम लागत कम गर्ने हो र उत्पादन बढी गर्ने, अनि मात्रै त्यो लागत कम गराउने मात्रै उत्पादन बढी गरेको उत्पादनबाट हामीले नाफा लिन सक्छौँ। लागतै हामीले बजारको चिज किन्दा किन्दा किन्दा किन्दा हैरान हुन्छ, भरे उत्पादन गरिसकेर बेच्दाखेरि त्यो दोकानलाई दिन पनि पुग्दैन, भने कहाँबाट नाफा कमाउँ। अनि एक वर्ष दुई वर्ष जेने तेने तामझामसँगले किसानहरूले खेती गर्नुहुन्छ, त्यसपछि छोडेर फेरि साउदी अरब र खाडी मुलुक जानुपर्ने स्थिति देखिन्छ। यहीँ हामीले देखिरहेका छौँ, दस वर्ष साउदी अरबतिर बसेर मलेसियातिर बसेर आएर यहाँ कृषि गर्छौँ भने तामझाम गरेको नलेज छैन, केही छैन, भरे ड्याममा डुबेर चाहिँ फेरि साउदी अरबै जानुपर्ने स्थिति आएको छ। बाटो त नहुने तर सही ट्र्याक समातेर काम गर्नु भने सफल छ, त्यतिमा राम म चाहिँ उहाँहरूलाई अर्ग्यानिकतिर जैविकतिर मोडिनुहोस् भनेर उहाँहरूलाई सल्लाह सुझाव भन्न चाहन्छु मेरो तर्फबाट।
0: समय दिनुभयो, यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
1: केही कुराहरू राख्ने मौका दिनुभएकोमा मेरो तर्फबाट धन्यवाद भन्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो रसायन मुक्त हरित अभियानका एकजना अभियन्ता, दिल्ली खतिवडा। व्यावसायिक कृषि र हरित अभियानका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचारपछि 4:15 सुन्न सक्नुहुनेछ हमै दनुवार कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा 10 भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 2 जनाको जीवितै उद्धार गरिएको छ। रासुपा सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्रबाट सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभयो। जीवितै उद्धार भएका महर्जन त्रिशुली 3A जलविद्युत आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने शाह नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुनुहुन्छ। सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिबीच दोहोरो सम्वाद भएको थियो। सुरुङभित्र फँसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद नेपानीका अनुसार अन्य व्यक्तिको पनि उद्धारका लागि टोलीले प्रयास जारी राखेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आजसम्म 1,293 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 221 र नवलपरासी पश्चिममा 194 र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाइएको 18 गरी 1,293 शव फेला परेको हो। घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ, जसमध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि DNA नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 नखुलेको गरी जम्मा 1,030 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 846 गरी 2,106 DNA नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएका 1,263 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सुसहयोग गर्ने काठमाडौँस्थित चिनिया दूतावासले जनाएको हो। त्यसमा नदीमा बनेका अवरुद्ध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपद लगतै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित 13,000+ उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 13,093 जनाको उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म 1,293 जनाको शव सङ्कलन गरिएको छ भने 5,083 अझै सम्पर्कविहीन हुनुहुन्छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ। हाल नुवाकोट, धादिङ, रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा सङ्घीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले सदस्य सचिव रहनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, वाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढाउने अमेरिकी अभियान अपरेसन इकोनोमिक आउटकास्टमा युरोपेली सङ्घ EU औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाव बढाउन EU को सहभागिता महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो। बेसेन्टले सामाजिक सञ्जाल एक्स मार्फत EU को निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताउनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यार्केला आकाशवाणी ल्यान्डलाइन CDMA जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेकेन रुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेप्जी कि थुचो सम्पाकी लक्ष्य ओदो ग्याङसिङ सेप्जी निरी खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सेप्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन।
5: नेपाल टेलिकम

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। कार्यक्रम हामी दनुवार कार्यक्रममा तलखलाई स्वागत रसिक। आजको कार्यक्रममा आज पनि हामी ठिक शुक्रबार 4:15 बजे घडी दिथाको बस्रेले हे उयो समयमा हामी उपस्थित भइसिदारैनौ। मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेश बहादुर दनुवार
0: हजुर आज पनि हामी दुईजना आइरहनौ तलख माझमा कार्यक्रम लिकु र कार्यक्रममा नयाँ विषय वस्तु रसिक। हिजो आज कानु एकदमै पनि मौसममै पनि हामीलाई च्यालेन्ज ठिकै पनि रहेछ। यी हामी कार्यक्रमक विषय वस्तुमा कुरो गरे भन्दा अगाडि चाहिँ किन बाँच्छु भने अझै मात्र यो भदौ 10 गते रसुवा भोटेकोसी लहरीमा चाहिँ बर्के बाढी आएको त धेरै नासहीको धेरै धन जन क्षति पुग्लमा चाहिँ हामी एकदमै दुःख व्यक्त गर्छौँ र हामी पनि पारैसम्म चाहिँ हाम्रो तर्फबाट पनि सहयोग गरिधरेनौँ तोलखेर पनि गरिधर र यी प्राकृतिक नियमलाई चाहिँ हामी

0: चाडा छौँ भने घाइतेक पनि चार स्वास्थ्यता विषय गहुक बालार पनि कामना गर्छु। त्यसो यीसँगै जटका पनि बेपत्ता आख्रेला हेरा रेला ओलखले पनि सकुशल भेटौ चाँडो भेटौ बालार कामना पनि हामी गर्छौँ। तै पनि आस मारे नै एकछिन बाछत सास सहैसम्म आस गरे पछि बाछत उटकेले आस्ता नै मारु बाछु भने यी सँगसँगै तोलखलाई आफ्नै तर्फबाट जटका पार्छे जिना पार्छे खाइलार कुरो लाइलार कुरो जिना पनि रहेछ उता तोलखे निर्धक्क हिकु उटका सहयोग पनि गरे पार्छे। किनले भने यी बेला बोला हाम्रो देश काँडी धर्ला बेला हामी पनि कतै खुसी हकीको रामाको बसे पार्छ भाइ। त हजुर यी सँगसँगै तोलहलाई गिटा बाछु बोल्थे खनि अब यी दुःखक घडी दुःखक समय त एकपट्टि पन्छा छौँ भने हामी कहनु काहीँ आफ्नो जीवनमा आइपर्ल हरेक परिस्थितिसँगै जुटे अगाडि पनि बढे पर्छ। उत्केले आज हाम्रो कार्यक्रमक दिन शुक्रबारक दिन परेलिक भने शुक्रबार ठ्याक्कै आज त कृष्ण अष्टमी पनि परिरहेक उत्केले आज त झन् जागिर कर्लारक लागि सार्वजनिक विदा पनि रहेछ। आज कृष्ण अष्टमी मानलार लखे व्रत बसेको मन्दिरमा त भजन कीर्तन गरेको मनालार सोचमा पनि रचे पक्के पनि तोलखले मुइता यी कृष्ण अष्टमीको अवसरमा त मुइ तसो हाम्रो कार्यक्रम हामी दनवार परिवारकबाट त कृष्ण अष्टमी पनि शुभकामना दिए चाहन्छु भने तोलखे आँटल सोचल सेबे पुगुक भाइको पनि कामना समेत गर्छु मै। हजुर आज त झन् स्कुलमा एकदमै पनि रमाइलो छ किनले भने चुटी चुटिना नानी बाबुलखले पनि एकदमै सिङ्गारीको राधा कृष्ण बानाको मजैसो कक्षामा ओलखले पनि एकता छुट्टा ऊर्जा भर्लारको शक्ति दिलारको हौसला दिलारको पढाइमा त एकता बाजु न जाँगर पनि चालला समय हो। आज सबैजना सजन जैस आज सामाजिक सञ्जाल पनि पुरा बच्चा लहक ऊ भुरा लहकता सिङ्गार ल फोटो लग हालिको आफ्नो सन्तानलाई राम्रो बनाएको पनि हाल देखे तर पनि हामी पछाडिसम्म त यसै सामाजिक सञ्जालमा नै राम्रो तरिकै सोचिने चाल तर राम्रो तरिकै सो यहाँको हाल पनि राम्रो पनि मानन जैसे तर हरेक कुरोलाई हामी सही तरिकै सो सदुपयोग गरिनौ भने राम्रो अक्षिक नै राम्रो सो गरिनु भने नै राम्रो अक्षिक। हजुर साथी ल अब भने कार्यक्रम पति नै लागु आज हामी कुन पाहुना लिकु आइले किन आज त समय सन्दर्भ अनुसार यी गर्मी मौसममा है त बिस्तारै बिस्तारै चिसो पनि आइसि अब असोज लाग्ने सुत आइसि नै है तै पनि मौसमी रोगे हामीलाई त धेरै सतासा दुःख पनि दिसा उत्केले उयो रोग लखक बारेमा त जानकारी मूलक कुरोमा छलफल गरेलै आइरहनु हामी त उयो रोग किना खै कनिको लाग्छ खै र एनाबाट बचेले किना गरे पर्सिक भला कुरो लग आजको कार्यक्रममा हामी छलफल गर्छौँ।
1: यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बनाएर अंश प्रसारण रेडियो नेपाल मिडियम वेभ तसु एफएम ब्यान्ड 98.100 तसु 103 मेगाहर्जबाट भिन्न भिन्न ठाउँमा धरिधरल रिले स्टेसनबाट रेडियो नेपाल सुन्ने पाए तसु नेपाली पात्र एप 100 मेगाहर्जबाट तसु रेडियो नेपाल मोबाइल एप्लिकेसन सँगै www.radionepalonline.com सँगै रेडियो नेपाल फेसबुक लाइभ एप्लिकेसनबाट संसारभर सुन्ने पाए।
0: साथी लग आज हामी मौसम अनुसार कुरो गर्छौँ भाइको मै बाजी सिधारेन उत्केले हामी चाहिँ मौसम अनुसार कुरो गर्दाखेरि यी मौसममा चाहिँ हामी धेरै किसिमक धेरै खालकता रोगकबाट पनि हामी जुरी धरे पर्छ। उत्केले यी मौसमी रोग बोल किन उबारेमा पनि कुरो गर्छौँ तसैको ऊ किन किन रोग खैको उबारेमा पनि कुरो गर्छौँ र अख्नि त झन् अब मौसमै पनि हामीलाई साथ दिल बाजु या नदिल बाजु कठु राम्रो रहेछ कठु नै राम्रो रहेछ कठु खुसी कुरो रहेछ भने कठु दुःखदायी कुरो रहेछ उत्केले यी समयमा पनि हामी जस अब यी मौसमी रोगकबाट पनि बचेले किन गरे पर्छ यिनीहरूको रोगकबाट चाहिँ हामी कनिको टाढो बसे पर्छ वाला कुरोमा पनि हामी होसियार त अखै नै पर्छ। उत्केले मौसमी रोगकबारेमा हामी कुरो गर्छौँ र मौसमी रोग बोल किन आखे त्यो ओहरक बारेमा हामी तोलखलै सकेसम्म पारैसम्म किन खै कनक खै अब धेरै कुरो तोलखलाई थाहा पनि हक्तिक धेरै कुरो बिर्साल पनि हक्तिक ऊ कुरोलाई हामी सम्झा दिलाएर पनि प्रयास गर्छौँ। उत्केले मौसमी रोग बोल किन आऊ त्यो एकचोटि सुन्नु गए त्यो सबैजना मजैसो मनी हाईको त वातावरण फेर्ल कारण पनि यस निकै रोग खतरा बढ्छ हरेक मौसममा भिन्न भिन्न खालक रोग देखा पर्छ यी त थाहा नै अख्लो कुरो हो। उत्केले धेरै ढिप्टो अख्लो ठाउँ गर्मी मौसममा चाहिँ झाडा पखला हैजा टाइफाइड तसो खाइलार कुरोमा पनि नैमिलाको खाइलार जुन त फुड पोइजनिङ पनि बाइक बुझ्छ टोखलाई त हो तसु उयसँगै चाहिँ डेङ्गु एनक रोग लग चाहिँ धेरै देखाइ उत्केलाई फोहोर पानी बासी खाइलार कुरो तसु लामखुट्टे कपटल एक मुख्य कारण हो बाइक हामी चाहिँ बुझै पर्छ गए।
1: सुरुमा हामी कुरो गर्छौँ झारा पखला रोग कानिकुला। झारा पखला एउटा सर्ला रोग हो जुनकेमा धेरै पल्टा पात्रो आँची वा दिशा लाग्ला ओका ढक्ला भुँडी बाठला तसु शरीरमा पानी नै पुग्लार समस्या देखाइन्छ। झारा पखला धेरै जस्तै फोहोर पानी पिटे बासी खाइला कुरो खाइटे सोलारीसँग

0: नै पकाएर खाइला कुरो खाइटे अन्चो रोग लाग्ल मानुसक आची वा दिशा बाटे फैलल जीवाणु वा हात अन्चो खाइला कुरो बाटे शरीरमा पोस्टे लक्ष्य चर्पी गर्ने छो वा भात खाए आगु साबुन पानी बाटे हात नै धोए खुल्ला ठाउँमा दिशा पिसाब गर्ला बानी फोहोर वातावरण तसो झिङ्गार सहित अर्को किराई पनि रोग फैलालाई बर्के भूमिका खेल्छ वर्षामा पिलार पानी फोहोर अखै पर्ला रखेको यी रोग खटरा अझ धेरै लक्ष्य झारा पक्ला मुख्य लक्षणमा धेरै पल्ट पातो आची वा दिशा लागै पोका ठकै भुरी बाठाला ज्वरो आए धेरै प्यास लागै मुख सुकै आँख गहिरको ज्या तसु शरीर कमजोर हके पर्छ शारीरिक बाटे धेरै पानी तसु नुन बहार नहक्नेमा पानी नै पुग्दा रहेको अवस्था बेसको वा गहिरो हके पर्छ
1: हजुर एकरक बाटे बचेलाई चाहिँ सधैँ उमाल्ल तसो सुरक्षित सफा पानी पेपरसँगमै ताजा तसो सफा सोलारिक सँगै पाकल खाइला कुरो पनि खाए पर्छ भात खाए आगु तसो चर्पी गर्नेछु साबुन पानी बाटे चुटेकमा पनि 20 सेकेन्ड तत्का चाहिँ हामी हात चाहिँ मजासो मारिको धोए पर्छ तसो घर एर्सा वर्साक वातावरण सफा सुग्घर धरे पर्छ भने जछि पाए उछि दिशा पिसाब गर्ला बानी पनि हट्या पर्छ यदि झारा पखाला लाग्नेमा तुरन्तै जीवन पेलाई सुरु गरे पर्छ धेरै मात्रामा झोलखल खाइला कुरो तसु पानी पिए पर्छ है साथी ल बिरामी अख्ल मानुसलाई आराम चाहिँ एकदमै कार्य पर्छ दिशामा रगत देखन जानेमा धेरै पल्टा ओका ढक्नेमा बेसको ज्वरो आइनेमा तसु शरीरमा पानीको मात्रा नै पुग्ल लक्षण देख्नेमा चार चार तुरन्तै उही बेला स्वास्थ्य संस्थामा जाएको जाँच कार्य पर्छ
0: अब कुरा गर्छौँ हैजा रोग कनिको लाग्छ हैजा एकटा बर्के खटरा खतरनाक झारा पखलाको रोग हो जुनकै भिब्रियो कोलोरी नामक ब्याक्टेरिया कारण हुन्छ यो रोग विशेष गरीको फोहोर पानी तसु पिलार पानीको माध्यमबाट मानिसमा सर्छ सरसफाई नै गर्टे सफा पिलार पानी नै पुग्टे तसु खुला दिशा पिसाब हल्का ठाउँमा हैजा फैलला खटरा धेरै हुन्छ
1: हैजा लाग्ला मानुसक दिशामा रहल जीवाणु पानी अंशो खाइल कुरोमा मिस्ल बाछे अर्के मानुसे उयो फोहोर पानी पिकु तसु खाइलार कुरो खाइनेमा यी रोग सर्छ चर्पी जैनेसु साबुन पानी हात धोइल तसु बासी तसु खुल्ला ठाउँमा धरल फलफुल सोलारिक सँगै नै धोइकु खाइनेमा तसुको झिङै फोहोर पार्ल खाइलार कुरो खाइनेमा पनि यी रोग फैलछ वर्षाक समयमा तसु बाढी पैराक बेला पिलार पानी मुहान फोहोर अख्ला रखेको हैजा खतरा अझ
0: हैजाक मुख्य लक्षण धेरै पल्टा पानी ठेके पात्रो आची कर्ला ओकाट लाग्ला धेरै प्यास लाग्ला शरीरमा पानी तसु नुनक मात्र नै पुगेको कमजोर राख्ला आँख गर्ला तसु प्रेसर लो वा घटै ठेके हो समयमै जाँच नआक्नेमा पानीको मात्रा नै पुगेको बिमारीको अवस्था बेसको हके पर्छ
1: हजुर हैजाक बाटे बचेलाई उमालिकु तसु शुद्ध पार्ल सफा पानी मात्र पे पर्छ है साथी ल ताजा तसु सोलारिक सँगै पाकाला खाइलार कुरो मात्र खाए पर्छ खाइलार कुरो खाए आगु तसु चर्पी जैनेसो सधौँ साबुन पानी सोलारिक सँगै हात धोए पर्छ खाइलार कुरो सधौँ छोपीको पनि धरलार गरे पर्छ जछि पाए उछि दिशा पिसाब नै गर्लार तसु घर एर्सा ओर्सा सधौँ सफा धरलार बानी पनि बास्या पर्छ खतरा अख्ला ठाउँमा हैजाक विरुद्ध खोप पनि सोलारी रोकथामक उपाय हो
0: यसनिकै गरेको यदि हैजाक लक्षण देखन जाइनमा तुरुन्तै जीवनजल ओआरएस पहिले सुरु गरेपछि धेरै जसो झोल अक्ल कुरो खाएपछि कसु पारैसम्म चारो स्वास्थ्य संस्थामा पुगेको जाँच गरेपछि बेसको अक्ल अवस्थामा नसाकबाट तरल पदार्थ तसु चैलार एन्टिबायोटिक औषधिक जाँच आवश्यक परेपछि
1: फेरि पनि स्वागत रहेछ कार्यक्रममा साथी ल गफी टोलक सुनिधरैले रेडियो नेपालकबाट कार्यक्रम हामी दनुवार दनुवारी भाषा कार्यक्रम सुनिधरैले टोलखे थाने रहेछ हरेक हप्ता शुक्रबार ठिक 4:15 बजेसो 5 बजेसम्म यी कार्यक्रम आइलार कर्सिक र आजको कार्यक्रममा हामी दुईजना उपस्थित अक्रैनो कार्यक्रम सञ्चालक रूपमा म सरस्वती तसु हजुर हामी कुरो गरिरहेछौँ आजको विषयवस्तु बोल्ने मौसमी रोगक बारेमा कुरो गरिधरेनौ अब यी सँगसँगै हामी अर्को कुरो गर्छौँ आज कानु धेरै छोडा टेलक पसलक चिजलक पनि खाइछ त्यो माथि घरक मानुस लखे पनि खाइला गर्छ भाइ सजिलो के पाक्या नै पर्सिक बाइकु किनेको सजिलो यसो उयो खाइनेमा पेट भर्सिक बाल्ला काम टर्सिक बाल्ला हिसाबले पनि खाइला गर्छ मै गर्दै नि अनावश्यक रूपमा धेरै थरी रोग लक पनि आइछ कुनले पेट बाठाला कुनले भुँडी बाठाला कुनले किनाहला बाल्ला ओटकेले यसले चाहिँ एकै शब्दमा बात देखि फुड पोइजनिङ बाइकु पनि बुझ्छौँ हामी सुनिधरले शब्द यी रोग पनि कनिको लाग्छ त्यो ओखरको बारेमा अब हामी कुरो गर्छौँ फुड पोइजनिङ बोल खाइलार कुरोमा एकता बिस भरला ठिके बुझुगामै जुन चाहिँ फोहोर बासी तसु सोलारिक सँगै पनि नैपाकाल खाइलार कुरो तसु फोहोर पानी पिते अखलार स्वास्थ्य समस्या हो। यी त मुख्य रूपमा ब्याक्टेरिया भाइरस परजीवी पनि बाँच्छ तसु वहीँ निकाल्लार बिस अख्ल पदार्थ कारण हक्छ जिनासुके उमेर मानुसलाई लागै पार्ला राख्नु पनि छोराटे पाइला नि मैला बुद्रो बुद्री मानुस तसु रोगसँगै लडे नै पार्लार क्षमता आखलाई एकदमै पनि छुट्टे घख्ल कि धेरै नाबो बर्की रोग लाग्ला मानुसमा एकर खतरा त बढी हक्छ।
0: यसनिकै सँगै खाइलार कुरोमा बिस थिके अख्लार बोल्न धेरै जसे धेरै समयसम्म बाहार धर्ल सोलारी नै पकाला मास माछो साग डिमा नै धैल फलफुल अन्छु तरकारी फोर्स दुधक बाटे बन्ला चिज ल खाइटे अक्षे भात पाकाटे सरसफाइमा ध्यान नै दे काँचो तसु पाकलार खाइला कुरो एकैटा भाँडामा धेरै अन्छु खाइलार कुरो पाकालार मान्छे हात सफा नै गर्नु पनि रोग फैलालार मुख कारण हो।
1: हजुर, फुड पोइजनिङ अर्को मुख्य लक्षणमा त ओका तफलार तसु झारा लाग्लार तसु भुरी बाठालार तसु जिउ पनि बटारन जैलार ज्वरो आइलार वाक वाक पनि लाग्लार तसुको कमजोर महसुस अख्लार तसु शरीरमा पानी मात्रा नै पुग्लार हो के यी लक्षण ल फोहोर खाइलार कुरो खाइला किचु घन्टा सो किचु दिन भित्रै देखे पारे
0: एनाबाटे बच्चालाई सधैँ ताजा तसु सोलारी सँगै पाकाला खाइलार कुरो खाएपछि भात पाके आगु तसु खाए आगु साबुन पानी हात सोलारी सो धोएपछि फलफुल तसु तरकारी सफा पानी धोएको मात्र खाएपछि काँचो तसु पाकला खाइलार कुरो छुट्टा छुट्टी धरेपछि खाइलार कुरो ठिक्क टिप्टोमा जोगाएको तसु उमालेको वा छान्न पानी मात्रै प्यापर्छ।
1: हजुर, यदि फुड पोइजनिङ लक्षण देखन जाइनेमा धेरै वा चैदो रूपमा झोल अख्ल कुरो तसु जीवन जल पे पर्छ घामै लगातार ओका टक्लार दिशामा रकट देख्लार धेरै बेसको ज्वरो आइलार तसु शरीरमा पानी मात्रा नै पुग्नेमा पनि चाँडो उही बेला नै स्वास्थ्य संस्थामा जाइको जाँच गरे पर्छ।
0: अब कुरा गरौँ डेगु रोग कनिको लाग्छ यी समय डेगु समय पनि हो कार्तिक महिनासम्म यी विषयमा पनि हामी कुरो गर्छु। डेगु एकटा भाइरल रोग जुन लाग्ला एडिस जातक पोथिस लामखुट्टे कप्टीको मानिसमा सर्छ यी रोग एकटा मानिसकबाट अर्केक मानिसमा सिधा नै सर्छ डेगु फैलाला लामखुट्टे डेगु भाइरस अक्ल मानिसलाई कप्टला पाछु अर्केक स्वास्थ्य मानिसलाई कप्टीको भाइरस सर्छ एडिस लामखुट्टे धेरै जसले घरभित्र एर्सा ओर्सा जम्मा अक्ल फोहोर पानीमा उर्कछ पानी ट्याङ्की ड्रम बाल्टिन गमला पुरान टायर बोतल कुलर अंशु अन्य भाँडा वस्तुमा लामो समयसम्म पानी जम्नेमा एकरक प्रयोजन हक्लार विशेष गरीको वर्षायामक तसु ओस्निके पाछु समयमा डेगु जोखिम धेरै बढ्छ।
1: हजुर, डेङ्गु मुख्य लक्षणमा चाहिँ अचानक बेसको ज्वरो आइलार टाउको बाठालार तसु आँख पनि बाठालार तसु मांस पेशीलक जुन शरीरक जोर्नीलग रक्षिक ऊ पनि बाठालार तसु शरीरमा त रक्तारो बिमिराग ठिके पनि देखन जैलार ओका तख्लार कमजोरी महसुस अख्लार उनको लक्षण लगक्षिक एनक बेसको अख्ल अवस्थामा त नाक तसु गिजाक बाटे रगत पनि बग्ल तसु भुँडी बेसको बाठालार तसु लगातार ओकात मात्र लागि डरलार तसुको प्रेसर पनि लो अख्लार समस्या अलग देखै पार्छ।
0: यीबाटे बच्चालाई डेङ्गुबाट बच्चालाई घर अन्सो एर्सा वर्षा पानी जमेलाई रोकेपछि पानी धर्न भाँडा लखक सोलारीसँगै ढाकेको तसु सन्दुक सफा गरेपछि लामखुट्टे कप्टनेबाट बच्चालाई झुल प्रयोग गर्ल शरीर ढाक्ला कपडा लगाला झ्याल डेरमा जाली धरेको अन्सु चाहिलो अनुसार लामखुट्टे भगाएला औषधि अन्सु रिप्लेपमेन्ट प्रयोग गरेपछि समुदाय स्तरमा पनि लामखुट्टे बस्ला ठोक नष्ट गर्ला अभियान चालालाई गरेलाई आवश्यक हक्ला।
1: हजुर, डेङ्गु लक्षण देख्नेमा त तुरुन्तै स्वास्थ्य संस्थामा जाइको पनि जाँच गरे पर्छ के साथी लग नै बिर्स्या यी चान्चुने रोग पनि भयो यहीँ कटदेखि नै ज्यान पनि ज्या पार्छ यी त झन् हामी सुनल अनुसार देख्ल अनुसार एकदमै गाह्रो हक्छ कोरोना भन्दा पनि गाह्रो रोग हो यी बाल सुनलौ हामी भई ओटकेले धेरैभन्दा धेरै झोलिलो तसु पानी पनि पे पर्छ झोलिलो चिज ल खाए पर्छ भने डाक्टरको सल्लाह अनुसार मात्र औषधि खाए पर्छ आफ्नै मने जान्ल अनुसार जनीको प्या उनीको जिना प्या उयो औषधि खाए नै एकछि है मनमनेक बाठाला कर्ला रेनको औषधि लहे ता कर्देखि नै झन् बर्की खतरा चाहिँ आफ्नै नै मोलै पर्ला राख्छु गोटकेले डाक्टरको सल्लाह अनुसार मात्र औषधि खाइलार गरे पर्छ।
0: पानी पर्ला ठाउँमा डेङ्गु मलेरिया स्क्रब टाइफस लेप्टो स्पाइरोसिस अन्सो पानी जस्ने रोगक जोखिम बढ्छ पानी जम्ल सरसफाई मनेक तसु दूषित प्यालो पानी संक्रमण फैलामा सहयोग गर्छ यी कारण हामी सभ्यजना डेङ्गु रोगबाट बचेलाई सतर्क रहेलाई सभ्यमा अनुरोध समेत हामी यी कार्यक्रमबाट नै गर्छौँ। फेरि एउटा कुरा धर्छु काभ्रेपलाञ्चोक जिल्लाको बारेमा स्वरूप बोल्टी त काभ्रेपलाञ्चोक जिल्लाको विषय कुरो क्या रहेछ
1: हजुर अखनि एकता नयाँ खबर आइरहेली किन बोल्टे खनिता काभ्रेपलाञ्चोक जिल्लालाई चाहिँ एकता नैसर्ला रोगक सिक्लार केन्द्र बानालार भइरहेली एकरक लागि प्राथमिक स्वास्थ्य सेवा बलियो कर्ती जिल्लालाई नै राष्ट्रिय नमुना तसु सिक्लार केन्द्र ग्रुपमा विकास गर्लार विषयमा कट्टरता पनि जनाल रहेछ यी विषयमा नीतिगत छलफल गर्दै खनि जिल्ला 13 स्थानीय तह मुख्य लखेता कट्टरता जनाल हो स्वास्थ्य सेवा विभाग नैसर्ला रोग तसु मानसिक स्वास्थ्य शाखा मुख्य डाक्टर पोमावती थापैता उची नैसर्ला रोग रोकथाम तसु व्यवस्थापन अग्निसम्म पाइलो अनुभव तसु सिकाई बारे कामक पत्र धरती एनाबाटे ब्लड प्रेसर बढाइ पार्ला खतरा हटियालाई सहयोग पुग्ल पनि बाज्ल रहेछ
0: यी सङ्गीत जिल्लामा सुरु गर्ल इसे नमुना कार्यक्रम नेपालमै पहिला अख्ल तसु ओखरक अनुभवक आधारमा अख्नि पर्सा बारा कैलाली तसु इलाममा पनि बढाला स्वास्थ्य सेवा विभाग एक जनाल रहेछ यस निकै काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवा राष्ट्रिय सिकाई केन्द्रको रूपमा विकास गर्ला स्रोत चलाला तसु समन्वयक बाटे कार्यक्रममा पाछुसम्म पक्का गर्ला तथ्य तसु परिणामक आधारमा जिम्मेवार मिलालार राष्ट्रिय स्वास्थ्य सिस्टम फेरलार स्थानीय तह नेतृत्व बनाला तसु जिल्लामै राष्ट्रिय अञ्चल अन्तर्राष्ट्रिय सिक्ला तसु नमुना केन्द्रको रूपमा विकास गर्ला कट्टरता जनाउँदछ
1: हजुर यी खबर बोला हाम्रो लागि एकदमै खुसी कुरो हो होइन ओटकेले हाम्रो काभ्रेपलाञ्चोक जिल्लालाई पनि नैसर्ला रोगकबाट एकता नमुना केन्द्र बाने लाग्ल बाटे खनि हामी धेरै नै खुसी अख्रैनौ अब साथी लग बाँकी कुरो पनि सुनौ बाँकी बोल अब हामी मलेरिया रोगक बारेमा कुरो गर्छौँ मलेरिया रोग त हामी सुनि धर्ल शब्द पनि हो थाहा पनि हो कत्ता साथीले लाग्ल पनि हक्दिक अब ठानेर चाहिँ हाम्रो दोने जाति पनि धेरै जिल्लामा फिजीको बसन जैरन वा माथि पनि बढी जस्तो तराई
0: हजुर
1: तराई पट्टिमा चाहिँ बढी जस्तो रोगक संक्रमण धेरै देखेँ रोग लाग्ला धेरै देखेँ खतरा धेरै देखेँ ओटकेले मलेरिया रोगे पनि है त यी ठाउँ उठाउ बाइकु त नै छान्छिक टुई मुई बाइकु पनि नै चिन्छिक भाइ ओटकेले जुनै पनि लागे पार्छिक जची पनि लागे पर्छिक अब यी रोगक बारेमा पनि कुरो सुनौ मलेरिया एकता सर्लार रोगी हो जुन त प्लाज्मोडियम नामक परजीवी कारण हखलार गर्छ यी रोग लाग्ल एनोफिलिस जातक भाले लामखुट्टे कप्टलक बाटे मानुसमा सर्छ यी रोग लाग्ल लामखुट्टे मानुसलाई कप्टनेमा तसु परजीवी उसे रगतमा पोसेको कलेजो तसु रगत कोषमा पनि फैलछ
0: यस निकै सङ्गीत मलेरिया एकै मानिसबाट अर्को मानिसमा मनमाने सम्पर्क सङ्गीत बस्लाञ्चो खाएला खानामा सर्छ मुख्य रूपमा संक्रमण अख्ला लामखुट्टे कप्टलमा सर्छ पानी पर्लासम्म तसु उही पासुक समयमा पानी जम्ला ठाउँ बढ्लक्ल लामखुट्टे संख्या बढ्लक्ल तसु मलेरिया जोखिम पनि बढेलाई पार्छ
1: हजुर मलेरिया मुख्य लक्षण बोल्ने बेसको ज्वरो आए जिउ कामलार तसु धेरै पसिना आइलार टाउको बाठालार शरीर बाठालार तसुको थाक्ल पनि महसुस अख्लार उकाट अख्लार कर्ची कमजोरी अखै पनि पर्छ कमजोरी पनि अखै यही गर्दै खनि ठानेर चाहिँ यतै धेरै समस्या आक्षिक शरीरमा तसु कमजोरी पनि अखै ओटकेलै समयमै नै जाँच्नेमा बेसको मलेरिया रगत अल्पता पनि बाँच्छ देख्लै भाइ हो रक्त अल्पता मलेरिया रक्त अल्पता पनि बाँच्छ देख्लै तसुको गौला तसु मस्तिष्कमा असर पनि पुर्या पार्छ तसु ज्यान समेत खतरामा परे पार्छ के साथीलाई सबैजना होसियार राखै पर्छ
0: मलेरियाबाट बच्चालाई लामखुट्टे कप्टला बाटे जोग्या नै सबैभन्दा सोलारी उपाय हो सुत्लार बेला झुल प्रयोग गर्ला शरीर ढाक्ला कपडा लाएपछि झ्याल डेरमा जाली लाएपछि तसु लामखुट्टे भगाएलाई रिप्लेसमेन्ट प्रयोग गर्ला बानी अप्नाएपछि घर एर्सा ओर्सा पानी जमेलाई रोकेपछि झाडी सफा धेरै गरेपछि तसु लामखुट्टे बस्ला ठाउँ नष्ट गर्ला काममा समुदाय पनि ध्यान दिएपछि
1: हजुर ज्वरोसँगै मलेरिया लक्षण देखन जानेमा चाँडो स्वास्थ्य संस्थामा जाइको रगत जाँच कार्य पर्छ जाँच गर्लकबाट नै मलेरिया पुष्टि हक्लमा डाक्टरक सल्लाह अनुसार पुरा समय औषधि पनि खाए पर्छ मने कम अहिलेक चुटेक भैलिक अथवा विषेक भैलिक बाइकको खाए छाडे नै एकछिक साथीलाई गोटकीले आफ्नै मने औषधि खाए भने सही नै एकछिक बल्लार कुरो चाहिँ ध्यान दिए पर्छ धेरै ठाउँमा यी मौसमी रोगे गर्दैखि धेरै मान्छेलाई के त आफ्नो ज्यान पनि गुमासी दारेला ओटकेलाई यी बारेमा एकता बिचमा मैतो लहग माझमा एकता कुरो धरै चाहन्छु जुन चाहिँ सल्यान जिल्लाको पनि कुरो र चिकित्सा ता सल्यान जिल्लाको पनि जानकारी पाइरहेनौ उसे जानकारी पनि तोलहग माझमा हामी कार्यक्रममा बाटी नै धर्छौँ किन रक्षिक भने सल्यान जिल्लामा चाहिँ स्क्रब टाइफस वाला रोग त सुनले हेखे यी स्क्रब टाइफस लागि उता तिनजना ज्यान जरेलिक स्क्रब टाइफस कारण दार्मा गाउँपालिका पाँचक एक तसु ओडा नम्बर छ दुई करिकु तिनजना पुर्खरक ज्यान जैल हो छिथेमा नाबो समय सो पाछुसम्म विसिग्ने अखलार बर्की रोगक बाटे प्रभावित ओलखकमा त स्क्रब टाइफस जाँच्दै लाग्ला पुष्टि अख्ल तसु जाँच्दै खनि दाङ तसु नेपालगञ्जमा ज्यान जैल दार्मा गाउँपालिका स्वास्थ्य शाखै जनाल रचित
0: दार्मा गाउँपालिका स्वास्थ्य शाखा मुख्य यज्ञ बहादुर बस्नेतक अनुसार यी वर्ष पालिकामा मात्र करिब 30 जनामा स्क्रब टाइफस लाग्ला पुष्टि भइरहे ज्वरो बिमारी बढ्नेछौ जाँचले लाग्ला देखन्ज्याला स्वास्थ्य शाखा मुख्य बस्नेत बाजल हो
1: हजुर उत्केले भिन्न भिन्न जिल्लामा भिन्न भिन्न थरी गनक मौसमी रोगे गर्दैखेनि सता धर्न रहेछ उत्केले हामी अब कुरो गर्छ अर्को टाइफाइड बारेमा टाइफाइड पनि एकता सर्लार रोगे हो जुन त साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट लाग्छ यी रोग त मुख्य रूपमा फोहोर पानी तसु खाइलार कुरोक माध्यमक बाटे एकता मानुषक बाटे अर्को मानुषमा सर्छ सरसफाई नै पुग्ल तसु सफा स्वच्छ पिलार पानी नै पुग्दे तसु फोहोर वातावरण अख्ल ठाउँमा टाइफाइड खतरा
0: टाइफाइड लाग्ला मानसक दिसा पिसाबमा रहला बर्के चुट्ने जीवाणु पानी त सुखाइलार कुरो फोहोर बनाछे अर्को मानुषले उही फोहोर पानी पिनेमा वा खाइलार कुरो खाइनेमा यी रोग सर्छ यसै पनि चर्पी जनेसो साबुन पानी हात नै धुनेमा चु सोलारी सो खाइलार कुरो नै पकाएको तसु खुल्ला ठाउँमा धर्ला खाइलार कुरो खाइनेमा तसु नै धोएको फलफुल तरकारी अन्छु झिङ्गाई फोहोर बनाला खाइलार कुरो खाइनेमा पनि टाइफाइडक मुख्य कारण हो
1: हजुर टाइफाइडक लक्षण लगभग बिस्तारै यसो नै देखाइ थाल्छ नाबो समयसम्म बेसको ज्वरो आए टाउको बाठ्या शरीर गले कमजोर महसुस अखै तसु भुँडी पनि बाठ्या भुख लागे कब्जियत तसु झाडा पखाला ठिके अखै तसु कखनो काहीँ ओकाट लागे एकरक सामान्य लक्षण लगो समयमै नै जाँच्नेमा रोग बेसको अखीको आन्द्रामा असर परे पार्छ कि साथी ल
0: यसनिकै करिकु टाइफाइडबाट बच्चालाई बेसको उमालीको अंश शुद्ध पार्ल सफा पानी मात्र प्यापर्छ ताजा तसु सोलारी सँगै पकाला खाइलार कुरो मात्र खाएपछि खाइलार कुरो खाए आगो तसु चर्पी जानेसो सधो साबुन पानी सोलारी सँगै हात धोएपछि खाइलार कुरो सधो छोपिकु धरला तसु जति पाए उचित दिशा पिसाब नै गर्ला तसु घर अंश हेर्सा ओर्सा सधो सफा धरला बानी बस्यापछि टाइफाइड विरुद्ध खोप लाइटे पनि सरलार खट्टा चुटेका
1: हजुर यसले लगातार ज्वरो अंश टाइफाइड अर्को लक्षण देखन जानेमा आफ्नै मने औषधि नै खाएको बाजुन आफ्नो मनेता औषधि नै खाएको चार स्वास्थ्य संस्थामा जाएको जाँच पनि कार्य पर्छ गई डाक्टरको सल्लाह अनुसार पुरा समय एन्टिबायोटिक औषधि पनि खाए आवश्यक रहेछ यो बिचमा साथी लग अब हामी तुलहक माझमा एकता जापानिज इन्सेफलाइटिसक बारेमा पनि कुरो गर्छौँ जुन चाहिँ यी रोग पनि यी मौसमी रोगभित्रै पर्छ जुन अझै हामी गर्मी मौसममा पनि भिन्न भिन्न जिल्लामा यी रोगे गर्दै पनि धेरै सतालो कुरो हामी थाहा पाइरहेनौँ यी छुट्टी गर्ने जानकारी तुलहक माझमा पनि धर्छौँ हामी
0: लाम्टे कप्टीको सर्ला जापानिज इन्सेफलाइटिस जे यी रोग लाग्ला तसु मर्लाको संख्या बढी धर्ला अघिको एक र खटरामा सतर्क तसु जोगीको बसेलाई परिवार कल्याण महाशाखाई सेव्यमा अनुरोध गर्न छ
1: हजुर स्वास्थ्य सेवा विभागभित्र परिवार कल्याण महाशाखा पाछलो प्रतिवेदन अनुसार देशक 25 जिल्लामा पनि 59 स्थानीय तहमा 80 प्रयोगशालामा पुष्टि अख्ल जापानिज इन्सेफलाइटिसक बिरामी देखन जैले
0: महाशाखा एकटा विज्ञप्ति जारी गर्दै महाशाखा पुष्टि अक्ल बिमारी मध्ये 86% जे यी रोग विरुद्ध जे यी खोप नै लाइल जनाल रहेछ यसनिकै अख्निसम्म लाग्ला मध्ये 21 ज्यान जैसिदल रहेछ
1: हजुर यी रोग तराई तसु भित्री मधेसक जिल्लामा केन्द्रित राख्नु पनि इलाम काभ्रे पोलाञ्चोक काठमाडौँ सिन्धुली सुर्खेत सहित पहाडी जिल्लामा लाग्ल पनि पुष्टि अक्ल प्रतिवेदन जनारेले
0: यी सँगै धेरै ज्वरो आइला टाउको बाठाला बेहोस अक्ला झट्का आइला वा दिमाग फेरन जैला ठिकै लक्षण देखे जानेमा घरक जाँच बुझमा समय खेर नै फ्याँकेको चारो नजिकै स्वास्थ्य संस्था लग्या तसु यी रोग बाटे बाचेलाई खोप लाए बाटी छुट्ल लखे सुरा चारो खोप लाएलाई महाशाखाई अनुरोध सेवेमा गर्न रहेछ
1: हजुर ओटकेले जापानिज इन्सेफलाइटिसकबाट बचेले पनि खोप आइरहेले यी खोप पनि लाए छुट्ल अख्नेमा साथी लग लाई हाल बाँच्छौ हामी
0: अख्नी कुरो गर्छु स्क्रब टाइफस कनिको लाग्छ यी पनि नयाँ रोग सेव्यमा लागेलाई लागेको धेरै हानि नोक्सानी गरेपछि स्क्रब टाइफस रोग कनिको लाग्छ विषय कुरोकानी गर्छु स्क्रब टाइफस एकटा सरुवा रोग हो जुन के ओरिएन्टिया ओरिएन्टिया सुसुस गायसी नामक जीवाणु कारण अक्ला यी रोग संक्रामक चिगर अंश चुट्ने लार्वाक अवस्था किर्ना जस्ने किरा कप्टलैबाट मानिसमा चर्छ। विशेष गरीको झाडी घाँसे मैदान खेतीबारी अंश वन क्षेत्रक मानिसमा एकरक जोखिम बढी अक्ला।
1: हजुर, स्क्रब टाइफस त मानुसक बाटे मानुसमा सिधा नै सर्छ। यी लाग्ल उपियाँ उडुसक ठिकै किरै कप्तने सो लाग्छ हो के तसुको वस्तु भाव धेरै अख्ला ठाउँमा रोग फैलै पार्छ। नेपालमा विशेष गरेको वर्षायाम तसु वर्षा पाछुक समयमा एकरक जोखिम त एकदमै बढै पार्छ।
0: स्क्रब टाइफसक मुख्य लक्षण अचानक ज्वरो आइला, टाउको बाठालार, शरीर अंशो मांसपेशी बाठालार, धेरै थकान महसुस अक्लार, ग्रन्थी सुन्नला तसु शरीरमा बिमिरा डिठालार, जिगर कप्टल ठङ काडो दाग अंश घाउ डिटाल यी रोग विशेष लक्षण मान्छ। यसै के सेप्य बिमारीमा यी नै डिटाल्छ।
1: हजुर, स्क्रब टाइफसकबाट बचेलै झाडी घाँसक मैदान तसु बनक जुन ठाउँ हो छि उनकामा जहिले शरीर त पुरा ढाक्लाको लुगा लाए पर्छ, तसु जुत्ता पनि पेरे पर्छ। घाँस तसु झाडीमा सिधै नै बस्ला, घर एर्सा ओर्सा झाडी सफा धरेलै तसु मुसु पनि आएलै रोकेलै चाहिँ एकरक चाहिँ उपाय अपनाए पर्छ। हामी खतरा अख्ला ठाउँमा काम गर्ने सो सानाको तसु सफा लुगा लाइलार पनि बानी गरे पर्छ।
0: यी सङ्गीत एकरक लगातार ज्वरो आइनामा टाउको अंशु शरीर धेरै बाथला अंशु स्क्रब टाइफसक शङ्का लाग्न देख्नेमा लाग्ला देख्नेमा स्वास्थ्य संस्थामा जैको जाँच गरे पर्छ। समयमै चिनेको डाक्टरको सल्लाह अनुसार एन्टिबायोटिक औषधि खाइनेमा यी रोग सभ्य रूपमा निको अखे पर्ला।
1: अब भने हामी अर्को रोगक बारेमा कुरो गर्छौँ। रोगक नाम रचिक लेप्टोस्पाइरोसिस रोग बाइक सुन्छौँ हामी। यी कनक कनक जस्तो लाग्छ हेटो लगालाई। यी बोलता मानुस तसो जन्तुमा लाग्लार एक थरी जीवाणु ब्याक्टेरियाबाट लाग्लार सरुवा रोग नै हो। हजुर, यी रोग मुख्य रूपमा रोग लाग्ला मुसो गाई भैँसी सुँगुर कुखुरा सैतक जनावर लग जुन हक्छ यसलाई पिसाबक बाटे त एकदमै फोहोर अख्ला पानी हिला तसु माटिक सँगै सम्पर्कमा आक्छ ओना बाटे त मान्छेमा सर्छ। पिसाबक फोहोर पानी तसु हिलामा बुल्ल तसु पौडी खेलाल तसु काम गर्दै खनि पनि जीवाणु छालाक चुट्ने चुट्ने घाउ बनाएको तसु आँखक आँख नाक तसु मुख ठिके जुन एकता स्लेसमा पनि बाँच्छ झिल्लिक बाटे त शरीरमा ओलक छिरलार गर्छ तसु ओर्नी बाटे इसे रोग लागे पार्छ। बार पैरा तसु डुबान एनाको बेला मात्रै फोहोर पानी सँगै हामी जुन काम गर्छौँ उनको बेला त धेरै जस्तो एनाको बर्खा याममा बाजुङ होइन समयमा चाहिँ एकरक खतरा चाहिँ धेरै अक्षिक उत्किले यी रोग मनेक मनेक अवस्थामै मनेक मनेक लाग्तिने एकता मानुसकबाट अर्को मानुसमा सजिलै सो सर्ला गर्छ।
0: मनमनेक अवस्थामा यी लेप्टो स्पाइरोसिस भा रोग मनमनेक अवस्थामा एकै व्यक्तिबाट अर्कै व्यक्तिमा सजिलोसँग सर्छ। लेप्टो स्पाइरोसिस मुख्य लक्षणमा अचानक बेसको ज्वरो आइला, टाउको बाठाला, मांस बेसी विशेष गरीको भिन्डीमा धेरै बाठाला, ओखिक गोरो भाग रक्ता रक्ल ओकाट लाग्ल अन्छु ओकाछाट तसु धेरै कमजोर महसुस सक्न पर्छ। बेसको अवस्थामा कर्जी मृगला अन्छु फोक्सोमा असर परिसक्छ, तसु जन्डिस समेत डिठा छ।
1: हजुर, एनाबाट बचेलै त बारक फोहोर पानी तसु हिलामा नैचैडो बुलै पनि नै अक्षिक तसु चैल अनुसार बुट अक्षिक नि पन्जा उनको पनि ल्याए पर्छ। तसु खुल्ला घाउमा त सुरक्षित यसो ओखलाई ढाकेको मात्र तसु बुलै पर्छ भने साबुन पानी पनि हात तसु शरीर सफा कलार पानी पनि हामी अप्ना पर्छ। घर तसु एर्सा ओर्सा मुसु आएलै रुखलार जुन पुवाल लगक्षिक ऊ पनि हामी त टालीको धरे पर्छ भने वातावरण पनि सफा धरे पर्छ। तसु मात्र एनक महत्वपूर्ण काम गरिनौ भने हामी एनाको रोगबाट बचे पार्छौँ।
0: यसनिकै ज्वरोसँगै उप लक्षण डिठानेमा विशेष गरेको बारक पानी तसु दूषित हिलोसँगै सम्पर्क अक्ल इतिहास अक्लमा तुरुन्तै स्वास्थ्य संस्थामा जयको जाँच गरे पर्छ। चिकित्सक सल्लाह अनुसार समयमा एन्टिबायोटिक औषधि खानेमा यी रोग निको हके सक्छ। जाड मौसममा रुगा खोकी तसु फ्लू निमोनिया दम अन्छो श्वास प्रश्वास सम्बन्धी समस्या धेरै डिठा छ। चिसो मौसममा भाइरस चाँडुसोको फैलन मानुस लगक बन्द कोठामा धेरै बस ल हक्नेमा संक्रमण बढी सक्ला।
1: साथी लग अब हामी अर्को बाँकी रोगक बारेमा कुरो गर्छौँ। कार्यक्रममा हामी आज मौसमी रोगक बारेमा कुरो गरिधरेनौँ, त्यही धेरै थरीको रोगक बारेमा हामी बाजिसिँदैनौँ। अटकेले बाँकी रोग अझ पनि रहेछ, यी रोग मात्र पनि थुप्रो रोग हामी भोगिधरेनौँ र ऊ मध्येमा पनि यी त झन् सुनिधरला। अब त झन् त लगे पनि अख्नि भुरैसो बुढासम्म जुनलाई पनि लागे पार्छ, जुन बेला पनि लागे पार्छ। विशेष गरेको अझ मौसम फेरन्जै देखाउने लाग्ला पर्छ। गोटकेलाई एक्लै त रुगाखोकी पनि बाँच्छ। रुगाखोकी एकता श्वास प्रणालीमा बाजु सास फेर्ला प्रणालीमा लाग्ला रोग हो, जुन चाहिँ यता मुख्य रूपमा भिन्ने भिन्ने खालक भाइरसका कारण लाग्छ। जुन चाहिँ यी रुगा खोकी लाग्ला मानुसे खोक्नेमा, हाछ्यु कर्नेमा, तसु सारा टेखनी चुट्ने चुट्ने ठोपा जुन हक्सिने उनको भाइरस अर्को मानुसमा सरे पार्छ। यससँगै भाइरस लाग्ल जुन ओलखे छुइल चिज लगाउँछ, जुन हाथे वही आँख तसु नाक तसु मुख छुइनेमा पनि यी रोगता सर्छ।
0: रुगाखोकी विशेष गरीको जाडो मौसममा धेरै डिठालो पनि वर्षभरि लागि सक्छ। धेरै भिडभाड अग्लो ठाउँ, बन्द कोठा, कमजोर सरसफाई अन्चो संक्रमण अग्ला मानसिक सँगै नजिकै सम्पर्क अग्लामा एक रक जोखिम बढ्छ।
1: हजुर, रुगाखोकी मुख्य लक्षण बोल्ने नाकबाट सिगान बगै, नाक बन्द अखै, तसु घाँटी बाठ्या, हाच्छु आए, तसु खोकी लाग्ला मानिसे पनि किना कर्ते खानी भने मनमनिक ज्वरो पनि आइला गर्छ। तसुको शरीर बाठालार, एकदमै गल्लार यिनको पनि अक्ष। धेरै जसो दा मानुसमा मनिक बाजुङ नै किछु दिन दिने जस्तो पनि अखलार गर्छ भने छोराटे लगमा तसुको बुद्रु बुद्री मानुसमा चाहिँ सधैँ अखलारमा पनि एकता एकता खतरा पनि हामी बाइक बुझे पर्छ।
0: रुगाखोकी बाटे बच्चेलाई साबुन पानी, सन्दुक हात धोएलाई, खोक्ला अन्चो हाँचु कटे रुमाल अन्चो कुइल मुखी तसु नाक छोप्ल बिमारी मानुस सँगै नैचैदो रूपमा नजिकै सम्पर्क नै गर्ल, कोठामा चाहिला जटका हावा पानी व्यवस्था गर्ल, तसु चाहिला जटका मास्क प्रयोग गर्ला बानी अप्नाल पर्छ। चाहिला जटका आराम, सन्तुलित आहार, तसु प्रशस्त पानी प्याला पनि रोग सँगै लड्न क्षमता बढाछ।
1: यस्तै रुगाखोकी सँगै बेसको ज्वरो आए, तसु सास फेरि पनि गाह्रो अखै, तसु छाती धेरै बाठ्या, यिनको लक्षण लग नाभ समयसम्म नैरोकन जैनेमा तुरन्तै स्वास्थ्य संस्थामा जाएको जाँच गराएपछि साथी ल।
0: यी सँगै अख्ने अब हामी कुराकानी गर्छौँ फ्लू इन्फ्लुएन्जा रोग कानीको लाग्छ। फ्लू अन्सो इन्फ्लुएन्जा श्वास प्रश्वास प्रणालीमा असर गर्ल संक्रामक रोग हो, जुनके कल्टी अन्सो बोल्टी निस्कल चुट्ने थोपाबाट एकै व्यक्तिबाट अर्कै व्यक्तिमा सर्छ। भाइरस लाग्ला सत छैनमा, हाती आँखी नाक अन्सो मुख छैनमा पनि संक्रमण अर्कै सक्ला।
1: हजुर, फ्लू विशेष गरीको जाडो मौसममा धेरै फैलालार गर्छ। जुन स्कुल कार्यालय सार्वजनिक मोटर गाडी भैली तसु भिडभाड अग्ला ठाउँ भैली एकरग खतरा चाहिँ चाँडो फैलालार गर्छ। कमजोर तसुको रोगसँगै लड्ला क्षमता पनि चुटे गख्ला मानुस, छोरा टेलक भैली, पाइलार नि मैला भैली, तसुको एकदमै बुद्रो बुद्री मानुस लग भैली, तसु सधैँ रोगसँगै नै लडी धर्ला जुनता धेरै पाछोसम्म बर्खे रोग लाग्ला मानुसमा चाहिँ यी फ्लू खतरा चाहिँ एकदमै धेरै हक्छ।
0: फ्लुक मुख्य लक्षणमा अचानक उप्र ज्वरो आइला, सुक्खा खोकी लाग्ला, घाँटी बाठाला, नाक बन्द अक्ला अन्सु, सिगान बग्ला टाउको बाठाला, मांसपेशी अन्सु जोर्ने बाठाला धेरै थाक्ला महसुस अक्ला, तसु कठु कठु ओकाट लाग्ला अन्सु खोक्ला पनि अखेस।
1: हजुर, फ्लुकबाट बच्चेलाई चाहिँ सधैँ साबुन पानी, सधैँ हात धोए पर्छ भने खोकै तसु हाँछ्यु कर्ते खनी मुख तसु नाक पनि छोपै पर्छ। बिरामी मानुसँगै नैचैद रूपमा नजिकक सम्पर्क हामी धरिने एक भिडभाड अग्लो ठाउँमा चैल अनुसार मात्र मास्क लाए पर्छ। तसुको सोलारी हावा पानी व्यवस्था पनि कल्लार बानी हामी अप्नाए पर्छ। खतरा समूहक मानुसक जुन अक्षिक एनकमा चाहिँ डाक्टरक सल्लाह अनुसार मात्र फ्लू विरुद्ध खोप लाए पर्छ। तसु खोप लाए बोल्लने एकरग एकदमै सोलारी उपाय हो।
0: यसनिकै फ्लू लक्षण डिठानमा धेरै आराम गर्ला, चाइल अनुसार झोल अन्सो पानी प्याला, तसु चिकित्सक सल्लाह अनुसार उपचार गराएपछि श्वास फेर्न गाह्रो अख्ला, उप्र ज्वरो लामो समयसम्म रहला अन्सो स्वास्थ्य अवस्था बिग्रेको जेलमा तुरन्त स्वास्थ्य संस्थामा ज्यापछि।
1: फेरि पनि स्वागत रहेछ कार्यक्रममा। हामी कुरो गरी धरिनुमा आज मौसमी रोग बारेमा, अब बाँकी मौसमी रोग बारे पनि कुरो गरौँ। अब हाम्रो हातमा परेले निमोनिया, जुन चाहिँ हामी छोडा टेसो एकदमै निमोनिया भैलिक जुनो, बुत्र मानुसले पनि निमोनिया भैलिक जुनो बाँच्छौ नि, यी कनक रोग खै कनिको लाग्छ खै एकचोटि सुन गइदो। निमोनिया फोक्सोमा लाग्लार एक थरी बाजुङ बेसको नै अख्लार श्वास प्रश्वास बारे एकटा रोग हो। यी मुख्य रूपमा ब्याक्टेरिया, भाइरस तसु फङ्गस कारण हक्सिक। यी लाग्ल फोक्सोक हावा बाटे चाहिँ एकटा थैली जुन हक्सिक एल्भिओलाई बाछा टोखलाई हो उता सुन्न ल, तसु तरल पदार्थ जुनता पिप भरेलाई अख्लार, एकटा सास फेरेलाई गाह्रो अख्लार हिकुता, यी निमोनिया अख्लार पर्छ।
0: निमोनिया संक्रमित मानसक खोक्ने अन्सो हाँचु कट्टी निष्कल चुट्ने थपा रियालबाट सर सक्छ। रुगाखोकी अन्सो फ्लू भाइरसबाट सुरु अक्ला संक्रमण पनि पाछु निमोनियामा फेरि सक्छ। छ्याबे छ्याबेक बुद्रा बुद्री मानसक, कुपोषित मानसक, चुरोट प्याल, सन्दुक लागि रोग लाग्ला रोग अन्सो कमजोर प्रतिरोधक अक्ला मानसमा एकरक जोखिम धेरै अक्षर।
1: हजुर, निमोनिया मुख्य लक्षण बोले नै बेसको ज्वरो आए, तसु खोकी लागे, तसु कफ लग पनि जुन खकार बाइक बुझे हामी उसै पनि आइलार कर्सी, तसु छाती बाठालार, सास फेरेले गाह्रो अख्लार, तसु चाँडो बेसको छिटो छिटो सास फेर्लार, तसु धेरै थकाइ महसुस अख्लार, तसुको छोराटेमा चाहिँ दुध नेखाइलार, तसु एकदमै अबेर एकदमै ढिलो अख्ल ठिकै समस्यालाई चाहिँ यहाँबाट देखन जैछ।
0: यी सङ्गीत निमोनियाबाट बच्चालाई सबैजना साबुन पानी सधुक हात धोएपछि खोक्नेमा अन्छु हाँचु गर्नेमा मुख तसु नाक ढाकेपछि त्रुट प्याले छाडेपछि सन्तुलित आहार खाएर घरभित्र सोलरी हावा पानीको व्यवस्था गर्ल अन्छु चिकित्सक सल्लाह अनुसार निमोनिया तसु फ्लु विरुद्ध खोप लगाएर पनि बानी अप्नाउन पर्छ। रुगा खोकी अन्छु फ्लु समयमा उपचार गर्नमा पनि निमोनिया जोखिम मने करेलाई महत्त्वपूर्ण उपाय हो।
1: हजुर, बेसको ज्वरो आए तसुको लगातार खोकी पनि आइलगाइले करे, सास फेरेले गाह्रो खै, छाती बाठ्या, ओठ तसु नङ्लक निलो अख्तेज्या, तसुको एनक लक्षणमा त तोलखे त किच्छु हेलचेक्राइ नै गरेको तुरन्तै स्वास्थ्य संस्थामा जैको चाहिँ जाँच कार्य पर्छ। समयमै जाँच्नेमा राम्रो अक्षिक नत्र भने किन आक्षिक बाइकु बुझिहाल निमोनिया बेसको खतरा तोलखे नै मोली धरेले बाइकु बुझै पर्छ।
0: अनि हामी अन्तिममा हामी कुरो गर्छौँ दम रोग विषयमा कुराकानी गर्छौँ। दम श्वास प्रश्वास सम्बन्धी रोग वे पटक लाग्नेमा सन्दुक लागिरहला रोग हो। यो रोगमा फोक्सोमा हावा लेगाल, श्वास नली सुनेला, तसु साँगु रख्नेमा सास फेरेलाई गाह्रो अख्ने सक्छ। दम संक्रमण रोग नै अख्लार अन्छु यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नै सर्छ। दम अख्लाक कारण सभ्य रूपमा एकटा नै अख्लार वंशाणुगत पारिवारिक कारण धुलो धुवा धुवा वायु प्रदूषण चुरोट धुवा पराकण नजारको रौ चिसो हावा बेसको बास मनेक औषधि भाइलट संक्रमण अंश धेरै शारीरिक पारिश्रमिक दम समस्या सुरु अख्ला सुरु अंश बढे सक्छ। धेरै व्यक्तिमा एलर्जी पनि एकरक मुख्य कारण अख्ला।
1: हजुर, दमक मुख्य लक्षण बोल्ने सास फेरेले गाह्रो अख्लार, सास फेर्दै खनि पनि सिटिक ठिकै आवाज आइलार, बज्ल ठिकै सुने नि हामी भाइ, छाती बाहालाई यसो दिखा नाक पनि एकदमै बज्ल ठिकै सुनलार, तसुको घ्यार घ्यार कर्लार, तसुको लगातार खोकी पनि लागिधरलार, तसु विशेष गरीको राति तसु बिहानी ता खोकी लाग्ला छाती कसल ठिकै महसुस अख्लार के एकदमै टाइट अख्ला ठिकै, तसु चाँडो ठकै पनि लाग्ला ठिकै अख्लार, तसु कुन मानुसमा चाहिँ मौसम फेर्ल तसुको ढुवामा काम गरेको पनि एनक लक्षण लग्दा धेरै जसो बढे पार्छ। दम रोकेलै हामी त यी एनक ढुवा जुन चुरोट पिलार बानी रहेछि, तसु जुन फोहोरमा काम गर्लार बानी रहेछि, यहीँ कर्ते खानि एलर्जी कर्ते खानि पनि एकता वस्तुबाटै अर्को वस्तुमा पनि सरे पार्छ। उत्केलाई एनक चिजकबाटै हामी टाढो बसे पर्छ। सधैँ घर सफा धरे पर्छ भने सधैँ व्यायाम गर्लार पनि बानी गरे पर्छ। डाक्टरक सिफारिस गर्ल औषधि मात्र सधैँ खाइलार गरे पर्छ। तसु स्वास्थ्य जाँच कार्यालय पनि हामी कहियो पनि बिर्स्याने एकछि।
0: यसले के सास फेरेलाई धेरै गाह्रो राख्नेमा सारालाई समेत गाह्रो राख्लार औषधि प्रयोग कटी पनि आराम नयक्लार अन्छु ओठ तसु नङ निलो डिठालो अवस्था तुरन्तै स्वास्थ्य संस्थामा पुगेको उपचार गरे पर्छ। यसनिकै सँगै मौसमी रोग सभ्य रूपमा रोकेलाई नैसक्न पनि समयमा सचेतना सरसफाई सुरक्षित खाएला प्यारा तसु साईलाई स्वास्थ्य सावधानी अप्नाएला एकरक जोखिम धेरै हदसम्म मनै गरे सक्छ। तसु मौसम अनुसार स्वास्थ्यमा विशेष गरेको ध्यान दिएलाई पनि मौसमी रोगबाट बच्चालाई सबैभन्दा प्रभावकारी उपाय हो।
1: साथीले कुरो कर्ता कर्ती समय पनि सिद्धला हामीलाई अतोपत्तो अख्लो भयो। अट्केलाई लगभग कार्यक्रममा हामी लास्ट चरणमा आइसिधार होइन आजको कार्यक्रम तोलखलाई कनको लागि आज हामी विषयवस्तु बोल्ने मौसमी रोग बारेमा कुरो गर्न रहेछौँ। जुन चाहिँ यी मौसम अनुसार कुरो अखेको हामी सबैजना आफ्नो स्वास्थ्यलाई ख्याल गरे पर्सिक बाला सोचिक हुने यी रोग बारेमा हामी कुरो गरेनौँ। कत्का साथीलाई थाहा रहे भने कत्का साथीलाई थाहा आफ्नो पनि बिर्सा लग्नु पनि यी कार्यक्रम बाटे पनि पक्कै पनि सम्झिने बाला हामी आशा गर्छौँ। अट्केले कार्यक्रम कनको लागि हाम्रो कार्यक्रम सुनिधर नै बिर्साको शुक्रबार 4:15 सो ठिक 5 यी कार्यक्रम आइलार गर्छ। आफ्नै भाषा कार्यक्रम हो र यी कार्यक्रमको बारेमा सुझाव तसु सल्लाह पनि आफ्नै तरिकै टोलखी हामीले दिए पार्छ। एकर लागि हाम्रो इमेल एड्रेस तसुको हाम्रो फोन नम्बर पनि रहेछ, गफ्ने त फेसबुक पनि रहेछ, जसी पनि जनाबाट पनि टोलखी ढुक्क अहिको हामीले प्रतिक्रिया पनि दिए पार्छ। एकरक लागि भने
0: एकरक लागि कार्यक्रम इमेल ठेगाना bdanuwr335@gmail.com तसु imsaresatwati17@gmail.com तसु फोन सम्पर्क नम्बर 9849349414 भेषभावदनर अन्सो 9764398115 सरस्वती राईधनवार लागि लेख रचना साहित्य सङ्गीत सामुदायिक पहिचान बनाला जिना सुकै सामग्री पठाए पार्छे। यिनके साथ दनवार भाषामा गीत रेडियो नेपालबाट रेकर्डिङ गरेर व्यवस्था रचेक यिनके लागि तोल्के लेखला गीत ठिक उपरोक्त बाजला ठेगानामा पठाएको जानकारी धरल। आज कार्यक्रम यतकामा विश्वास छौ। कार्यक्रम बनालाई मुई भेषबहादुर दनुवार तसु सहकर्मी साथी
1: मुई सरस्वती राई दनुवार सहित
0: प्राविधिक साथी देवकजी सँगै कुरोकानीबाट बिदा हुन्छौ। जैटा जैटी एउटा भाषिक गीत बजाटे बिदा हुन्छु। हस्त शिवा ढोक गरिनु रेडियो नेपाल सुनेको बसिधारा।

0: एल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं यसले दुर्घटनाको जोखिम बढाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: नमस्कार हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ प्राविधिक सहकर्मी धर्मबाल प्रसाद उद्घोषक म गणेश थापा यस बेला साँझको 5 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आजसम्म 1293 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 221 र नवलपरासी पश्चिममा 194 र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाएको 18 गरी 1293 शव फेला परेको हो। घाइते भएका मध्ये दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको हो। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिने छन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रोसुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित 13,000 बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 13,093 उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म 1293 जनाको शव सङ्कलन गरिएको छ भने 5,083 अझै सम्पर्कविहीन हुनुहुन्छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ। हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवा बाढीमा घाइते भई अस्पतालमा उपचाररत रहनुभएका बिरामीलाई भेट गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले आज महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर बाढीबाट घाइते भई उपचार गराइरहनुभएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। घाइतेको उपचारमा भइरहेको प्रगति, अस्पतालबाट प्रदान भइरहेको उपचार सेवा तथा घाइतेलाई आवश्यक स्वास्थ्य सेवा का विषयमा अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीसँग मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी लिनुभयो। राजधानी विभागले यही भदौ 22 र 23 गते विभागबाट प्रभाव हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राजधानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पुरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको हो। साथै सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा सङ्घीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढाउने अमेरिकी अभियान अपरेसन इकोनोमिक आउटकास्टमा युरोपेली सङ्घ यु औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाव बढाउन युको सहभागिता महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो। रिसेन्टली सामाजिक सञ्जाल एक्स मार्फत युको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात बाढीपछि हामी निरन्तर रूपमा यहाँहरूमा विशेष प्रसारण मार्फत प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। आज पनि हामी यहाँहरूसँग नजिक भएर आत्मीयता साट्न विपद सम्बन्धीका केही जानकारी र केही सूचनाहरू ल्याएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद अनि सहयोगी बेखाचन्द्र डङ्गल हुनुहुन्छ अनि आवाजमा म गणेश थापा। हामी यहाँहरूसँग निरन्तर रूपमा जोडिरहँदा खास गरी यो बर्सातको समय हो, बर्सातको समयमा विशेष गरी जोखिम बढ्दो क्रममा रहन्छ। बाढी पहिरो कटान डुबानको समस्या बढ्दो क्रममा देखिन्छ। त्यसैले हामी यहाँहरूलाई आग्रह अनुरोध गरिरहेका छौँ, विपदको जोखिम सामान्य रूपमा नठानिकन भोलिको दिनमा विपदले कति हामीलाई प्रभावित पार्छ भन्ने सम्भावनाहरू, पूर्व आकलनहरू विभिन्न संयन्त्र मार्फत विभिन्न निकाय मार्फत सूचनाहरू जारी भइरहेका हुन्छन्। ती सूचनाहरूलाई अनुसरण गरेर, ती सूचनाहरूलाई नजिकबाट बुझेर विपदका बारेका सूचनाहरूलाई आत्मसात गरौँ, ती सूचनाहरू अनुसार आफ्नो तयारी अगाडि बढाउनको लागि हामी आग्रह अनुरोध गर्छौँ। हामी गत भदौ 10 गते बुधबार बिहान जुन खालको अकस्मात रूपमा रसुवाको भोटेकोसीमा बाढी आयो, त्यो बाढी आइसकेपछि जुन खालको हामीले मानवीय ठुलो खालको क्षति बेहोर्यौँ, त्यसपछि भौतिक संरचना लगायत थुप्रै नागरिकहरू घरबार विहीन हुनुपर्ने अवस्थाको सिर्जना परिस्थिति आयो। अहिले पनि अझै सम्पर्कविहीन रहनुभएका नागरिकहरूको खोज उद्धारको क्रम अझै जारी छ। जारी सँगसँगै विभिन्न खालका राहत उद्धार र पुनर्स्थापनका कार्यहरू पनि अगाडि बढिरहेका छन्। हामी यहाँहरूलाई आग्रह र अनुरोध के गर्छौँ भने, विपदको यो समयमा, विपदको यो जोखिमको बेला सबैभन्दा नजिकको स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारले को समन्वयमा विभिन्न खालका कार्यक्रमहरू, विभिन्न खालका सूचनाहरू, जानकारीहरू सम्प्रेषण भइरहेका हुन्छन्। ती आधिकारिक सूचनाहरूलाई पछ्याउँ, ती सूचनाहरूलाई पछ्याइसकेपछि तथ्यगत सूचनाहरूको मात्र जानकारी लिउँ, अनावश्यक सूचनाहरूको पछि लागेर आफूलाई गलत सूचनामा नजिक बनाएर विपदको झन जोखिम बढाउनेतिर नलाग्न पनि हामी यहाँहरूलाई आग्रह र अनुरोध गर्छौँ। खास गरी केही बेर अघि एउटा सूचना जारी भएको छ, यो दार्चुलाको सूचना हो। खास गरी दार्चुलाको अफि हिमाल गाउँपालिका वडा नम्बर 1 भट्टार स्थित चौलानी नदीमा माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकोले पुरै नदी थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बस्न र जनधनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्र अर्थात् उक्त नदीको किनारतिर अथवा उक्त नदी किनारमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ। यहाँहरूलाई हामी पनि आग्रह गर्छौँ, यस्ता खालका सूचनाहरू, तथ्यगत सूचनाहरू तपाईँ हामीले अनुसरण गऱ्यौँ, तपाईँ हामीले ती सूचनाको बारेमा जानकारी लियौँ भने हामी केही हदसम्म भए पनि विपदबाट जोगिन सक्छौँ। वर्षा र बाढीबारे जानकारी लिन 11:55 फोन गरेर यहाँहरूले जानकारी लिनुहोला। अहिले भर्खरै मैले दार्चुलाको सूचना यहाँहरूको माझमा प्रस्तुत गरेँ। यति बेला हामीसँग कुराकानीको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल हुनुहुन्छ। स्टुडियो साहब,

0: यहाँहरूलाई यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। जिल्ला प्रशासन कार्यालय दार्चुलाले केही बेर अघि जारी गरेको एउटा सूचना मैले भर्खरै पढेर पनि सुनाएँ हाम्रा श्रोताहरूलाई। जुन अपि हिमाल गाउँपालिका वडा नम्बर 1 बट्टार स्थित चौलानी नदीमा माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेको, त्यो पुरै थुनिन सक्ने सम्भावना अथवा जोखिम रहेको भनेर यहाँहरूले सूचना जारी गर्नुभएको र त्यो सूचना अनुसार त्यो नदी किनार क्षेत्रका बासिन्दालाई नागरिकलाई सतर्क रहन पनि यहाँहरूले जुन आग्रह अनुरोध गर्नुभएको रहेछ। खास गरी यो कति बेलाको कुरा हो र यो अझै त्यो थुनिएकै अवस्थामा छ नदी या के छ, यो बारेमा जानकारी दिनु न।
1: यो हामीलाई रिपोर्ट भए अनुसार चाहिँ 2:45 हामीलाई रिपोर्ट भएको थियो हजुर, र पहिलो त्योभन्दा केही समय पहिला गएको भन्ने जानकारी हामीले पाएका छौँ र हामीलाई 2:45 खबर भएको अवस्था थियो। र पहिरोले चौलानी नदीको चौलानी, त्यसलाई हामी चमेलिया नदी भन्छौँ, यहाँको स्थानीय भाषामा चौलानी नदी भन्ने चलन छ, त्यो चमेलिया नदीलाई पार्सियल्ली ब्लक गरेको अवस्था हो, यद्यपि पुरै ब्लक भएको अवस्था छैन। र एकतर्फबाट लगभग आधा जति भागबाट नदीबाट पानी चाहिँ प्रवाह भइरहेको अवस्था चाहिँ विद्यमान हो। र यद्यपि पुरै ब्लकेड नभए तापनि अब थप पहिरो आयो भने फेरि नदी थुनिन सक्ने जोखिम यथावतै भएको हुँदा हामीले चाहिँ स्थानीय व्यक्तिहरू र नदी किनार क्षेत्रका व्यक्तिहरूलाई सतर्क रहनलाई आग्रह गरेका छौँ र सूचना प्रवाह गरेको हजुर।
0: सिडे साहब, जस्तो यो चमेलिया नदी भन्नुभयो, त्यहाँ स्थानीय भाषामा जुन यहाँले अघि चौलानी नदीको कुरा गर्नुभयो, यो नदी किनारका क्षेत्रमा कतिको बस्तीहरू छ, त्यहाँ कतिको जोखिमको सम्भावना रहन सक्छ भनेर यहाँहरूले आकलनै गरेर यो सूचना जारी गर्नुभएको हो नै, यो यसपछि जुन 2:45 सूचना यहाँहरूलाई जानकारीमा आयो त्यसपछि सूचना जारी गर्नुभयो, अहिले पनि त्यो क्रम अझै थुनिएकै आधा थुनिएकै अवस्थामा छ कि केही सहज रूपमा नदी बगिरहेको छ?
1: नदी त बगिरहेकै अवस्था छ हजुर, आधा भागबाट नदी बगेको छ, धेरै पानी जम्मा भएको अवस्था चाहिँ छैन, तर आधा भाग चाहिँ नदी थुनिएको र थप पहिरो आएको अवस्थामा फेरि थुनिन सक्ने जोखिम चाहिँ रहेको छ। तर वर्तमान अवस्था हेर्ने हो भने अवस्था सामान्य नै देखिन्छ, तर यसमा थप पहिरो थपिएको खण्डमा चाहिँ जोखिम हुन सक्ने भएको हुनाले तटीय क्षेत्रको जस्तै मारमाको गाउँपालिकाको र इभन तपाईँको अपि हिमाल गाउँपालिका, शैल शिखर नगरपालिका र लेकम गाउँपालिकाका केही क्षेत्रमा तटीय क्षेत्रमा मान्छेहरू बसोबास गर्नुहुन्छ र उहाँहरूलाई हामी सतर्क रहन आग्रह गराएका छौँ। र यही नदीमा चाहिँ 2-3 जति हाइड्रो पनि हुनुहुन्छ, तब नेपाल प्रहरी र सुरक्षा निकायको युनिटले माइकिङ गरेर हाइड्रोबाट सबै मानिसहरूलाई पनि सतर्क रहन आग्रह गरेर उहाँहरू त्यहाँबाट छोडि पनि सकेको अवस्था हो। र अहिलेलाई हेर्दा अवस्था सामान्य नै छ, कुनै भौतिक र मानवीय क्षति चौपाया क्षति पनि हालसम्म भएको छैन। पहिरो गएको नजिकै 10-12 घर परिवारहरू बसोबास पनि गर्नुहुन्छ, गर्नुहुँदो रहेछ, र उहाँहरूलाई पनि अहिले सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको अवस्था छ स्थानीय तहको सक्रियतामा।
0: सिडे साहब, भनेपछि जोखिम टरेको अवस्था चाहिँ छैन, तर चाहिँ अहिले अहिले तत्कालका लागि चाहिँ त्यति ठुलो जोखिमको अवस्था नरहेको कुरा यहाँले जानकारी गराउनु भयो। हस् हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: धन्यवाद।
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलसँग, जुन जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय भाषामा चौलाली नदी र हामीले चमेलिया नदी भनेर चिनिने चमेलिया नदी आधा भाग चाहिँ केही थुनिएको अवस्थामा रहेको र त्यो सतर्कताका लागि जुन सूचना जारी गर्नुभएको थियो त्यो सूचनाको बारेमा र त्यहाँको वास्तविक अवस्थाको बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। यति बेला हामीसँग कुराकानीका लागि हुनुहुन्छ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। शुभराज सर,
2: हजुर हजुर,
0: यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
2: हजुर, धन्यवाद।
0: शुभराज सर, हामीले जुन भदौ 10 अकल्पनीय रूपमा अप्रत्याशित रूपमा आएको बाढीको जोखिम बिहोर्यौँ, त्यसपछि हाम्रा थुप्रै भौतिक संरचनाहरू, सडक, पुल, पुलेसाहरू थुप्रै हामीले जुन छेदविच्छेद अवस्थामा भेटाउनु पर्यो त्यो छेदविच्छेद क्षतिग्रस्त अवस्थामा छन्। हाल सडकहरूको स्तर उन्नतिको कुरा र क्षतिग्रस्त भएका सडक संरचना जुन झोलुङ्गे पुल र पक्की सडकहरू मर्मत गर्ने र सुचारु गर्ने कुरामा अहिले सडक विभागले के कसरी काम गरिरहेको छ?
2: हामी अहिले चाहिँ यो बाढीपछि मुख्य रूपमा क्षति भएको पृथ्वी राजमार्ग र गल्छी र सगडी राजमार्ग खुलाउनमै केन्द्रित छौँ। त्यसको लागि चाहिँ हामीले विश्वभिरमा चाहिँ नयाँ ट्र्याक खोल्नलाई सुरु गरिसकेका छौँ। आजदेखि दुईतिरबाट दुईवटा मिसिनले काम गरिरहेका छन्। भित्ता खोलेर चाहिँ सडक खोल्ने तयारी भइरहेको गल्छी त्रिशुली र सगडी हाइवेमा चाहिँ हामी अहिले बेत्रावती जोड्नको लागि चाहिँ अहिले हाम्रो भैँसेदेखि बेत्रावती खण्डमा काम भइरहेको छ। त्यहाँ चाहिँ हाम्रो करिब 8 मिसिन काम गरिरहेका छन्। अब अहिलेको हाम्रो मेजर टार्गेट भनेको लाइफ लाइन कोरिडोरहरूलाई चाहिँ अहिले ओपन गर्ने भन्ने नै टार्गेट छ र बेत्रावती क्रस गर्ने फर्स्ट फेजमा, त्यसपछि रसुवागढी चाहिँ हाम्रो रसुवा जिल्ला चाहिँ हाम्रो मेन नेसनल हाइवे नेटवर्कमा कनेक्ट हुन्छ र सेकेन्ड फेजमा चाहिँ हामी स्याफुल बेसी र त्योभन्दा माथिको सडक खुलाउने काम गर्छौँ।
0: शुभराज सर, खास गरिकन यो बाढी आएको आज 10 दिन पार गर्दैछ। खास गरी अहिले अस्थायी रूपमा जुन क्षतिग्रस्त भएका सडकहरूलाई अस्थायी रूपमा सुचारू गर्ने तहसम्म पुगिसकेको छ कि यहाँहरू अझै त्यो सडक निर्माणको कार्यमै हुनुहुन्छ? जुन रसुवाको कुरा गर्नुभयो यहाँले र नुवाकोटको, विशेष गरी रसुवा नुवाकोटसँग जोडिने जुन जिल्ला जो राजधानीसँग जोडिने सडकको कुरा भयो, अहिले त अब स्थलमार्गबाट राहतका कुराहरू जानुपर्नेछ, अस्थायी संरचनाको रूपमा अस्थायी ट्र्याक खोलेर पनि त्यो सडक पहुँच विस्तार गर्नु छ, यतातिर यहाँहरूले के कति रूपमा कार्य गरिरहनु भएको छ?
2: यस्तो छ, रसुवा जिल्ला जोड्नको लागि हाम्रो दुईवटा वैकल्पिक सडकहरू तयार भइसकेका छन्। त्यहाँबाट रसुवा जिल्ला जानु सकिन्छ तर मुख्य राजमार्गको कनेक्सन छैन। त्यसको लागि चाहिँ अहिले हामी ब्लक भएको हाइवेलाई खोल्ने कामै गरिरहेका छौँ। त्यसको लागि अहिले फर्स्ट टार्गेट भनेको बेत्रावती पुग्ने र बेत्रावतीको खोलामा बेलब्रिज हाल्ने, त्यो त्यस काममा हामी बढी फोकस छौँ।
0: शुभराज सर, यो सडक संरचनाको यहाँहरूले त स्थलगत रूपमा अनुगमन पनि गरिरहनु भएको छ, खास गरिकन के कति मात्रामा सडक पूर्वाधारहरूको क्षति भएको देखिन्छ यो बाढीमा?
2: हाम्रो यो बाढीमा चाहिँ 40 किलोमिटर सडक चाहिँ पूर्ण रूपमा वासआउट छ भने 15 किलोमिटर चाहिँ हाम्रो ड्यामेज छ। अब त्यसलाई चाहिँ हामी वर्कआउट गर्दैछौँ। 41 पुल भएका छन् विभिन्न ठाउँका गरेर। अब त्यसमा पनि अत्यावश्यक अहिले नगरी नहुने ठाउँमा चाहिँ बेलब्रिजको तयारी पनि गरिरहेको छ।
0: यहाँले अघि यो कृष्णभीरको कुरा गर्नुभयो, जुन राजधानी काठमाडौँसँग जोडिएको प्रमुख राजमार्ग प्रमुख सडकको रूपमा रहेको मुगलिन सडक खण्डको जुन कृष्णभीरको कुरा, यो यताको कसरी कार्य भइरहेको छ, यो कहिलेसम्म सकिने सम्भावना छ, अथवा यहाँहरूले कसरी त्यसलाई पुननिर्माण गर्दै हुनुहुन्छ?
2: हाम्रो कृष्णभीरको चाहिँ पुरानो समस्या हो, वर्षौँदेखिको पहिरो थियो त्यहाँ। करिब 20 अगाडि चाहिँ हामीले त्यसलाई एकदम स्टेबलाइज गरेका थियौँ। अहिले चाहिँ तलबाट चाहिँ टो इरोजन भएर पुरै सडक बगाएको अवस्था छ। यो कन्डिसनमा हामी तलबाट वाल उठाएर तत्काल सडक सुचारू गर्न सक्ने अवस्थामा नभएपछि अहिले हामी दुईवटा साइडबाट, एउटा मुगलिन साइडबाट र एउटा मलेखु साइडबाट चाहिँ मिसिनहरू लगाएका छौँ। एउटा मिसिनले चाहिँ अगाडि आफ्नो बाटो बनाउँदै जान्छ, त्यस पछाडिको मिसिनले चाहिँ 5.5 मिटरको ट्र्याक खोल्दै जान्छ। फर्स्ट फेजमा चाहिँ हामी 5.5 मिटरको ट्र्याक खोल्छौँ र सेकेन्ड फेजमा चाहिँ, र माथिबाट पहिरो आउने दृश्य देखिएन भने चाहिँ हामीले चाहिँ त्यसलाई कम्तीमा पनि 7 मिटरको चौडाइ हुने गरी काम गर्छौँ। 7 मिटर चौडाइ सडक हुन्छ र 1 मिटर ड्रेन गर्दाखेरि 8 मिटरको चाहिँ हाम्रो फर्मेसन वेट हुन्छ। र हाम्रो टार्गेट भनेको चाहिँ यो भदौ महिना भित्रमा कृष्णभीरबाट चाहिँ लोडेड गाडीहरू मुभ गराउने टार्गेट हो। साना गाडीहरू त्योभन्दा अगाडि नै मुभ हुन नै सक्छन्। एउटा त्यो भने वैकल्पिक मार्गको रूपमा चाहिँ ठ्याक्कै कृष्णभीरको पारिपट्टि गोर्खा जिल्लामा पिस्लिङको पुलदेखि बेनीघाटको पुलसम्म चाहिँ हाम्रो त्यहाँ 2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ। त्यसलाई ट्र्याक खोल्ने काम पनि अहिले प्यारली गरिरहेका छौँ। त्यस्तै गरी चौडाइ कम भएको ठाउँमा चाहिँ चौडाइ बढाउने काम पनि गरिरहेका छौँ अल्टरनेटिभ हिसाबमा। भोलिको दिन कृष्णभीरमा पहिरो आइहाल्यो भने पारिबाट गाडी डाइभर्ट गर्न सक्ने गरी त्यो पनि तयारी हाम्रो भइरहेको छ।
0: सुब्राज सर, हामी फेरि एकपटक नुवाकोट र रसुवाको कुरा गरौँ। खास गरी रसुवा र नुवाकोट जोड्ने सडकहरू कहिलेसम्म अस्थायी रूपमा भए पनि सहज रूपमा गाडीहरू पुग्न सक्ने अथवा राहतका सामग्रीहरू पुग्न सक्ने खालको सडक बन्न सक्छ? कति दिन जति लाग्न सक्छ त्यहाँ पुग्नको लागि?
2: हामीलाई करिब दुई दिनमा हामी बेत्रावती पुग्छौँ। त्यसपछि बेत्रावतीमा चाहिँ बेल ब्रिजको प्लानिङ भइरहेको छ। त्यहाँ बेत्रावतीसम्म चाहिँ हामीले ट्र्याक बनाइसकेपछि बेल ब्रिजका सामानहरू लिएर जान्छौँ अनि बेल ब्रिज बन्न केही समय लाग्न सक्छ। तर त्यो बिचमा हामीलाई अलिकति मौसमले साथ दियो, खोलाको लेभल अलिकति घट्यो भने हामी ह्युम पाइप राखेर पनि क्रसिङ गराउने गरी त्यो पनि वर्कआउट गर्दैछौँ। हामी सम्भवतः भदौ महिनाभित्रमा चाहिँ हामी यो क्रस गराउने टार्गेट हो। त्योभन्दा अगाडि पनि हुनसक्छ अथवा हामीलाई मौसमले साथ दिएन भने अलिकति कमिलो हुनसक्छ।
0: यो झुलुङ्गे पुलको अवस्थालाई पनि यहाँहरूले हेरिरहनु भएको होला। खास गरी मान्छे सहज रूपमा अब खोला नदी वारपार गर्न आवाजावत गर्नको लागि पनि हिँडुल गर्नको लागि पनि सहज रूपमा झुलुङ्गे पुलहरू पनि धेरै छेदविच्छेद अवस्थामा छन्। त्यतातिर पनि यहाँहरूले केही कार्य गरिरहनु भएको छ?
2: झोलङ्गे पुलहरूको पनि अध्ययन भइरहेको छ डोलीधार मार्फत, प्रदेश सरकार मार्फत पनि अध्ययन भइरहेको छ। र अहिलेलाई हामीले अस्थायी रूपमा चाहिँ ट्विन राखेर भए पनि कम्तीमा केही सामानहरू मुभ गराउन सकिन्छ भनेर एक फेज हामीले त्रिशुलीमा ट्विन राखिसक्यौँ। अब अरू ठाउँहरू आइडेन्टिफाई गर्दैछौँ। हाम्रो डिजास्टरको टिमले पनि त्यसमा वर्कआउट गरिरहेको छ। हामी त्यस पछाडि आवश्यकता अनुसार विभिन्न ठाउँमा ट्विन, झुलुङ्गे पुल, बेल ब्रिजहरू राखेर यसको मान्छे र सामानहरू मुभ हुन सक्नेहरू वर्कआउट गर्दैछौँ।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
2: हस्, थ्याङ्क यू भेरी मच।
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर सुब्राज नेउपानेसँग। पछिल्लो समय जुन खालको हामीले विपदको सामना गऱ्यौँ रसुवाको भोटेकोसी नदीमा आएको, त्यो बाढीले थुप्रै पक्की सडकहरूको अवस्था क्षतिग्रस्त छ। झुलुङ्गे पुलको अवस्था पनि त्यस्तै छ। त्यसै गरी पक्की पुलहरूको अवस्था पनि क्षतिग्रस्त अवस्थामा रहेको सन्दर्भमा र जुन काठमाडौँ राजधानी सँग लाइफ लाइनको अथवा जीवनरेखाको रूपमा जोडिएको मुगलिन सडक खण्डको जुन कृष्णवीरमा जुन खालको ठुलो पहिरो गइसकेपछि अहिले सडक पूर्ण रूपमा अवरुद्ध छ, त्यो बाटो खुलाउने अथवा कहिलेसम्म खुल्छ र सहज यात्रा गर्न सकिन्छ र रसुवा जिल्ला र नुवाकोट जिल्लामा अस्थायी रूपमा सडक कहिलेसम्म पुग्न सक्छ र राहत सामग्रीहरू सहज रूपमा त्यहाँसम्म कहिलेसम्म पुग्न सक्ने गरी सडक विभागले अस्थायी रूपमा सडक संरचनाको निर्माण गरिरहेको छ भन्ने विषयमा हामीले उहाँसँग कुराकानी गऱ्यौँ। खास गरी रसुवा जिल्लामा जुन खालको बाढीको जुन हामीले पीडा भोग्यौँ, जुन थुप्रै नागरिकहरूको ज्यान गुमाउनु पर्यो अनि त्यसै गरी भौतिक संरचनाको त्यस्तै गरी क्षति बेहोर्नु पर्यो, त्यसै गरी थुप्रै नागरिकहरू घरबार विहीन हुनु परेको त्यो पीडा त्यो अवस्थामा हामी छौँ यति बेला। अझै पनि थुप्रै नागरिकहरू सम्पर्कविहीन रहनुभएको छ। खोजी कार्य सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको छ, तर पनि अझै समय लाग्ने अवस्था देखिन्छ। किन पनि भने यति बेला यो बाढी पहिरोको र पानी परिरहेको जोखिम छ। वर्षाको समयमा विशेष गरी अझ सावधानीपूर्वक आफू पनि सावधानीपूर्वक अपनाएर खोजतलासको अथवा खोज उद्धारको कुरा अगाडि बढाउनु छ। त्यसै गरी राहत सामग्रीका कुराहरूलाई सहज रूपमा पुर्याउनु छ, वितरण गर्नु छ। यी खालका चुनौतीहरूको सामना गरेर पनि सरकारले आफ्नो तर्फबाट निरन्तर रूपमा रात दिन नभनिकन आफ्ना तर्फबाट हुने आफ्नो तर्फबाट जे जति सकिन्छ त्यो तबरबाट काम गरिरहेको छ। त्यो गरिरहेको खोज उद्धार राहतका कुरामा तपाईँ हामी पनि आफ्नो तर्फबाट सहकार्य गरेर आफ्नो तर्फबाट जे जति मात्रामा सकिन्छ त्यो सहयोग गर्न सकेको खण्डमा हामीले आफ्नो तर्फबाट हुने सहयोग धेरै ठुलो नहोला तर सानो सहयोगले पनि धेरै ठुलो खालको एउटा वातावरण सिर्जना गर्छ। सानो सहयोगले ठुलो खालको हामीलाई एउटा मानवीयता देखाउने यो समयमा सानो सानो सहयोगले पनि ठुलो खालको एउटा जोखिममा परेका नागरिकहरूलाई उद्धार गर्न सकिने अथवा सहजता बनाउन सकिने हुन्छ। यसैबीच हामीसँग कुराकानीको लागि रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल हुनुहुन्छ। अध्यक्षज्यू
3: हजुर हजुर,
0: यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
3: हजुर हजुर नमस्कार।
0: नमस्कार अध्यक्षज्यू, खास गरिकन अस्ति भदौ 10 गते गएको अप्रत्याशित रूपमा भीषण बाढीले गर्दा यहाँको गाउँपालिका उत्तर गया गाउँपालिकामा ठुलो खालको क्षति बिहोर्नु परेका जुन घटनाहरू जुन पीडाहरू हामीले अझ पनि ताजै छन्, बिर्सन सकेका छैनौँ, अझै जोखिमको सम्भावना टरेको पनि छैन, खोज उद्धार राहतको कुरा पनि जारी छ, खास गरी यहाँको पालिकामा के कति मात्रामा क्षति भएको देखिन्छ, के आकलन गर्न सकिन्छ?
3: पालिकाको सन्दर्भमा चाहिँ अब मैले पहिले पनि जानकारी गराएको छु, म त रेडियो नेपालमा छ, म पहिलोचोटि जोडिँदैछु। हामीले 10 गते चाहिँ हाम्रो पालिकाको त्यो महाविपत्तिबाट एउटा वडा कार्यालय र वडाको सम्पर्क कार्यालय गयो, सम्पर्क कार्यालय ध्वस्त भयो, त्यो चाहिँ बगरमा परिणत भएको छ। सामुदायिक स्वास्थ्य चौकी एउटा बगरमा परिणत भएको छ। त्यसपछि दुईवटा विद्यालय र एउटा चाहिँ दुईवटा सामुदायिक विद्यालय र एउटा चाहिँ संस्थागत विद्यालय चाहिँ पूर्ण रूपमा अवशेष भएको क्षति भएको छ भने गाउँपालिका कार्यालयको एउटा सभा हल सहितको केही सामानहरू राखेको ठाउँ र अर्को चाहिँ कार्य सञ्चालनलाई प्रयोग गरेको व्यक्तिगत निजी घर हामीले प्रयोग गरेका थियौँ। ती सम्पूर्ण चाहिँ संरचनाहरू अहिले अस्तित्वविहीन अवस्थामा रहेका छन् भने अनि मानवीय क्षतिको हिसाबले भन्यो भने ठुलो मानवीय क्षति भएको छ। अब त्यसको बारेमा अलिक बेसी बृहत् पछि चर्चा पनि गरौँला हामीले। अहिले चाहिँ हामीले प्रारम्भिक डाटा हामीले निकालिरहँदा 577 परिवार 577 जना चाहिँ अहिलेसम्म मिसिङ भइरहनु भएको छ भने 6 जनाको चाहिँ पहिचान भएर उहाँहरूको अन्तिम क्रिया गरिरहनु भएको छ, अन्तिम कर्म गरिरहनु भएको छ। त्यसपछि गएर झन्डै 600 घर चाहिँ पूर्ण रूपमा ध्वस्त छ, त्यसको अवशेष छैन भने 2110 घरधुरी चाहिँ प्रभावित भएको छ। हजुर, अनि हाम्रो गाउँपालिकामा काम गर्ने कार्य एकदम क्षमता राख्ने काबिल कर्मचारीहरू जो विपदको सूचना त्यो महाविपत्तिको सूचना पूर्व सूचना दिन उहाँ चाहिँ फिल्डमा हुनुहुन्थ्यो, त्यही बेलामै त्यो महाविपत्तिले छोपेर उहाँहरू हराइरहनु भएको छ। हराउनु भएको मध्ये एकजनाको पहिचान भएर उहाँको चाहिँ अन्तिम क्रियामा परिवारहरू लागिरहनु भएको छ। 6 जना शिक्षकहरू बेपत्ता हुनुहुन्छ, शिक्षक र कर्मचारी गरेर 6 जना शिक्षा क्षेत्रको शिक्षक र कर्मचारी गरेर 2 जना बेपत्ता 6 जना बेपत्ता हुनुहुन्छ। 1 जना हाम्रो कार्यपालिका सदस्य 13 जनाको कार्यपालिकाको बढी हो, त्यसमध्येको 1 जना कार्यपालिका सदस्य हराइरहनु भएको छ। 2 जना व्यवस्थापन समितिका अध्यक्षहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू हराइरहनु भएको छ।
0: अध्यक्षज्यू, खास गरिकन एउटा स्थानीय सरकार नागरिकको नजिकको सरकार हो, जसले नागरिकका पीडाहरू नागरिकलाई अप्ठ्यारो परेको बेला सहज रूपमा उपलब्ध हुने सरकार हो। यहाँ स्थानीय सरकारको प्रमुखको नाताले अहिले खोज उद्धार र राहतको कुरा के कसरी अगाडि बढाइरहनु भएको छ?
3: खोज र उद्धारको कुरा त त्यसको बारेमा काफी चर्चा भएको छ, त्यसमा गम्भीर त्रुटि भएको छ। यदि बेलैमा हामीले उद्धारको कामलाई बहुक्षेत्रको सहयोग लिएर हामीले परिचालन गरेको भए मानवीय क्षति कम नसक्थ्यो भन्ने कुराको आकलन आज चाहिँ त्रिशुली 3A जलविद्युत आयोजनाबाट 1 जनाको सकुशल उद्धार भन्ने कुराले चाहिँ पुष्टि हुन्छ। त्यसैले यसको बारेमा त अब त्यो धेरै ठुलो अपूर्णीय क्षति हामीले बिहोरेका छौँ, यसको समीक्षा हुनुपर्छ र भोलिका दिनमा यस्ता खालका चाहिँ कमजोरी त्रुटिको कारणले मानवीय क्षति हुन नदिने खालको एउटा चाहिँ ठुलो क्षति पछिको एउटा लेसन चाहिँ राज्यको संरचनाले लिएको छ, प्राप्त गरेको छ। र अब राहतको कुरा, अब दोस्रो कुरा गयो भनेको उद्धारको कुरा भन्दाखेरि उद्धार अलिअलि अझै पनि जारी छ, लासहरूको व्यवस्थापन गर्ने काम खोजी र व्यवस्थापन गर्ने काम जारी रहेको छ। भने अब चाहिँ ती त्यो महाविपत्तिबाट प्रभावित भएर घरबार विहीन हुनुभएका परिवारहरूलाई कसरी चाहिँ छानामुनि लिएर आउने, छानामुनि ल्याएर उहाँहरूको न्यूनतम ढङ्गले घाँस पात कपासको व्यवस्था गर्ने भन्ने कुरा हो। हामीले त्यसको सुरुकै डे वानदेखि नै हामीले नजिकको विद्यालय छ यो नीलकण्ठ माध्यमिक विद्यालय, यो क्षेत्रका प्रभावितहरूलाई विशेष गरी असाध्यै धेरै प्रभावित यही क्षेत्रका हुनुभयो, एक नम्बरबाट विस्थापित जीवन बिताइरहनु भएका परिवार पनि यहीँ आएर बसोबास गर्नुभएको थियो, सघन बसोबास भएको ठाउँ हो, बजार केन्द्र पनि हो, त्यो केन्द्रमा सम्पूर्ण रूपमा ध्वस्त भएको त्यो र बाँकी रहनु भएको परिवारहरूलाई हामीले यहाँ होलिङ सेन्टरमा राख्यौँ। त्यसपछि गएर खाद्यान्न लगायतको कुराहरूको चरम अभाव भइहाल्यो, हाम्रो बजार केन्द्र गएपछि चरम अभाव भयो, त्यस्तो अवस्थामा छिमेकी कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिका गाउँपालिकाले मानवीय भौतिक आफ्नो क्षमताले भएसम्मको त्यति धेरै सहयोग गर्नुभयो, जसले गर्दाखेरि तत्कालको लागि परेको हाम्रो सङ्कटलाई हामीले केही टार्नलाई सहज भयो र अहिले पछिल्लोचोटि चाहिँ अब देशभरिबाट सहयोगी देश र विदेशबाट सहयोगी मन भएका असाध्यै चाहिँ भावनात्मक ढङ्गले हाम्रो दुःखमा साथ दिन तयार भएर आउनुभएका धेरै ठुलो पङ्क्तिले हामीलाई यहाँ चाहिँ अहिले सहयोग रकम सहयोग सामग्रीहरू हस्तान्तरण गरिरहनु भएको छ र अहिले पनि धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू अन्तर्राष्ट्रिय व्यक्तिहरूले यहाँ चाहिँ सहयोग गरिरहनु भएको छ। हामीले त्यो सहयोग प्राप्त गरेको चिजलाई चाहिँ वितरण पनि वितरण गरेका छौँ र वितरण गरिसकेका छौँ र केही वितरण गर्ने तयारीमा छौँ। अब हाम्रो समस्या भयो भने यो विपदबाट हाम्रा सम्पूर्ण कनेक्टिभिटी टुट्यो, बल्ल बल्ल यो दुईवटा वडा वरिपरिको दुईवटा वडाको लागि चाहिँ एउटा नयाँ बाटो पहिले बनिरहेको बाटोलाई चाहिँ अलिकति अपग्रेड गरेर सञ्चालन भइरहेको छ। त्यो बाटो चाहिँ यो यातायातको यति धुलो सवारी चापलाई चाहिँ फेक्न सक्ने बाटो थिएन, तर पनि त्यो अल्टरनेटिभ बाटोको रूपमा काठमाडौँबाट झन्डै 7 घन्टाको दूरीमा यहाँ आइपुगिन्छ र त्यो यति कष्टकर यात्रा छ, त्यो कष्टकर यात्राको प्रवाह नरिकन हामीले जुन खालको चाहिँ सहयोग सद्भाव र माया प्राप्त गरेका छौँ, वास्तवमा यो विपदको बेलामा माया गर्नेहरू हामी एक्लो होइन रहेछौँ, प्राकृतिक विपत्तिको सामना गर्नको लागि चाहिँ सबैजना एक ठाउँ उभिनुपर्छ भन्ने भावना भएको देशभरिको परिवार रहेछ, हामी देशै परिवार रहेछ, अन्तर्राष्ट्रिय समुदाय मानव समुदाय त्यो परिवारका सदस्य हुँदो रहेछ भन्ने कुराको हामीले अनुभूति गरेका छौँ। हजुर अहिलेको बेलामा यही भएको छ।
0: अध्यक्ष यहाँलाई समय र संवादको लागि धन्यवाद।
3: हजुर थ्याङ्क यू।
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग, उत्तर गया गाउँपालिकामा भएको क्षति र राहत उद्धार खोज उद्धार राहतको कुराका विषयमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। उहाँ सँगसँगै अब हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ, अब समाचारको समय भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई विशेष आभार प्रकट गर्छौँ। प्रविधि संयोजनमा साथ दिनुभयो धर्मबाल प्रसाद, उहाँलाई पनि विशेष धन्यवाद। टेलिफोन लगाउनको लागि मलाई सहयोग गर्नुभयो बेखा चन्द्र डोङ्गोल, उहाँलाई पनि विशेष धन्यवाद। अब यहाँहरूले बागमती प्रादेशिक प्रसारणबाट उर्दू भाषामा समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरङ इलाकामा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित चीन भारत र कोरियाका बिग टोलीले माथिल्लो त्रिशुली एक चिल्मे र रसुवागढी जलविद्युत आयोजनाको सुरङ क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा गरिरहेका छन्। यसैबीच भोटेकोशी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरङभित्र फँसेका दुईजना कर्मचारीको आज जीप्तै उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार सेनाको नेतृत्वमा खटिएको टोलीले 10 दिनपछि जीवितै उद्धार गरेको व्यक्तिमा सञ्जय शाह र कबीर महार्जन हुनुहुन्छ। सेनाको नेतृत्वमा खटिएको टोलीले 10 दिनपछि उनीहरूको जीवितै उद्धार गरेको सेनाले जनाएको हो। भोटेकोशी बाढी विपदका लागि छिमेकी राष्ट्र भारतबाट 6ठौँ र 7औँ चरणको राहत सामग्री काठमाडौँ आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी रहने र सोही अनुसार गैराती 6ठौँ र 7औँ चरणका राहत सामग्री सहितका उडान काठमाडौँ आइपुगेको भारतीय दूतावासले जनाएको छ। राहत सामग्रीमा फोरेन्सिक किट र चिकित्सीय सहित 21.5 टन राहत सामग्री रहेको र उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको दूतावासले जनाएको हो। पोखराको फेवातालमा आज बिहान कार खसेर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एकजना भारतीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभयो। कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार फेवातालमा खसेर भएको दुर्घटनापछि सोही स्थानका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि सुरु गरिएको छ। 2 दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको 9 बिसे मुगलिङ सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडकभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागिएको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार 1 सातादेखि 10 दिनसम्म ट्र्याक खोल्ने काम सकिनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातिको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकोले आजका दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भन्ने गरिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नुको साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरण बस्ने चलन छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुबोको पूजा गरेर आज अधियारी गौरा एवं दुर्वाष्टमी पर्व आज मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूको बसोबास बढेसँगै गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ। जनकपुर धामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारत बीच छलफल भएको छ। नेपाल र भारतका रेलवे कम्पनी भन्सार तथा सुरक्षा अधिकारी बीच रेलवे सेवा सञ्चालन गर्न आवश्यक पूर्व तयारी सहित अध्यागमन भन्सार चेकपोस्ट यात्रु सुविधा र सुरक्षा व्यवस्थापन लगायतका विषयमा पहिलो चरणको छलफल भएको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक प्रवेश प्राजुलीले जानकारी दिनुभयो। हाल नेपालको बिजलपुराबाट जनकपुर धाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।
हुम्लाको अदानचुली गाउँपालिका 5 च्याम स्थित नेपाल टेलिकमको 4G टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्। टावर एक सातादेखि बिग्रिएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदान प्रदानमा समस्या भएको अदानचुली 5 स्थानीय बालबहादुर मल्लले बताउनुभयो। उता नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी राम बहादुर बोहराले पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलरमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको र केन्द्रीय कार्यालयको प्राविधिक शाखामा टावरको अवस्थाबारे जानकारी गराइएको बताउनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूलाई सुनाउनेछौँ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम यहाँहरूलाई सुनाउनेछौँ। त्यसपछि बाँकी रहेको केही समय सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका कृष्ण भजनहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि आदर्श जीवन कार्यक्रम प्रस्तुत गर्नेछौँ। आदर्श जीवन कार्यक्रम सुनिसकेपछि आप्रवासन संवाद कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ करिब राति 10 बजेसम्म। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि रोधी कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल पाटिका लिएर प्राविधिक संयोजन तर्फका दाजु रामकृष्ण शाह, संयोजक दिदी चन्दा विष्ट सँगै म तपाईँहरूकै सञ्चालिका दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेका छौँ। भाइ बहिनी, आज श्री कृष्ण जन्माष्टमी, तपाईँहरू पनि बिहानै उठेर नुहाई धुवाई गरेर श्री कृष्णको पूजा गर्नुभयो होला, सम्भव भएसम्म मन्दिर पनि जानुभयो होला, तपाईँहरू मन्दिर नगए पनि बाबा आमा मन्दिर गएको देख्नु भएको छ होला, बाबा आमाले पूजा गरेको पनि देख्नु भएको छ होला। हो, आज यही विशेष दिनलाई अझै विशेष बनाउनका लागि हामीले नयाँ मिलमा अवस्थित श्री दुर्गा वैदिक संस्कृतम विद्यापीठमा पढ्ने कैलाश न्यौपानेसँग कुराकानी गर्नेछौ। भाइ बहिनी, कार्यक्रमको सुरुवात गरौं एउटा कृष्णको भजनबाट, जसमा स्वर रहेको छ तारा देवी, ज्ञान राणा र चन्द्रकला शाहको रचना, चन्द्रकला शाहको रहेको छ भने संगीत रहेको छ मधुबाबु थापाको। यो भजन पछि म आउनेछु कौशलसँग गरिएको कुराकानी लिएर।

0: स्वागत छ तपाईँलाई कार्यक्रम बालबाटिकामा। हजुर, आज कृष्ण जन्माष्टमी कार्यक्रमको सुरुवातमै आजको दिन वाचन गरिने एउटा श्लोकबाट गरौँ न।
1: गोपी जनानन्दनम् आदु देवकी देव गर्भ जननम् गोपी गृहे वर्धनम् माया पूत जीवतापहरणम् गोवर्धनोद्धारणम् कंसच्छेदन कौरवादि हननम् कुन्ती सुतापालनम् एतद् भागवतम् पुराण कथितम् श्री कृष्ण लीलामृतम्।
0: आजको दिन कृष्णको जन्मदिन मनाइन्छ, यो किन मनाइन्छ?
1: यो धेरै अब यदा यदा धर्मस्य ग्लानिः भवति भारत अभिस्थानम् अधर्मस्य तदात्मानम् सृजाम्यम्। श्री कृष्णले गीतामा भन्नुभएको छ, जब जब धर्मको हानि हुँदै जान्छ, अधर्म वृद्धि हुँदै जान्छ, त्यति बेला म संसारमा धर्मको पुनस्थापना गर्नको लागि सृजामी हाम्रो साथ म धरतीमा प्रकट हुन्छु भन्नुभएको छ।
0: त्यसै
1: गरी अब द्वापर युगमा श्री कृष्ण कंसबाट अत्याचार अधर्म इत्यादि बढेका थिए, तब तिनी अत्याचार अधर्महरूको नाश गरे धर्म स्थापना गर्नलाई श्री विष्णुले चाहिँ आठ अवतार लिनुभएको थियो। त्यसै भएर हामीले धर्मको स्थापनाको लागि अन्यायमाथि न्यायको विजय भएको दिन, पापबाट धर्मको विजय भएको दिन मानेर हामीले जन्माष्टमी मनाउने गर्छौँ।
0: हजुर, अनि यो कृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वलाई चाहिँ तपाईँले कसरी बुझ्नुहुन्छ?
1: हाम्रो पहिलेदेखि चल्दै आएको जुन गुरु परम्पराहरू भयो, अब श्री कृष्णले अनुशासनहरू सिकाउनुहुन्छ होइन। श्री कृष्णले आफू भगवान भए पनि गाई चराउने, दाउरा काट्ने गरे गुरुलाई सेवा गर्नुभयो, त्यस्तै हामीले पनि गुरुको सेवा गर्नुपर्छ। यो धार्मिक दृष्टिकोणबाट देखिन्छ होइन। अब सांस्कृतिक चाहिँ के भन्दाखेरि, अब हरेक कृष्ण मन्दिरमा पुरै घुइँचो लाग्छ त्यो दिन। अब कृष्णको जन्माष्टमी भनेपछि सबै काममा व्यस्त भएका मान्छेहरू सबै एक भाव भएर भगवान्को पूजा गर्न आउँछन्।
0: हजुर, अनि श्री कृष्णको जन्म र उहाँको लीलाबाट चाहिँ हामीले के बुझ्नु पर्छ अथवा के शिक्षा पाउन सक्छौँ?
1: उनको लीलाबाट चाहिँ हामीहरूले जब सानोमा माखन जोड्नु भयो, माटो खानु भयो, अब हाम्रो शरीर माटोमै मिल्ने भनेर माटो खानु भएको उहाँले, जस्तो माखन जोड्नु भयो हरेक गाउँमा, हामीले स्वर भनेर बुझ्ने होइन कि उहाँ स्वर भनेको उहाँले हाम्रो जन्म दुःख प्रगति दोषहरूको त्यति बेला हाम्रो जुन भित्र रहेका अहङ्कारहरू यिनीको नाश गर्नु भएको थियो, मात्र माखन मात्र जोड्नु भएको थिएन। त्यसपछि उहाँले अन्यायमाथि कंसलाई जितेर कंसबाट अन्यायको नाश गरेर पुनः धर्मको स्थापना गर्नुभएको थियो। त्यसपछि सुदामा विश्वास प्रेम गर्नुभएको थियो, आफ्नो मित्रतामा स्वार्थ धर्म परिवार जात धर्म केही पनि हेरिँदैन, मात्र मन हेरिन्छ भनेर उहाँले सिकाउनु भएको, जस्तो पनि कठिन परिस्थितिमा आफूले सम्हाल्नु पर्छ भन्ने कुरा उहाँले सिकाउनु भएको थियो।
0: तपाईँहरूले आज गुरुकुलमा कृष्ण अष्टमी कसरी मनाउनु भयो?
1: आज बिहानैदेखि गुरुकुलमा हामीहरूले बिहानै मुण्डन गरेर स्नान आदि कार्य सकेर जप ध्यान कार्य सकेर त्यसपछि रुचि पाठ गरेर त्यसपछि श्री कृष्णको शिव विष्णु आदिको आरती गरेर बिहानको नृत्य गर्न सकिन्छ। त्यसपछि हाम्रो यहाँ कार्यक्रम हुन्छ, भागवत वाचन भयो, त्यसपछि यसको कथाहरू वाचन गर्ने, त्यसपछि भागवत महापुराण पाठ गर्ने, गीता पाठ गर्ने इत्यादि कार्यहरू दिउँसोको कार्यक्रममा रहन्छ। त्यसपछि दिउँसो सबै भक्तजनहरू आउनुहुन्छ आश्रममा, त्यसपछि भजन गाउनुहुन्छ, भजन कीर्तन गर्नुहुन्छ, दिनभरि यति कार्यक्रम गरियो। अब राति चाहिँ अब हाम्रो कक्षा बाइज हुन्छ, 6, 7, 8, 9 नयाँ नयाँ भजनहरू निकालेर गाउने गरिन्छ, त्यस जस्तो उत्कृष्ट हुन्छ त्यसलाई पुरस्कार दिएर अन्तिम जब कार्यक्रम सकिन्छ त्यति बेला त्यही कार्यक्रम बजाउने गरिन्छ, त्यही कार्यक्रमको त्यही उत्कृष्ट भजनलाई गाउने गरिन्छ। अब 12 बजे चाहिँ हामी के गरिन्छ भन्दाखेरि शङ्ख घण्टा बजाउँदै त्यसपछि कृष्णको सानो प्रतिमालाई जुन भर्खर जन्मेका कृष्णको प्रतीक मानेर हामीहरूले नदी तार्न जान्छौँ, नदी तार्न जान्छौँ शङ्ख घण्टा बजाउँदै, त्यसपछि पञ्चामृत स्नान गराउँछौँ, त्यसपछि सबै भक्त निराहार रहेका भक्तजनहरूले चाहिँ त्यसपछि बल्ल फलहार गर्ने गरिन्छ।
0: भनेपछि अहिलेसम्म तपाईँहरूले केही खानु भएको छैन र अब 12 बजे कृष्णको जन्म भइसकेपछि मात्रै खानुहुन्छ हो?
1: हजुर।
0: अनि तपाईँले भन्नुभयो भजनहरू गाउँछौँ, अनि भजन प्रतियोगिताहरू हुन्छ, अनि अन्तिममा चाहिँ त्यही भजनलाई चाहिँ गाएर कृष्णको जन्म गराइन्छ भन्नुभएको छ, तपाईँलाई पनि भजन सजन गाउन आउँछ कि आउँदैन?
1: हजुर आउँछ।
0: एउटा गाएर सुनाइदिनुहुन्छ त?
1: कलियुगको बीज मन्त्र नै गाइदिन्छु, कीर्तन हरे राम हरे राम भन्ने।
0: हजुर हुन्छ।
1: हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, कृष्ण गोविंद हरे मुरा नाथ नारायण वासुदेव. मैले यो भजन चाहिँ यति नै गाएँ दिदी, अब मैले एउटा कविताहरू भन्छु.

0: धर्म परायणम मुनिवतम भक्तार्थिहंतारकम। धन्यवाद।
1: कति राम्रो कविता पनि सुनाइदिनु भयो तपाईँले, संस्कृतमा सुनाउनु भयो। यो कृष्णको लीला सम्बन्धी नै कविता थियो हो?
0: हजुर हजुर।
1: ए हजुर, आज यो श्री कृष्ण जन्माष्टमीको दिन तपाईँलाई यो दिनमा चाहिँ अझै विशेष लाग्ने कुरा चाहिँ के हो नि?
0: मलाई यो दिनमा चाहिँ अझै विशेष लाग्ने कुरा चाहिँ अब जब सबै सधैँ जातहरू फरक भएर सधैँ मान्छेहरू भावना फरक लिएर घुमिरहन्छन् होइन,
1: हजुर,
0: त्यस दिन चाहिँ सबै मन्दिरमा आएर आफ्ना भावना साटासाट गरेर सबै एकै चित्त भएर भगवान्को पूजा गर्ने गर्छन्। त्यसपछि जब सत्य धर्म र कर्तव्यको पालना गर्दै मानिसहरूले त्यहाँ पूजा गर्ने गर्छन्। अब विशेष गरी त अब यस दिन महिलाहरूले चाहिँ पुत्र प्राप्तिको लागि पनि व्रत बस्ने गर्छन्। त्यस दिन अब 12 बजेतिर हामीले अहिले जुन कृष्णको जन्म छ त्यति बेला अत्यन्त विशेष लाग्छ मलाई त्यो फल।
1: ए हजुर, श्री कृष्णको जीवनबाट चाहिँ विद्यार्थीले अनुशासन, कर्तव्य र नैतिकताका बारेमा चाहिँ के सिक्न सक्नुहुन्छ?
0: विद्यार्थी जीवन भनेको भविष्य निर्माण गर्ने महत्वपूर्ण समय हो।
1: हजुर,
0: यस अवस्थामा कृष्णको जीवन र शिक्षाबाट हामीले गहिरो ज्ञान लिन सकिन्छ। भगवान श्री कृष्णले अर्जुन आफ्नो कर्तव्यबाट विमुख नहुन प्रेरणा दिनुभएको थियो, त्यसैले विद्यार्थीले पनि आफ्नो मुख्य कर्तव्य अर्थात् अध्ययन, अनुशासन, ज्ञानार्जन र चरित्र निर्माणलाई प्राथमिकता दिनुपर्छ। अब भगवद् गीतामा एउटा प्रसिद्ध भनाइ पनि छ, स्वधर्मे निधनम श्रेय परधर्म भयावह। यसले के भन्छ भने आफ्नो कर्तव्यमा अडिग रहन विद्यार्थीले अरूको सफलता हेरेर निराश हुनुको सट्टा आफ्नो क्षमता पहिचान गरी निरन्तर मेहनत गरिरहनु पर्छ। गुरुको सम्मान गर्ने, समयको सदुपयोग गर्ने, सत्यनिष्ठामा बस्ने, आत्मसंयम गर्ने, कर्तव्यको पालना गर्ने, त्यसपछि मित्रतामा इमान्दारितापूर्वक मित्रताको पालन गर्ने, गलत कार्यप्रति असहमति जस्ता गुण देखाउनु पर्छ। किनकि राम्रो विद्यार्थी केवल धेरै अङ्क ल्याउने मात्र हुँदैन, ज्ञानसँग विवेक, सफलता
1: तपाईँ त गुरुकुलमा बस्नुहुन्छ, तपाईँलाई त गीत कथा कविताहरू धेरै आउँछ, अझै एउटा कविता भनेर सुनाइदिनुहोस् न हामीलाई।

0: जाने चिड़ा परम की मिता स्वमहम न जाने। धन्यवाद।
1: हजुर, श्री कृष्ण र सुदामाको मित्रताबाट चाहिँ आजका साना साना भाइ बहिनीहरूले के सिक्न सक्नुहुन्छ?
0: कृष्ण सुदामाको मित्रतालाई चाहिँ हामीले अत्यन्त साँचो मित्रता पनि भन्ने गर्छौँ। उनीहरूको मित्रतामा धन, पद, प्रतिष्ठा वा सामाजिक हैसियतको कुनै भेद थिएन। सुदामा गरिब थिए अनि कृष्ण चाहिँ द्वारिकाका राजा थिए, तर पनि कृष्णले सुदामालाई आफ्नो पुरानो मित्रका रूपमा नै आत्मीय सम्मान दिनुभएको थियो। यस कथाले हामीलाई के सिकाएको छ भने साँचो मित्रता साथमा हुँदैन, विश्वास र आत्मीयतामा सिकेको हुन्छ भनेर सिकाउँछ। मानिस धनी वा गरिब, ठुलो वा सानो, सफल वा असफल, जे भए पनि उसको हृदय र चरित्रको सम्मान गर्नुपर्दछ। यस भावलाई कवितामा यस्तै प्रस्तुत गर्न सकिन्छ। राजा सिंहासनमा कृष्ण हातमा सुदामाको हात, मेटियो त्यही क्षण धन दौलतको सबै भेट बाट। न थियो स्वार्थ, न थियो अहंकार, मित्रताको प्रेम नै थियो संसार। कृष्ण सुदामाको अमर त्यो नाता सिकाउँछ सच्चा मित्रता, जीवनको अमूल्य सम्पदा। त्यसैले हामीले मित्रता भने धेरै मित्र गराउनु मात्रै ठुलो कुरा होइन, हामीले एउटा साँचो मित्र गराउनु नै ठुलो कुरा हो भनेर यसबाट सिक्न सकिन्छ।
1: अनि हामीले महाभारतमा श्री कृष्णले अर्जुनलाई दिनुभएको शिक्षा, कर्म गर फलको चिन्ता नगर भन्ने शिक्षालाई चाहिँ तपाईँको जीवनमा कसरी जोड्नुहुन्छ?
0: अब कर्म गर फलको आत्मा गर भन्ने चाहिँ भगवान श्री कृष्णले अर्जुनलाई दिनुभएको कर्मयुक्त शिक्षा हो। यसको भाग के भन्दाखेरि मानिसले आफ्नो कर्तव्य चाहिँ इमान्दारीपूर्वक ग्रहण गर्नुपर्छ, केवल परिणामको चिन्तामा उल्झिएर कर्मबाट विमुख हुनुहुँदैन। विद्यार्थी जीवनमा यसको पनि ठुलो महत्व छ। उदाहरणका लागि परीक्षामा कति अङ्क आउँछ भनेर दिन रात चिन्ता गरिरहनु भन्दा नियमित पढाइ गर्ने, समयको उचित व्यवस्थापन गर्ने, शिक्षा दिएको राम्रोसँग पढ्ने, आफ्नो क्षमता अनुसार मेहनत गर्ने गरियो भने अहिलेको फलपछि राम्रो परिणाम दिन्छ। म आफ्नो जीवनमा यस शिक्षालाई त्यसै लागू गर्न चाहन्छु। परिणाम मेरो नियन्त्रणमा नहुन सक्छ, तर प्रयास मेरो हातमा हुन्छ। त्यसैले सफलता असफलता भए पनि निराश हुने र सफलता आए पनि घमण्ड नगर्ने, निरन्तर आफ्नो कर्ममा सुधार गर्दै जाने प्रयास गर्दैछु। मेरो विचारमा यही कर्मयोगी भावना मानिसलाई लक्ष्यतर्फ निरन्तर अघि बढाउने वास्तविक ज्ञान हो भने।
1: हजुर, तपाईँले त यसरी बुझ्नुभयो, तर अहिले त आफूले सोचेको जस्तो नतिजा नआउँदाखेरि चाहिँ भाइ बहिनीहरूले गलत निर्णय लिनु भएको पनि कति हुन्छ नि, उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिनुहुन्छ त?
0: मानिसहरू सबै एउटै क्षेत्रमा राम्रो हुन्छ भने एउटैमा असफल भयो, अर्कोमा अर्कोमा नभए अर्कोमा, जसको फलामलाई यत्तिकै पिटेर स्वाङ स्वाङ मात्रै गर्छ। जब त्यसलाई आगोमा तताएर तातो बनाएर जब पिटिन्छ बल्ल त्यसले आफ्नो आकार दिन्छ। त्यसैले अब जिन्दगीमा चाहिँ परीक्षाले मात्रै सबैलाई भविष्य राम्रो गराउँछ भन्ने पनि होइन। मान्छेहरूको छुट्टै व्यापार व्यवसायहरू हुन्छन्, छुट्टै ठाउँहरू हुन्छन्। त्यस्तो ठाउँमा आफूहरूले चिनियो भने, आफ्नो ठाउँहरूमा आफ्नो कर्तव्य अनुसार राम्रोसँग गरियो भने, आफ्नो परिश्रम अनुसार काम गरियो भने कसै पनि सफलता मिल्न सक्छ।
1: भनेपछि चाहिँ असफल हुँदैमा आत्तिनु पर्दैन, बाटाहरू धेरै छन् भन खोज्नु भयो तपाईँले है? हजुर, हामीलाई केही सुनाइदिनुहुन्छ गीत, कथा, कविता?
0: हजुर, मैले एउटा कविता सुनाइदिन्छु।
1: ल, सुनाइदिनुहोस् न त।

0: कथितं श्रीकृष्णलीलामृतं। धन्यवाद
1: हजुर, कति राम्रो श्लोक सुनाइदिनु भयो। लगभग लगभग अब हामी कार्यक्रमको अन्तिम अन्तिममै छौँ। कृष्ण जन्माष्टमीको उपलक्ष्यमा हामीलाई सुनेर बसिराख्नु भएको सानो सानो भाइ बहिनीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: कृष्ण जन्माष्टमी सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो पर्वलाई केवल पूजा व्रत र मनोरञ्जनमा सीमित नराख्नु, भगवान् श्री कृष्णले दिनुभएको ज्ञान र जीवन दर्शनलाई आफ्नो व्यवहारमा उतार्नु पर्छ। श्री कृष्णले हामीलाई सिकाउनु भएको छ, सत्यको साथ कहिले नछोडौँ, अन्यायको अगाडि नजुटौँ, आफ्नो कर्तव्य व्यवहार नबाधौँ र कर्म प्रति इमान्दार भनौँ, कर्म गरौँ तर फलको चिन्ता नगरौँ भनेर सिकाउनु भएको। हाम्रो सबैभन्दा ठुलो धर्म भनेकै ज्ञान प्राप्त गर्नु, अनुशासित बन्नु, गुरु र अभिभावकको सम्मान गर्नु र आफ्नो भविष्यलाई उज्जवल बनाउनु। अब मोबाइल र मनोरञ्जनको संसारमा हराउनु भन्दा ज्ञान संस्कार र सृजन शिक्षामा आफ्नो समय व्यतीत गर्नु। अब यही भन्नु चाहन्छु।
1: हामीसँग कुरा गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। भाइ बहिनी, आज हामीले नयाँ मिलमा अवस्थित श्री दुर्गा वैदिक संस्कृतम विद्यापीठमा कक्षा 10 पढ्ने दादा कौशल नौपानेसँग गरिएको कुराकानी सुनायौ। आजको कुराकानी हामीले श्री कृष्ण जन्माष्टमीमा केन्द्रित रहेर गरेका थियौँ। धेरै कुराहरू उहाँले सुनाउनु भयो हामीलाई र कविता पनि सुनाउनु भयो। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.batik.radionepal@gmail.com मा पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्राविधिक संयोजन तर्फका दाजु रामकृष्ण शाह, कार्यक्रम संयोजक दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि अर्को शुक्रबार भेट्ने बाचा गर्दै आजको लागि बिदा भए। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
3: घरमा पनि कति धेरै काम हो, यो कहिल्यै नसकिने। नाति नातिनालाई खुवायो प्यायो, अब यो घरको काम हतार हतार सकाएर अब अफिसमा बाबुलाई छिट्टै भेटेर काम सकिए त म फेरि छिट्टै फर्केर यो अरू सबै काम पनि भ्याउँथेँ नि। गाई बस्तु नमस्कार बाबु, नमस्कार।
4: हजुर त सधैँ हतारमा जस्तो एक्लै बोलिरहनु भएको हुन्छ, अस्ति न आउँदाखेरि पनि त्यस्तै भुतभुताइरहनु भएको थियो। के भयो आमा, कता जाँदै हुनुहुन्छ?
3: के गर्नु बाबु, आज कृष्ण जन्माष्टमीको दिन, बुहारी पनि अब तिज लागेको छ, दर खान माइत जान्छु भन्दै हिँडिसकिन् हिजो अस्तिदेखि नै। अनि घरको सबै काम म बुढी मान्छेले गर्नुपर्छ के बाबु, हेर्नु न, गाई बस्तु नाता नातिना परिवार खाना सबै आफैले गर्नुपर्छ। अनि हामीलाई त यो काम कहिले सकाउने भनौँ, कहिल्यै काम सकिँदैन जहिले, त्यही भएर हतार हुन्छ नि बाबु।
4: त्यस्तै हो आमा, हजुर पनि नयाँ बुहारी हुँदाखेरि माइत जानुभएको थियो, के गर्ने अहिले त अब धेरै व्यवहारमा पर्नु भएको छ, बुहारीलाई पठाउनै पर्यो नि अब
3: त्यो त परिहाल्यो।
4: अनि कहाँ जान, कता हिँड्नु भएको आमा?
3: म त हजुरलाई नै भेट्न भनेर आएको बाबु।
4: अनि मलाई भेट्न आउने यो बाटोमा उभिने हो त नि, यता आएर ल यता अफिसमा अलि राम्ररी बस्नुहोस् न।
3: ए हुन्छ बाबु, ल हुन्छ हुन्छ, ल म यता बसेँ बाबु,
4: यता
3: ए ल ल हुन्छ, ल ल म बसेँ अब,
4: ल ल। अनि पानी प्यास लागेको थियो कि आमा?
3: पानी प्यास लागेको छैन बाबु, म त्यही ढुङ्गे धाराको पानी खान्छु जहिले यता आउँदाखेरि, कति मिठो पानी छ त्यो।
4: म पनि त्यो बाटो हिँड्दाखेरि त्यो पानी पिउँछु, अलि टाढा पर्यो, नत्र त मैले पनि भाँडो लगाएर लिएर त्यो पिउने पानीको लागि त असाध्यै राम्रो हुन्थ्यो आमा, अलि अब हतार हतार पनि हुन्छ। ठिकै छ, अनि के कति सेवा गर्नु पर्ने छ आमा भन्नुहोस् न। हजुर केही नभई त पक्कै आउनु भएको छैन, सधैँ हतार हतार गरे चाहिँ गर्नुहुन्छ, तर यो गाउँको सबैभन्दा टाठो महिला त हजुर यो उमेरमा पनि। अरू दिदी बहिनीहरूलाई मैले हेर्छु, त्यो पारीतिर ती शारदाहरू हेर्नु, ती बाटुलीहरू सबै गहलाउँदै हिँड्छन्, तर तपाईँ कस्तो मिहिनेती किसान हुनुहुन्छ क्या, रात दिन। अब त कमसेकम आराम गर्नु पर्यो नि आमा, बुहारीहरू छन् नाति नातिना छन्, अब त पुगेन र आमा भने।
3: पुग्न त कहाँ पुग्नु नि बाबु, पुग्यो भनेर अहिलेसम्म कसैले भनेको सुन्नु भएको छ र बाबु, के गर्नु, जति बुढाबुढी भयो त्यति काम बितेको देखिने रहेछ बाबु। बाबुले मेरो तारिफ गर्नुभयो, म त्यति साह्रो चाहिँ छैन होला है बाबु।
4: होइन आमा, हजुर धेरै सकारात्मक सोच भएको किसान हुनुहुन्छ, उमेर अनुसार यो गाउँको त हजुर त अगुवा कृषक हो। मैले जे भन्नु पर्दाखेरि पनि हजुरलाई नै भन्छु, हजुरलाई भनेपछि ठ्याक्क महिला दिदी बहिनीहरूलाई पुरै कुरा पुर्याउनुहुन्छ। तपाईँ त साँच्चै भन्ने भने नेपाल सरकारले पनि उचित सम्मान गर्नुपर्ने किसान हुनुहुन्छ
3: बाबु। पनि के गर्नु बाबु, अब यहाँ घरमा समस्या नभइकन मेरो त पशु वस्तुमा कहिले के समस्या आउने, कहिले के समस्या आउने। अब हेर्नु न बाबु, यो भैँसीको सिङले यताबाट फर्केर यो आँखा नेरी आएर गढेको छ के बाबु, मेरो भैँसीको सिङ त।
4: ठिक ठिक,
3: अब त्यसलाई के गर्ने होला के बाबु, म त त्यही आज सोधेर आउनु पर्यो बाबुलाई भनेर यहाँसम्म नआए नि।
4: ए ल ठिकै छ, यो चाहिँ खास गरेर कुनै कुनै पशु भैँसीले, खास गरेर यो मुर्रा भैँसीहरूको अलि सिङ बढी बटारेर निधारतिर आउँछ। हाम्रा नेपालका रैथाने स्थानीय भैँसीहरूको भन्दा यो मुर्रा र मुर्रा क्रस भैँसीहरूमा देखिने समस्या हो। अब यसको चाहिँ समाधान भनेको अब सिङलाई त्यसको कुल लम्बाइको एक तिहाई भाग जति काट्न मिल्छ आमा। गाउँ घरमा पनि पहिले पनि काट्ने गर्थ्यो, हामीले पनि काट्ने नै हो, त्यसको विकल्प छैन। अब अर्को चाहिँ सिङै निकाल्ने हो, त्यो चाहिँ धेरै पीडा हुन्छ भैँसीलाई। त्यो हुनाले अब अहिले फेरि यो उपयुक्त समय पनि छैन, पछि चाहिँ त्यति व्यवहारिक पनि छैन, धेरै खर्चिलो हुन्छ। त्यस कारणले अब हजुरको एउटा सिङ हो कि दुईवटै सिङ गढेको त्यो भैँसीको
3: एक पाटी मात्र
4: गढेको छ, अर्कोतिर पनि गढ्न आँटेको छ कि
3: अब बिस्तारै बढ्दैछ, त्यो पनि गढ्ने हो कि के हुने हो थाहा छैन। अनि बाबु त्यसरी सिङ काट्दाखेरि मेरो भैँसीलाई केही हुँदैन?
4: अब त्यही भएर त हजुर मसँग आउनु भएको छ। अब केही हुने भयो भने हामीले त्यसै अनुसार अप्ठ्यारो हुने अवस्था आयो, जोखिम भयो भने त हामीले गर्दैनौ। सामान्यत अहिलेसम्म त्यो भैँसीको सिङ चाहिँ काट्नु भएको छैन, होइन?
3: छैन नि बाबु,
4: केही समस्या पर्दैन, ठिकै छ। अब त्यो भैँसी यो चिक्लोमा अब भैँसी लिएर आउनु भन्नलाई पनि हाम्रो अहिले फेरि यो पशु सेवा शाखामा यतापट्टि यो अलि पशुहरूलाई राख्ने व्यवस्थाको लागि बजेट त छुट्याएको छ पालिकाले, अलि हिलो छ। अब यतापट्टि यो ट्रेबिज खोर पनि चाहिन्छ क्या आमा, त्यसको टाउको बाँधिनलाई। अब वातावरण पनि यस्तो छ, ठिकै छ हजुरले भनिहाल्नु भयो। अब सिङ नै गढिसकेपछि त औषधि खुवाएर त निस्किन्न, अब त्यसलाई काट्नै पर्छ। सिङ काट्नलाई पशु ल्याउनु पर्छ अथवा हामी जानुपर्छ। ठिकै छ आमा, मैले कुनै त्यस्तो उपयुक्त समयमा आउँछु, हजुरलाई जानकारी गराएर आउँछु। अनि त्यो सिङको चाहिँ कति भाग काट्न मिल्छ, त्यो काट्ने सामान पनि लिएर आउँछु मैले, अनि त्यो भैँसीको सिङ काटौँला आमा।
3: बाबु अनि मेरो त अर्को समस्या पनि छ नि भैँसीमा।
4: ए मैले कुरो बुझेँ हजुरले, त्यो अब सिङ काट्दाखेरि त्यो भैँसीलाई अडाउने मान्छे छैनन्, म महिला मान्छे बुढी मान्छे भन्ने होला, त्यसलाई चिन्ता नगर्नु। अब हाम्रो यहाँ कार्यालय सहयोगी दाई पनि हुनुहुन्छ, उहाँलाई पनि यसो भनेर अथवा उपयुक्त समय भयो भने, तपाईँको घर पनि त्यही नजिकै पर्यो, हामी यसो चाहिँ खाली समय भयो भने दिउँसो पनि होला, नभए हाम्रो दाईलाई पनि एकैछिन यसो सहयोग गर्नु पर्यो दाई भनेर मैले भनौँला। धेरै मान्छे चाहिँदैन, त्यो टाउको अडाइन्छ, टाउको अडाएपछि चाहिँ सिङ काटिन्छ। त्यत्रो गाउँघरमा जस्तो जबरजस्ती भैँसीलाई त्यसो गरिँदैन आमा, त्यसको लागि चिन्तै नगर्नुहोस् ल।
3: ए हुन्छ बाबु, कहाँ त्यो मात्रै समस्या हो र बाबु, सुन्नु न मेरो त अर्को समस्या पनि छ। अब भैँसी ब्याउन लाग्यो, अब एक महिना जति बाँकी छ। अब यो भैँसी चाहिँ बस्दाखेरि त्यो पिसाब फेर्ने ठाउँबाट यो आङ निस्के जस्तो हुन्छ बाबु, के भएको होला? अब बल्ल बल्ल ब्याउने भएको भैँसी, हेर्नु न मलाई त साह्रै तनाव भइरहेछ।
4: ए अब यो सामान्यत भैँसी ब्याउन एक महिना जति बाँकी छ भन्नुभयो, होइन?
3: हजुर हजुर।
4: यस्तो हुन्छ, अब बच्चाले पेलेको हुन्छ पेटमा, त्यसले गर्दा सामान्यत रातो रातो अलिअलि देखे जस्तो भयो, हुँदैमा चाहिँ हामी आत्तिन हुँदैन, पुरै त्यो अलि बाहिर नै बल जस्तो आकारको बाहिर नै निस्किने अवस्था भयो भने हामी डराउनु पर्छ। तर यो भन्दैमा फेरि डराउनै हुन्न भन्ने पनि होइन आमा, हजुरको चाहिँ गोठ कस्तो छ? अब भैँसी ब्याउन एक महिना जति बाँकी छ भने तपाईँले सकेसम्म त्यो अगाडिको भागभन्दा पछाडिको भाग हल्का अग्लो हुने गरी त्यो गोठ अलि सुक्खा किसिमले त्यो किसिमले मिलाएर राख्नु पर्यो। अब अलि नरम नरम खाने घाँसहरू दिनु पर्यो, धेरै घाँस एकैचोटि नदिने, बिस्तारै दिनु पर्यो। सामान्यतया भैँसी ब्याउनु भन्दा केही दिन अगाडिदेखि हल्का त्यो रातो रातो डल्लो जस्तो देखिने भनेको सामान्य पनि हो, भित्रै देखिएको अवस्थामा। अब बाहिर निस्किएको छ, बल जस्तो निस्किएको छ भने त्यो अलि डराउनु पर्छ। त्यस्तो अवस्थामा त भैँसीले आफै पनि बल गर्न सुरु गर्छ, त्यो असामान्य अवस्था हो। त्यस्तो भयो भने हजुरले हेर्ने समय पर्खिने होइन कि, तुरुन्तै हामीलाई बोलाउनु पर्छ। जहाँसम्म हजुरले भनेको कुरा त्यति ठुलो हो जस्तो लागेन, अब सामान्यतया अब अरू पशु पनि हजुरले चाहिँ पहिले नै अनुभव थियो होला, अरू भैँसीको पनि ब्याउनुभन्दा केही समय अगाडि हल्का त्यो रातो रातो देखिने, बाहिर निस्किन खोजे जस्तो देखिने, त्यो सामान्य नै हुन्छ। त्यो पेटमा बढी प्रेसर परेको हुन्छ आमा, त्यही भएर हल्का निस्किने हो। अब हजुरले गर्नै पर्ने दुईवटा काम भने मैले, एउटा काम अलि नरम किसिमको सजिलै पच्ने किसिमको आहार दिने, अर्को काम चाहिँ पछाडिको त्यो भकारको भाग ओह्रालो नबनाइदिने, सकिन्छ भने हल्का अग्लो नै होस्, होइन भने पनि सम्म बनाइदिने, र चाहिँ घाँसलाई एकैपटक धेरै पनि नदिने, बिस्तारै अलिअलि दिने, र सँगसँगै अब यो बर्खाको समय भए हुनाले अब कतिको अनुकूल हुन्छ यो पनि जोखिम नै हो। सकिन्छ भने गोठबाट फुकाएर डोराएर भए पनि अलिअलि हिँडालियो भने नजिक नजिक सजिलो ठाउँमा, नचिप्लिने ठाउँमा सुरक्षित किसिमले हिँडाउने हो भने त्यो भैँसीलाई चाहिँ कसरत पनि हुन्छ र भैँसी ब्याउने बेलामा पनि सजिलो हुन्छ। आमा
3: ए हजुर, मैले गर्ने काम त म गरिहाल्छु होइन बाबु, तर अब भैँसी ब्याउँदा सकुशल ब्याए त हुने थियो नि, अब साल झरेन भने के गर्ने होला, वा अरू समस्या भयो भने के गर्ने, मलाई त यो भैँसी नब्याउन्जेलसम्म चिन्ता मात्रै लागिरहेछ भने बाबु।
4: आमा, यो जसलाई पनि हो यो चिन्ता लाग्ने, हजुरलाई नलाग्ने त कुरै भएन, किनभने एउटा किसानको ब्याउने भैँसी लोइनो भैँसी भने त ठुलो सम्पत्ति हो
3: नि बाबु।
4: अब साल नाल नछुटिने बेलासम्म के हुन्छ जोखिम हुन्छ, त्यस कारणले हजुरलाई चिन्ता लाग्नु स्वाभाविक हो। आमा, हजुरले कुनै त्यस्तो अप्ठ्यारो समस्या आयो भने चाहिँ हजुरले मलाई तुरन्तै जानकारी गराउनु होला, यहाँ नआए पनि नातिलाई फोन हान्दे भनेर, अथवा छिमेकीलाई, नाति नभएकोलाई छिमेकीलाई फोन हान्दिन भने पनि हाम्रो मोबाइल नम्बरमा फोन हानिदिनु भयो भने हामीले चाहिँ सहयोग गर्न सक्छौँ। खास गरेर अब भैँसी ब्याउन एक महिना बाँकी छ, रातो रातो के निस्क्यो भनेर त्यति धेरै डराउन परेन। अब भैँसी ब्याउने बेलामा अब सामान्यतः भैँसी ब्याउने मितिको अब दुई चार दिन पहिले पनि ब्याउन सक्छ, दुई चार दिन पछि पनि हुन सक्छ। सामान्यत हाम्रो नेपालका भैँसीहरू ब्याउने भन्दा केही दिन अगाडि, औसतमा अलि अगाडि बढी ब्याएको देखिन्छ, तर ठाउँ अनुसार फरक हुन्छ। अब हजुरहरू त अनुभवी हुनुहुन्छ यहाँका लोकल भैँसीहरूको सन्दर्भमा, यो पनि ठाउँ अनुसार हुँदो रहेछ आमा। जस्तै बर्दिया जिल्लाका भैँसीहरू चाहिँ 11 महिनामा ब्याउँदो रहेछन्, ल हेर्नुहोस् है, अनि अर्हाँचीका भैँसीहरू चाहिँ 10 महिनामा ब्याउँछन्। अलिअलि यो चाहिँ वंशाणुगत गुणमा अनुसार अलिअलि तलमाथि पर्दो रहेछ। हाम्रो सुदूरपश्चिमतिर पाइने एउटा गड्डी भैँसी भन्ने छ, त्यो भैँसीको लगभग लगभग अब 11 महिना नै हुन्छ त्यसको गर्भ अवधि, होइन। अब हाम्रो यो लिमे भैँसी, यो लिमे भैँसीको 315 दिन भनेर भन्छ भन्नलाई, तर 300 दिनमै ब्याउँछ हाम्रो गाउँघरमा, होइन। त्यो हुनाले अब हजुरको त्यो भैँसी ब्याउने मिति आउनुभन्दा 5-7 दिन पहिले ब्यायो भने पनि हात्तिहाल्न परेन, र ब्याउने मितिभन्दा 2-3 दिनसम्म ढिला भयो भने पनि भैँसी यदि असाधारण अवस्था देखाएको छैन, समस्या परे जस्तो छैन, भैँसी सामान्य अवस्थामा बसेको छ भने 2-3 दिन त्यो म्याद नाग्दाखेरि पनि हात्तिनु पर्दैन आमा। तर भैँसीले चाहिँ सेप निकाल्ने, पुट्ठा गढ्ने, पग्रिने, उठ्ने बस्ने गर्ने, छटपटाउने, बल गर्ने गरिराखेको छ तर ब्याउन सकेको छैन भने हजुरले चाहिँ फेरि ढिला गर्नु हुँदैन, हामीलाई जानकारी गराउनु पर्छ। अब गाउँघरमा पहिले चाहिँ भैँसी ब्याउँदाखेरि मान्छे उपचार गर्ने, सहयोग गर्ने प्राविधिकको नै कमी हुन्थ्यो क्या आमा। म सानो छँदाखेरि मेरै घरमा पनि कति दुःख पाउनुहुन्थ्यो बुवा आमाहरूले,
3: कतिले त हामी त पहिले त धामी झाँक्री पनि लाउँथ्यौँ बाबु।
4: हजुर, अब यो सामान्यतया भैँसी ब्याउन व्यथा लागेको 6 घन्टाभित्रमा ब्यायो भने त्यो सामान्य हो, आत्तिनु पर्दैन। अब व्यथा लागेको भन्नाले पुट्ठा गढेको, उसले बल गर्न थालेको, सेपहरू फालेको, 4-5 घन्टा 6 घन्टा भित्रमा ब्याउनुलाई सामान्य नै मानिन्छ। तर अब 6 घन्टा नै लाग्नु पर्छ भन्ने पनि छैन, सामान्यत 1-1.5 घन्टामा त ब्याइहाल्छ नि व्यथा लागेको भैँसी। तर लगातार कनिरहेको छ, भैँसी उठ्ने बस्ने गरिरहेको छ, लगातार बल गरिरहँदाखेरि पनि 2-3 घन्टा 4 घन्टासम्म केही निस्किएन होइन, पाडो पाडीको केही खुट्टो निस्किएन, केही अङ्ग देखिएन, अथवा कुनै सेप फालेन भने 6 घन्टा पनि कुर्नु हुँदैन आमा।
3: त्यस्तो भयो भने त बाबुलाई म फोन गर्न लाउँछु नि नातिलाई।
4: हो, त्यस्तो अवस्थामा चाहिँ हामीले धेरै जोखिम लिनु हुँदैन, 2-3 घन्टामा पनि एकदमै पशु आत्तिरहेछ भनेर केही देखिएन भने बोलाउनु होला। तर सामान्य अवस्थामा छेडछेडमा चाहिँ आत्तिने, बल गर्ने, फेरि सामान्य अवस्थामा आउने, लगातार बल नगरेको अवस्था भनौँ न, त्यस्तो छ भने हजुरले 6 घन्टासम्म पनि कुर्दा खासै समस्या पर्दैन। अब मैले भनिहालेँ, अब जस्तो अवस्थामा भए पनि त्यो व्यथा लागेको 6 घन्टाभन्दा धेरै समय लाग्यो भने हजुरले चाहिँ तुरन्तै हामीलाई बोलाउनु होला, हामी गएर के कस्तो अवस्था छ हेरिदिन्छौँ। अब अर्को के भन्दै हुनुहुन्थ्यो हजुरले, साल नाल छुट्टाउन चिन्ता भयो यताउति भन्नुहुन्थ्यो। हो, हामी सबैलाई सामान्यतः किसानहरूलाई त्यो चिन्ता हुन्छ नै। अब भैँसी ब्याउने व्यथा लागेको कुरा त सिद्धि हो आमा, अब केही सोध्न छ र व्यथा लागेको कुरामा त क्लियर हुनुभयो तपाईँ भने, अब ब्याइसकेपछि भनेपछि फेरि साल फाल्चे फाल्दैन भन्ने चिन्ता देखाउनु भएको थियो तपाईँले, होइन? अब सामान्यतया यो गाई भैँसी भेडा बाख्रा जो चाहिँ उग्राउने पशुहरू हुन् यिनीहरू ब्याएको अब 6 घन्टा 12 घन्टा भित्रमा त्यो साल फालिसक्नु पर्छ। अब हामीले भन्दा 12 घन्टा भित्रमा भन्यौँ, 12 घन्टा भनेको त अन्तिम हो, सामान्यत ब्याएको 1-1.5 घन्टामै आधी घन्टामै पनि फ्याँक्छ, होइन? हजुरकै घरमा नि त पोहोर साल त्यो सेती भैँसी ब्याउँदाखेरि उति बेले त साल फाले थियो, होइन?
3: मलाई त त्यस्तो समस्या त आएको थिएन,
4: तर कहिले काहीँ गाउँले त,
3: होइन? समस्या यो कहिले के आउँदो रहेछ बाबु,
4: त्यो पारिकी बिजुली दिदीको भैँसी हेर्नु न, त्यो साल नफालेर उहाँहरूले अब कनेको छैन भन्ने त्यो सालको टुप्पामा के फलाम सलाम झुन्डाइदिनु भएछ, अनि त्यसपछि ऊ त्यो भैँसीलाई भित्र दुखेर अनि आङ निक्लिएछ, हेर्नुहोस्। त्यो उहाँहरूले समयमा नै मलाई भनेको भए सायद त्यो समस्या हुन्न थियो, अनि पछि आङ निस्किएपछि धेरै दुःख पनि, भैँसीले पनि दुःख पायो, हामीलाई पनि दुःख भयो। धन्न म त्यस दिन यहाँ अफिसमै समयमै भेट भएर मात्र हो, नत्र 2-3 घन्टा ढिला भएको त्यो भैँसी बचाउन सकिन्न थियो। अब हजुरले के गर्नु पर्यो भने, अब भैँसी बिहाको 5-6 घन्टा भित्रमा अब साल फालेन भने र अत्यधिक कनेको छ भने चाहिँ तपाईँले 5-6 घन्टा भन्दा ढिला नगर्नुहोस्, हामीलाई बोलाइहाल्नुहोस्। तर सामान्यत कनेको छैन, घाँस खाएको छ, सामान्य रूपमा नै बल गरिरहेको छैन भने चाहिँ तपाईँले 12 घन्टासम्म पनि त्यसलाई विचार गरेर हेर्न सकिन्छ। त्यति गर्दा नि आएन भने हजुरले भन्नुहोस् न, हजुरहरूकै लागि त सरकारले हामीलाई यहाँ पठाएको छ, त्यति धेरै चिन्ता गर्न परेन। तर साल फालेपछि, साल फालेन भने पो तपाईँले मलाई सम्झिनुहुन्छ, साल फाल्यो भने त हजुरले त मलाई त सम्झिनुहुन्न।
3: होइन बाबु, म त सम्झिन्छु, ब्यायो भने बिगौती खान बोलाउँछु।
4: ल बिगौती खुवाउनु होला। अनि साल फालिहालेपछि त्यो साल नफाल्ने बेलासम्म कुरेर बस्नु होला क्या आमा, कहिले काहीँ त्यो पशुले झुकेर साल खायो भने फेरि दुध उत्पादन सुक्छ क्या,
3: त्यो भएर साल हुन्छ।
4: पहिलेदेखि हजुरहरूका पहिले हाम्रो हजुरबा जिजुबाहरूले पनि भन्दै आएको त हो नि, साल खान दिनुहुन्न भनेर हजुरले नि मलाई भन्नुहुन्थ्यो, अहिले चाहिँ हो भनेर थाहा नपाए गर्नु भएको छ।
3: म त कति कुरा बिर्सिसके बाबु,
4: त्यतिकै भन्नुभयो हजुरले। ल ठिक छ, अब त्यो साल खान पनि नदिने, भैँसी ब्याउन 1 महिना बाँकी रहेछ, हामीले भैँसी ब्याएको सबै भनिसक्यौँ के, अरू केही छ कि आमा कता?
3: होइन, ठिकै छ बाबु, मैले सबै कुराहरू हजुरसँग बुझ्नलाई आएको थिएँ, बुझे अब धेरै कुराहरू। अब मलाई पनि घरमा हेर्नु न, हतार छ, काम वहाँ त्यत्तिकै छ, गाई बस्तु बाख्रा पाठा त्यत्तिकै बाँधेर हिँडेको, घाँस दिनु पर्ने। ल बाबु, म त लागे है। अब
4: यता सुन्नुहोस् आमा, अब हजुरको बुहारीको मात्र तिज होइन, हजुरको पनि तिज हो, काम त सबैले गर्नु पर्छ। तिजमा चेलीबेटीले अलि मिठो मिठो खाने भन्छन्, आमाले पनि अब तिजलाई रमाइलोसँग मनाउनु होला, तिजको शुभकामना छ आमा।
3: हुन्छ बाबु, हुन्छ, हजुरलाई पनि शुभकामना। नमस्कार बाबु, नमस्कार।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
5: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ
5: याद राखौ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ यसबेला साँझको 7 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम साई। सुरुमा प्रमुख समाचार। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार। सुरुङमा खोज तथा उद्धार जारी। भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम EU राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार भएका अर्का सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको राष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 186 जना, धादिङमा 65 जना, चितवनमा 359 जना, गोर्खामा 73 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 194 जना तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरुष तथा 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यसै गरी हालसम्म बाढीका कारण प्रभावित 13,000 भन्दा बढीको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपी हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका माध्यमको रिपोर्ट।
3: भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु।
4: हामीले रसुवागढी नाकामा चाहिँ बाढी नाप्ने स्वचालित उपकरण राख्यौँ, बाढीले नै बगायो। स्याप्रु बेसीमा राख्यौँ, बाढीले नै बगायो। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौँ, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए बस्तीहरू डुबे त्यहाँ सूचना पठाउन सक्थेनौँ भने अझ हजारौँको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेर टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रु बसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
3: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्याङ्कन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढी नभई बहु विपदहरूको जोखिम मूल्याङ्कन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
4: बहु विपद मूल्याङ्कन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठुलो विपद भयो, अत्यन्तै दुःखद छ। तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौँ। त्यो गर्न सक्यौँ भने यो देशको लागि, यो विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौँ, त्यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौँ।
3: बाढी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्याङ्कन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरुरी भइसकेको उल्लेख गर्नुभयो।
4: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, गण्डकी, काली गण्डकी, मुगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टिम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 औं साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानै पर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनु पर्छ।
3: भोटेकोशी जस्ता विनाशकारी बाढीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अप्नाउन आग्रह गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढी प्रभावित क्षेत्र नुवाकोटको बिदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढी पीडित उद्धार, राहत तथा पुनस्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा समेत गरेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको हो। प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र स्थापनाको अभिन्न अङ्ग बनाउनु पर्ने सिजपको आग्रह छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि सुरु गरिएको छ। दुई दिन रुख, बाँस काट्ने र झाडी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडकभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार 1 सातादेखि 10 दिनभित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सडक भाँसिएसँगै काठमाडौँसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सडक जाम हुन नदिन र मालवाहक सवारी साधन सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो। श्री कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्म योग र भक्ति योगका प्रणेता भगवान श्री कृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्री कृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्री कृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्री कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्री कृष्णको दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले भगवान श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबार स्थित कृष्ण मन्दिर पुगेर भगवान श्री कृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा सांस्कृतिकविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुहामा 2 जना र घोडाघोडीमा र धनगढी उपमहानगरपालिकामा 3-3 जनामा गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
5: कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर थामी।
6: हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढी र 2 वटा लम्कीचुवा, 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएका छन्। यो केसहरू देखिएका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छु।
5: जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका मा 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि यहाँ पनि सरसफाईमा जोड दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौद।
7: घोडाघोडी नगरपालिका 4 र 9 जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो, देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1-12 सबै वडामा स्वास्थ्य कर्मी परिचालन गर्यो र सबै स्वास्थ्य कर्मीहरूले 84 स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई पनि सञ्चालन भइरहेको छ।
5: लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिकाभरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
8: हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 देखिएको 2 केस हो, त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवा मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरण सरसफाई, कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेको छौँ।
5: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
9: लामखुट्टेको लार्वा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जम्न नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
5: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।

सानो सानो कदम चाल्दै जानुहोस्। जीवन कहिलेकाहीँ एकै पटक फेरि बनिँदैन। इँटा इँटा जोडेर घर बनाए जस्तै दिन दिन जोडेर जीवन पनि फेरि बन्छ। आज एउटा सानो कदम, भोलि अर्को कदम, त्यसपछि अर्को, र एक दिन हामी पछाडि फर्केर हेर्नेछौँ, हामीले त्यो कठिन समय पनि पार गर्यौँ। अब आशाको कुरा गरौँ। आशाबारे एउटा गलत बुझाइ छ। हामी सोच्छौँ आशावादी मानिस भनेको कहिले दुखी नहुने मानिस हो, तर त्यसो होइन। आशावादी मानिस पनि रुन्छन्, डराउँछन्, थाक्छन्, निराश हुन्छन्, तर तिनले एउटा कुरामा विश्वास गर्न छोड्दैनन्, यो अवस्था सधैँ यस्तै रहँदैन। यसर्थ आजको दुःख तपाईँको सम्पूर्ण जीवन होइन, आजको विपत्ति तपाईँको सम्पूर्ण भविष्य पनि होइन, आज तपाईँको यो शून्य अवस्था सम्पूर्ण परिचय पनि होइन। आज तपाईँले कमजोर महसुस गरिरहनु भएको छ भने पनि त्यसको अर्थ तपाईँ सधैँ कमजोर रहनुहुन्छ भन्ने होइन। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, मानिसको मन पनि बदलिन्छ। त्यसैले आज अँध्यारो छ भन्दैमा भोलि बिहान आउँदैन भन्ने हुँदैन। विपत्तिको समयमा हामीले एउटा महत्त्वपूर्ण कुरा सम्झनुपर्छ। बालबालिकाले पनि दुःख अनुभव गर्छन्। उनीहरूले आफूले देखेको घटना पूर्ण रूपमा बुझ्न नसक्लान्, तर उनीहरूले डर भने महसुस गर्न सक्छन्। उनीहरू आमा बुवाबाट टाढा हुँदा डराउन सक्छन्, राति डराउन सक्छन्, बारम्बार एउटै प्रश्न सोध्न सक्छन्। त्यसैले बालबालिकालाई केही भएको छैन भनेर उनीहरूको डरलाई अस्वीकार नगरौँ, बरु उनीहरूलाई सुरक्षित महसुस गराउँ, उनीहरूसँग कुरा गरौँ, उनीहरूलाई अंगालो हालौँ, उनीहरूका प्रश्नको उमेर अनुसार सजिलो उत्तर दिउँ, उनीहरूलाई दिनचर्यामा फर्काउन सहयोग गरौँ। त्यसै गरी ज्येष्ठ नागरिकहरूलाई पनि विशेष ध्यान दिन आवश्यक हुन्छ। उहाँहरूले आफ्नो जीवनभरको सम्पत्ति, घर वा सामाजिक आधार गुमाउनु भएको छ। उहाँहरूलाई आफ्नो भविष्य झन अनिश्चित लाग्न सक्छ। त्यसैले उहाँहरूको कुरा सुन्नुहोस्, उहाँहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनुहोस्। उहाँहरूलाई बोझको रूपमा होइन, परिवारको महत्त्वपूर्ण सदस्यको रूपमा व्यवहार गर्नुहोस्। अब कुरा गरौँ हाम्रो मानसिक अवस्थाका बारेमा। विपत्तिपछि डर, चिन्ता, दुःख, निद्राको समस्या, असहजता, रिस, निराशा वा बारम्बार घटनाहरू सम्झिरहने जस्ता प्रतिक्रिया हुन सक्छन्। धेरै अवस्थामा यी समयसँगै कम हुन्छन्, तर केही मानिसलाई थप मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग आवश्यक पर्न सक्छ। त्यसैले यदि तपाईँ वा तपाईँको परिवारको कुनै पनि व्यक्ति लगातार अत्यन्त निराश छन्, आफूलाई पूर्ण रूपमा एक्लो बनाइरहेका छन्, निद्रा वा दैनिक काममा गम्भीर समस्या भइरहेको छ, बारम्बार आफूलाई हानि पुर्याउने वा जीवन समाप्त गर्ने कुरा गरिरहेका छन्, वा आफू सुरक्षित रहन नसक्ने अवस्था देखाइरहेका छन् भने यसलाई सामान्य भनेर छोड्नु भने हुँदैन। यस्तो अवस्थाका बारेमा विश्वासिलो मानिसलाई जानकारी दिनुहोस्। मानसिक स्वास्थ्य विशेषज्ञ अथवा स्वास्थ्य संस्थासँग सम्पर्क गर्नुहोस् र तत्काल जोखिम देखिएमा व्यक्तिलाई एक्लै नछोडिकन अल्पकालीन स्वास्थ्य सेवाको सहयोग पनि लिनुहोस्। यस सम्बन्धमा सहयोगका लागि 1166 नम्बर पनि सञ्चालनमा रहेको छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने, मद्दत माग्नु कमजोरी होइन, मद्दत माग्नु भनेको आफ्नो जीवनलाई महत्त्व दिनु हो। विपत्ति ठुलो छ, क्षति ठुलो छ, दुःख ठुलो छ, तर मानिसको हिम्मत पनि ठुलो हुन्छ। हामीले इतिहासमा धेरै पटक देखेका छौँ, भत्किएको घर फेरि बनेको छ, उजाडिएको गाउँ फेरि बसेको छ, हराएको व्यवसाय फेरि सुरु भएको छ, टुटेको परिवार

ले फेरि पनि जीवन सम्हालेको छ र निराश मानिसले पनि फेरि मुस्कुराउन सिकेको छ। त्यसैले आज हामी कुनै चमत्कारको वाचा गर्दैनौँ, हामी यति मात्र भन्छौँ, एक एक पाइला चालौँ, एक अर्काको हात समातौँ, जो रोइरहेको छ उसको आँसु पुछौँ, जो एक्लो छ उसको छेउमा बसौँ, जो निराश छ उसको कुरा सुनौँ, जो सहयोग खोजिरहेको छ उसको हात समातौँ र सबैभन्दा महत्त्वपूर्ण कसैलाई पनि उसको दुःखमा एक्लै नछोडौँ, किनकि विपत्ति केवल एउटा परिवारको समस्या होइन, यो हाम्रो साझा पीडा हो र पुनर्निर्माण पनि हाम्रो साझा जिम्मेवारी हो। आज कसैको घर भत्किएको छ भने भोलि हामी सबै मिलेर त्यो घर उठाउन सक्छौँ। आज कसैको जीवन अस्त व्यस्त भएको छ भने भोलि उसको जीवन फेरि व्यवस्थित बनाउन हामी साथ दिन सक्छौँ। आज कसैको आँखामा आँसु छ भने भोलि त्यही आँखामा आशाको चमक फर्काउन सक्छौँ। तपाईँले जे गुमाउनु भयो त्यसको पीडा हामी सानो बनाउन सक्दैनौँ, तर एउटा कुरा भन्न सक्छौँ, तपाईँको कथा यही समाप्त भएको छैन। यो कठिन अध्याय हो, तर यो अन्तिम अध्याय भने होइन, अझै बिहान आउन बाँकी छ, अझै केही सपना बाँकी छन्, अझै केही सम्बन्ध बाँकी छन्, अझै केही मुस्कान बाँकी छन्, अझै केही यात्राहरू बाँकी छन्। त्यसैले आज आफूलाई सम्हालौँ, एक अर्कालाई सम्हालौँ, आशाहरूलाई सम्हालौँ र बिस्तारै फेरि उठौँ पनि। हामी फेरि घर बनाउनेछौँ, फेरि बाटो बनाउनेछौँ, फेरि खेतमा बाली लगाउनेछौँ, फेरि बजार चल्नेछन्, फेरि विद्यालयमा बालबालिकाको आवाज सुनिनेछ, फेरि गाउँमा हाँसो गुन्जिनेछ र फेरि हाम्रो जीवन चल्नेछ, किनकि नेपाली समाजको सबैभन्दा ठुलो शक्ति केवल हाम्रो जमिन होइन, एक अर्काका लागि उभिने हाम्रो मन हो। आज प्रस्तुति आदर्श जीवन मार्फत हाम्रा विपत्तिहरूमा थोरै मलम लगाउने प्रयास गर्यौँ। हस् त, फेरि अर्को शुक्रबार बेलुका 8-10 बजेसम्मलाई नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: आप्रवासन संवाद कथा श्रम र यात्राको
5: अङ्क 8 वैदेशिक रोजगारीमा समस्या पछिको उद्धार र त्यसपछिको जीवन।
6: मानवीय नाताले पनि अप्ठ्यारोमा परेकाको उद्धार गर्नुपर्छ, तर प्रश्न उठ्छ, विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्छ कसले र समस्यामा को पर्छन्? भनिन्छ, पहिरो खसेको ठाउँमा नै थप पहिरो जान्छ। कतिपय वैदेशिक रोजगारमा जानेहरूको जीवनमा पनि त्यस्तै भएको देखिन्छ। जो एउटा मिठो सपना देखेर विदेशिएका हुन्छन् र थप समस्यामा पर्छन्, तर विदेशमा पुर्याएर समस्यामा डुल्याउने ती अधिकांश सपनाहरू पनि कुनै पीडा, समस्या वा बाध्यताको धरातलमै उभिएका हुन्छन्।
7: राम्रै हुन्छ भन्ठान्नु भयो उहाँले नि, एउटा सल्लाह दिनुभयो मलाई नि, दुःखको अवस्थामा म नि जान्छु नि त भनेर त्यसरी गए।
6: दुःख पार लगाउन भनेर पुगेको गन्तव्यमा पनि दुःखै पाइन्छ अनि उद्धार र सहयोग मागेर फर्किनुपर्ने हुन्छ। अफसोस, दुःख पाएर फर्किँदा आफ्नै ठाउँ पनि पहिले जस्तो हुँदैन।
8: विदेशमा गएर घरमा काम गर्नुभन्दा नेपालमा आएर एडजस्ट गर्न गाह्रो हुन्छ नि, गाह्रो चाहिँ एकदमै गाह्रो नै भयो। तर मेरो चाहिँ
6: यस्तो बेला परिवार, समाज र राज्यको भूमिका अहम हुन्छ।
9: मन बलियो र उसलाई चाहिँ फेरि म जीवन सुरु गर्न सक्छु भन्ने क्षमताको विकास गर्ने त्यो वातावरण सृजना गर्नुपर्छ।
6: आजको आप्रवासन संवादमा वैदेशिक रोजगारमा उद्धार र त्यसपछिको जीवनको बारेमा चर्चा गर्नेछौ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा तयार पारिएको हो। वैदेशिक रोजगारमा जो कोही पनि कमाउने उद्देश्यले गएको हुन्छ, तर त्यहाँ अप्ठ्यारो परेपछि कमाउने भन्दा पनि उद्धारका लागि हार गुहार माग्नुपर्ने अवस्था आउँछ। त्यहाँको अप्ठ्यारो अवस्था, यहाँको गरिबी समस्या र त्यसका लागि बाध्य भएर लिइएको अप्रिय निर्णयसँग पनि जोडिएका हुन्छन्। जस्तो कि नगरकोटकी कमला गौतमको कथा, जो घरमा ज्येष्ठ आमा, मानसिक स्वास्थ्य अवस्थासँग जुझिरहेका दाई र गरिबी, यी सबैबाट मुक्ति पाउन प्रतिबन्ध लगाइएको देश कुवेतमा रोजगारीका लागि प्रस्थान गरिन्।
7: यही आर्थिक अवस्थाको कारणले गर्दाखेरि घरमा कोही कमाउने मान्छे हुनुहुन्थेन, अनि बाबा बितेपछि अनि हाम्रो घरमा कोही पनि हुनुहुन्थेन, दादा अलि मेन्टल होइसिन्थ्यो, अनि त्यसको कारणले गर्दाखेरि नै म चाहिँ जानुपर्ने अवस्था आएको थियो कि। अप्पर छटै म जाने प्लान बनेर गएको हो। यो पहिला चाहिँ कुनै देश जाने ऊ गर्ने केही सोच थिएन, तर मेरो बाबाको डेट पछि चाहिँ मेरो घरमा त्यस्तै समस्या, 6 महिनापछि त्यस्तै समस्या पर्यो, अनि आफ्नो घरको परिस्थिति देखेर नि गएको थिएँ म।
6: कमला घरेलु कामदारको रूपमा कुवेत पुगिन्। त्यहाँ उनले कामदारको रूपमा सिङ्गो घरको सरसफाई, भान्सा तथा परिवारका सदस्यहरूको काम गर्नु पर्थ्यो।
7: मैले चाहिँ घरेलु काम सम्पूर्ण गर्नु पर्थ्यो, बच्चा हेर्नु पर्थ्यो, अनि खाना बनाउनुदेखि लिएर कपडा धुने, सरसफाइ, अनि हेर साना साना नानी बाबुहरू थिए उनीहरूलाई हेर्ने खिलाउने सबै गर्नुपर्थ्यो र अनिखेर उनीहरूको चाहिँ मैले काम गर्ने घरमा चाहिँ पाँचजना छजना बच्चा थियो। एउटा चाहिँ भर्खर पाउनु बेला भएको थियो भने मैले दुई वर्षदेखिको नानीदेखि तपाईँको 17 वर्षको बच्चासम्मलाई हेर्नुपर्थ्यो। मैले
0: कतिको सहज थियो त्यहाँ
7: काम त ठिकै थियो, अलिकति सहज भनेको घरबेटी नै राम्रै हो होइन, त्यो बाबा मम्मी नै राम्रै हो। अलिकति कस्तो भने बच्चाहरूबाट चाहिँ अलिकति दुर्व्यवहार गरेको कारणले नै म त्यहाँ म सहन नसकेर मैले आफूले यहाँबाट पठाएको एजेन्ट पाएको उहाँको एजेन्टलाई फोन गर्दा 6 महिना काम सिद्धा तँलाई मैले त्यहाँबाट निकालिदिन्छु, हाम्रो त्यहाँ लिएको पैसा हुँदो रहेछ, हामीलाई त बेचिएको हुँदो रहेछ नि त।
6: कमला गौतमको कुवेत आप्रवासन यात्रा सोचे जस्तो भएन। उनले घरवालाकै छोराबाट दुर्व्यवहार र अन्य परिवारको सदस्यबाट कुटपिट भोग्नु पर्यो। घरेलु कामदारको रूपमा सन् 2007 म्याग्दीकी सुजना राणा लेबनान पुगिन्। तर सुजनाको श्रम आप्रवासनको यो यात्रा भने तत्कालीन अवस्थामा वैधानिक थियो। काम गर्ने देश र सेवा दिनुपर्ने परिवार फरक भए पनि सुजनाको काम कमलाकै जस्तो थियो।
8: घरेलु कामदाममा जस्तै अब बिहानदेखि बेलुकासम्म अब डिनर बिहान ब्रेकफास्टदेखि डिनर नसकिनेसम्म त कामै हुन्छ होइन, भन्दा पनि काम घरको काम भन्दा पनि अब आफ्नै काम जस्तै हो होइन। अब तपाईँको अब कम्पनीमा चाहिँ 12 घन्टा उठेरै मात्रै गर्नुपर्छ भने घरमा चाहिँ अब बस्दै गर्दै आफ्नै अब घरको काम जस्तै त्यहाँदेखि अब ब्रेकफास्ट गऱ्यो सक्यो यसो एकछिन बस्यो फेरि सफाहरू गऱ्यो होइन, अनि त्यसपछि लन्चको टाइम आउँछ, लन्च बनायो खायो साफसुफ पार्यो बस्यो अनि फेरि डिनर हुन्छ होइन। त्यसरी कन्टिन्यू एकदमै उठेको उठेकै कन्टिन्यू चाहिँ हुँदैन, आफ्नै घरमा काम गरेको जस्तै हो तर गर्नु चाहिँ पर्छ। त्यहाँनिर यस्तो डास्टहरू देख्नु हुँदैन, टेबलमा अब सफाहरू यस्तो ढुलोहरू यहाँ यसो ढुलो छ नि त होइन, यसो देख्यो भने यस्तो गर्छ हेर्छ अनि यसरी तैँले के गरिस् भनेर भन्ने भनिहाल्छ, सफा गर्न लगाइहाल्छ कि डिनर दुई तिनचोटि बिहानै गरेको छ भने त दिउँसोतिर अब फेरि ढुलो बस्छ नि त, डास्टहरू बसेर फेरि सफा गर्न लगाउँछ कि।
6: सुजनाले काम गर्ने परिवारको सदस्यहरूबाट कुनै दुर्व्यवहार खेप्नु परेन। खासमा उनलाई रोजगारदाताले स्वतन्त्रता नै दिएका थिए, त्यही कारण सुजना विभिन्न सामाजिक काममा सरिक भइन्। उनले अप्ठ्यारोमा परेका धेरै नेपाली महिलालाई उद्धार पनि गरिन्। तर एक दिन उनको त्यो सहयोगी व्यवहार नै अभिशाप बन्यो।
8: फर्केर आउँदा चाहिँ एरेस्ट भएको थिएँ म, किनभने भिक्टिम कल्चरलाई हेल्प गर्ने अब एउटा सोसल वर्क गर्यो भनेर पनि उनीहरूले अब केस नेपालीले नै मलाई फसाएको, झुटो केस हालेर अनि फसाएको थियो। त्यसपछि 9 दिन डिटेसनमा बसेर 2016 डिसेम्बर 10 चाहिँ म रिटर्न भएको हो।
10: भनेको पछिल्लो पटक ठ्याक्कै फर्किनु पर्ने के कारणले फर्किनु पर्यो भनेर छोटोमा बुझ्दाखेरि हामीले कसरी बुझ्ने?
8: छोटोमा बुझ्नु पर्दा त त्यो मेरो काम नराम्रो भएर मैले आउन मन लागेर आएको होइन, जसलाई मैले अब नारी ग्रुप भनेको हाम्रो घरेलु कामदारको एउटा सङ्गठन संस्था थियो होइन, त्यहाँबाट चाहिँ हामीले एकअर्कालाई कसरी सपोर्ट गर्ने भनेर गर्दाखेरि चाहिँ तिनजना बहिनीहरूलाई जसलाई चाहिँ मैले रेस्क्यु गरेर नेपाल आइसक्नु भएको थियो, एकजना दुईजना चाहिँ सेल्टरमा हुनुहुन्थ्यो, कारिटासको सेल्टरमा थियो गीतामाझी, अनि अर्को छिरिङ चाहिँ बाहिर साथीको रुममा बसेको थियो। उनीहरूलाई चाहिँ घरबाट पकायो भनेर उनीहरूले झुटुकै सालेको थियो।
6: अन्य घरेलु कामदार भगाएको आरोपमा सुजना पक्राउ परेको खबर बाहिरिएपछि उनको मुक्तिका लागि क्याम्पेन हुन थाल्यो। विभिन्न ठाउँबाट उनलाई मुक्त गर्नका लागि 65,000 हस्ताक्षर सङ्कलन भएको थियो। त्यही कारण उनी मुक्त भएर नेपाल फर्किन्। तर कमला गौतमको अवस्था फरक थियो, उनी यहाँबाट अवैधानिक रूपमा गएकी थिइन्। कुवेतमा पनि काम गर्ने घरबाट भागेपछि उनी त्यो देशमा पनि अवैधानिक भएपछि लुकीछिपी बस्न थालिन्। लुकीछिपी बस्दा विवाह गरेर छोरी पनि जन्माइन् र कोभिड महामारीको समयमा उनको उद्धार भयो।
7: तपाईँको उद्धार कसरी भयो भने यो कोभिडको टाइममा हामीहरूलाई फ्री टिकट फ्री ऊ दिएको थियो, त्यतिखेर हामीले चाहिँ एउटा एमबिसीले उनीहरूले हामीहरूलाई एउटा हामीसँग त पासपोर्ट छैन, हाम्रो त केही प्रमाणै छैन नि, उहाँहरूले चाहिँ एउटा आफ्नो पासपोर्टको ऊ दिएपछि नम्बर दिएपछि उहाँहरूले एउटा पेपर बनाइदिनु हुँदो रहेछ कि, त्यो पेपरको आधारले हामी चाहिँ अनि नेपाल उद्धार भयौँ।
6: वैदेशिक रोजगार विभागको उद्धार सम्बन्धी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 271 जनाको उद्धार गरिएको छ। तर उद्धार भन्नाले कुनै पनि मुलुकमा अप्ठ्यारो परेका नागरिकलाई आफ्नो देशसम्म ल्याउनु मात्र होइन, यसको सम्पूर्ण चक्र पूरा गर्नु हो। पौरखी नेपालका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार मन्जु गुरुङ,
9: वैदेशिक रोजगारको क्रममा समस्यामा परेको अथवा विभिन्न हिंसाहरूमा परेको त्यस्ता श्रमिकहरूलाई स्वदेश फिर्ताउने र फिर्ता गरिसकेपछि उसको शारीरिक मानसिक स्वास्थ्यदेखि लिएर उसको सामाजिक र आर्थिक पुनरएकीकरण नगरिन्जेलसम्म चाहिँ उद्धारको प्रक्रिया पुरा हुँदैन। यस कारणले उद्धार भन्दाखेरि चाहिँ हामीले यसो उद्धारको पनि साइकल भन्छौँ, यो समग्र साइकललाई बुझ्नुपर्छ।
6: वैदेशिक रोजगारीमा गएकाहरू विभिन्न कारणले अप्ठ्यारोमा पर्न सक्छन् र त्यसलाई उद्धार गरेर देश फर्काउने बताउँछन् वैदेशिक रोजगार बोर्डका प्रवक्ता भूपेन्द्र सापोटा।
11: विदेशमा उहाँहरू गइसकेपछि उहाँहरूलाई अब काम गर्ने सहज भयो त भयो, कम्पनीमा कम्पनीले निकालिदियो, अलपत्र पर्नुभयो अथवा चाहिँ मृत्यु भयो होइन, अनि त्यसपछि गएर श्रम अवधि सकिएपछि पनि फोर्सफुल्ली राखियो, त्यो बेलामा चाहिँ उहाँको मृत्यु भयो, उहाँ बिरामी हुनुभयो, त्यो उद्धारको कुरा बोर्डसँग जोडिन्छ।
6: प्रवक्ता सापकोटाका अनुसार वैदेशिक रोजगार बोर्ड नियम अनुसार वैधानिक तरिकाले गएका श्रमिक प्रति मात्र जिम्मेवार हुनुपर्छ, तर श्रम आप्रवासनमा गएका वैधानिक तथा अवैधानिक दुवै किसिमका कामदार र अध्ययनमा गएकाहरूले बोर्डमा उद्धारका लागि अनुरोध गर्छन्।
11: इलिगली जाने श्रम स्वीकृति नलिई जाने मान्छेहरूले पनि अब हाम्रो मान्छे हरायो, खोजतलास गरिदिनु पर्यो होइन, समन्वय गरिदिनु पर्यो, कानुनी प्रतिरक्षा गरिदिनु पर्यो, उद्धार गरिदिनु पर्यो, बिरामीलाई ल्याइदिनु पर्यो भनेर चाहिँ बोर्डमा समेत निवेदन प्राप्त हुन्छ। अब त्यो चाहिँ हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो, तथापि हाम्रो श्रमदान कल सेन्टरमा धेरै कलहरू आउँछ। एउटा स्वदेशीको स्वदेशमा काम पाइएन भनेर पनि कल आउँछ, स्वदेशी रोजगारीको पनि आउँछ, आन्तरिक रोजगारीको पनि आउँछ, बाह्य रोजगारीको पनि आउँछ। र बाह्य रोजगारीसँग हामीसँग चाहिँ श्रम स्वीकृति लिएर गएका समस्याहरू पनि, दोस्रो स्टुडेन्ट भिसामा पढ्न गएको समस्या पनि हामी कहाँ सोधिन्छन्, तेस्रो हजुरले भने जस्तो श्रम स्वीकृति नलिई काम गर्न जानुभएको परिवारको सदस्यहरूले पनि हामीलाई फोन गर्नुहुन्छ।
6: प्रवक्ता सापकोटाका अनुसार वैदेशिक रोजगार बोर्ड उद्धारका लागि नीति नियम मात्र हेरेर बस्दैन, मानवता तथा आफ्नो नागरिक प्रतिको जिम्मेवारी वहन गर्दै अवैधानिक तरिकाले गएकाहरूको पनि उद्धार गर्ने प्रयास गर्छ।
11: त्यसरी अवैध रूपमा जाने अथवा श्रम स्वीकृति नलिई जानेहरूलाई पनि मैले अघि भने बोर्डमा निवेदन दिएपछि हामी काउन्सिलर सेवा मार्फत उहाँलाई जिगाउन चाहिँ हामी प्रयास गर्छौँ। हामीले हाम्रो श्रम सहचारी गन्तव्य 10 मुलुकमा हाम्रो छ, बढी कामदार भएको कुवेत जस्तो, इजरायल जस्तो मुलुक होइन, अनि त्यसपछि गएर हाम्रो कोरिया, जापान, हाम्रो दुबई, बढी गन्तव्य कामदार भएका मुलुकमा हाम्रो श्रम सहचारी श्रम मन्त्रालयको छ। हामीले हाम्रो श्रम सहचारी मार्फत नियोग मार्फत हामीले उहाँहरूलाई इलिगली गए तापनि उद्धारको लागि चाहिँ हामी सहयोग गर्छौँ, हामीले आग्रह गर्छौँ, बोर्डले निवेदन फरवर्ड गरिदिन्छ, हाम्रो श्रम सहचारी नियोगहरूले गर्छ।
6: र जो कोहीले अप्ठ्यारोमा परेपछि विभिन्न माध्यमबाट उद्धारका लागि सम्पर्क गर्न सक्छन्।
11: यदि विदेशमा आफ्नो आफन्त रहेको परिवारको सदस्यले सम्पर्क गर्ने हो भने, जस्तै आफन्त विदेशमा जेलमा पर्नुभयो अथवा अलपत्र पर्नुभयो, बिरामी हुनुभयो होइन, घाइते हुनुभयो काम गर्दा गर्दै, उहाँको चाहिँ हात खुट्टाहरूमा चोटपटक लाग्यो भने परिवारले पनि हामीलाई 1141 सम्पर्क गर्नु। त्यति मात्र होइन, हामीले चाहिँ बोर्ड मात्र चाहिँ आप्रवासन स्रोत केन्द्र छ बोर्डमा, त्यसको चाहिँ 77 जिल्ला प्रशासन कार्यालयहरूमा आप्रवासी स्रोत केन्द्र MRC भन्छौँ हामी, आप्रवासी स्रोत केन्द्र छ, माइग्रेसन रिसोर्स सेन्टर, त्यसमा चाहिँ स्टाफहरू हुनुहुन्छ। त्यस्तै इलाका प्रशासन कार्यालयहरू देशैभरि त्यहाँ सब MRC भन्छ, सहायक आप्रवासन स्रोत केन्द्र छ, र हाम्रो 753 स्थानीय पालिकामा पहिलाको रोजगार सेवा केन्द्र, अहिले उद्यमशीलता प्रवर्धन केन्द्र, त्यहाँ हाम्रो चाहिँ रोजगार संयोजकज्यूहरू हाम्रो बोर्डको स्टाफै नभए पनि आंशिक रूपमा चाहिँ उहाँले बोर्डको चाहिँ पूर्ण रूपमा कार्यक्रम गरिरहनु भएको छ। त्यसैले परिवारले त्यस्तो अवस्थामा बोर्डमा आइरहनु जरुरी छैन, काठमाडौँ उपत्यकामा हुनुहुन्छ भने त बोर्डमा आउँदा पनि फरक परेन, नत्र उहाँहरू चाहिँ त्यो नजिकको उद्यमशीलता प्रवर्धन केन्द्र, साबीको रोजगार सेवा केन्द्र जो पालिकामा छ, दोस्रो इलाका प्रशासन कार्यालयको आप्रवासी स्रोत उपकेन्द्र र जिल्ला प्रशासन कार्यालयको आप्रवासी स्रोत केन्द्र र बोर्डका 7 प्रदेशका मुकामहरूमा बोर्डका कार्यक्रम संयोजक पनि हुनुहुन्छ हो। यी सबैमा चाहिँ परिवारजनले
6: सम्पर्क गर्न सक्नुहुन्छ। समाधान कल सेन्टर त 24 घण्टा खुल्ला
11: हुन्छ, 24 घण्टा
6: विदेशबाट पनि फोन गर्न सकिन्छ है, हामी देखिरहेको छौँ।
11: त्यसमा अब 11:41 डाइरेक्ट फोन गर्दा पनि भयो, त्यो निशुल्क नम्बर हो। अर्को व्हाट्सएपमा पनि गर्न सकिन्छ, हाम्रो वेबसाइटमा व्हाट्सएप पनि छ। त्यस्तै भाइबर, इमो लगायत एक्स सोसियल मिडियाहरू पनि हाम्रो छन्, त्यहाँ प्रयोग गर्न सकिन्छ।
6: अरूको देशमा अप्ठ्यारो पर्दाको पीडा र समस्या नपर्नेले अनुभूत गर्न सकिँदैन। जो परेका हुन्छन् उनीहरूका लागि आफ्नो देश फर्किन पाउनु तत्कालको अवस्थामा ठूलो सफलता हो, एउटा युद्ध जितेछ रह। तर उद्धार पछि पनि व्यक्तिको जीवनमा लडाई बाँकी रहन्छ, जस्तो कमला गौतमको छ। कमला गौतमले कुवेतबाट फर्किँदा 14 महिनाको छोरी सहित फर्किएकी थिइन्। आज छोरी 7 वर्षकी हुँदा पनि जन्म दर्ता गरिदिन सकेकी छैनन्।
12: हरेक ढोका ढकढक हुँदाखेरि पनि मैले मेरो नानीको जन्म दर्ता बनाउन सकिरहेको छैन। अहिले उहाँहरू भन्नुहुन्छ तिम्रो प्रमाणै छैन तिम्रो बच्चा हो भन्ने, तपाईँको 14 महिनाको बच्चा नत्र मैले कसरी लिएर आएँ मेरो बच्चा होइन भने भनेर म भन्छु। अहिले त मेरो आमाको नामबाट त बन्छ नि त, जस्तै मेरो नायिता माइतीको छ भने आमाको नायिताबाट नानीको जन्मदाता बन्नु पर्ने होइन, उसको कारणले उसलाई स्कुलमा गाह्रो भइरहेछ। टिचरहरूले भन्छ नि त जन्मदाता देऊ भन्छ, अहिले त हरेक स्कुलमा जन्मदाता खोज्छ नि त, मलाई चाहिँ धेरै गाह्रो भएको छ क्या यसमा चाहिँ।
6: उद्धारबाट फर्किएकाले सामना गर्नुपर्ने समस्या भनेकै विभेद र लाञ्छना हो। पौरखी नेपालका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार मन्जु गुरुङका अनुसार सफलतामा प्रशंसा गर्नेहरू अप्ठ्यारो परेको बेला झन पीडा दिन अघि सर्छन्।
9: अब सबैभन्दा पहिला त अब विभेद र लाञ्छनाका कुराहरू हुन्छन्। महिला श्रमिकको कुरा भयो भने चौटा खाना गएको झोलमा डुबेर मरी भन्ने किसिमको लाञ्छनाहरू आउँछ होइन, महिला भएकै कारणले उसलाई अब यो जुन चाहिँ सेक्सुअल अब्युज भएको कुरा होइन, अब यो चाहिँ सामाजिक विभेद लाञ्छना हुन्छ। र पुरुषको हकमा पनि अप्ठ्यारोमा परेर फर्केको पुरुषहरूलाई समाजले स्वीकार गर्न पनि अलिकति गाह्रै छ उनीहरूलाई, जसलाई चाहिँ यो शारीरिक रूपले अपाङ्गता भएर फर्किएकाहरू, बिरामी भएर फर्किएकाहरू, जो चाहिँ ठगीमा परेर फर्किएकाहरू हुन्छ उहाँहरूलाई न्यायमा पहुँच दिलाउनको लागि, र त्यस्तै गरेर उनीहरूलाई फेरि आर्थिक रूपले सबल भएर समाजमा पुनर्स्थापित हुनलाई एकदमै चुनौती छ। र त्यो चुनौतीको कारणले गर्दा उहाँहरू फेरि ऋण लिएर अथवा विविध वैकल्पिक बाटोहरू अप्नाएर पनि फेरि पुनः वैदेशिक रोजगारमा जाने यो चक्र चाहिँ चलिरहन्छ, जुन चाहिँ चुनौतीपूर्ण।
6: समाजमा भएका सबैले दुःख मात्र दिन्छन् भन्ने हुँदैन, केहीले सहयोग पनि गर्छन्, कतिले मनोबल बढाउने काम पनि गर्छन्। तर ती कुरा मात्र सहजसँग जीवन बाँच्नका लागि पर्याप्त हुँदैनन्। उसमाथि जीवन हो नयाँ नयाँ वा नसोचेको समस्याहरू आइपर्छन्। यस्तो बेलामा मनोबल बढाउने काम वा कसैको आश्वासनले मात्र काम नगर्ने बताउँछिन् लेबनानबाट उद्धार गरिएकी सूचना राणा।
8: तर मनोबलले मात्रै हुँदैन होइन, बाँच्नु त पर्यो, खानु त पर्यो नि त, खानुपर्छ। त्यसको लागि चाहिँ फाइनेन्सियल सपोर्टको चाहिँ आवश्यक हुन्छ। जो पनि विदेश आएर अब गल्फतिर जान्छ नि, त्यो पैसा भनेको त बिरामी हुँदा चाहिने हो नि त होइन, सुरुमा दिए पो उनीहरू उपचार गर्छ र बाँच्ने हो त। अब आफूसँग पैसै छैन अनि ऋण गऱ्यो दिँदैन होइन, बिरामीलाई कसले दिन्छ ऋण, दिँदैन नि त। त्यसमा चाहिँ मलाई सरकारसँग एकदमै गुनासो हो होइन, किनभने अप्ठ्यारो पलहरू मैले देखेको छु कि विदेशबाट बिरामी भएर आएको, उपचार गर्ने पैसा नभएर त्यहाँ आइराख्ने दाइ राख्ने होइन, अनि अब बिलहरू पेस गर्यो भने पनि घरि यो पुगेन भन्ने, घरि त्यो पुगेन भनेको छ होइन, अनि उनीहरूले अब ऋण गरेर उपचार गरे पनि त्यो पैसा दिएन भने घरिघरि फोन आउने। तर सरकारसँग चाहिँ एकदमै फुल गुनासो म के भन्न चाहन्छु भने इन्सुरेन्सले चाहिँ अब तुरुन्तै दिन्छ होइन, सरकारले चाहिँ दिँदैन कि, दायित्व त सरकारले हो नि त होइन, गर्नुपर्ने त आफ्नो नागरिक हो नि, तर सरकारले चाहिँ नगर्दा चाहिँ यो गुनासो एकदमै गुनासो छ। मेरो लागि भन्नुपर्दा चाहिँ जति मैले विदेश बसेर विदेशमा अब नारी ग्रुपको लिडर भएर बस्दै गर्दाखेरि अब सपोर्टहरू थियो त्यतिखेर होइन, मलाई त्योभन्दा बेसी सपोर्ट त मलाई अहिले चाहिएको छ नि त। त्यो भएको भएर रिक्वेस्ट पनि गर्छु, सक्नुहुन्छ भने चाहिँ मलाई अब फाइनेन्सियल सपोर्ट गरिदिनुहोस् भनेर त्यो पनि अनुरोध गर्छु म।
6: सूचनालाई अहिले आँखामा समस्या देखिएको छ, उनले उपचारका लागि भारत जानुपर्छ, जहाँ करिब 40 लाख खर्च हुन्छ भनेर बताइएको छ। उनी काम गर्न नपाई फर्किनु परेकोले आज कसैमा भर पर्नु परेको छ र उनी आफ्नो स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गरिरहेकी छिन्। उद्धारपछि पुनर्स्थापना धेरै नै महत्त्वपूर्ण छ, जसका लागि उद्धार गरिएर आएकाको पनि सिप प्रमाणीकरण र त्यस अनुसारको अवसर दिनुपर्छ।
9: सफल भए पनि असफल भए पनि सिप त लिएर आएको हुन्छ, त्यो सिपलाई चाहिँ यहाँ लगानी गर्ने वातावरण सृजना अझ पनि भएको छैन के, किनभने मिसम्याच भइरहेको छ। सिपको प्रमाणीकरण गर्ने क्रममा पनि जम्मा 12-15 मात्रै के अरे सेक्टरमा सिपको प्रमाणीकरण गरेका छ, तर महिलाको सन्दर्भमा त महिलाहरू त घरेलु श्रमिक केयर वर्कर भएर गएको छ, तर उहाँहरूको चाहिँ त्यो सिप प्रमाणीकरण गर्ने त्यो अवस्था चाहिँ अहिले त्यो अधिकार चाहिँ महिलाहरूले उपभोग गर्न नपाइरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि चरणबद्ध रूपमा राज्यले चाहिँ यस्ता भएका जति पनि ग्याप्सहरू छ त्यसलाई फुलफिल गर्नु पर्यो। अनि अर्को कुरा चाहिँ लगानीको वातावरण पनि उहाँहरूलाई चाहिने, स्टार्टअप बिजनेस गर्छु भने पनि लगानी गर्न पाउने त्यो अवस्था पनि छैन, किनभने महिलाहरूसँग कोलाटरल राख्न सक्ने अहिलेसम्म उनीहरूसँग केही पनि छैन, किनभने उनीहरूको सम्पत्तिमा पहुँच छैन, महिलाको नाममा कुनै पनि सम्पत्ति हुँदैन, ब्याङ्क तथा वित्तीय संस्थाहरूले उहाँहरूलाई सहयोग गर्ने त्यस्तो कुनै पनि अहिलेसम्म स्किम पनि छैन, राज्यसँग नै त्यस्तो नीति छैन कि। त्यस कारणले गर्दाखेरि यसको एकदम महत्त्वपूर्ण भूमिका छ। त्यसो फर्केर आएका श्रमिकहरूलाई सिप अनि अर्को भनेको उद्यमशील विकास तालिमहरू दिनुपर्छ।
6: तर तालिमहरू वा कुनै पनि आर्थिक सहायता पनि अवैध रूपमा जान बाध्य भएका र उद्धार गरिएकाहरूप्रति लक्षित नभएको गुनासो गर्छिन् आप्रवासी महिला कामदार समूहका कार्यकारी अधिकृत विजया राई श्रेष्ठ।
13: स्किल सर्टिफिकेसनको कुरा गर्थ्यो नि सरकारले, उनीहरूको स्किल सर्टिफाई गर्ने भन्ने कुरा, तर के भयो त हाम्रो दिदीबहिनी हामीले मैले सबै जिल्लाबाट बोलायौँ कि ल है तपाईँहरूको स्किल पनि होइन सिप पनि यहाँ सर्टिफाई हुन्छ अरे भनेर बोलायौँ, तर दुःख कुरा के भयो त तपाईँहरू अवैध तरिकाले जानुभएको तपाईँको स्किल सर्टिफाई हुँदैन भने त्यो पुनर्स्थापना गर्नु एउटा एउटा एउटा समस्या त्यो भयो। अर्को के भयो त दिदीबहिनीहरूलाई चाहिँ ब्याङ्कबाट लोन दिने भनेर इजी लोन है सफ्ट लोन दिन्छ भनेर बोर्डबाट नै हामीलाई निरीक्षण भएर हाम्रो राजेन्द्र सर राजेन्द्र सर हुनुहुन्थ्यो उहाँको पालामा ल ब्याङ्कले पनि तपाईँलाई सफ्ट लोन दिन्छ सुस्त उमा चाहिँ इन्ट्रेस्टमा चाहिँ दिन्छ भनेर मैले दिदीबहिनीहरूले कतिजनाले चाहिँ लिनु गएको उहाँहरू तपाईँहरू अवैध तरिकाले जानुभएको तपाईँहरूलाई छैन भन्छ।
6: तर वैदेशिक रोजगार बोर्डका प्रवक्ता भूपेन्द्र सापकोटा भने कुनै न कुनै रूपबाट श्रम स्वीकृति नलिइगएका कामदारलाई पनि हेर्ने प्रयास गरिएको बताउँछन्।
11: ठ्याक्कै उहाँहरूलाई तालिमै समावेश गर्न नसके तापनि हामीले परामर्शको काम ती 77 जिल्लामा आप्रवासन स्रोत केन्द्रमा फर्केर आएको मान्छेहरूलाई मानसिक परामर्श दिने काम, सहजीकरण गर्ने काम, अब फेरि चाहिँ श्रम स्वीकृति लिएर चाहिँ विदेश जानको लागि एडभोकेसी गर्ने काम चाहिँ हाम्रो आप्रवासी स्रोत केन्द्र उपकेन्द्रहरूबाट भइरहेको छ, अनि रोजगार सेवा केन्द्र पालिकाको उद्यम प्रवर्धन केन्द्रबाट पनि त्यो काम हुन्छ।
6: निश्चय नै उद्धारपछि समाजमा पुनर्स्थापित हुन राज्यको भूमिका चाहिन्छ, विभिन्न संघ संस्थाको सहयोग र परामर्श चाहिन्छ, तर यी सबैमा पनि महत्त्वपूर्ण हुन्छ परिवारको सहयोग। मञ्जु गुरुङ,
9: एउटा व्यक्ति सबैभन्दा सुरक्षित कहाँ हुन्छ भन्दा आफ्नो परिवारमा हुन्छ नि होइन, त्यो म सुरक्षित छु म सेफ ह्यान्डमा छु र मलाई चाहिँ भावनात्मक सहयोग र म अप्ठ्यारो परेको बेलामा मेरो परिवार मेरो साथमा छ है भन्ने जब एउटा व्यक्तिलाई अनुभूत हुन्छ नि त्यतिखेर चाहिँ त्यो व्यक्ति अझ उसलाई चाहिँ सामान्य अवस्थामा आउन अझ बढी सहजीकरण सहयोग हुन्छ। त्यस कारणले गर्दाखेरि परिवारको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ।
6: मन्जु गुरुङले भने चाहिँ परिवारको सहयोग महत्त्वपूर्ण हुन्छ। लेबनानबाट फर्केकी सुजना राणा दाजुहरूको सहयोगमा बसिरहेकी छिन्। त्यस्तै कमला गौतमलाई माइतीको जग्गामा एक संस्थाले 2 कोठे घर बनाइदिएको छ। आज परिवारको सदस्यले पनि आड भरोसा दिएका छन्। कमला गौतम,
12: पहिलाको जस्तै हुन्छ मलाई चाहिँ, किनकि मेरो फ्यामिलीले साथ दिनु भएको भएर नै समाजले मलाई हेप्न सकेनन् कि, सायद मेरो फ्यामिलीले मलाई साथ नदिए भए मलाई समाजले नि त्यस्तै अनुसारले उ गर्थ्यो होला। अब पहिला जस्तो घुलमिल थिएँ म त्यस्तै घुलमिल छु फ्यामिलीमा, फ्यामिली समाजमा पनि।
6: सरकारले उद्धार गरेपछि सुजना राणा र कमला गौतमको पुनर्स्थापना सहज थिएन, तर कठिन समयमा परिवारले सकेको साथ र सहयोग गरे। त्यो सहयोगले उनीहरूको पीडा त मेटाउन सकेन, तर जीवनलाई फेरि सम्हाल्ने एउटा आधार भनी बन्यो। अप्ठ्यारोमा परेका व्यक्तिलाई उनीहरू एक्लो नभएको अनुभूति गराउनु नै ठूलो राहत हो, जुन भूमिका हामी सबैले खेल्नु जरुरी छ।
5: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा वैदेशिक रोजगारीमा समस्यापछिको उद्धार र त्यसपछिको जीवनबारे कुरा गर्यौँ। आप्रवासन संवादको 9 अङ्क आउने सोमबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधि के दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज बङ्गाली र स्मृति खनालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
14: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम यु राष्ट्रसँग फिर्ता माग्ने। र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब 4थो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 जना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार गरिनु अर्का सञ्जय शाहको अवस्था भने सामान्य रहेको जनाइएको छ। सुरुङभित्रबाट 1 जनाको शव निकालिएको र पहिचान हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी जारी छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डिएनए संकलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 73, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1,295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 नखुलेको गरी जम्मा 1,030 वटा शव व्यवस्थापन अर्थात् माटोमुनि सुरक्षित राखिएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 846 गरी कुल 2,146 वटा डिएनए नमुना समेत संकलन गरिएको छ। यस्तै पहिचान नभएको 1,270 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटबाट सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछ। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँछ आएको जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा गएको पहिरोपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेका भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी व्रतराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि सुरु गरिएको छ। 2 दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको 9 विषय मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडकभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागिएको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार 1 सातादेखि 10 दिनभित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलो पालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार सञ्चार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै आज काउन्सिलले सही पुष्टि भएका र जनउपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको छ। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत र सरकारी सूचनाप्रति विशेष सतर्कता अप्नाउन भनेको छ। काउन्सिलले विपदका समाचारलाई मृत्यु र विनाशमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्व चेतावनी, अस्पताल, राहत केन्द्र, आपतकालीन सम्पर्क, उद्धार, पुनस्थापना र पुननिर्माण सम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र राउतलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्रीकृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको थियो। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। चार वर्ष पहिले युक्रेनमा रुसले आक्रमण गरेदेखि रुस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रुपियाँ सहयोग गर्नु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल सरकारका तर्फबाट हवाङ प्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा विनाशकारी बाढी तथा पहिरो पछि जारी राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बङ्गलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मर्मतको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। यही भदौ 10 गते आएको बाढीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत सम्पन्न गर्ने गरी काम अघि बढेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट 15 रुपियाँले वृद्धि गरिएको छ। यो वृद्धि सँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रुपियाँ बढेर 605 रुपियाँ पुगेको छ। त्यसै गरी ठुलो अण्डा प्रतिक्रेट 575 बाट 590 रुपियाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य 535 बाट 550 रुपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचबास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहन को सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोसेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोसेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनु भयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्न बालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोसेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
0: अब खेल समाचार। चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उचालेको छ। जितसँगै सहलेसले 7,02,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा 5 तर्फको फिदिङ स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पाखा लगाउँदै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिदिमले 3,52,083 रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो। धारे वर्षाका बीचमा भएको खेलको सुरुवाती समयदेखि नै दुवै टोली बीचमा घम्सा घम्सी भए पनि अन्तत सहलेसले 1 गोल गर्दै उपाधि हात पार्न सफल भयो। लाखे जात्राका अवसरमा भदौ 12 देखि सञ्चालित प्रतियोगितामा भारतको 1 टिम सहित 8 टिम सहभागी भएको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। ताप्लेजुङ सदरमुकामको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन फुटबल प्रतियोगिता 2029 हरेक वर्ष लाखे जात्राको अवसरमा सञ्चालन हुँदै आएको हाम्रा ताप्लेजुङ स्थित संवाददाता माला पालुङ्गाले जनाएका छन्। अब मौसम आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटे कोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम EU राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी भर्खरै मुलुकमा गएको विनाशकारी बाढी पहिरो र यसले मानिसका मनहरूमा परिरहेको चोटको विषयमा आज हामी संवाद गर्नेछौँ।

अहिले आफ्नै आँखा अगाडि आफन्तजनहरू कसैको हातबाट छोरा छोरी खोसेर लगेको छ, कोही छोरा छोरीको हातबाट बाबुआमा खोसेर लगेको छ, र आफ्नै आँखा अगाडि आफ्ना प्रियजनहरू गुमाउँदा र आफूले वर्षौँ लगाएर कमाएको धन सम्पत्ति भौतिक संरचनाहरू तहस नहस भएको देख्दा धेरै मानिसहरूको मन दुखेको छ। त्यति मात्रै होइन, अहिले सामाजिक सञ्जालमा यी विभत्स दृश्यहरू देखिरहँदा कतिपय मनहरू यसका कारणले पनि दुखिरहेका छन्। ती मन दुख्ने कारणहरू यदि बढ्दै गए भने त्यसले हामीलाई मानसिक समस्यामा पुर्याउन सक्छ र हामी मानसिक रोगी बन्न सक्छौँ। यदि हामी मानसिक रोगी भयौँ भने हाम्रो शारीरिक रोगको पनि सुरुवात हुन सक्छ। तसर्थ मानसिक स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो र पहिलो कुरा हो। आजको कार्यक्रममा हामी यही प्राकृतिक विपत्तिलाई जोडेर हाम्रो स्वास्थ्य कार्यक्रममा छलफल गर्नेछौँ। आज यस विषयमा संवाद गर्नका लागि वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला हाम्रो अतिथि हुनुहुन्छ र हामी उहाँसँग संवाद गर्नेछौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।

0: सक्छन् यस्ता घटनाले, त्यसबाट आजको संवाद सुरु गरौँ न।
1: यस्तो घटनाहरू जसमा आफ्नो सर्वस्व गुमाउनु भएको छ, धेरैजनाले आफ्नो परिवार गुमाउनु भएको छ, आफूले जीवनभर कमाएको सबै गुमाउनु भएको छ, यस्तो बेलामा यो सबैको लागि एकदमै ठुलो ट्रमा हो। यस्तो ट्रमा हुँदाखेरि सुरुवाती फेजमा मानिसहरूमा देखिने लक्षण भनेको डर हो, अब के हुन्छ भनेर एउटा अन्योलको भावनाहरू हुने, निन्द्राहरूमा गडबडी हुने, मन आत्तिने जस्ता समस्याहरू सुरुवाती फेजमा देखिन सक्छ। पछि गएर यो समस्याहरू बढ्दै गयो भने त्यसले गर्दाखेरि मानिसहरूमा डिप्रेसनका लक्षणहरू, एन्जाइटीका लक्षणहरू, पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरहरू हुनसक्छ, जसमा बारम्बार त्यही कुराहरू याद आइरहने, नचाहँदा नचाहँदा पनि त्यही आँखा अगाडि झल्को आइरहन सक्छ। जुन ठाउँमा घटना घट्यो अथवा त्यो घटनालाई सम्झिने कुराहरूबाट टाढा भाग्न खोज्ने त्यस्तो समस्याहरू आउँछ, निन्द्राहरूमा गडबडी हुन सक्छ। कसै कसै व्यक्तिहरूमा पछि त्यो आफ्नो स्ट्रेसहरूलाई कोप गर्नको लागि पछि गएर लागु औषधहरूको प्रयोग गर्ने, जसले गर्दाखेरि लागु औषध प्रयोगको त्यो दुर्व्यसनमा फस्ने समस्याहरू पनि देखिन सक्छ लामो समयमा।
0: सुरुमा चाहिँ यसले सामान्य जस्तो देखिन्छ, एकपटक देख्यो अनि कतिपय व्यक्तिहरूलाई त्यो घटना बारम्बार आइरहने, अहिले भने जस्तै होइन, त्यही घटना कुनै भत्किएको दृश्य, कुनै आफ्ना हातबाट आफन्त गएको अथवा कसैलाई बगाएको, कसैले बाढीलाई लिएर गएको, कसैको घर भत्किएका, यस्ता दृश्यहरू सुरुमा हामी एकपटक हेर्छौँ तर त्यसले पटक पटक आउँछ र पछि गएर यो समस्या बढ्छ, डिप्रेसन एन्जाइटी जस्ता समस्यामा पनि पुग्न सक्छ भन्नुभयो। अब यस्ता समस्याहरू पटक पटक आउन नदिने, एकपटक त हामीले हेरिहाल्यौँ, अथवा यो समाज हो होइन, समाजमा भएका कुराहरू आउँछन्, सकेसम्म त्यस्ता दृश्यहरू कसैले पनि नराखिदिनु भए हुन्छ, विभत्स दृश्यहरूले मानिसको मनमा चोट पुग्छ, त्यस्तालाई सकभर नराखौँ। अब राखिहाल्नुभयो, हेरिहाल्यो, मनमा चोट पुग्यो, ती मलम लगाउने कसरी, ती मनमा जुन चोट पुगेको छ नि, अहिले भन्नुभयो नि समस्या बन्न सक्छ भन्नुभएको छ, त्यो समस्या बन्न नदिन, डिप्रेसन एन्जाइटीमा जान नदिनका लागि त्यसको मलम के हो त, जस्तो घाउ भयो भने त हामी मलम लगाउँछौँ, अब मनमा घाउ लागेको छ त मनको घाउको मलम चाहिँ के हो त डाक्टर साहब?
1: सुरुमा यो अब विपद आइसकेपछि अलि मन आत्तिने, डराउने, चिन्ता हुनेहरू चाहिँ सामान्य, हाम्रो असामान्य परिस्थितिको सामान्य रिएक्सन पनि हुन्छ सुरुमा, तर त्यो पछि गएर बढ्दै गयो भने पछि बल्ल समस्या हुन जाने हो। त्यो समस्या हुन नदिनलाई हामीले साइकोलोजिकल फर्स्ट एड भन्ने पनि हुन्छ। जो व्यक्तिहरू त्यो समस्यामा हुनुहुन्छ, अहिलेको जुन बाढी पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले साइकोलोजिकल फर्स्ट एड दिन सक्छौँ। त्यसमा हामीले गर्न सक्ने भनेको सुरुमा भनेको उहाँहरूसँग गएर हेर्ने, उहाँहरू सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न, उहाँहरूलाई केही चाहिएको छ कि छैन भनेर त्यो कुराहरू हेर्ने, त्यो पछि सुन्ने, उहाँहरूको कुराहरू सुन्नु पर्यो। हामीले गएर पहिला आफ्नो इन्ट्रोडक्सन दिने, तपाईँलाई केही चाहिएको छ, तपाईँलाई केही भइरहेको छ भनेर सोध्ने, सुन्ने। तर यस्तो सोध्ने क्रममा हामीले गएर उहाँहरूलाई घटना कसरी घट्यो सबै कुरा भनिदिनु भनेर त्यसरी पुरै घटनाको बारेमा सोध्न हुँदैन, त्यो सोद्धा उहाँहरूलाई त्यो फेरि ट्रमाटाइज हुन सक्नुहुन्छ। त्यही भएर सोध्ने, उहाँहरूले जति बोल्नुहुन्छ त्यो कुराहरू सुन्ने, आफूले धेरै एक्स्ट्राक्ट गर्न नखोज्ने, त्यो पछि जोड्ने भन्छौँ, लिङ्क गर्ने, त्यसमा भनेको आफ्नो उहाँहरूलाई चाहिएको आवश्यकताहरू, खानाहरू, बेसिक निड्सहरू र उहाँहरूको आफन्त सुरक्षित ठाउँ, उहाँहरू कोसँग सुरक्षित हुन सक्नुहुन्छ त्यस्तो व्यक्तिहरूसँग लिङ्क गर्ने, यो चाहिँ साइकोलोजिकल फर्स्ट एड हुन्छ, जुन हामीले त्यो अहिले ट्रमा भोग्नु भएको बाढी पीडितहरू जो हुनुहुन्छ उहाँहरूलाई हामीले गर्न सक्ने कुरा एउटा यो हो। अर्को भनेको हामीले सामाजिक सञ्जालमा जुन राख्छौँ त्यो कुराहरूमा पनि ध्यान दिनुपर्छ, त्यसको रेगुलेसन हुनपर्छ, कस्तो कुरा राख्ने त भनेर पुरै त्यो डेड बडिजहरू राख्दाखेरि कति मान्छेहरूलाई त्यही फोटोहरू हेरेर पनि एन्जाइटीहरू बढिरहेको हुन्छ, डरहरू लगाइरहेको हुन्छ होइन। त्यो कुराहरू अब आफूलाई त्यस्तो समस्या पहिल्यैदेखि छ भने त आफूले पनि त्यसलाई अभोइड गर्नु पर्यो, हेर्नु भएन, र एउटा रेगुलेसन ल्याउनु पर्छ कि कस्तो कुराहरू पोस्ट गर्ने, कस्तो कुरा पोस्ट नगर्ने भनेर। त्यसले गर्दाखेरि पनि समस्याहरू कम हुन जान्छ।
0: जस्तै यहाँले भने जस्तो रेगुलेसनका कुराहरू, पत्रकार आचार संहिता छ, हामी सबैले पत्रकार आचार संहितालाई पालेउ गऱ्यौँ भने, किनभने विभत्स दृश्य देखाउनु हुँदैन, विभत्स दृश्य देखाउँदाखेर ती मनहरूमा चोट पुग्छ, चोट पुग्ने काम गर्नु हुँदैन भन्ने पत्रकार महासङ्घले बनाएको आचार संहिता छ। त्यो आचार संहितालाई हामी सबैले पालना गरौँ, किनभने धेरै भ्यू देखाउने, धेरै आमदानी गर्ने

0: प्रलोभनमा लागेर कसैका जीवनमा पनि नगरौँ। अहिले यहाँले भन्नुभएको कुरा सुन्दा कस्तो लाग्यो भनेदेखि, ती घटनाहरू चाहिँ अब उहाँहरूलाई चाहिँ कुरा चाहिँ सुन्ने, किनभने उहाँहरूको मन उकुस मुकुस भएको हुन्छ, घटनामा पर्नु भएको छ, आफ्नो मनको भावना कसलाई व्यक्त गरौँ भन्ने उहाँहरूलाई लागिरहेको छ। तसर्थ उहाँहरूका कुरा चाहिँ सुन्ने, तर घटना कसरी भयो, किन आयो, कसरी आयो, तपाईँ कसरी भाग्नुभयो भनेर ती घटना फेरि पुनरावृत्ति हुने जस्तो गरेर नसम्झाउने भन्नुभयो। यो कुरा हामी सबैले मनन गर्नुपर्ने देखियो। अब यो मानसिक रोग कस्तो हुँदो रहेछ भने, यहाँले भने जस्तो डिप्रेसन एन्जाइटी हुँदै मानसिक रोगमा पुग्ने कुरा, हामी मानसिक रोगी पनि सक्दा पनि मलाई त समस्या छ भन्ने फिलै गर्दा रहन्छौँ हामीले। आम मानिसमा समाजले पनि हेर्ने दृष्टिकोण अलि नराम्रो भएको हुनाले पनि मानिसले त्यसलाई स्वीकार्न सकेन। आज पनि त्यो अवस्था लगभग जस्ताको तस्तै छ, किनभने मलाई त्यो समस्यामा पुगेँ भनेर मै भन्न हिचकिचाइरहेको अवस्था छ। र कतिलाई चाहिँ फेरि कस्तो छ भने, त्यो कुन अवस्थामा म त्यो अवस्थामा पुगेँ, अब म कस्तो अवस्थामा डक्टरहरूकोमा जानुपर्छ, पहिला नै मैले व्यक्तिले के गर्न सक्छु भन्ने धेरै कुरा जानकारी पनि छैन। म त्यो दृश्यहरूबाट जस्तो अहिले बारम्बार त्यस्ता घटनाहरू आइराखेको छ, मेरो दिमागमा आइराखेको छ, मलाई त्यसले निन्द्रा पर्न दिइरहेको छैन, कसैसँग बोल्न मन लागिराखेको छैन भने मैले सुरुमा चाहिँ आफूलाई चाहिँ कसरी बदल्न सक्छु, मैले गर्ने कुराहरू केही हुन्छ डक्टर साहब?
1: अब हामीले आफूले गर्न सक्ने भनेको, हामीले आफ्नो निन्द्राको ख्याल राख्नुपर्छ। निन्द्रा एकदमै इम्पोर्टेन्ट हुन्छ। शारीरिक व्यायामहरू गर्ने, खानाहरू स्वस्थ खाना खाने, लागु औषधिहरू जाड रक्सीहरूको सेवनहरू नगर्ने, र सकेसम्म यस्तो सामाजिक सञ्जालकोबाट टाढा बस्ने, यदि आफूलाई त्यो कुराहरूले स्ट्रेस भइरहेको छ भने कम गर्ने मोबाइलको प्रयोगहरू, त्यो गर्न सकिन्छ। र यदि तपाईँलाई यस्तो कुराहरू गर्दा गर्दा पनि निन्द्रामा समस्या आइ नै रहेको छ, तपाईँ पहिलाको जस्तो खुसी हुन सक्नु भएको छैन, तपाईँलाई पहिलाको जस्तो काममा रुचिहरू लागिरहेको छैन, मानिसहरूसँग बोल्न मन लाग्दैन, डर लागे जस्तो, चिन्ता लागे जस्तो मात्र भइरहेको छ, अथवा पुरानाको यादहरू बारम्बार नचाहँदा नचाहँदा आइरहेको छ भने तपाईँले एकचोटि मनोचिकित्सककोमा जान पर्ने हुन्छ।
0: जस्तो कस्तो अवस्थामा जाने, अहिले मैले भने नि हामी मलाई भयो भन्नु पनि हिचकिचाइराखेका छौँ, तर हामीलाई लगातार होइन दुई चार दिन यो घटना घटेदेखि अहिले तपाईँलाई निन्द्रा परिरहेको छैन भने, होइन तपाईँकामा बारम्बार ती दृश्यहरू आइराख्यो भने, पहिलो चरण त तपाईँले जे जे धर्म मान्नुहुन्छ आफ्ना धर्म कर्मका कुरा गरेर पनि आफ्नो मनलाई अलिकति डाइभर्ट गर्न सकिन्छ। अहिले यहाँले भने जस्तै खेलकुदमा जान सकिन्छ, होइन कुनै अन्य गतिविधिहरू गरेर त्योभन्दा टाढा जाने, तर त्यति गर्दा गर्दै पनि भएन, अहिले भन्नुभयो नि नजिकको परामर्श लिन जाने भन्नुभयो, परामर्श लिन जाने अवस्था चाहिँ कस्तो हुन्छ?
1: यदि यस्तो लक्षणहरूले तपाईँको आफ्नो दैनिक कार्यहरूमा असर गरिरहेको छ, तपाईँको पारिवारिक जिन्दगीमा असर गरेको छ, तपाईँको काममा असर गरेको छ, तपाईँको सामाजिक कार्यहरूमा सोसियलाइज हुनलाई गाह्रो भइरहेको छ भने चाहिँ जानुपर्छ।
0: अब यसको उपचार विधिहरू कस्ता हुन्छन् नि डक्टर साहब? जस्तो अब मानौ म परेँ, होइन अब त्यस्तोमा परेँ, दुर्घटनामा परियो, आफ्नो आफन्तजन गुमाइयो, अब त्यो दृश्यले त हामीलाई छोइरहन्छ। कतिपय हामी यहाँ टिचिङ अस्पतालमा देखिरहेको छौँ, एउटा बालिका लिएर आउनुभएको छ, उनको चाहिँ अब आमाको हातबाट आमा सँगसँगै बारीले लिएर गयो, बालिका मात्रै छन्। कतिपयको हामी देखिरहेका छौँ छोराछोरी लिएर गयो, आमा बुवा मात्रै हुनुहुन्छ। अब उहाँहरूको मनमा त त्यो दृश्य त झल्झली आइराखेको छ, पीडा दिइराखेको छ, अब उहाँहरू त्यसबाट बाहिर निस्किने उपाय के?
1: यस्तो समस्याको चाहिँ दुई थरीको उपचार हुन्छ। एउटा चाहिँ हामीले साइकोथेरापी गरेर थेरापी गर्न सक्छौँ, अर्को भनेको चाहिँ औषधि सेवन गरेर फार्माकोथेरापीबाट गर्न सक्छौँ, अर्को भनेको चाहिँ हामीले यो दुइटैले सँगै लैजान पनि सक्छौँ। हामीले साइकोथेरापी गर्दाखेरि अब यस्तो अहिलेको ट्रमाको यस्तो फ्लडहरूको यस्तो सिचुएसनमा ट्रमा फोकस साइकोथेरापी भन्ने हुन्छ, त्यो विधिबाट हामीले साइकोथेरापीहरू गर्न सकिन्छ। त्यो पछि पनि त्यो गर्दा पनि अझ गाह्रो भयो अथवा अलि सिभियर सिम्टम्सहरू छ पेसेन्टमा भने चाहिँ हामीले फार्माकोथेरापी पनि सुरु गरेर दुइटैले सँगै लैजान सक्छौँ।
0: अवस्था हेरेर पहिलो चरणमा यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरू भएको ठाउँमा हामी आइपुग्यौँ भनेदेखि यहाँहरूले पहिलो चरणमा चाहिँ थेरापीमा लैजानुहुन्छ, किन औषधि प्रयोग गरेर नि सकेसम्म मनोसामाजिक परामर्श दिने, थेरापी गर्ने गरेर नै यहाँहरूले रिकभर गर्ने, पुनः पहिलाकै अवस्थामा फर्काउने प्रयत्न गर्नुहुन्छ। त्यो भएन यहाँहरूले औषधिको प्रयोग गर्नुहुन्छ। औषधिले मात्रै पनि नहुने अवस्था देखियो भने हामीले औषधि र थेरापी अथवा यो मनोसामाजिक परामर्शका सबै कुराहरू सँगै लिएर हामी तिन किसिमबाट उपचार गर्छौँ भन्नुभयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुलुकमा गएको यो प्राकृतिक विपत्ति बाढी पहिरो, किनभने हाम्रो ग्रुपमा पहिले भूकम्प गएको छ, 2072 सालमा भूकम्प गयो, धेरै मनहरूमा यस्तै चोट पुग्यो। हामीले विभिन्न किसिमका रेडियो नेपालबाट कार्यक्रमहरू चलायौँ, मनोसामाजिक परामर्शका कुराहरू गऱ्यौँ र अहिले पनि रेडियो नेपालले निरन्तर रूपमा आफ्नो अभियानलाई जारी राखेको छ। आम नागरिकको स्वास्थ्य नै रेडियो नेपालका लागि पहिलो प्राथमिकता हो। तसर्थ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई यो विपत्तिबाट बाहिर आउनका लागि, विपत्तिमा पर्नुभएका नागरिकहरू अथवा विपत्तिलाई सामाजिक सञ्जालबाट हेर्नुभएका अथवा नजिकबाट प्रत्यक्ष रूपमा देखिरहनुभएका मानिसहरूमा पर्न सक्ने चोट र त्यो चोटलाई, मनको घाउलाई निवारण गर्ने प्रयत्नका सन्दर्भमा आज हामी कुरा गरिरहेका छौँ। आज हामीसँग यो मनमा परेको चोटलाई कसरी निराकरण गर्ने, कसरी यसको समाधानको उपाय खोज्ने भन्ने सन्दर्भमा डाक्टर अभिज्ञा कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला आजको हाम्रो अतिथि हुनुहुन्छ र हामीले यो घटनामा केन्द्रित भएर संवाद गर्यौँ। अब हामी अलिकति, किनभने मानसिक रोगीको संख्या दिनानुदिन बढिरहेको तथ्यहरू सार्वजनिक भइरहेको छ र हामीले विश्व मानसिक स्वास्थ्य दिवस पनि मनाउन थाल्यौँ। यस्ता दिवसहरू थुप्रै मनाउँछौँ हामी, समय समयमा मनाइरहेका छौँ। यो एक दिन मात्रै मनाएर हुने कुरा पनि होइन। किन हाम्रो समाजमा मानसिक समस्याहरू बढिरहेको छ, हामी अब यो दोस्रो खण्डमा त्यस विषयमा अलिकति छलफल गर्न चाहन्छौँ। डाक्टर साहब, पहिलो खण्डमा यहाँले किनभने यो घटनामा परेका र घटनाबाट बाहिर निस्कन चाहने व्यक्तिहरूका लागि महत्त्वपूर्ण सुझाव सल्लाहहरू दिनुभयो। अब हाम्रो मुलुकमा अहिले मैले भने जस्तै मानसिक रोगीको संख्या क्रमशः बढिरहेको छ। मानिस कयौँ मानिसहरू आत्महत्या गरिरहेका छन्, होइन? आत्महत्या रोकथाम दिवस पनि हामीले मनाइरहेका छौँ। हाम्रो मुलुकमा मात्रै होइन, विश्वभरि नै यो समस्या बढ्दो रूपमा छ। अब यसलाई रोक्नु आजको चुनौती बनेको छ। वास्तवमा यो मानसिक रोग अथवा मानसिक समस्या भनेको के हो डाक्टर साहब, यसबारे पनि अलिकति बुझाइदिनुहोस् न।
1: सामान्य बुझ्दाखेरि चाहिँ यदि कुनै व्यक्तिको भावनामा, सोचमा र व्यवहारमा परिवर्तन आइरहेको छ र त्यो परिवर्तनले गर्दाखेरि त्यो मान्छेको दैनिक जीवनमा असर गरेको छ, त्यो व्यक्तिको सामाजिक कामहरूमा र परिवारसँगको सम्बन्धमा असर गरिरहेको छ भने त्यसलाई हामीले मानसिक स्वास्थ्य समस्या भनेर बुझ्न सक्छौँ।
0: मानसिक स्वास्थ्य चाहिँ कति किसिमका हुन्छन् मानसिक रोगहरू चाहिँ?
1: मानसिक रोग भनेको हामीले इजिली भन्दाखेरि चाहिँ साइकोटिक र न्युरोटिक भनेर दुईवटामा डिभाइड गर्न सक्छौँ। हामीले न्युरोटिक डिसअर्डरहरू भनेको चाहिँ यो हाम्रो उदासीपनहरू हुने, मन आत्तिने, जस्तै डिप्रेसन, एन्जाइटीहरू, सोमाटोफर्म डिसअर्डरहरू, अब्सेसिभ कम्पल्सिभ डिसअर्डरहरू त्यस्तो हुन्छ। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि व्यक्तिलाई थाहा हुन्छ मलाई केही रोग लागिरहेको छ, ममा केही परिवर्तन आइरहेको छ भनेर व्यक्तिलाई केही थाहा हुन्छ, त्यसलाई हामीले इन्साइट भन्छौँ। इन्साइट चाहिँ प्रेजेन्ट नै हुन्छ भने साइकोटिक बिरामी भनेको चाहिँ हामीले जसमा डिल्युजन, हेलुसिनेसन भनेको भ्रम हुने, कानमा आवाजहरू आउने अथवा नभएको कुराहरू देख्ने त्यस्तो लक्षणहरू देखिन्छ। यस्ता व्यक्तिहरूमा चाहिँ म बिरामी छु, मलाई ममा केही परिवर्तन आइरहेको छ भनेर चाहिँ अलिक जानकारी हुँदैन।
0: जस्तो यो मन आत्तिने भन्नुभयो, दुई किसिमले हामीले यसलाई डिभाइड गऱ्यौँ। अब समग्रमा धेरै मानिसमा अहिले देखिने भनेको, किनभने हामी सहरमा बसेका छौँ, हिजो गाउँमा बस्दा हामी घर न टाढा भए पनि हाम्रो मन नजिक थियो, आफन्तकोमा जाने, कुराकानी गर्ने त्यस्तो। तर अहिले हामी सहरमा बसेका छौँ, जीवन पनि अलिकति व्यस्त भएको छ, जाने एक प्रकारको समय पनि छैन, अर्को वातावरण पनि छैन, किनभने आफ्ना आफ्ना काममा हिँडिएछ। समाजमा हामी खासै कोही मानिसले कसैसँग सम्पर्क नगर्ने जस्तो गरिरहेका छौँ। यस्ता घटनाले अहिले कतिपय मानिसहरू मन आत्तिने, निद्रा नपर्ने, हातगोडा पोल्ने गर्छ भन्नुहुन्छ। यस्तो समस्याको समाधान चाहिँ के हुन्छ डाक्टर साहब?
1: अब सुरुमा चाहिँ समस्या आउन नदिनलाई हामीले गर्न सक्ने भनेको चाहिँ आफ्नो खानपिनहरू ध्यान दिने, निन्द्राहरूमा ध्यान दिने, दैनिक व्यायाम गर्ने, अघि नै भनेको जस्तै गरेर होइन। त्यो पछि समस्या आइसकेको छ भने चाहिँ हामीले अब आफ्नो नजिकको स्वास्थ्य चौकीमा जाने, त्यसको परामर्श लिने, अब काउन्सिलिङ गरेर त्यसको समाधान हुन्छ भने काउन्सिलिङ गर्ने, अथवा औषधिहरू सेवन गर्नुपर्छ भने औषधिहरू सेवन गर्ने, त्यो गर्न सकिन्छ।
0: यो मानसिक रोग लाग्ने कारणहरू चाहिँ के हो? यहाँले भन्नुभयो दुई किसिमका रोग पनि हुन्छन्, यी दुई किसिमका रोग चाहिँ खास कसरी लाग्छ, किन लाग्छ डाक्टर साहब?
1: मानसिक रोग लाग्ने कारण भने ठ्याक्कै यही कारणले लागेको भन्न सकिँदैन. हामीले भन्दाखेरि बायोसाइको सोसियल फ्याक्टर्स भनेर भन्छौँ, होइन, तिनवटा कुराहरू हुन्छ. बायोलोजिकल फ्याक्टरहरूमा हाम्रो वंशानुगतहरू आउँछ, हाम्रो केमिकल दिमागको रसायनहरू, अरू हाम्रो फिजिकल इलनेसहरूको कुराहरू पनि आउँछ. साइकोलोजिकल फ्याक्टर भनेको हामीले भोगेका चाइल्डहुड ट्रमाहरू हुन सक्यो, अनि हाम्रो आफ्नो कोपिङ, हामीले स्ट्रेसहरूलाई कसरी ह्यान्डल गर्छौँ, कसैलाई त्यही कुराले गर्दा धेरै असर गर्छ भने कसैलाई त्यही कुराले कम असर गर्न सक्छ, त्यो हाम्रो कोपिङ मेकानिजमहरूको कुराहरू आउँछ. र सोसल फ्याक्टर भनेको अब अहिलेको यो अहिले आफ्नो अहिले हाम्रो फ्लडहरू आयो होइन, त्यस्तै गरेर अरू अब सोसाइटीमा यस्तै घटनाहरू घटेको छ भने त्यस्तो कुराहरू पर्छ.
0: कोही आफ्नो एकदम नजिकको मान्छे छ, अप्रत्याशित रूपमा त्यो घरमा मृत्यु भयो, होइन, त्यस्ता घटनाहरूले पनि हामीलाई कहिले कहिले ट्रमामा लैजाने, होइन, अब मन दुख्ने कुराहरू हुनसक्छ. अब हामी यस्ता समस्याहरू हाम्रो समाजमा आइरहेका छन् अनि हामीले यसका लागि विभिन्न दिवसहरू पनि मनाइरहेका छौँ. जस्तो अहिले मैले भने अक्टोबर 10 हामी आत्महत्या रोकथाम दिवस भनेर पनि हामीले मनाइरहेका छौँ, विश्व मानसिक स्वास्थ्य दिवस पनि भनेका छौँ. यस्ता दिवसहरू चाहिँ हामी मनाइराखेका छौँ, तर यी दिवसहरूले पारेको प्रभाव चाहिँ कस्तो देख्नु भएको छ, यसको आवश्यकता, औचित्य र प्रभाव के देख्नु?
1: यस्तो दिवसहरू एकदमै जरुरी नै हुन्छ, किनभने अहिले पनि हाम्रो समाजमा मानसिक रोग भन्ने बित्तिकै ए पागलपन मात्र हो भन्ने कुरा धेरैको त्यही नै सोचाइ हुन्छ. मानसिक रोगको डक्टरकोमा जानु भनेको नि पागल भएर नै जानु हो, औषधि खायो भने पनि पागलै हो भनेर त्यो अरू व्यक्तिले त्यो ट्याग लगाउने एउटा स्टिग्मा छ, जसले गर्दाखेरि कति धेरै व्यक्तिहरू समस्या हुँदाहुँदा पनि आफैमा त्यो समस्या लुकाएर हस्पिटल नआउने छ. यस्तो दिवसहरू हामीले मनाउँदै जाँदाखेरि अवेरनेस हुन्छ, त्यो स्टिग्माहरू घट्दै जान्छ, कतिपय मानिसहरूलाई कहाँ गएर उपचार गर्ने, कस्तो यो यो समस्या के हो त, मलाई के भइरहेछ भनेर पनि थाहा नभएको हुनसक्छ. यस्तो दिवसहरू मनाउँदाखेरि यो सबै कुराको अवेरनेस भएर अझ मानिसहरू उपचारतिर धेरै बढ्दै जाने र हामीले दिवस मनाउँदाखेरि के गर्यो भने हाम्रो मानसिक स्वास्थ्य राम्रो हुन्छ भनेर पनि भन्न सक्छौँ. त्यसो गर्दाखेरि मानिसहरूले त्यो कुराहरू अप्नाउनु भयो भने अझ राम्रो हुन्छ.
0: यो जनचेतनाको एउटा कार्यक्रम हो, यस्ता कार्यक्रमहरू एक दिन होइन सधैँ मनाइराखौँ हामीले, किनभने यो एक दिन दुई दिन गरेर हुने कुरा होइन. मानिसको स्वास्थ्य सबैभन्दा ठुलो कुरो हो, तसर्थ यस्ता दिवसहरू हामीले सधैँ मनाउँ, यसले समाजमा सकारात्मक प्रभाव पार्छ र समाज बदलिन्छ. अब यहाँले भने चाहिँ मानसिक रोगी भनेपछि पहिला हामी पागलपन हो, यसको उपचारै छैन भन्ने थियो, तर अहिले यो उपचार गर्न सकिन्छ भन्ने अवस्था भएको छ. र हामी नेपालमा यसको उपचारको कुन अवस्थामा छौँ र यहाँ संलग्न हुनुभएको यस अस्पतालबाट के कस्तो सेवा सुविधा पाउन सक्छौँ?
1: नेपालमा अहिले पनि उपचार लिने व्यक्तिहरू निकै कमी हुनुहुन्छ. नेपालको नेसनल मेन्टल हेल्थ सर्वेले नै जम्मा 23% व्यक्तिहरू उपचार लिन आइराख्नु भएको छ. जो मानसिक रोगी हुनुहुन्छ त्यसमा 23% भनेको त एकदमै कम हो. अब यसको कारणहरू धेरै छ, तर पहिलाको भन्दा अहिले व्यक्तिहरू आइ नै राख्नु भएको छ, पहिला भन्दा इम्प्रुभ भइरहेको छ. अहिले अब हामीले गर्न सक्ने अथवा देशले गर्न सक्ने भनेको प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पनि एउटा एउटा मानसिक स्वास्थ्य सम्बन्धी डक्टर अथवा त्यसमा रिलेटेड मान्छेहरू राखेर रा, त्यसलाई हायर सेन्टरहरूमा रिफर गरिदिनु भयो भने अझ राम्रो हुन्छ. अहिले म कार्यरत यो चिरायु नेसनल हस्पिटलमा चाहिँ हामीले ओपिडीमा सेवा दिन्छौँ, जसमा हामी विशेषज्ञ डक्टरहरूले बिरामीहरूलाई हेरेर के समस्या छ त्यसलाई बुझेर त्यसको के विधिबाट उपचार गर्न सकिन्छ भनेर हामीले काउन्सिलिङहरू गर्छौँ. अर्को भनेको हामीले त्यस्तो परेको खण्डमा एडमिसन गरेर पनि उपचार गर्छौँ, काउन्सिलिङ सर्भिसहरू छ. अर्को भनेको यो लागु औषधहरू खाने व्यक्तिहरूलाई हामीले डिटोक्सिफिकेसनहरू पनि गर्छौँ.
0: कतिपय मानिसहरू कस्तो हुन्छ भने मलाई निद्रा परेन भन्ने लागु पदार्थहरूको सेवन गर्ने, होइन, त्यसले चाहिँ अहिले यहाँले भने जस्तै कुलतमा पुग्न सक्ने सम्भावना पनि हुन्छ र त्यसले भित्रभित्र हानि गरिरहेको हुन्छ. हामी एकातर्फ त्यसको माध्यमबाट रिलिफ हुन खोजिरहेका हुन्छौँ, तर वास्तवमा त्यसले रिलिफ गराइरहेको हुँदैन, त्यसले भित्रभित्र झन् आफूलाई गालिरहेको हुन्छ, झन् आफूलाई कमजोर बनाइरहेको हुन्छ र विभिन्न रोग सङ्क्रमणको अवस्था पनि निम्त्याउँछ। अब यहाँहरू अवरात्र खटिरहनु भएको छ, यहाँको अस्पताल मात्रै होइन सबै अस्पतालहरू, मानसिक रोगीहरू होइन, अब नर्सहरू, स्वास्थ्य संस्थाहरू सबै लागिरहनु भएको छ। अहिले भनियो जम्मा 20% मानिसहरू पनि, 20-25% मानिसहरू पनि जचाउन आउन पनि नचाहने, हिचकिचाउने यो अवस्था छ। अब यो अवस्थालाई बदलेर होइन हामीले चाहिँ मानसिक रोगी भयो भने, जस्तो ज्वरो आउँदा म जचाउन जान्छु भने मानसिक रोग पनि त्यस्तै हो, मेरो शरीरको अरू अङ्गलाई त त्यसले असर गरेन, धन्न मलाई अरू जस्तो मुटुको रोग, किडनीको रोग, सुगरको रोग जस्तो शरीरका अङ्गहरूलाई असर गर्ने रोग लागेन छ, मानसिक रोगको त म उपचार गरिहाल्छु, मैसँग छ, मैले नसके यस्ता विशेषज्ञ डाक्टर साहबहरू हुनुहुन्छ भनेर हामीले सबैभन्दा पहिला त एउटा व्यक्तिले गर्नु पर्ला, किनभने मलाई यो समस्या भयो म जचाउन जानुपर्छ भन्ने कुरा सबभन्दा पहिला व्यक्तिमा आउनु पर्ला। त्यसपछि घर परिवारले पनि यस्तो समस्या देखियो मेरो परिवारको सदस्यलाई, भोलि चाहिँ यो समस्या बढ्दै गएर डिप्रेसन, एन्जाइटी होइन, विभत्स, पछि त्यसपछि अप्रिय घटनाहरू घटेका, जीवनहरू नै समाप्त भएका, आत्महत्याका घटनाहरू घटेका पनि हामी सुन्छौँ। अब त्यो अवस्थामा नपुग्नका लागि, अब यो मानसिक रोगबाट बच्नका लागि एउटा व्यक्ति, घर परिवार, समाज, सरकार कस कसले के गर्यो भने हामी यो मानसिक सकेसम्म मानसिक रोगी नै नबन्ने र बनिहाल्यौँ भने पनि हामीले समयमै उपचार गरेर जति आफ्नो आयु हो त्यति आयु हामी स्वस्थ रहेर आफ्नो जीवन दिनचर्या सहज रूपमा अगाडि बढाएर हामीले आफूलाई बदल्न सक्छौँ। यसका लागि आजको आवश्यकता के हो भन्ने लाग्छ डाक्टर साहब?
1: व्यक्ति हामीले आफ्नो लागि गर्न सक्ने भनेको त मैले अघि नै भने जस्तै निन्द्रा, खानपिन, एक्सर्साइजहरू गर्ने, स्ट्रेसहरू भएको बेलामा आफ्नो मनको कुरा आफ्नो विश्वासिलो व्यक्तिकोमा गएर सेयर गर्ने, डिप ब्रिथिङ एक्सर्साइजहरू गर्ने, योगाहरू गर्ने, त्यो रोगबाट बच्नको लागि यदि समस्या नै आइसकेछ भने चाहिँ गएर परामर्श गर्ने नै हो। फ्यामिली मेम्बर्सहरूले गर्न सक्ने भनेको कोही व्यक्तिलाई समस्या छ, आफ्नो घरको मानिसमा कुनै चेन्जहरू, बदलावहरू देखिरहेको छ भने त्यो व्यक्तिलाई गएर के समस्या हो भनेर बुझ्न प्रयास गर्न सक्नु पर्यो। गाली गर्ने, तैले गर्दा नै सबै यस्तै भएको हो भन्ने, त्यस्तो व्यवहारहरू देखाउनु भएन। समाजले पनि मानसिक रोगको समस्या भएको व्यक्तिहरूप्रतिको आफ्नो त्यो पागल भनेर जुन ट्याग लगाएको छ, त्यो ट्याग सबसे जरुरी भनेको त्यो ट्याग हटाउनु छ, किनभने एन्जाइटी, डिप्रेसन भएका बिरामीहरू पनि औषधि खान आउनलाई डराउनुहुन्छ, मलाई पागलै भन्ने हो कि भनेर हो। मेन भनेको चाहिँ अवेरनेस, समाजमा हाम्रो अवेरनेस क्रिएट गर्नु चाहिँ एकदमै जरुरी छ।
0: यो अब जसलाई जतिखेर पनि लाग्न सक्ने रोग भएको हुनाले अर्को व्यक्तिलाई भयो भने सकेसम्म मद्दत गरौँ। हाम्रो नेपाली कल्चर भनेको के हो भने दुःखमा कसैलाई परे, कोही अप्ठ्यारोमा परे भने तिनीहरूलाई मद्दत गर्ने, तिनीहरूलाई सहयोग गर्ने हाम्रो नेपाली संस्कार हो। यो संस्कारलाई जीवन्त राख्न हामी सबै लागौँ र सरकारले पनि स्थानीय तहसम्म, अहिले 3 तहका सरकारहरू छन्, स्थानीय तहमा नै सकेसम्म मनोसामाजिक परामर्शका कुराहरू राखिदियो भने, त्यसपछि भएन भने यहाँहरू जस्तो विशेषज्ञ डाक्टरहरू समीप आएर पनि हामीले आफूलाई निरोगी अथवा स्वस्थ राख्न सक्छौँ। डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो, महत्त्वपूर्ण विचारहरू दिनुभयो। अब हामी हाम्रो संवादको अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा यो मानसिक रोग, हामीले जुन अहिले दैनिक रूपमा गरिरहेका हाम्रा जस्तो सामाजिक सञ्जालहरू चलाउने कुराहरूलाई लिएर, अन्त्यमा यो आजको विषयलाई लिएर यहाँले भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
1: हामीले जसरी हाम्रो शारीरिक स्वास्थ्यको ख्याल गर्छौँ, जसरी विपदमा शारीरिक समस्याहरू देखिन्छ, त्यसरी नै मानसिक समस्याहरू पनि देखिन्छ र त्यसैले शारीरिक स्वास्थ्यसँगै हामीले मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु पर्दछ। र अहिले हामीले त्यो रिलिफ कार्यहरू गर्दाखेरि फिजिकल फर्स्ट एडको साथसाथ चाहिँ साइकोलोजिकल फर्स्ट एड पनि सँगै दिन जरुरी हुन्छ। र अरू भनेको चाहिँ हामीले जेनरली अरू बेलामा पनि मानिसहरूमा अवेरनेसहरू क्रिएट गर्ने प्रोग्रामहरू गरिराख्ने गर्यो भने, सरकारद्वारा गर्यो भने, स्वास्थ्य कर्मीहरूको अलि धेरै दुर्गम क्षेत्रहरूमा नि बढायो भने चाहिँ अलि मानसिक स्वास्थ्यको रोकथाम गर्न सजिलो हुन्छ।
0: डाक्टर साहब, महत्त्वपूर्ण विचार र समय दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
2: अहिले हामी संवाद गरिरहेका थियौँ वरिष्ठ
0: मानसिक रोग विशेषज्ञ डाक्टर अभिज्ञा कोइराला।

आजको संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको संवादका बारेमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने सङ्कल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल .gov का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेरेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: हुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: रेसुङ्गा गुल्मी,
1: जोमसोम मुस्ताङ,
0: बन्दीपुर तनहु
1: र बगनास पाल्पा,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: विजयनगर जुम्ला,
0: मानम कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त बाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
4: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
5: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

हामी प्रकृतिका पूजक हौँ, हाम्रो संस्कार हाम्रो संस्कृति अपार छ, त्यसैले त गीतमा पनि सुरुवातमा नै सिमे भूमे आफ्नो कुलदेवताको सम्झना गरी के साइनोले बोलाउँ भन्दै साइनो खोज्दै हिँडेका कलाकार श्रीराम थापा मगर पञ्चै खालको माझमा राखेर झम्के साँझैमा माया लाउने कुरा, खैँचेडीको तालमा छम छम नचाएर माया जालमा पार्न खोजेका यी कलाकारले माया जालमा पार्न सके कि सकेनन्, माया लाउन सके कि सकेनन्, यो कुरा उनीलाई नै थाहा होला। अब भने रस रसैमा माया बसेको कुरा यसरी गर्दैछन् गोविन्द इमसङ र डेनी सुब्बा, कार्यक्रम रोदीमा।

लोकगीत लोक संगीत जस्तो सुकै विषयवस्तुमा केन्द्रित भए पनि हामीले प्रयोग गर्ने बोली चालीको भाषामा सरल सहज र स्वाभाविक ढङ्गले प्रस्तुत हुने गर्दछन् लोक कलाकारहरू। सजिलैसँग बुझिन सकिने बिम्ब र प्रतीकहरू राख्न सक्नु यसका भाषाको खुबी हो र त रस रसैले गर्दा बसेको माया गहिरो छ माया छोटो छ जीवन यसैले त बिर्सु भन्दा सम्झना आउने मायालाई जे जे भए पनि जीवनमा नहुनु पर नजिक नजिक हौलानी यस्तै भावको गीतपछि भरत भट्ट र झलक भट्टको स्वर।

लोक साहित्यमा लोक सङ्गीतमा सबैभन्दा बढी उर्वर र लोकप्रिय विधा नै लोकगीत नै मानिन्छ। मान्छे पापी माया त मर्ने नै, कुन पापीले मायामा घात गरेर विश्वासघात गर्यो, किन रुनु पर्यो, छुट्टिनु नै छ भने भेट केला हुनु पर्यो, जीवन नै परदेशमा गइगयो, के गर्नु मायाले, यस्तै यस्तै परिवेशमा बितेका छन् हाम्रा जीवनहरू र त यस्ता गीत बनेका। सुखमा पनि लोकसङ्गीत, दुःखमा पनि लोकसङ्गीत, फेरि पनि बुटोल बजार तुलसीपुर हुँदै जाउला सल्यान उज्यालो नहुँदै स्वर हो खेमराज पूर्णकला विशी चन्द्र शर्मा र साथीहरूको।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार बैरागी मोक्तान र जितु लोप्चनको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। रसुवाको भोटे कोशी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनुभएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अपर त्रिशुली 1, अपर त्रिशुली 3A, अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत चीन सिङ्गापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,323 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 186 जना, धादिङमा 65 जना, चितवनमा 359 जना, गोरखामा 73 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाएको 18 गरी 1,295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 नखुलेको गरी जम्मा 1,030 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको गरिएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 846 गरी कुल 2,106 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1,270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यस्तै हालसम्म बाढीका कारण प्रभावित 13,000 भन्दा बढीको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सीमा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोता, लोकसङ्गीत हरेक मानिसको जीवनको एउटा पाटो हो। यसैले हाम्रो गाउँठाउँ अनि समाजका घटना र वास्तविकतालाई यथार्थ चित्रण गर्दछ र त लोकगीत सबैको गीत बनेको छ। एउटा गाउँले पारिवारिक कथालाई जस्ताको तस्तै उतारेको छ यो गीतले। आफ्नो कलिलो उमेरलाई रगत र पसिनासँग साँड्दै सुनौलो भविष्य देखेर प्रदेश पसेका कयौँ लाउरीहरूको वास्तविकता र यता तिनै परदेशीलाई कुरेर बसेका सोल्टिनहरूको मनभित्रको यथार्थ सत्य कुरालाई उजागर गर्दै थिए यी कलाकारहरू शान्ति श्री परियार र राजु गुरुङ। हुन पनि हो, आफू जन्मेको हुर्केको ठाउँ सङ्घका साथीहरूलाई चटक्क छाडेर रेलको झ्यालमा बसेर सवार गरेका लाउरीहरूले आफ्नो गाउँघरलाई आफ्ना आफन्तीलाई सम्झँदाको पीडा कम्ती त हुँदैन। जति सम्झ्यो उति नै माया लागेर आउँछ, चाहे चिलिमे ढुङ्गा होस् वा घमाइलो डाँडा। अनि गुराँसे डाँडाको जति नै चर्चा गरे पनि कमै नै हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो सुनिता थेगिम र साथीहरूको।

हाट बजार, मेलापात, अरिम परिम, घाँस दाउरा, गोठालो जाँदा चाहे हिउँको चिसोले चिलिमे ढुङ्गा फुटेको होस् वा भरिभराउ जङ्गलमा फुलेका गुराँसका फुलहरू हुन्, आक्सिला बजार, हाट बजार नै किन नहोस्, यी सबै कुरामा रहस्य लुकेको छ। चिसो हिउँले चिलिमे ढुङ्गा फुट्नु, माथि लेकको डाँडामा वर्षौँदेखिका फुलेका लाली गुराँसहरू फुल्न कहाँ नै छाडेको छ र न त बुधबारे हाट बजार नै बन्द भएको छ। यसैले त यिनै ढुङ्गा गुराँसका फुलहरू र हाट बजारलाई साची राखेर केनुले बोलाम भनेकाहरूको मायाजाल कहाँ गएर टुङ्गेला यो कुरा उनी जानुन्। तर यहाँ फुजेलको माया सिङ्लेमा पुग्दा के हुन्छ सोध है त यी कलाकार बद्री सापकोटा र पूर्णकला बिसीलाई।

श्रोता फुजेलको मायाले सिम्लेको नानीलाई आफ्नो सुमधुर स्वरबाट बोलाए पनि त्यति सजिलैसँग फुजेल जान कहाँ नै तयार भएकी छन् र सिम्लेकी नानी पराल चाहिएको किन गुन्द्री बुन्न होला माया चाहिएको किन वैश्य थुन्न होला खोइ असी मुरी बर्खे धान दुई सय भारी मकैको धाक लगाएर बिस्तारै माया प्रेमको भाषाले फकाउन सके कि सकेनन् आफ्नो बनाउन सके कि सकेनन् त्यो उनी कलाकारहरूलाई थाहा होला अब भने यो मिठो सुमधुर रूप भाका स्वर हो पुरुषोत्तम नेउपाले र शक्ति चन्दको

श्रोताहरू, कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू पस्कने इच्छा उठाउँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार एलबी कडायतको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

भगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सन्मुख पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 20 गते शनिबार, भाद्रपद कृष्ण पक्ष नवमी तिथि, तदनुसार सेप्टेम्बर 5 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुणलागा नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्यदेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौँ कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 देखि 9 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौँ कार्यक्रम हाम्रो भूगोल। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचारपछि बाढी पहिरो विशेष कुराकानी सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 3 भगवान श्री कृष्ण भन्नुहुन्छ, त्याज्यम दोषवदिते के कर्म प्राहुर मनीषिणः यज्ञ दान तपः कर्म न त्याज्य मिति चापरे। अघिल्लो श्लोकमा दुईटा अलग अलग विकल्पहरू भगवान कृष्णले राखिदिनु भयो। एउटा काम्य कर्म को त्याग नै सन्यास हो भन्ने विकल्प केही पण्डितहरूले भन्दछन् भन्ने त्यति बेरको चिन्तन प्रक्रियाको सार राखिदिनु भयो। र दोस्रो, सबै कर्मका फलहरूको त्याग नै त्याग हो भनेर विचक्षण व्यक्तिहरू भन्दछन् भनेर त्यतिखेरको अर्को चिन्तन धाराको सार निचोड राखिदिनु भयो। अब अरू दुईवटा चिन्तन धारालाई भगवान कृष्णले यहाँ पस्किँदै हुनुहुन्छ। त त्यतिखेरको समाजमा, त्यतिखेरको चित्तमा व्याप्त यी मूल 4 चिन्तन धारा अर्जुनको अगाडि जस्ताको तस्तै राखिदिँदै हुनुहुन्छ, ताकि अर्जुनले देखुन् कि प्रत्येक चिन्तन धाराले कहाँ पुर्याउँछ। अनि बल्ल भगवान कृष्णले आफ्नो कुरा राख्नुहुन्छ। त्यसपछि यो अध्यात्मको नियम रह्यो सदा कि अहिलेसम्म जे भयो त्यो प्रयोगलाई राखिदिउँ त्यहाँ, र त्यो प्रयोगमा भएका गल्तीहरू, ती प्रयोगमा रहेका त्रुटिहरू पनि प्रकाशमा आउन थालुन्, र मात्रै नयाँ प्रयोग जुन युगान्तकारी प्रयोग छ त्यो प्रयोगको लागि मार्ग प्रशस्त होस्। यो सूत्रमा प्रवेश गरौँ। एक थरी विद्वानले यस्तो भन्दछन् कि कर्म मात्र दोषयुक्त छन्, यसर्थ त्याग्न योग्य छन्। अर्का थरी विद्वान भने यज्ञ दान र तपरूपी कर्म त्याग्न योग्य छैनन् भनेर भन्दछन्। दुईटा अलग अलग विचारधारा त आएका थिए। तेस्रो प्रकारको विचारधारा यो विद्वानहरूले गर्छन्, केही मनीषीहरूले, मनीषी यानि जो अत्यन्तै मननशील भए, जो एकदमै सोच विचारमा परे, जो व्यक्ति धेरै सोच विचारमा पर्छ ऊ कर्मको क्षेत्रलाई छोड दिन्छ, र विचारको क्षेत्रमा प्रवेश गर्छ। त स्वाभाविक रूपमा यी मनुष्यले के भन्ने भयो त, सारा कर्म दोषयुक्त छन् त्यस कारणले त्याग्न योग्य छन्। तिमी फँसेकै प्रकृतिको कारणले हो। प्रकृतिमा तीन गुण हुन्छन् त त्रिगुणमय प्रकृति हुन्छन्, प्रकृति तीन गुणले बनेकी छन्। अब तिमी कुनै पनि कर्म गर्यो भने त्यो कर्म चाहिँ प्रकृतिमा गर्ने भएको हुनाले तिम्रो जीवनमा दोष छिर्छ, किनभने यी तिनवटै गुणमा दोष छ, यी तिनवटै गुणहरू बन्धन हुन्, गाँठा हुन्। त स्वाभाविक रूपमा तिम्रो जीवनमा दोष छिर्छ। तिमी कुनै पनि कर्म गर्दाखेरि दोषबाट अलग हुन सक्दैनौ। जसरी आगो भएको ठाउँमा धुम्र धुवा हुन्छ हुन्छ, अलिकति भए पनि भलामा देखियोस् हुन्छ, ठिक त्यसै गरी कर्मले आफ्नो धुवा जन्माउँछन्, किनभने कर्महरू प्रकृतिमा हुन्छन्। कर्ममा हुँदैन म भित्रको पुरुष त, म भित्रको साक्षी त कर्ममा हुँदैन, म भित्रको क्षेत्रज्ञ त कर्ममा हुँदैन। त कर्म कतिखेर बन्छन्, क्षेत्रज्ञको क्षेत्रसँग अन्तर्क्रियाबाट कर्म जन्मिन्छ, पुरुषको प्रकृतिसँगको अन्तर्क्रियाबाट कर्म जन्मिन्छ। त यसरी प्रकृतिलाई नचलाइकन कर्म हुँदै हुँदैनन्, र प्रकृति त्रिगुणमय हुने भएको हुनाले प्रकृतिमा भएका सारा दोषहरू त्यो कर्ममा छिर्छन्। त्यस कारणले कर्म गर्न योग्य छैन, सबै कर्महरू त्याग्न योग्य छ भनेर केही मनुष्यहरू भन्दछन् भनेर तिनतै त्यागवादी मनुष्यहरूको विचारधारा भगवान कृष्णले पेश गरिदिँदै हुनुहुन्छ अर्जुनको अगाडि। यो अर्जुनले छान्ने अन्तिम मौका हो, अर्जुनले रोज्ने अन्तिम मौका हो। त्यस कारणले सारा विचारधाराहरू, सारा ज्ञानहरू एकै ठाउँमा पस्किँदै हुनुहुन्छ भगवान कृष्णले। त चौथो प्रकारका जसलाई चाहिँ अरू भनेर भन्दै हुनुहुन्छ, अर्का थरी विद्वान च अपरे, यिनले के भन्दछन् त, यज्ञ दान र तपरूपी कर्म चाहिँ कुनै पनि हालतमा छोड्नु हुन्न है भनेर भन्छ। त्यो अर्को प्रकारको स्कुल अफ थट अथवा विचार धारा छ, दर्शन छ। त्यो दर्शनले के भन्छ, यज्ञ दान र तपरूपी कर्म चाहिँ कहिले पनि नछोड्नु। यस्तो प्रकारको विचारधारा पनि छ, तिमीले यज्ञ कुनै हालतमा छोड्नु हुँदैन, जेसुकै छोड अरू जुनसुकै कर्म छोड्न सक्छौ, दान नछोड तप नछोड। अब हरेक व्यक्तिको आफ्नो पूर्वाग्रह हुन्छ, उसको आफ्नो जीवनको सिकाइ हुन्छ, उसको संस्कार हुन्छ एउटा, र उसको आफ्नो अनुभव हुन्छ। यो चौथो प्रकारको व्यक्तिको अनुभव के छ भने, यज्ञ दान र तप रूपी कर्म चाहिँ कुनै पनि हालतमा छोड्न हुन्न। अब यी चारवटा अलग अलग विधा तिम्रो अगाडि छन् अर्जुन, तिमी यी चारवटालाई राम्रोसँग हेर। प्रत्येकको आफ्नो गुण दोष छ, र यी प्रत्येक विचारधारा अत्यन्तै गहिरा छन्, र गहिराईका साथ यिनलाई बुझ्नुपर्छ। हेर्नुहोस् त, सारा कर्म दोषयुक्त छन्, त्यस कारणले कर्मलाई नै समूल स्वरूपबाट, कर्मको स्वरूपबाट त्याग गरिदिनुपर्छ भन्छ। तर के यो त्याग सम्भव छ? अर्जुनले देखे होला नि कि स्वरूपबाट त्याग सम्भव छैन, खाने पिउने त गरिरहेको हुन्छु, युद्ध छोडे अरू केही गरिरहेको हुन्छु, कर्मको स्वरूपबाट त्याग सम्भव छैन, यो अर्जुनले स्पष्ट देखुन्। त्यस कारणले त्यो विचारधारा भगवानले अर्जुनको अगाडि लगेर छर्लङ्ग बनाइदिँदै हुनुहुन्छ। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 4 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, निश्चयम श्रृणुमे तत्र त्यागे भरत सत्तम, त्यागो हि पुरुष व्याघ्र त्रिविधा संप्रकीर्तिता। हे पुरुष श्रेष्ठ अर्जुन, सन्यास र त्याग यी दुई मध्ये पहिला त्यागको विषयमा तिमीले मेरो निश्चय सुन, किनकि त्याग सात्विक राजस र तामस भेदले तीन प्रकारका मानिएका छन्। अर्जुनले यो अध्यायमा जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठाए, अर्जुनले सोधे पहिलो श्लोकमा, हे मधुसूदन, हे केशिनीसूदन, हे महाबाहो, मलाई सन्यास र त्यागको विषयमा बताउनु होला। सन्यास के हो? परम तत्त्वसँग एकाकार भएर जीवन बाँच्नु सन्यास हो, र आफ्ना कर्महरूमा कुनै पनि प्रकारको मोह, ममता र अहमता छोड्नु त्याग हो। त्याग पनि भित्री घटना हो, सन्यास पनि भित्री घटना हो। बाहिरी त अर्जुनले थुप्रो देखेका थिए, पहेँला लुगा लगाएका कति देखेका थिए, कति देखेका थिए, पहेँलो लुगा लगाएका वा गेरु वस्त्र लगाएका, जीवनको जिम्मेवारी नलिने, कोही दाढी पालेका, कोही कपाल पालेका, कोही कपाल जटा बनाएका, यी सबै त अर्जुनले देखेका थिए। अर्जुनलाई थाहा थियो कि यो बाहिरी आवरणभित्र सार केही पनि हुँदैन, अध्यात्म अन्तसको रूपान्तरण हो, बाहिरी कलेवरको परिवर्तन होइन। त्यसकारणले अर्जुनले सन्यास र त्यागको विषयमा सोधेका थिए। म सन्यासबाट प्रारम्भ गरेँ भने त्यागमा पुग्दछु, त्यागबाट प्रारम्भ गरेँ भने पनि सन्यासमा पुग्दछु। सन्यास हो ज्ञान योग, त्याग हो कर्मयोग। जीवनको सबैभन्दा ठुलो प्रश्न निश्चित रूपमा यही नै हो कि म जीवनलाई कसरी बाँचौँ, र यदि म केही क्रिया गर्छु बाहिर, केही कृत्यहरू गर्छु भने तीप्रति मेरो स्पष्ट आन्तरिक दृष्टिकोण कस्तो हुनुपर्छ। र अघिल्ला दुई श्लोकमा भगवान कृष्णले सन्यास र त्यागका विषयमा चारवटा अलग अलग मतहरू बताइदिनुभयो, विद्वानका पण्डितका मतहरू बताइदिनुभयो। भगवान कृष्ण एउटा महान क्रान्तिको युग द्रष्टा हुनुहुन्छ, उहाँ क्रान्ति द्रष्टा पनि हो र युग द्रष्टा पनि हो। अध्यात्ममा आमूल रूपान्तरण र जीवनलाई हेर्ने एउटा अनौठो ढङ्ग भगवान कृष्ण ल्याउन खोजिराख्नु भएको छ। त्यसकारणले कुनै रूढिवादी, कुनै चलिरहेका पारम्परिक जुन मान्यताहरू हुन्छन् ती कुनै पनि मान्यतासँग भगवान कृष्णको कहीँ परपरको नि सम्बन्ध छैन। त्यही भएर पहिले साधारण चलिरहेका मतहरू भनिसकेपछि बल्ल आफ्नो कुरा राख्न थाल्नुहुन्छ। अघिल्ला श्लोकहरूमा जब अरूको कुरा भनिसक्नुभयो, त्यसपछि अब के भन्नुहुन्छ? हे भरत सत्तमा, हे भरत युगका, हे भरत वंशी, हे भरत प्रवीण र हे पुरुष श्रेष्ठ अर्जुन, पुरुष व्याघ्र यानी पुरुषहरूमा श्रेष्ठ, यति किन भन्नुभयो भने अर्जुनको मनमा सन्यास र त्यागको प्रश्न उठ्यो। हाम्रो जीवनमा त न सन्यासको प्रश्न उठेको छ, न त्यागको प्रश्न उठेको छ। हामीलाई पुरुष श्रेष्ठ भन्नु मिल्दैन। जसको जीवनमा अन्तिम प्रश्न उठ्यो त्यो प्रश्नलाई ढाप मारिराख्नु भएको छ भगवान कृष्णले। जसको जीवनमा आत्यन्तिक प्रश्न उठ्यो त्यो प्रश्नले त्यो व्यक्तिलाई अब महान्तम उचाइमा लिएर जान्छ। त्यसकारणले भरत सत्तमा पुरुष व्याघ्र भनेर भन्नुभयो। अब के भन्नुहुन्छ? यो सन्यास र त्यागको विषयमा सोधेका थिए अर्जुनले, तर उहाँ प्रारम्भ गर्नुहुन्छ त्यागबाट। यी दुईमध्ये पहिला त्यागको विषयमा तिमीले मेरो निश्चय सुन। निश्चयम, यो निश्चय भन्ने शब्द अद्भुत छ। निश्चय भन्ने शब्द चाहिँ तर्कको निष्कर्ष होइन। निश्चयलाई के भन्ने? त्यो भित्रको कन्भिक्सन, भित्रबाट जब परम प्रकाश जन्मिन्छ त्यहाँबाट निश्चय जन्मिन्छ। सानो सानो कुराको विश्लेषण गरेर निष्कर्ष जन्मिन्छ। निष्कर्ष व्यवहारिक कुरा मात्रै हो। जसको जीवनमा निष्कर्ष छ ऊ व्यवहारिक हुन थाल्छ, संसारमा प्रगति गर्छ। तर जसको जीवनमा निश्चय छ उसले त अध्यात्मको परम प्रकाश पाइसक्यो भन्ने बुझिन्छ। त्यस कारणले मेरो निश्चय सुन अर्जुन भन्नुहुन्छ। यो कुनै निष्कर्ष होइन। मैले यी सारा मान्छेलाई हेरेर यिनको चाहिँ आनी बानी बुझेर, यिनको हाउभाव बुझेर, यिनको व्यवहार बुझेर, त्यसको आधारमा सन्यास र त्याग के हो त्यो भनिरहेको छु भनिराख्नु भएको छैन भगवान् कृष्णले। संसारलाई हेरेर अध्यात्मको विषयमा कुनै पनि वक्तव्य कहिले पनि जारी गर्न सकिँदैन। संसारलाई हेरेर त सांसारिक कुरामा मात्रै वक्तव्य जारी गर्न मिल्छ, केही भन्न मिल्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

आदरणीय श्रोताहरू, भगवानको नाम, रूप, लीला, गुण, धाम एवं उनका स्वजनप्रति मनको अनुराग हुनु नै भगवानप्रतिको अनन्य भक्ति हो। सर्वशक्तिमान भगवानमा रहेको शक्ति नै उनको नाम, गुण, धाम एवं जन आदिमा रहेका हुन्छन्। यही ज्ञानको दृढ विश्वास नै निष्ठा हो। कार्यक्रम शुभारम्भ गरौँ दिव्य धाम सम्बन्धी निरूपण गरिएको सुन्दर पदगानबाट। प्रेम रस मदिरा नामक ग्रन्थबाट लिएको प्रस्तुत पदमा संगीत पनि जगद्गुरु श्रीबाट दिएको छ।

आदरणीय श्रोताहरू, अब श्रवण गरौँ विगत केही दिनदेखि प्रसारित धारावाहिक समन्वयात्मक दार्शनिक प्रवचनको अन्तिम श्रृङ्खला। प्रस्तुत प्रवचन स्वामी श्री हरिदासजीले जन्माष्टमीको उपलक्ष्यमा दिनुभएको रेकर्डेड प्रवचन हो।

बलिको तेस्रो मन्त्र भन्छ वेद, एक पर्सनालिटी छ जसको डरले यी चन्द्र सूर्य इन्द्र यम सब कार्य गर्छन्, डरले। कसको डरले? अरे वेदले भर्खर त जवाब दियो, गोविन्द मृत्युर्विवेती, गोविन्द श्री कृष्णको डरले। आउनु समसामायिक चर्चाको जुन दृष्टान्त छ त्यसद्वारा बुझ्नुहोस्, फेरि अर्को पोइन्टमा जानु छ। भगवान श्री कृष्णको जब अवतार भयो त कृष्ण बलराम दुई दाजुभाइ थिए, यद्यपि सब चिजको ज्ञाता थिए, भगवान माने के यह सर्वज्ञ सर्वविद्यस्य ज्ञानमय तपः, वेद भन्छ मुण्डको उपनिषद् पहिलो मुण्डकको दोस्रो खण्डको नौ मन्त्र, भगवान सर्वज्ञ हुन्छन् तर अभिनय गर्छन्, लीला गर्छन्। यहाँ आएर त श्री कृष्णले पनि सब ज्ञाता हुँदा हुँदै ए

कर्माध्यक्षः सर्वलोकाधिवासः साक्षी चेता केवलो निर्गुणश्च श्वेताश्वेतरूपनिषद् चैतौ अध्यायको 11 मन्त्र। भगवान् सर्वव्यापी छ, सब जान्दछ, तै पनि अभिनय गरे, सन्धि पनि ऋषिलाई गुरु बनाए र शिक्षा आर्जन गरे, 64 दिनमा 64 कला सिके। त जब विदा लिने बेला आयो गुरुजीसँग, त भगवान् श्रीकृष्णले भने गुरु दक्षिणा के दिउँ। गुरुजीले भने कि मेरो एक पुत्र थियो जुन समुद्रले निलिदियो, समुद्रमा डुबेर मर्यो, यदि गुरु दक्षिणा दिन चाहन्छौ भने त्यो ल्याइदियो, मेरो पुत्रलाई, मरेको पुत्रलाई ल्याइदियो, यो गुरु दक्षिणा मागे। त भगवान् गए समुद्रमा, समुद्रलाई ललकारे, हे बाहिर निस्की, सगुण साकार स्वरूप धारण गरेर समुद्र बाहिर आयो, प्रभु के आज्ञा छ, मेरो गुरुको पुत्रलाई तैँले मारे छस् रे, यहाँ निकाल, कहाँ छ। समुद्रले भने प्रभु उसको विधिको विधान अनुसार समुद्रमा मर्या त हो, तर मैले राख्या छैन, यमराजले लग्या छ। जसरी चोरले चोरी गरेपछि पुलिसले समात्यो भने त्यो सामान चोर्या त हो तर फलानु साउलाई बेच्या छु भन्छ नि, त्यस्तै गरी बताइदिए। त भगवान् पुगे यमराजको अगाडि, बोला यमराजलाई, हे यमराज, महाकाल जो देखि सब डराउँछन्, आयो थर थर काप्दै श्रीकृष्णको अगाडि, प्रभु आज्ञा दिनुहोस्, मेरो गुरु पुत्रलाई तैँले यहाँ ल्याछस् रे, ले, प्रभु ल्याउन त ल्याउँछु तर उसको कर्म विधान अनुसार, हे कर्मको फल दिने मै त हु, कसले दिन्छ, मैले भनेपछि ले, बढी बोल्छस्, प्रभु गल्तीको क्षमा पाऊ, गए तुरन्त लिएर आइदिए। सन्दीपनी ऋषिको पुत्र ल्याएर, प्रभु अरू के आज्ञा, ठिक छ काम दाम ठिक ठाक गर्नु, यमराजलाई भने ल्याएर गुरुपुत्र जिम्मा लगाइदिए। त हेर्नुहोस् मृत्यु पनि काप्दछ जोदेखि ती हुन् भगवान् श्रीकृष्ण। यो दोस्रो प्रश्नको जवाब। तेस्रो, कस्य विज्ञानेन अखिलं विज्ञातं भवति, कसलाई जानेर अखिल ब्रह्माण्ड को ज्ञान हुन सक्छ, यो प्रश्न, यसको जवाब पनि वेदले नै दियो। गोपी जन बल्लभ विज्ञानेन नैतत् विज्ञातं भवति, गोपी जन बल्लभको श्रीकृष्णलाई जानेर नै। हेर्नुहोस् भगवानको सच्चिदानन्द ब्रह्म नाम तपाईँले सुन्नु भएको छ, सत माने सदा सत्ता रहने भगवानको, चित माने सदा ज्ञानमय रहने, आनन्द माने सदा आनन्दमय रहने, आनन्दमय जेसुकै होस्। अरे यदु वंशी एक आपसमा काटाकाट मारा मार गर्दैछन् आफ्नै छोरा नाति सन्तान, श्रीकृष्ण त हेरेर मुस्कुराइरहेछन्, तपाईँहरू भए अरे रुन कराउन थाल्नुहुन्थ्यो, के कारण, त्यही आनन्द भएको कारण, मुस्कुराइरहन्छन् भगवान्, जेसुकै होस् मरिरहन्। त त्यस्तै भगवान्मा चित्त शक्ति जुन छ, त्यो ज्ञान शक्ति यदि हामीले भगवान्लाई जुन दिन प्राप्त गर्छौँ त्यो हामीलाई प्राप्त हुन्छ स्वतः। अरे एक केही नहुने स्त्रीले पनि करोडपतिसँग विवाह गर्ने बित्तिकै त्यो पनि करोडपति कहलिन्छ, त्यसैको सब त्यो पति मरोस् त त्यसैको नाउँमा ट्रान्सफर गरिदिन्छ अदालतले, मालपोत कार्यालयले, बस। त उसलाई प्राप्त गर्नु पर्यो, र भगवान् सर्वज्ञ छ, सर्वव्यापी छ, मैले बताएँ अनन्त अनन्त कोटि ब्रह्माण्ड, त्यो ब्रह्माण्डमा अनन्त लोक, अनन्त लोकमा अनन्त राष्ट्र, अब नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने अञ्चल, जिल्ला, नगरपालिका, गाविस, टोल, घर, र त्यो घरभित्र रहेको प्रत्येक व्यक्तिको हर क्षणको कार्य भगवान् नोट गर्छ र त्यसको फल प्रदान गर्छ एक साथ, यो सर्वज्ञताको प्रमाण।
एक साथ यो होइन कि पहिला यसको नोट गरौँ त्यसको दुई नम्बरमा गरौँ, होइन, अरे यो गरुन्जेलमा त अर्कोले के सोचिसक्छ, सबको एक साथ नोट गरेर फल प्रदान गर्छन्। त्यसैले त कोही दरबारमा जन्मिन्छ, कोही फुटपाथमा जन्मिन्छ, त्यहाँ हिसाब गडबड हुँदैन। यो सर्वज्ञ भगवान् त उसलाई जानेपछि त्यो गुण पनि हामीमा आउँछ, त हामी सब जान्दछौँ। फेरि अन्य चिज जान्नलाई अलग अलग प्रयत्न गर्नु पर्दैन। मूललाई जानेपछि अरू स्वत ज्ञान हुन्छ। मैले बताएँ श्री कृष्ण नै मूल हो। अरे संसारमा पनि तपाईँहरूले यदि माटोको ज्ञान प्राप्त गर्नुभयो ठिक ठिक भने, अब माटोबाट बनेका हरेक चिज जति पनि तपाईँको अगाडि ल्याउने बित्तिकै तपाईँ भन्नुहुन्छ माटोको, तर मूललाई नजानिकन त्यसको अंशद्वारा बनेको एक सुराही, एक एस्ट्रे, एक घैलाको बारेमा रिसर्च गर्नुहोस् त अलग अलग मेहनत गर्नुपर्छ। यो घैलाको बारेमा रिसर्च भयो, यो सुराहीको बारेमा, यदि माटोको ज्ञान छ भने ए यो माटोको सुराही हो, यो माटोको एस्ट्रे हो, मूलको ज्ञान हुनु पर्यो। एक सुनको ज्ञान होस् त तपाईँहरू ठाटले बताइदिनुहुन्छ यो सुनको फुली हो, टाप हो, तिलरी हो, श्रीबिन्दु तमाम। त मूलको ज्ञान त्यो हो श्री कृष्णको ज्ञान। त्यसैले श्री कृष्णको ज्ञानद्वारा नै सब ज्ञान स्वत हुन्छ। अब आउनुहोस् अर्को चौथो एवं अन्तिम प्रश्नमा। यो विश्व कसरी चल्छ, यसको आवागमन कसरी हुन्छ, यो प्रश्न थियो नि। केनेद विश्व संसरति, यसको जवाब पनि वेदले नै दियो कि स्वाहा नाम गरे कि श्री कृष्णको एक शक्ति छ। यद्यपि भगवानका शक्ति अनन्त छन्, अनन्त शक्ति, कृष्णेर अनन्त शक्ति तारे तीन प्रधान, चित शक्ति, माया शक्ति, जीव शक्ति, जारे नाम गौरांग महाप्रभु। अनन्त शक्ति छन्, तीन मध्ये तीन प्रमुख छ, एक जीव शक्ति, एक माया शक्ति, एक योग माया शक्ति, अन्तरंग शक्ति, स्वरूप शक्ति पनि भन्दछ। त त्यसमा भगवानको एक शक्ति, अनन्त शक्ति मध्ये एक स्वाहा नाम गरेको, स्वाहेदम विश्व संसरति, त्यो शक्तिद्वारा यो संसारको कार्य हुन्छ, सृष्टि हुन्छ, प्रलय हुन्छ। त कारक तत्त्व भगवान नै हो। हेर्नुहोस् यसको लिङ्क बुझ्नुहोस्। ब्रह्म एक तत्त्व छ, प्रलय कालमा केही रहँदैन, केवल एक भगवान रहन्छन्। त भगवानले यसको निमित्त कार्य गर्छन्। सो काम यत बहुश्याम प्रजा ये येति स तपो तप्यत स तपस तप्त्वा इदग्वं सर्वम सृजत यदिदं किञ्च तत् सृष्ट्वा तदेवानुप्राविशत् तदनुप्राविश्य सच्च तच्चाभवत् निरुक्तं च निलयनं च निलयनं च विज्ञानं च विज्ञानं च सत्यं च नृत्यं च इत्यादि तैत्तिरीयोपनिषत्। दोस्रो बल्लीको छैठौ अनुवाद। भगवानले सब कार्य गर्छन् आफ्नो मायाद्वारा। यत् संकोच विकासाभ्याम जगत प्रलय सृष्टयः, महोपनिषत् दोस्रो अध्यायको दसौं मन्त्र। भगवानले जब सब चिज समेट्छन् त्यो प्रलय हो, जब फैलाइदिन्छन् त्यो सृष्टि हो, वेद भन्छ। सर्वम चेत क्षयिष्णु, बनिसकेपछि एक सब क्षय हुन्छन् एक दिन। मैत्रायण्युपनिषद् पहिलो प्रपाठकको चौथो मन्त्र भन्छ, भगवानद्वारा नै हुन्छ। त्यसको लिङ्क यो हो, ब्रह्म एक तत्त्व हुन्छ,
त्यसबाट एक प्रकृति उत्पन्न हुन्छ। प्रकृति त्यसबाट महान, महानबाट अहंकार, अहंकारबाट पञ्चतन्मात्राबाट पञ्चमहाभूत, पञ्चमहाभूतमा पहिला आकाश, त्यसपछि वायु, त्यसपछि अग्नि, त्यसपछि पानी, त्यसपछि पृथ्वी। यस प्रकार सृष्टिको क्रम हुन्छ र प्रलय पनि यही प्रकारले हुन्छ। पृथ्वी, जल, तेज, वायु, आकाश, पञ्चमहाभूत, पञ्चतन्मात्रा, अहंकार, महान, प्रकृति, ब्रह्म। त भगवानले स्वाहा नाम गरेको जुन शक्तिद्वारा यो सृष्टि र प्रलयको कार्य गर्दछन्, त यसको कारक तत्त्वको हो ती पनि भगवान श्रीकृष्ण नै हुन्। त यस प्रकार चारै प्रश्नको जवाब दिए ब्रह्माजीले र सन्तुष्ट बनाए सब ऋषि मुनिहरूलाई। त यहाँ निष्कर्ष के निस्क्यो कि भगवान श्रीकृष्ण नै मूल हुन्, श्रीकृष्णदेखि नै मृत्यु पनि डराउँछ, श्रीकृष्णलाई जानेर नै सब प्रकारको ज्ञान प्राप्त हुन्छ, फेरि अलग ज्ञान अन्य चिजको प्राप्त गर्नु पर्दैन, र श्रीकृष्णद्वारा नै यो सृष्टि प्रलय एवं स्थितिको कार्य हुन्छ। यतो वा इमानि भूतानि जायन्ते येन जातानि जीवन्ति यत् प्रयन्त विषम विशन्ति। तैत्तिरीय उपनिषद् तेस्रो बल्लीको पहिलो अनुवाद। जसद्वारा यो संसार उत्पन्न हुन्छ, जीवित रहन्छ, त्यहीँ गएर प्रलय हुन्छ, त्यो तत्त्व नै श्रीकृष्ण तत्त्व हो। ठिक यति बताइसकेपछि ऋषि मुनिले फेरि एक प्रश्न गरे, कः कृष्णः? गोपाल पूर्व तापन्य उपनिषद्को चौथो मन्त्र। यति त भयो, तर त कृष्ण चाहिँ को हो त? कृष्णको परिभाषा के हो त्यो जान्ने इच्छा भयो फेरि ऋषि मुनिहरूलाई। त ब्रह्माजीले जवाब दिए जुन जवाब हामी सबको लागि लाभदायक छ, जान्न जरुरी छ। के जवाब दिए? यो ध्यायति रसति भजति सो मृतो भवतीति। गोपाल पूर्वतापन्युपनिषद को पांचों मंत्र। श्री कृष्ण तत्व त्यो हो जसको भक्ति गर्नाले, जसको नई भक्ति गर्नाले, अन्यको नगरिकन त्यसैमा अनन्य भक्ति गर्नाले जसले गर्छ त्यो स्वयं भगवान समान अमृत बन्छ, आनन्द बन्छ, स अमृतो भवती, अमृत बन्दछ। त्यो पर्सनालिटी हो श्री कृष्ण। यो जवाब दि न अन्य, ध्यान दिनुस्, अनन्यको अर्थ हुन्छ न अन्य। केवल श्रीकृष्णको भक्तिद्वारा, अरूको गरम हुँदैन, देवी देवताको भक्ति गरम काम बन्दैन। अरे देवी देवता त चाहन्छन् हामी भगवानको भक्ति नगरौँ। हेर्नुहोस् आश्चर्यजनक कुरा तपाईँहरूलाई लाग्ला,